0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्म

मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ, तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाममा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

जय मसीह कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर आएको छु र आज एक विशेष दिन पनि छ। तपाईँ हामीलाई थाहा छ, प्रभु येशूले जो प्रतिज्ञा, पिताको प्रतिज्ञा भन्नुभयो पवित्र आत्मा परमेश्वर, आजको दिनमा 2000 वर्ष अघि आउनु भएको दिन जसलाई पेन्टिकोस्टको दिन भनेर पनि भनिन्छ, र पुरानो करारमा यहुदीहरूले पेन्टिकोस्टको एउटा चाड मनाउने गर्नुहुन्थ्यो, र यो जौको फसल पछि यानि गहुँको फसलको शुरूआततिर यहाँ यसरी रोटी बनाइन्थ्यो र त्यो रोटी चाहिँ परमप्रभु परमेश्वरको अघि चढाइने गरिन्थ्यो, अन्न चढाइने गरिन्थ्यो पहिलो फसल जस्तै गरेर। र त्यस्तै प्रकारले जब यो प्रकारको चाडहरू मानिन्थ्यो, यहुदीहरूले विशेष गरेर कतिवटा चाड चाहिँ उहाँहरूले उपवास सहित मान्ने चलनहरू थियो, तर यो जुन चाहिँ पेन्टिकोस्टको चाड थियो यो चाडमा चाहिँ उहाँहरूले खाएर मान्नुहुन्थ्यो। र पेन्टिकोस्टको दिन प्रभु येशु क्रुसमा टाँगिनु भएर तेस्रो दिनमा बौरी उठ्नु भएको दिनदेखि ठ्याक्कै 50 दिनमा पर्यो, र पेन्टिकोस्ट भन्नाले 50 दिन भन्ने पनि बुझिँदछ। र यहाँ कतिवटा घटनाहरू पेन्टिकोस्टको दिनको लागि मिल्न आउँदछ। उदाहरणको लागि, परमप्रभु परमेश्वरले मसा मार्फत इजरायलीहरूलाई मिस्र देशबाट छुटकारा दिनु भएर जो सिनाई पर्वतमा पुर्याउनु भयो, सिनाई पर्वतमा पुग्न भएपछि त्यहाँ 10 आज्ञा दिनुभयो। 10 आज्ञा दिएको समयलाई दिन गन्ती गर्दाखेरि 50 दिन भनेर चाहिँ मानिन्छ, र 50 दिन जुन दिन सिनाई पर्वतको टुप्पामा 10 आज्ञा मसाको हातमा व्यवस्था पर्यो, त्यो लिएर उहाँ तल झर्नु हुँदाखेरि त्यहाँ मानिसहरूले अब फेरि सृष्टिकर्ता परमेश्वरलाई चिनेका मानिसहरूले सृष्टिको पूजा गर्न लाग्नु भएको थियो। त्यो कुराले मसा साह्रै रिसाउनु भयो र त्यहाँ 3000 मानिसहरूको मृत्यु भयो। तपाईँले प्रस्थानको पुस्तक 32 अध्याय पढ्नु भएको खण्डमा मसाले व्यवस्था पाएको दिन त्यहाँ 3000 मानिसहरूको मृत्यु भयो। तर जब हामीले योना पुस्तक 1 अध्यायमा मसा मार्फत व्यवस्था दिइयो, तर प्रभु येशु मार्फत अनुग्रह र सत्यता धरतीमा आयो भनेर चाहिँ त्यहाँ भनिएको छ। र प्रभु येशुले योनाको पुस्तक 14 अध्यायमा उहाँले भन्नुभयो, 14 अध्यायको 18 पदमा, म तिमीहरूलाई टुरो छोड्ने छुइन भनेर भन्नुभयो भने 26 पदमा, म पितासँग विन्ती गर्नेछु र पिताले तिमीहरूलाई एक सल्लाहकार यानि पवित्र आत्मा परमेश्वर पठाइदिनुहुनेछ भनेर चाहिँ उहाँले भन्नुभयो भने, प्रेरितको पुस्तक 1 अध्यायको 4 र 5 पदमा, प्रभु येशु बौरी उठ्नु भइसकेपछि प्रभु येशुले चेलाहरूलाई भन्नुभयो कि तिमीहरू यरुसलेम छोडेर कतै पनि नजाओ, र पिताले प्रतिज्ञा गर्न भएको जो प्रतिज्ञालाई पर्खि बस। बप्तिस्मा दिने योहन्नाले त पानीले बप्तिस्मा दिनुभयो, तर अबको केही दिनपछि तिमीहरूले पवित्र आत्माबाट बप्तिस्मा पाउनेछौ भनेर चाहिँ भन्नुभयो भने, प्रेरितको पुस्तक 1 अध्यायको 8 पदमा, पवित्र आत्मा आउन भएपछि तिमीहरूले शक्ति पाउनेछौ, तिमीहरू यरुसलेममा, यहुदियामा, सामरियामा र संसारको सारा भागमा मेरो गवाह बन्न सक्नेछौ भनिकन प्रभु येशूले चेलाहरूलाई भन्नुभयो। त्यो पछि उहाँ उडेर बादलभित्र पस्नु पनि भयो। र प्रेरितको पुस्तक 2 अध्यायमा, पेन्टिकोस्टको दिनमा प्रभु येशु बौरी उठ्नु भएको 50 दिनमा यहाँ एउटा घटना भयो कि पवित्र आत्मा परमेश्वर 120 जनामा आउनुभयो, पवित्र आत्माबाट भरिनुभयो, र पवित्र आत्माबाट भरिन भएपछि पत्रुस लगायत अरू सबै नै 120 जना नाटकीय प्रकारले उहाँहरू परिवर्तन हुनुभयो। अब डर र लाजले उहाँहरूलाई छोड्यो, पत्रुस उठेर ठूलो भाषण दिनुभयो। उहाँले भाषण दिइसकेपछि हामीले प्रेरितको पुस्तक 2 अध्यायको 41 पदतिर हामीले अध्ययन गरिएको खण्डमा त्यहाँ 3000 मानिसले प्रभु येशूलाई मुक्तिदाता भनेर उहाँहरूले ग्रहण गर्नुभयो र बप्तिस्मा लिनुभयो। यो खण्डलाई म पढिदिन्छु, तब जस जसले उनका कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय 3000 मानिसहरू तिनीहरूको संख्यामा थपिए। यहाँ पवित्र आत्माको बप्तिस्मा भएपछि पत्रुसले गर्नुभएको प्रचारबाट 3000 मानिसहरू बाँचे, र अनुग्रह यानि पवित्र आत्मा परमेश्वर आउन भएपछि यहाँ मण्डलीको शुरू भयो, 3000 को मण्डली यहाँ स्थापना भइहाल्यो। भने उता सिनाई पर्वतबाट मसाले 10 आज्ञा लिएर व्यवस्था लिएर
तल झर्नु हुँदाखेरि 3,000 मानिसहरू मरे भनेर चाहिँ प्रस्थानको पुस्तक 32 अध्यायमा त्यो भनिएको छ। र पवित्र बाइबलले हामीलाई यो स्पष्ट बताएको छ, व्यवस्थाले मार्दछ तर अनुग्रह यानि आत्माले चाहिँ बचाउनुहुन्छ भन्ने कुरा यो स्पष्ट हुँदछ। व्यवस्था दिएको दिनमा सिनै पर्वतको तलको फेदमा 3,000 मानिसहरूको मृत्यु भयो, तर यहाँ पवित्र आत्मा आउनु भएको दिनमा 3,000 मानिसहरूले ग्रहण गरे यानि बाँचे आत्मामा र उहाँले पानीको बप्तिस्मा लिनु हो। र व्यवस्थाले मार्छ, आत्माले जीवन दिन्छ भन्ने कुराहरूलाई स्पष्ट भएको हामी देख्दछौँ। र प्रेरितको पुस्तक 2 अध्यायको 1 पददेखि 4 पदमा पेन्टिकोसको दिनमा पवित्र आत्मा परमेश्वर कसरी 120 जनामा झर्नुभयो भन्ने कुरा यहाँ लेखिएको छ। केही वर्ष अगाडि, अहिले रेकर्ड गर्दै गरेको केही वर्ष अगाडि, हामी इजरायल टुरमा गएका थियौँ र यरुसलेमको एउटा घरमा, पुरानो घरमा, हामीलाई टुरिस्ट गाइडले लिएर जानुभयो। उहाँ इजरायली यहुदी नै थिए तर उहाँ विश्वासी पनि हुनुहुन्थ्यो र उहाँले हामीलाई भन्दै हुनुहुन्थ्यो कि यही ठाउँमा 120 जना पवित्र आत्माबाट भरिनु भए भने चाहिँ करिब 250 मानिसहरू आँट्ने एउटा हल, पुरानो हल, माथिल्लो तलामा लगेर उहाँले देखाउनु भएको थियो। र त्यही जग्गामा 2,000 वर्ष अघि पवित्र आत्माबाट पेन्टिकोसको दिनमा यहाँ प्रभुका चेलाहरू लगायत उहाँमा विश्वास गर्नेहरू 120 जना पवित्र आत्माबाट भरिनु भएको थियो, यानि पवित्र आत्मा परमेश्वरको धरतीको आगमन त्यही भएको थियो। र यहाँ प्रेरितको पुस्तक 2 अध्यायको 1 पददेखि 4 पदमा कसरी पवित्र आत्मा परमेश्वर पेन्टिकोसको दिनमा तल आउनुभयो भन्ने कुराहरू यहाँ यसरी लेखिएको छ। जब पेन्टिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए, अनि स्वर्गबाट अचानक एउटा ठूलो बतासको झोक्का जस्तै एउटा आवाज आयो र तिनीहरू बसेको पूरै घर भरिदियो। आगोका जिब्राहरू जस्ता तिनीहरू कहाँ देखा परे र भाग भाग भएर तिनीहरू हरेक माथि बसे, अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको जाण बमोजिम तिनीहरूले अन्य भाषामा बोल्न सुरु गरे। पेन्टिकोसको दिनमा पवित्र आत्मा परमेश्वर धरतीमा पिताको प्रतिज्ञा पवित्र आत्मा परमेश्वर आउनुभयो र 120 जनामा बस्नुभयो। त्यो पछि पवित्र आत्मा परमेश्वर सदा सर्वदा ख्रीष्ट येशूलाई विश्वास गर्नेहरूको हृदयमा यानि आत्मामा आएर बस्न सुरु गर्नुभयो। प्रभु येशू जन्मेको दिनलाई क्रिसमस भनेर मनाइन्छ भने पवित्र आत्मा परमेश्वरको आगमनको दिनलाई चाहिँ पेन्टिकोसको दिन भनेर हामीले बुझ्न पर्दछ। र पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म सृष्टिकर्ता परमेश्वर, त्रिएक परमेश्वर, तीन नामबाट प्रकट हुनुभएको हामी देख्दछौ। उत्पत्तिको पुस्तकदेखि मलाकीको पुस्तकसम्म उहाँ पिता भइकन मानिसहरूसँग संगति गर्नुभएको देखिन्छ। र मती, मर्कुस, लुका, योहन्ना चारवटा पुस्तकहरूमा उहाँ पुत्र येशू ख्रीष्ट भइकन उहाँ मुक्तिको कार्य गर्न आउनुभयो र मानिसहरूसँग भौतिक रूपमा उहाँले भौतिक शरीर बोकेर मानिसहरूसँग संगति गर्नुभयो। पुत्र येशू ख्रीष्ट हुनुभएर सृष्टिकर्ता परमेश्वरले, तर उहाँ जानु भएपछि त्रिएक परमेश्वरको तेस्रो शेर पवित्र आत्मा परमेश्वर पेन्टिकोसको दिनमा उहाँ तल झर्नुभयो र सुरुमा 120 जनामा भरिनुभयो। त्यो पछि भरिएको भरिएका यी दिनहरूमा पनि उहाँ प्रभु येशूलाई विश्वास गर्ने मानिसहरूमा भरिएर गइराख्नु भएको छ। र त्यो दिनमा मण्डलीको स्थापना भयो। पवित्र आत्मा परमेश्वर झर्नु भएपछि यहाँ 3,000 जनाको मण्डली स्थापना भयो। एउटा नयाँ भाषा, स्वर्गीय भाषाको सुरुवात भयो, अन्य भाषाको सुरुवात भयो। र शक्तिबाट प्रभुको काम गर्ने त्यो शक्ति पवित्र आत्मा परमेश्वरले ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई दिनुभयो। नभएदेखि प्रभु येशूको 12 चेलाहरू हुनुहुन्थ्यो, 3.5 वर्षसम्म प्रभु येशूसँगै रहनुभयो र उहाँले हजारौं आश्चर्य कर्म देख्नुभयो। स्वर्गकै शिक्षा प्रभु येशू सृष्टिकर्ता परमेश्वर पुत्र येशू मसीहले सिकाउनु भयो, तर ती कुनै पनि कुराहरूले उहाँहरूभित्र तागत भन्न सकेन, कारण पवित्र आत्मा परमेश्वर शक्ति हुनुहुन्छ, उहाँ आइसक्नु भएको थिएन। र प्रभु येशूका 12 चेलाहरू मध्ये एकजना चेलाले त गुरूलाई 30 चाँदीको सिक्कामा बिक्री नै गरिदियो। चेलाहरूको नायकीय पत्रुसले भाले बाँच्न अगाडि म उहाँलाई चिन्दै चिन्दिन भनेर यस्तो गवाई दिइदियो र 10 चेला तुफान उहाँलाई छोडेर भागिदिए। र यो प्रकारको अवस्था थियो, तर पेन्टिकोसको दिनमा जब उहाँहरू पवित्र आत्माबाट भरिनुभयो, अक्षमात नाटकीय प्रकारले शक्तिबाट भरिनुभयो
र त्यो पछि उहाँहरूलाई देख्ने मानिसहरूले त संसार उलट पुलट गर्ने मानिसहरू भनेर यसरी उहाँहरूलाई भन्न शुरू गरे। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदी बहिनीहरू, पवित्र आत्मा परमेश्वर धरतीमा आइसक्नु भएको छ, ख्रिस्ट येशूलाई तपाईँले विश्वास गरिसक्नु भएको छ भने अब पवित्र आत्माको शक्ति सम्बन्धी तपाईँले चाहना गर्नुपर्ने हुन्छ। प्रभु येशूले योहन्नाको पुस्तक 7:37-38 पदमा उहाँले भन्नुभयो, यदि कोही तिर्खाउँछ भने म भएकोमा आओस् र पियोस् र उसको अन्तस्थकरणबाट जीवित पानीका खोलाहरू बगि निक्लिनेछ भनेर चाहिँ उहाँले भन्नुभयो। पत्रुस लगायत 120 तिर्खाउनु भयो र माथिल्लो तलामा बसेर भरिन चाहनुभयो, जसको परिणामस्वरूप पवित्र आत्मा परमेश्वर आएर भरिन पनि भयो। त्यो पछि प्रचार गरेर 3,000 मानिसलाई ल्याइहाल्नुभयो। त्यो पछि 3 प्रेरितको पुस्तक 3 योनासँग उहाँ जानुहुँदाखेरि एउटा जन्मैदेखिको अपाङ्ग व्यक्तिलाई खुट्टा चङ्गा गराइहाल्नुभयो, सपाङ्ग बनाइहाल्नुभयो। र ती ती घटनाहरूको कारणले गर्दा अरू 5,000 मान्छे फेरि तपाईँले प्रेरितको पुस्तक 4:5 पढ्नुहोस्।

0: उहाँलाई पवित्र आत्माको खाँचो पर्यो र उहाँ पहिलो शताब्दीको विश्वासीहरूलाई पवित्र आत्मा परमेश्वरको खाँचो पर्यो र उहाँको शक्ति बिना उहाँले ख्रिस्टको गवाई हुन सक्नु भएन भने तपाईँ र मलाई पनि उहाँको निश्चय खाँचो पर्दछ र पवित्र आत्मा परमेश्वर आइसक्नु भएको छ। तपाईँले चाहना गर्नुपर्छ, ख्रिस्ट यसु भएकोमा जानुपर्छ र पिउन पर्दछ। वचनबाट प्रार्थनाहरूबाट एकदम उहाँलाई चाहना राखेर रा। तपाईँले पिउन थाल्नुभयो भने तपाईँलाई पवित्र आत्मा परमेश्वरले भराउनुहुनेछ र पवित्र आत्मा परमेश्वरको बप्तिस्मा तपाईँलाई हुनेछ। र आज पेन्टिकोसको दिनमा विशेष गरेर यो वचन तपाईँले बुझ्नुहोस् भन्ने मैले चाहना साथ यो वचनहरू लिएर आएको छु र पेन्टिकोसको चाडको यानि पेन्टिकोसको दिनको शुभकामना पनि म टेकदाल साथै मण्डली परिवारको तर्फबाट म तपाईँलाई भन्न चाहन्छु। र यति भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: ख्रिस्ट येशूको नाउँमा सबैजनालाई जय मसीह। मेरो नाम चाहिँ इन्द्रमाया थापा मगर अनि मेरो घर चाहिँ सिन्धुपाल्चोक बारबिसे नगरपालिका वार्ड नम्बर 1 अनि म अहिले हालै चाहिँ कोटेश्वरमा बस्छु। म सङ्गति चाहिँ गेटसमनी एयरपोर्ट चर्चमा गर्दै आइरहेको छु। म चाहिँ हजुरको माझमा एउटा गवाई भन्न गइरहेको छु। यो भन्दा 6 वर्ष अगाडि चाहिँ म कामको सिलसिलामा चाहिँ रोमानिया गएको थिएँ अनि त्यहाँ काम गर्दाखेरि चाहिँ अकस्मात मलाई चाहिँ एकदमै त्यो टाउकोहरू एकदमै चिलाउने अनि कपालमा पनि एकदमै त्यो डेन्ड्रफ जस्तै, तर त्यो डेन्ड्रफ चाहिँ होइन, तर त्यो लट्टेको दाना जस्तो हुन्छ नि, त्यस्तै मसिनो दाना जस्तै त्यस्तो आउने अनि एकदमै चिलाउने। मलाई त काम गर्नलाई पनि एकदमै गाह्रो भयो अनि यस्तो चिलाउने अनि यति धेरै चिलाउने भयो अनि त्यसपछि अनि त्यसको लगत्तै मैले चाहिँ मलाई यस्तो कहिले यस्तो डेन्ड्रफ त नभएको किन यस्तो भयो होला जस्तो लाग्यो। अनि त्यसपछि मैले चाहिँ अनि फेरि त्यो हेड एन्ड सोल्डरहरू ल्याएर पनि युज गरेँ अनि भएन, झन् बढ्दै गयो। अनि फर्स्ट दिन त्यसरी देखा परेपछि सेकेन्ड दिनमा चाहिँ मेरो हातहरू सबै दुख्ने, हात खुट्टाहरू दुख्ने अनि दुखेपछि चाहिँ अनि यति धेरै त्यो हात खुट्टाको यस्तो नसा नसामा चाहिँ पुरै अलिकता सुन्निएको जस्तो त्यस्तोहरू भएर आयो। अनि मैले चाहिँ त्यहाँ बेबी सिटर प्लस हाउस किपरको काम गर्थे। मेरो म्याम चाहिँ घरमा हुनु थिएन, म्यामको मम्मी चाहिँ आएर बस्नुभएको थियो अनि म्यामको मम्मी आएर बस्नुभएको, उहाँहरू चाहिँ घुम्नलाई जानुभएको थियो, बाहिर जानुभएको, अनि बच्चा र म मात्रै थिएँ। अनि पछि चाहिँ मेरो म्याम पनि आउनुभयो अनि म्यामको मम्मीले चाहिँ मलाई त्यो नदुख्ने औषधिहरू पनि लगाइदिनु भएको थियो, तर पनि निको भएन। अनि पछि म्याम आउनु भएपछि चाहिँ मलाई हस्पिटल लिएर जानुभयो अनि त्यहाँ सबै त्यो भिडियो एक्सरेहरू सबै गरेर हेरे, खुट्टाहरूको सबै हातहरूको अनि ब्लडहरू चेक गरेर, अनि त्यसपछि कोही उहाँहरूले के सुई के लगाइदिनु भयो, सलानीहरू दिनुभयो। अनि त्यसपछि अलि निको भएको जस्तो पनि भयो अनि मलाई म्यामले त्यहीँ छोडेर आउनु भएको थियो। अनि म्यामको चाहिँ फेरि बच्चाहरू यहाँ स्कुलबाट लगेर घर लिएर जानुपर्ने काम भएको भएर मलाई चाहिँ अनि त्यहीँ छोडिराख्नु भएको थियो। अनि म चाहिँ अब फोन गरेर पछि अनि म्यामले भन्नुभयो, माया तिमी घर आऊ, म चाहिँ लिन आउन नसक्ने भयो तिमीलाई, बच्चाहरू लिन जानुपर्ने भयो भनेर भन्नुभयो। अनि मलाई त अब त्यहाँ हस्पिटल कसरी गएको थाहा पनि थिएन अनि आउने बाटोहरू पनि थाहा थिएन। अनि त्यसपछि त्यस्तो बेलुका 5 बजिसकेको थियो अनि 5 बजिसकेको थियो अनि अब कसरी जाने होला भनेर अनि मैले चाहिँ मनमा चाहिँ अनि प्रभुसँग प्रार्थना गर्दै अनि यतिकै हस्पिटलबाट म निस्केर हिँडेँ, गाडी चढेर म घर आएँ। घर आएपछि चाहिँ मलाई पुरै निको भएको जस्तो पनि भयो अनि त्यति बेला नै अनि मेरो म्यामले चाहिँ के भन्नुभएको थियो भने, माया तिमीलाई त यस्तो युरिक एसिडहरू थोरै मात्रै देखाएको छ, अरू त केही प्रब्लम देखाएको छैन भन्दै भन्नुभयो। अनि तिमीले अब यो औषधिहरू खानुपर्छ भनेर भन्नुभयो। अनि त्यसपछि अब तिमीलाई धेरै गाह्रो भयो भने चाहिँ फेरि हामी अर्को हस्पिटल लान्छौँ भन्दै भन्नुभयो। अनि आएर अनि त्यो दिन चाहिँ एकदमै ठिक भएको जस्तो भयो अनि भोलिपल्ट चाहिँ मैले कामहरू पनि गरेँ, फेरि बेलुका भएपछि दुख्न सुरु भयो, त्यो पहिलाको जस्तै दुख्न सुरु भयो अनि पुरै मेरो त्यो स्किनभरि पुरै त्यो एलर्जीहरू आउन थाल्यो। अनि एलर्जीहरू आएपछि अनि फेरि मैले म्यामलाई भने, म्याम मलाई त यस्तो एलर्जीहरू आयो भन्दै भने, अनि उहाँले चाहिँ अब तिमीलाई के भएको भनेर उहाँ पनि डराउनु भयो। अनि त्यसपछि उहाँको सासू आमाले चाहिँ मलाई फेरि अर्कै यस्तो उहाँहरूको त्यो सर

0: सरकारी हस्पिटल होला, सायद आर्मीहरूको हस्पिटल, त्यस्तै हस्पिटलमा लानुभयो अनि त्यहाँ मलाई एडमिसन गर्नुभयो अनि म एक्लैलाई छोड्नुभयो, उहाँहरू चाहिँ फर्किनुभयो अनि यहाँ त्यहाँ उहाँहरूले के कुराहरू गर्नुभयो नर्सहरूसँग, अनि त्यसपछि मलाई त्यही हस्पिटल छोडेर उहाँहरू चाहिँ आउनुभयो अनि त्यसपछि त्यही हस्पिटलमा चाहिँ फेरि पुरै उहाँहरूले नै केयर गर्नुहुँदो रहेछ, गर्नलाई चाहिँ होल बडी चेक नै गर्नुभयो उहाँहरूले, अनि त्यो गर्दा पनि उहाँहरूले केही थाहा पाउनु नै भएन, मेरो रोगी हो नै उहाँहरूले थाहा पाउनु भएन अनि मलाई एक हप्तासम्म चाहिँ त्यहीँ राख्नुभयो अनि एक हप्तापछि चाहिँ अनि मलाई अलि त्यो ठिक भएको जस्तो भएपछि चाहिँ अनि अब म्यामहरूले त घर ल्याउनलाई एकदम डराउनु भयो, उहाँहरूले चाहिँ पहिला यता पनि कुरा गरिसक्नु भएको रहेछ यताको एजेन्सीहरूसँग पनि, अनि म्यामले नै मलाई अनि अब तिमी घर जानुपर्छ घर जाऊ भनेर भन्नुभएको थियो, अनि त्यसपछि मलाई चाहिँ त्यो अब धन सम्पत्तिको लोभ हुन्छ नि होइन, धनको लोभ त्यस्तो अब त्यति बेला नै म त्यस्तो वचन नसुनेको त होइन, तर पनि त्यो धनले गर्दाखेरि चाहिँ मान्छेलाई अलिकत कस्तो सोच विचारमा पनि फरक ल्याउँदो रहेछ, ला मैले अब यस्तो छ मैले केही गर्न कमाउन सकिरहेको छैन, म यसरी गएँ भने त के गर्ने होला भने, अब त्यस्तो विधि मलाई त्यस्तो गाह्रो यस्तो परिवार हेर्न पर्ने त्यस्तो त थिएन, तर पनि त्यो धनको लोभले गर्दाखेरि नै मैले चाहिँ अब केही अझै वर्ष केही वर्ष निको भएर चाहिँ केही वर्ष बस्छु अनि काम गरेपछि चाहिँ जान्छु भन्ने त्यो मैले चाहिँ त्यस्तो मनमा चाहिँ त्यस्तो सोचेँ, तर त्यो आर्मीको हस्पिटलमा लानुभन्दा अगाडि चाहिँ मैले प्रार्थना गरेको थिएँ अनि प्रभुसँग, अनि म त यति रुँदै प्रार्थना गरेको थिएँ अनि मैले प्रभु मलाई यस्तो भएको छ भन्दै, अनि त्यति बेला नै मलाई भित्रबाट चाहिँ प्रभुले चाहिँ तँ चाहिँ अब तेरो देश नेपाल फर्किनुपर्छ, त तेरो देश नेपाल फर्की भनेर त्यस्तो भन्नुभएको थियो, मनमा चाहिँ मेरो भित्रबाट नै त्यस्तो भइरहेको थियो, अनि मैले चाहिँ अनि त्यति बेला प्रभुसँग चाहिँ ला प्रभु म त अहिले त मैले केही यति पैसा पनि कमाएको छैन, म नेपाल फर्केर फेरि के गर्ने, मैले त्यति पैसाले म अहिले चाहिँ म नेपाल जाँदिन अनि म अझै पैसा कमाउँछु अनि त्यसपछि चाहिँ नेपाल जान्छु, मैले चाहिँ त्यस्तै भने मनमा चाहिँ, अनि प्रभुको वचनलाई नसुनेर अनि मैले चाहिँ आफ्नै विचारमा नै परिराखेँ, अनि प्रभुले चाहिँ जति म जति प्रार्थना गर्दा पनि त्यो आफ्नै देश फर्के त्यस्तो चाहिँ मलाई भित्रैबाट नै अब त्यो मनमा चाहिँ त्यस्तो भइ नै राखेको हुन्थ्यो, अनि अलि पछि चाहिँ अनि मैले काम 2 महिना जति काम गरेपछि चाहिँ अनि मलाई फेरि त्यही कुराहरूले नै मलाई दुख्ने अनि सुतेको ठाउँबाट उठ्न नसक्ने अलि त्यस्तो जस्तो भयो, अनि मैले अनि कोरोना पनि ठ्याक्कै सुरु भएको थियो अनि कोरोना सुरु हुन थाल्यो अनि मैले पनि अनि प्रभु अब चाहिँ जे भए पनि होस् अहिले त्यति बेला नै मैले भने मैले तपाईँले मलाई कतिचोटि यो कुराहरू मेरो हृदयमा यस्तो कुराहरू दिनुभएको छ म किन मैले मानिरहेको छैन, अब चाहिँ म जे भए पनि होस् म आफ्नो देश फर्किन्छु तपाईँको कुरालाई चाहिँ म मान्छु प्रभु भन्दै अनि मैले प्रभुसँग प्रार्थना गरेँ अनि त्यसपछि अनि मलाई मैले साउनीहरूलाई भने अनि साउनीहरूले पनि भन्नुभयो माया त एकदमै कमजोरी छ तर उसले काम त राम्रो गरिराखेको छ तर पनि उसलाई त्यस्तो गाह्रो भइराखेको छ अब उसलाई चाहिँ घर पठाउनु पर्छ भनेर भन्नुभयो अनि मैले पनि अनि प्रभुसँग प्रार्थना गरी म जान्छु भनेर मैले प्रार्थना चाहिँ गरेको थिएँ अनि म्यामले पनि त्यस्तो भन्नुभयो अनि घर पठाउनु भयो अनि म आएँ घरमा अनि म त्यति राम्रोसँग धेरै निको चाहिँ भएको थिएन अनि आएर अनि म केही समय फेरि मलाई दाई यहाँ दाई हुनुहुन्थ्यो अनि दाईले मलाई हस्पिटल लानुभयो अनि यहाँ चाहिँ अब त्यो व्हाइट ब्लडहरू चाहिँ एकदमै बढेको छ रेड ब्लड चाहिँ सकेको छ त्यस्तो भनेर भन्नुभयो अनि धेरै उपचारहरू पनि गर्यो तर निकै हुनै सकेन अनि त्यस्तै त्यस्तै हुँदाहुँदै अनि कोरोना आयो, कोरोना आएपछि चाहिँ अनि म गाउँमा गएर अनि त्यसपछि गाउँमा गएपछि पनि अनि मम्मीहरूले कति धेरै म आफै नहुन त्यस्तो गर्न केही पनि सक्थेन अनि बहिनीले चाहिँ एकदमै मलाई एकदमै केयर गर्थ्यो, उसले नुहाइदिने अनि त्यसपछि अब कपडाहरू पनि धोइदिने त्यस्तोहरू गर्ने गरिराखेको थियो अनि तर पनि म राम्रोसँग निको चाहिँ हुनु सकेको थिएन अनि मैले प्रभुसँग चाहिँ प्रार्थना गरिराखेको थियो तर त्यो निको हुनलाई पनि आफूले भित्रैदेखि एकदमै चाहत हुनु पर्दो रहेछ अनि विश्वास पनि मलाई चाहिँ अहिले चाहिँ मलाई त्यो कुराको अनुभव भयो प्रभुको योजना पनि होला अनि प्रभुले पनि मलाई बिस्तारै अनि निको पार्दै पार्दै अब निको हुँदै हुँदै हुँदै म गएँ अनि मैले पनि प्रभुसँग प्रार्थना गरेँ प्रभु मलाई पुरा चङ्गाई गर्नुहोस् म निको हुन चाहन्छु भनेर मैले नै एकदमै प्रभुसँग प्रार्थना गरिराखेको थिएँ अनि त्यसपछि मलाई प्रभुले पुरा रूपमा नै त्यो आयुर्वेदिकद्वारा अनि प्रभु प्रार्थनाद्वारा नै अनि म पछि चाहिँ पुरै निको भएँ मेरो सबै कुराहरूबाट म निको भएको भए अनि त्यो स्किनहरू पनि मैले चाहिँ मेरो स्किन चाहिँ यस्तो हुन्छ भनेर चाहिँ सोचेको थिइनँ सुरुमा चाहिँ। तर प्रभुले मलाई फेरि पनि एउटा नयाँ जीवन दिनुभयो, नयाँ जीवन जस्तै प्रभुले मेरो सबै कुराहरूमा फेरि पहिलाको जस्तैमा चाहिँ मलाई प्रभुले ल्याउनु भयो। अनि प्रभुलाई धेरै धन्यवाद, मेरो प्रार्थना अनि प्रभुको अनुग्रहले म निको भए। प्रभुले चाहिँ हामीलाई एकदमै प्रेम गर्नुहुन्छ अनि प्रभुले हाम्रो एकदम भलाई चाहनुहुन्छ। प्रभुले चाहिँ भन्नुभएको छ, उहाँले पनि म जे गर्छु तेरो भलाइको लागि गर्छु, र उहाँले हामीलाई जीवन दिन आउनु भएको परमेश्वर हो अनि उहाँले हामीलाई जीवन र भविष्य दिनुहुने साँचो परमेश्वर चाहिँ उहाँ नै हुनुहुन्छ। र उहाँहरूको कुरालाई हजुरले इन्कार नगरिदिनु होला, मैले गरेको जस्तो गल्तीहरू चाहिँ हजुरहरूले पनि नगरिदिनु होला। यति भन्दै मेरो गवाईलाई मै राख्न चाहन्छु।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 461, 01 49 62 461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाइ? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस?
5: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
10: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
11: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
12: परमेश्वर तपाईमा काम गर्दै हुनुहुन्छ। जयमसी आज आइतबार मे 24 तारीक जेठ 10 गते। आजको बाइबल खण्ड फिलिपीको पुस्तक 2:13 रहेको छ र यहाँ यसरी लेखेको छ, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। परमेश्वर तपाईमा काम गर्दै हुनुहुन्छ। उहाँ केमा काम गर्दै हुनुहुन्छ? तपाईँको इच्छा, उहाँले तपाईँलाई के गरेको चाहनुहुन्छ, उहाँको असल उद्देश्य अनुसार काम गरेको, उहाँले यो कसरी पूरा गर्नुहुन्छ? तपाईँको मन मार्फत तिमीहरूमा त्यस्तो मन होस् जुन ख्रिस्ट येशूमा पनि थियो। यो कुरा तपाईँले फिलिपीको पुस्तक 2:5 हेर्न सक्नुहुन्छ। परमेश्वर तपाईँसँग सुनिने गरी परिस्थितिहरू मार्फत वा अर्को व्यक्ति मार्फत बोल्न सक्नुहुन्छ, तर परमेश्वरले तपाईँलाई आफ्ना विचारहरू दिन सक्नुहुने वा तपाईँका विचारहरूलाई मार्गदर्शन गर्न सक्नुहुने भएको कारण तपाईँको मन नै त्यो भेट्ने कोठा हो जहाँ उहाँले तपाईँसँग अक्सर कुराकानी गर्नुहुनेछ। त्यसैकारण शैतानले तपाईँको मनमा खराब विचारहरू हालिदिने प्रयास गर्नेछ। यदि उस सफल हुन सकेन भने उसले तपाईँको मनलाई डर र चिन्ताले भर्न खोज्नेछ। यदि उसले काम गरेन भने उसले तपाईलाई टेलिभिजन वा इन्टरनेटमा घण्टौं व्यर्थका कुराहरू हेर्न लगाउनेछ। भजनकारले यस्तो प्रार्थना गरे, व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्। यो कुरा तपाईँले भजन संग्रह 119:37 हेर्न सक्नुहुन्छ। परमेश्वरबाट सुन्न र उहाँले तपाईलाई के भनिरहनु भएको छ भन्ने थाहा पाउनका लागि तपाईँले आफ्नो मनलाई सुरक्षित वातावरण बनाउनुपर्छ। अनि अर्को एउटा कुरा, परमेश्वरबाट सुन्ने तपाईँको इच्छाले तपाईँका अरू सबै इच्छा भन्दा प्राथमिकता पाउनुपर्छ। बीसौ शताब्दीमा गरीबहरूको तर्फबाट धेरै काम गर्ने समाज सुधारक डोरोथी डेले आफ्नो धारणा अर्थात यी विचारहरूका बारेमा कुरा गरेकी छिन्, जुन तिनको मनमा आउँथे, जुन स्पष्ट रूपमा परमेश्वरबाट आएका हुन्थे। जर्ज फक्स र क्वेकर परम्पराले त्यस्ता विचारहरूलाई चासो भन्दथे, अरू कतिपयले प्रेरणा वा अगुवाई भन्ने गर्छन्। शुभ खबर यो हो कि यदि तपाईँ परमेश्वरबाट साँच्चै सुन्न चाहनुहुन्छ र त्यसै अनुसार आफ्नो जीवनका प्राथमिकता निर्धारण गर्न तत्पर हुनुहुन्छ भने उहाँ तपाईसँग बोल्नुहुनेछ। आज यो सत्यता थाहा गर्नुहोस् कि परमेश्वर तपाईँमा काम गर्दै हुनुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
11: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
6: मोबाइल नम्बर 98082048 70।
11: इमेल ठेगाना mos.radioministry@gmail.com।
6: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
11: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
13: कोरस नम्बर 138।

0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी। जयमस्य साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा श्रोता धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनसँगै म आइजेक राई उपस्थित भइसकेका छौ। श्रोता आजको यस बिहानी तपाईँ जिरहनु भएको परिस्थितिहरूमा के तपाईँ धन्यवादी हुनुभयो? आजको बिहानी प्रभु येशूले तपाईँलाई दिनुभएका सम्पूर्ण थोकप्रति के तपाईँ धन्यवादी हुनुहुन्छ? आउनुहोस् हामी केही कुराहरू हेर्नेछौ। आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने ए अल्प विश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र? प्रिय मित्र, मैले भर्खरै स्वयं प्रभु येशू ख्रीष्टले हामी मानिसहरूलाई आज तपाईले मैले र यस संसारमा जो जति जीवित छौ सबैले यस बिहानी आफूले पाएको यो सुन्दर जीवनप्रति धन्यवादी हुन सकौ भनेर पवित्र शास्त्र बाइबलको मत्ती अध्याय 6 पद 30 बोल्नु भएको वचनलाई पढेर सुनाए, जुन वचनले हामी हरेकलाई परमेश्वरले सृष्टि गर्नुभएको सानो भन्दा सानो कुराहरूलाई पनि उहाँले कति वास्ता गर्नुहुन्छ भन्ने दृढ निश्चयता दिदछ र हामीलाई परमेश्वरमाथि पूर्ण विश्वास अनि भरोसा राखी आज हामीले पाएको जीवनलाई चिन्तामुक्त भएर खुशी साथ प्रभु येशूलाई धन्यवाद दिँदै उहाँकै वास्तामा आफ्नो जीवनलाई सुम्पिएर बाँच्नलाई प्रोत्साहन दिइरहेको छ। मित्र, आज हामी सायद बिहानैदेखि हाम्रो देशको परिस्थितिलाई लिएर वा संसारभर फैलिएको महामारीलाई लिएर चिन्तित हुँदै खबर पत्रिकाहरूका पानालाई पल्टाइरहेका छौ होला, वा एका बिहानै तपाईँमा कुनै यस्तो समस्या आइपरेको छ होला जसको समाधान तपाईँले पाउनु भएको छैन होला। तर यी सबै परिस्थितिहरूका बीचमा पनि परमेश्वरले हामी मानव जातिका सम्पूर्ण समस्याको समाधान गर्नलाई पूर्व प्रबन्ध गर्नुभएको व्यक्ति प्रभु येशू ख्रीष्ट परमेश्वरलाई पुकारा गर्न सक्दछौ। ती सम्पूर्ण समस्या चाहे हाम्रो देशको सम्बन्धमा वा संसारको सम्बन्धमा होस् वा हाम्रो दैनिक जीवन जिउने सम्बन्धित वर्तमान र भविष्यमा आउने समस्याहरूका विषयमा नै किन नहुन्, प्रभु येशूले हरेक समस्याका समाधानको बाटो खोलिदिनुहुन्छ किनभने उहाँ नै बाटो सत्य र जीवन हुनुहुन्छ। जो प्रति धन्यवादी र पूर्ण भरोसा गर्ने हुँदा देश, परिवार, कार्यालय र हरेक ठाउँमा शान्ति र आशिषको वर्षा हुने गर्दछ। त्यसैले मित्र, आउनुहोस् सुन्दर बिहानीको यस समयमा सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद दिउँ किनभने परमेश्वरले उहाँको कृपामा हामीलाई आजको दिन देख्न नपाउने ती व्यक्तिहरूलाई जस्तो मृत्यु दिनुभएको छैन, तर हामी अझै सकुशल छौं, कठिनाईमा भए पनि जीरहेका छौं। विश्वव्यापी महामारीको बीचमा भए पनि, देशमा अभाव, राजनैतिक अस्थिरता भए पनि पवित्र बाइबलमा उल्लेख गरिएको जस्तो महासंकष्ट र भयानक परिस्थितिबाट भएर जानदेखि चाहिँ जोगाएर राख्नु भएको छ र जस्तो सुकै व्यक्तिलाई भए पनि येशूमा आशा राख्न सक्ने मानिस बन्ने मौका दिएर राख्नु भएको छ। मित्र, यस क्षणमा तपाईँ जहाँ हुनु भए तापनि आउनुहोस् र प्रार्थनामा भनौं, यस स्वर्गमा विराजमान हुनुहुने परमेश्वर पिता, धन्यवाद यस बिहानीको निम्ति। प्रभु, तपाईँ नै हाम्रो जीवनदाता हुनुहुन्छ जसले हाम्रो हरेक क्षण, परिस्थिति र अवस्थालाई मूल्याङ्कन गर्दै हामीलाई जिउन सहायता गर्दै हुनुहुन्छ र पूरा विश्वलाई पनि अहिलेको अवस्थासम्म ल्याइपुर्याउनु भएको छ। हामी कृतज्ञ छौ यी सबै कुराहरूप्रति, चढाउँछौ यो छोटो बिन्ती कृपालु अनि नयाँ दिन दिनुहुने जीवित प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन। श्रोता, एटिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै आजको लागि म आइजेक राई कार्यक्रम धन्यवाद बिहानीबाट बिदा हुन्छु। जय मसीह।
0: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रेश्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। प्रिय श्रोता, यो कार्यक्रममा हामी तपाई श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नुको साथसाथै प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न हामी जहिले पनि कुराकानी गर्ने गर्दछौं। साथै यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईलाई प्रार्थनाको लागि उत्साहित गर्नु र साथसाथै तपाईसँगै प्रार्थनामा सहकार्य गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। आदरणीय श्रोता, आज पनि सदाको बिहानी झैं तपाईसँग अबको करिब आधी घण्टा प्रार्थनालाई तपाईको प्रार्थनासँग सहकार्य गर्नको लागि आइपुगिसकेका छौं र आउनुहोस् आज हामी सँगै मिलेर एकसाथ यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग हामीले प्रार्थना गरिदिनु पर्ने कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हाम्रा स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754। हजुर, यो हाम्रो ल्याण्डलाइन नम्बर हो भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798023446646। हजुर, 97798023446646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग राख्दै हुनुहुन्छ भने कृपया गरी तपाई श्रोताहरूले टेक्स्ट म्यासेज अथवा भोइस म्यासेज गरेर मात्रै यो दुईवटा माध्यमद्वारा आफ्नो प्रार्थनाको अनुरोध हामीसँग राख्नुहुन हामी अनुरोध गर्दछौ। तादनी श्रोता, अब पनि तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने केही समय फेरि पनि प्रार्थनासँग सम्बन्धित कुराहरूलाई लिएर तपाईँको बीचमा म अगाडि बढ्दछु। तादनी श्रोता, हामीले बाइबल धर्मशास्त्रमा हेर्ने हो भने कति यस्ता व्यक्तिहरू छन् जसलाई हामीले त्यति ध्यानै दिँदैनौ, तर उनीहरूको जीवनशैलीलाई नियाल्ने हो भने उनीहरूको प्रार्थनाको जो जीवनशैली छ, जो आदत छ, त्यसले तपाईँ र हामीलाई ठूलो पाठ सिकाउन सक्छ। साथै तपाईँ र मलाई त्यस्ता प्रार्थनाका जीवनशैली भएका मानिसहरूले प्रार्थना गर्दा पाएका उपलब्धिहरूको घटनाले हामीलाई प्रार्थना गर्नको लागि थप उत्साहित गराउँदछ। श्रोता, सृष्टिकर्ता परमेश्वर हाम्रो प्रार्थना अनुसार, हाम्रो इच्छा अनुसार पनि काम गर्नुहुने परमेश्वर हुनुहुन्छ। किनभने हामीले बाइबल धर्मशास्त्रमा राम्रोसँग नियाल्ने हो भने हरेक मानिसको इच्छा अनुसार परमेश्वरले काम गर्नुभएको हामी प्रशस्त उदाहरण पाउँदछौ र हामी तिनै उदाहरणहरूलाई पछ्याउँदै प्रार्थना गर्छौं र कहिलेकाहीँ के हुन्छ भन्दा उनीहरूले जस्तो प्रकारको अनुभवलाई उनीहरूले बटुले त्यही प्रकारको अनुभव मेरो जीवनमा पनि होस् अथवा म पनि बटुलौ भन्ने हाम्रो आफ्नो चाहना हुन्छ। तर हामी त्यस्तै प्रकारको अनुभवबाट भएर जान सक्दैनौ अथवा जाँदैनौ पनि। यसकारणले गर्दा तपाईँ हामीलाई लाग्न सक्छ सायद मेरो प्रार्थना चाहिँ सुनवाई भएको छैन, अनि तपाईँ हामीलाई यो पनि लाग्न सक्छ सायद ती व्यक्तिहरू चाहिँ तत्कालीन समयका साँचो विश्वासी यहुदीहरू थिए र म चाहिँ यहुदी पनि होइन, त्यसकारणले गर्दा मैले चाहिँ यस्तो प्रकारको अनुभव गर्न सकिनँ। अथवा तपाईँको मनमा यस्तो पनि विचार आउन सक्छ सायद मेरो जीवन पवित्र नभएर अथवा विश्वासको कमी भएर पनि मैले यो अनुभव गर्न नपाएको होला, अथवा परमेश्वरले साँच्चीकै मलाई स्वीकार गर्नुभएको छैन होला अहिलेसम्म। त्यहाँ अब विभिन्न प्रकारका कुराहरू हुन सक्छ, यस्ता विचारहरू आउन सक्छ। तादनी श्रोता, सृष्टिकर्ता परमेश्वरले तपाईँ र मैले जस्तो तरिकाले अनुभव गर्न सक्छौ त्यही तरिकाले काम गर्नुपर्छ भन्ने हुँदैन, किनभने सृष्टिकर्ता परमेश्वर आफैमा एउटा अलौकिक हुनुहुन्छ र एक अलग हुनुहुन्छ र उहाँको कार्यशैली ठ्याक्कै यही नै हो भनेर कसैले पनि भन्न सक्दैन। जब उहाँले काम गर्नुहुन्छ, उहाँले गर्नुभएको कार्यलाई जब हामी विश्लेषण गर्न थाल्छौं अनि त्यसपछि मात्रै हामीले उहाँको यस्तो तरिकाले मेरो जीवनमा काम गर्नुभएको रहेछ भनेर थाहा गर्न सक्छौं। तर यदि हामीले उहाँको कार्यलाई सूक्ष्म विश्लेषण गर्दैनौं तब उहाँले कसरी गर्नुभयो भन्ने कुराको अलिकति भनक समेत हामीले पाउन सक्दैनौं। यसरी जे होस् भनाईको अर्थ यो हो कि सृष्टिकर्ता परमेश्वरले हाम्रा हरेक प्रार्थनाको उत्तर स्वरूप तपाईँ र मेरो जीवनमा काम गर्नुहुन्छ, चाहे त्यो हामीले उहाँको कार्यलाई देखौं वा नदेखौं वा महसुस गरौं या नगरौं, त्यो हामीमा निर्भर छ। तर परमेश्वर आफैमा विश्वासयोग्य हुनुहुन्छ र उहाँले सदियौंदेखि काम गर्दै आउनुभयो र आज पनि गर्दै हुनुहुन्छ र भविष्यमा पनि गरि नै रहनुहुन्छ। हाम्रो परमेश्वर क्रियाशील परमेश्वर, सक्रिय परमेश्वर हुनुहुन्छ जो आफ्ना जनहरूको निम्ति कहिले पनि नथाकी विश्राम नै नलिकन काम गर्नुहुन्छ। येशु ख्रीष्टले यहुदीहरूलाई भन्नुभयो, मेरा पिताले अहिलेसम्म काम गरिराख्नु भएको छ, त्यसकारण म पनि काम गर्छु। यो त्यो सिलसिलामा भन्नुभयो जतिखेर प्रभु येशूले विश्रामको दिन सभाघरभित्र रोगी बिमारीहरूलाई निको पार्नुभयो र त्यसपछि यहुदी धर्मगुरूहरूले उहाँको विरूद्धमा गनगन गरे, गुनासो गरे, विश्रामको दिन यस मानिसले मान्दैन, विश्रामको दिन काम गर्छ भन्ने जस्ता मिथ्या आरोपहरू ख्रिस्ट येशूलाई लगाएको कारण उहाँले यो कुरा बताउनु भएको हो। यसको अर्थ सृष्टिकर्ता परमेश्वरले तपाईँ र मेरो निम्ति आजसम्म र जबसम्म हामी उहाँसँग उहाँको पूर्ण विश्राममा प्रवेश गर्दैनौं तबसम्म तपाईँ र मेरो जीवनमा काम गरि नै रहनुहुन्छ, हाम्रो आवश्यकता अनुसार, खाँचो अनुसार र हाम्रो प्रार्थना अनुसार। त्यसकारणले गर्दा तपाईँ र मैले कहिले पनि प्रार्थना गर्नको लागि चाहिँ रोक्नु हुँदैन, जहिले पनि यही आशामा हामीले प्रार्थना गर्नुपर्छ कि मैले गरेको प्रार्थना यत्तिकै खेर जाँदैन, सृष्टिकर्ता परमेश्वरले मेरा प्रार्थनाको उत्तर दिनुहुन्छ भन्ने विषयमा हामी पूर्ण रूपले निर्धक्क भएर प्रार्थना गरिराख्नु पर्दछ। श्रोता, आज म तपाईंलाई लुका 2 अध्यायको 36, 37 र 38 पदमा भएकी एकजना विधवा स्त्रीलाई तपाईँको बीचमा परिचित गराउन गइरहेको छु। यदि तपाईँले यो घटनालाई अध्ययन गर्नुभएको छ भने साँच्चै नै त्यो स्त्री को हो भनेर तपाईँले चिनिसक्नुभयो। हजुर, त्यो स्त्री हो आसेर कुलमा जन्मिएकी अथवा आसेर कुलमा भएकी फनुएलकी छोरी हन्ना हो। उनी एउटा वृद्ध अगमवादिनी थिइन्, उनीसँग उनी अगमवाणी गर्थिन्। उनले परमेश्वरको वचन प्राप्त गर्थिन् र मानिसहरूलाई त्यो वचन भन्ने सेवकाई उनले पाएकी थिइन्। र उनले जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्रै श्रीमानसँग बसेकी थिइन् भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, अनि विधवा रहेर तिनी 84 वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैनथिन् तर उपवास र प्रार्थना साथ रात दिन उपासना गर्दथिन् भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, अब हामी एकछिन यो अगमवादिनीको जीवनलाई थोरै बेर हामी निहालौं। यद्यपि तिनको जीवनको बारेमा केवल तीनवटा पदमा मात्रै बाइबलमा भनिएको छ, एकदमै छोटोमा। उनी अगमवक्ता थिइन्, सायद उनी जन्मदै अगमवक्ता थिइनन्। उनले त्यो अगमवाणीको वरदान कसरी प्राप्त गरिन्? हुन सक्छ परमेश्वरको वरदान जो गृहस्थ जीवनमा बसेर आफ्नो काममा व्यस्त रहने व्यक्तिहरूले प्राप्त गरिहाल्यो भने पनि थाहा पाउँदैन। त परमेश्वरको वरदान मलाई यो दिनुभएको छ छैन भनेर थाहा पाउनले के गर्नुपर्छ? तपाईँ हामीलाई पक्का थाहा छ कि हामीले चाहिँ प्रार्थनाको जीवनलाई बढाउनुपर्छ। जब तपाईँ र मैले प्रार्थना गर्न थाल्छौ त्यसपछि तपाईँ र मेरो जीवनमा भएका परमेश्वरको वरदान के हो र हामीलाई मण्डलीमा कुन प्रकारको बोलावट भएको छ भन्ने विषयमा पवित्र आत्माले हामीलाई थाहा दिन सक्नुहुन्छ। हामी बिजनेस, व्यवसाय, घरायसी काम, धन्दा इत्यादि इत्यादि कुराहरूमा अल्झिएर हाम्रो प्रार्थनाको जीवन सामान्य मात्रै छ अथवा हामीले प्रार्थना नै गरेका छैनौँ, गर्दै गर्दैनौँ भने तपाईँ हाम्रो बोलावट, तपाईँ हाम्रो दान वरदान जस्ता कुराहरू हामीले थाहा गर्न सक्दैनौँ। र यो अगमवादिनी हन्ना जो फनुएलकी छोरी थिइन्, उनले सुरुमा त विवाह गरेकी थिइन् र सात वर्षसम्म आफ्नो श्रीमानसँग जब उनी बसिन्, उनको श्रीमानको मृत्यु नहुन्जेल उनले सायद म एक अगमवादिनी हुँ भनेर थाहा पनि पाइनन्। जब उनी सात वर्षपछि उनको श्रीमानको देहान्त भयो त्यसपछि उनले अर्को विवाह गर्ने सोचिनन्। उनले के विचार गरिन्? अब म परमेश्वरको मन्दिरमा गएर बस्छु र त्यहाँ उपवास र प्रार्थना साथ जीवन बिताउँछु भन्ने जब उनले निर्णय गरिन्, त्यस निर्णयपछि उनले थाहा पाइन् पवित्र आत्माले उनलाई अगमवक्ताको वरदान दिनुभएको रहेछ। तत्कालीन समयमा इसरायलमा एउटा आशा थियो कि हाम्रो शहरमा अथवा हाम्रो देशमा एक मसीहा जन्मेर आउनुहुनेछ र उहाँले हामीलाई रोमी साम्राज्यको दासत्वबाट छुटकारा दिनुहुनेछ भन्ने सबै इसरायली यहुदीहरूको आशा थियो र उहाँले हाम्रो बीचमा परमेश्वरको राज्यलाई स्थापित गर्नुहुनेछ भन्ने विचार सबै मानिसमा थियो र अधिकांश यहुदीहरू अब चाहिँ मसीहको प्रतीक्षा गर्दै प्रार्थना गर्दै बसिरहेका थिए। यसरी सायद प्रार्थना गरिएको हुन सक्छ, हे परमेश्वर यहोवा, तपाईँले प्रतिज्ञा गर्नुभएको मसीहालाई छिटो पठाइदिनुहोस्, हामी धेरै पेलियौं र आफ्नै देशभित्र कमाराको जस्तो जीवन जिइरहेका छौं, र हाम्रो देशमा छिटै परमेश्वरको राज्य तपाईँको राज्य स्थापित गर्स भनेर प्रार्थना गरिएको हुनुपर्छ। र तिनै मानिसहरूको भीड़मा यो एउटा विधवा पनि थिइन् जसले अरूको विवाह गरेर परिवार बसाउने सोचिनन्, बरु परमेश्वरको मन्दिरमा रहेर मसीहको प्रतीक्षा गर्ने कुरालाई उनले चुनिन्। श्रोता, अब हामी हिसाब गरौं, उनले सम्भवतः विवाह 14-15 वर्षको उमेरमा अथवा 18 वर्षको उमेरमा गरेको हुनुपर्छ। उनी 7 वर्ष मात्रै आफ्नो श्रीमानसँग बसेकी छिन् भनेर बताइएको छ, र अब हामी अनुमान लगाउँ उनी कति वर्षमा विधवा भइन्। मानव उनले 20 वर्षमा विवाह गरेकी थिइन् भने उनी 27 वर्षमा विधवा भइन्। श्रोता, अब 27 वर्षमा मानव उनी विधवा भएकी रहेछन् भने उनी अहिले जतिखेर उनले ख्रिष्ट यीशुलाई देखिन् बालकको रूपमा, उनी अहिले 84 वर्षको पुगेकी छिन्। अब विचार गर्नुहोस्, उनी लगभग 60 वर्षको हाराहारीमा त्यो उमेरसम्म उनले आफ्नो शरीरका लालसाहरूलाई छोडेर सम्पूर्ण रूपले मसीहलाई देख्नको निम्ति बडो धैर्यताका साथ उपवास र प्रार्थनामा जीवन बिताएको कुरा हामी थाहा गर्न सक्छौं। आदरणीय श्रोता, उनले के विषयमा प्रार्थना गरिन् होला? इसरायल राष्ट्रको एउटा व्यग्र प्रतीक्षाको मुद्दा थियो, त्यो हो मसीहको अवतार। किनभने थुप्रै अगमवक्ताका मुखहरूबाट र धर्मशास्त्रबाट मसीहको बारेमा अगमवाणी गरिएको लेखिएका कुराहरू यिनले पनि सुनेकी थिइन्। श्रोता, अब उनलाई लागेको थियो अबको समयको पूर्णतासँगै मसीहको जन्म हुनेवाला छ, त्यसकारण उनले लगभग 60-65 वर्षको उमेरसम्म बडो कष्ट र बडो त्याग, तपस्या र बलिदानका साथ मन्दिरमा बसेर धैर्यतापूर्वक उपवास र प्रार्थना गरेको हामी पाउँदछौं। र लेखिएको छ, रात दिन उपासना गर्ने गर्दथिन्, साथै उनले परमेश्वरमा भक्तिपूर्वक आराधना पनि गर्ने गर्दथिन्। श्रोता, यो उनको धैर्यताको जीवन थियो, परमेश्वरप्रति उनको समर्पणताको जीवन थियो। सायद उनले सोचेकी थिइन्, बाइबलमा लेखिएको छ मसीह कहाँबाट आउनुहुन्छ, कसरी आउनुहुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। यो त ख्रिस्टको दोस्रो आगमनको विषयमा भनिएको हो, तर बाइबलमा यसो पनि भनिएको छ, परमेश्वरको पुत्र चाहिँ कुमारीको गर्भबाट जन्मनु हुनेछ। सायद इसरायलीहरूको आशा थियो मसीह चाहिँ सायद कुनै चमत्कार गरेर चमत्कारी पूर्ण तरिकाले जन्मनु हुनेछ। सायद उनको पनि आशा यस्तै थियो होला कि मसीह चाहिँ मन्दिरको करारको सन्दुकभित्रबाट निस्कनुहुन्छ कि अथवा कहीँबाट आउनुहुन्छ, उनको अपेक्षा त्यो थियो। तर कसैले पनि सोचेको थिएन कि एकजना मसीह चाहिँ अबोध बालकको रूपमा, जो निरीय बालकको रूपमा देखा पर्नुहुनेछ र मानिसहरूले उहाँलाई चिन्ने छैनन् भन्ने कुरा चाहिँ कसैले पनि सोचेका थिएनन्। सायद उहाँको अनुहारमा ईश्वरीय चमक, तेज, जसरी सिनाई पर्वतमा परमेश्वरको महिमा देखिएको छ, त्यस्तै महिमित रूपले आउनुहुन्छ होला भन्ने सबै मानिसको अपेक्षा थियो। राजा पनि त्यो अपेक्षा कति मानिसहरूको, कति यहुदीहरूको हृदयमा जीवित छ। तर वास्तवमा मसीहको पहिलो आगमन एउटा बालकको रूपमा हुनेवाला थियो, र यो कुरा कसैले पनि कल्पना गरेका थिएनन्। नभन्दै उनको 84 वर्षमा एक जोडी परिवार एउटा सानो बालक लिएर मन्दिरभित्र प्रवेश गर्दछ, अनि त्यतिखेर उनी धेरै प्रार्थना र उपवास गसेको कारण, उनी आफै अगमवादिनी भएको कारण पवित्र आत्माले भन्नुहुन्छ, तिम्रो प्रतीक्षाको घड़ी सकियो, ऊ यही हो बालक। श्रोता, अरू मानिसहरूले बालक मसीहलाई आम बालक जस्तो ठानेका थिए, कसैले वास्ता गरेका थिएनन्, कसैले पनि सोचेका थिएनन्। तर परमेश्वरको आत्माले उनको प्रार्थनाको उत्तर यसरी दिनुभयो, कि उनले प्रतीक्षा गरेको प्रतीक्षाको घडी सकियो त्यही बालक हो भनेर देखाउनुभयो। उनले गइन्, नजिक गइन्। बालकको अनुहारमा न कुनै ईश्वरीय तेज थियो, न कुनै उनले अपेक्षा गरे जस्तो महान महिमा नै थियो। उनले अपेक्षा गरेको तरिकाले त्यहाँ जवाफ आएको थिएन, तर उनले आशै नगरेको तरिकाले त्यहाँ जवाफ आएको थियो। उनलाई थाहा थिएन बालक यसरी सामान्य रूपमा मसीको रूपमा एउटा सामान्य बालक भएर जन्मन हुनेछ भन्ने कुरा उनले सायद कल्पना पनि गरेकी थिएनन्। उनको आँखाले यो हेर्न चाहेको थिएन। यीशुको चमचमाउँदो अनुहारलाई हेर्ने अपेक्षा उनको थियो। श्रोता, तर पनि परमेश्वरले हन्नाको प्रार्थनाको जवाफ त्यहाँ दिनुभएको थियो, जो उनले लामो समयदेखि मसीको प्रतीक्षा गरेर बसिरहेकी थिइन्। प्रेस्रोता, त्यसकारणले गर्दा आजको यो कुराकानीमा मैले तपाईँलाई यो उत्साह दिन चाहे, तपाईँले परमेश्वरसँग प्रार्थना गर्नुहुन्छ, धैर्यतापूर्वक प्रार्थना गर्नुहुन्छ, तर परमेश्वरले मेरो प्रार्थनाको जवाब मैले अपेक्षा गरे अनुसार दिनुहोस् भनेर हामी कहिले पनि भन्न सक्दैनौ। उहाँले हामीले अपेक्षा नगरेको तरिकाले, अझै भनौँ हामीले विश्वास गर्नको लागि एउटा सानो आकलन अथवा एउटा सानो भनौँ अड्कल समेत गर्न नसक्ने तरिकाले उहाँले हाम्रो जीवनमा हाम्रो प्रार्थनाको उत्तर दिइराख्नु भएको हुन्छ। श्रोता, जब पवित्र आत्माले हन्नालाई भन्नुभयो तिम्रो प्रार्थनाको उत्तर उतै बालक हो, त्यसपछि मात्र उनले थाहा पाइन् मसीह त एउटा बालकको रूपमा जन्मनु भएको रहेछ। श्रोता, तपाईँ हामीलाई पनि परमेश्वरले हाम्रो जीवनमा कति धेरै महिमित कामहरू गर्नुभएको छ, तर हामीले ती कामहरूमा मनन गर्दैनौ, विश्लेषण गर्दैनौ, हेर्दैनौ र परमेश्वरकोले गर्नुभएको महिमित कामलाई हामीले देखेनौ। उहाँले हामीलाई कति धेरै उत्तर दिइसक्नुभयो र पनि हामीले भन्यौं प्रभु मेरो प्रार्थनाको उत्तर खोइ, मेरो प्रार्थनाको उत्तर खोइ, तर परमेश्वरले हाम्रा हरेक प्रार्थनालाई भुइँमा खोस्नुभन्दा अगाडि जवाफ पठाइसक्नु भएको छ। तर त्यसलाई हामीले सूक्ष्म विश्लेषणद्वारा, ईश्वरीय नजरद्वारा, अझै भनौँ हाम्रो आत्मिक आँखाद्वारा नहेरेको कारण हामीले देखेनौं। त्यसकारणले गर्दा हामी प्रार्थना गरौं हाम्रो आत्मिक आँखा खुलोस्, ताकि मैले तपाईँले गर्नुभएका अद्भुत कामहरू जो मैले अपेक्षा गरेको भन्दा बाहिरी तरिकाबाट गर्नुभएको छ ती सबै देख्न सकौं र तपाईँलाई महिमा दिन सकौं, तपाईँको उपासना गर्न सकौं र साथै तपाईँसँगको घनिष्ठतालाई अझै बढाउन सकौं भनेर हामीले यसरी प्रार्थना गर्नुपर्दछ। तदनि श्रोता, यतिभन्दै अब भने आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्तिपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन घिसुभनी प्रविधिमा हुनुहुन्छ हाम्रो प्राविधिक मित्र सुजन घिमरेज्यू र अब भने कार्यक्रममा तपाई श्रोताहरूले नै टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ र पहिलो श्रोता हुनुहुन्छ उत्तम शिवाकोटेज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो आज धादिङबाट काठमाडौँमा यात्रा छ, यात्रा सफल होस् भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ भने दोस्रो श्रोता हुनुहुन्छ इन्दिरा नेउपानेज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। केही दिन अगाडि मेरो श्रीमान हिँड्दै गर्ने क्रममा लडेर खुट्टामा चोट लागेको छ र खुट्टा प्लास्टर गरेर आराम गरिराख्नु भएको छ, चंगाइ हुन सकेको छ भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनी श्रोता आउनुहोस् अब भने हामी उहाँ दुईजना श्रोताहरूको निम्ति हामी आजको बसाईमा प्रार्थना गर्नेछौ। सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ, हे महिमाका परमेश्वर, हामी यो समय तपाईँलाई धन्यवाद दिन्छौं कारण तपाईँ परमेश्वरले हाम्रा हरेक प्रार्थनालाई सुनेर तपाईँले जवाफ दिइराख्नु भएको छ र आज पनि तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिनुहुनेछ भन्ने हामी विश्वास गर्दछौ। सर्वशक्तिमान परमेश्वर पिता, हामी प्रार्थना गर्छौं विशेष गरी आजको यो समयमा उत्तम शिवाकोटीज्यूको लागि जो आज उहाँको धादिङबाट काठमाडौँको यात्रा छ र उक्त यात्रामा तपाईँको आशिष, तपाईँको अनुग्रह, तपाईँको सफलता र सुरक्षा त्यहाँ रहन सकेकोस्। पिता, उहाँले प्रयोग गर्नुहुने सम्पूर्ण सवारी साधनहरूमा तपाईँको सुरक्षा रहन सकेकोस्, कुनै पनि खतरा जोखिम त्यहाँ नहुन सकेकोस् हामी प्रार्थना गर्दछौ। धन्यवाद छ पिता, तपाईँ परमेश्वरले उहाँलाई आजको दिनसम्म हरेक यात्रामा र मिशन तथा सुसमाचारका कामहरूमा सुरक्षा दिइराख्नु भएको छ। त्यसै गरी हामी प्रार्थना गर्छौं इन्दिरा नेउपाने ज्यूको श्रीमानको लागि, प्रभु, जो उहाँ केही दिन अगाडि हिँड्दै जाने क्रममा खुट्टामा लडेर चोट लागेको छ र उहाँको खुट्टामा प्लास्टर भएको छ र उहाँ आराम गरिराख्नु भएको छ, जोखिम त्यहाँ नहुन सकेको हामी प्रार्थना गर्दछौं। धन्यवाद छ पिता, तपाईँ परमेश्वरले उहाँलाई आजको दिनसम्म हरेक यात्रामा र मिशन तथा सुसमाचार

प्रभु जस्तो चोट लागे पनि तपाईँ निको पार्नुहुने परमेश्वर हुनुहुन्छ, चंगाई दिनुहुने प्रभु हुनुहुन्छ। उहाँका खुस्केका हड्डीहरू, लिगामेन्टहरू जे छ प्रभु तपाईँ परमेश्वरले छिटोभन्दा छिटो जोडिन तपाईँले सहायता गर्नुभएको र उहाँले पूर्ण रूपले चंगाई पाएर फेरि पनि आफ्नो दैनिक कामकाजमा सामान्य रूपमा फर्किनको लागि तपाईँ यीशु ख्रीष्टले सहायता गर्नुभएको छ। हे परम पिता प्रभु, म प्रार्थना गर्छु तपाईँ पवित्र परमेश्वरले उहाँको त्यो चोटहरूमा छुनुहोस् र भजन संग्रह 107:20 पद अनुसार आफ्नो चंगाईको वचन पठाएर निको पार्नुभएको छ। प्रभु तपाईँ यहोवा राफा हुनुहुन्छ। धन्यवाद पिता परमेश्वर, तपाईँ परम प्रभु परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाब दिइसक्नुभएको छ र हामी विश्वास गर्छौं उहाँले तपाईँले चंगाई दिनुभएको छ र हाम्रो उत्तम सेवाकोटीज्यूको यात्रा सफल पार्नुभएको छ। धन्यवाद यसो पिता, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रीष्टको नाउँमा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै अब आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिमरेज्यूका साथ प्रस्तुता जनार्दन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय बितोस्। हवस्त, जय मसीह।

0: अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसीह। सदाको आइतबारको बिहानी नै आज पनि म तपाईँहरूको माझमा आएको छु। जीवन र स्वास्थ्य, मानव जीवनको रहस्य भन्ने स्वास्थ्य सम्बन्धी यो नितान्त फरक, रोचक अनि जानकारीपूर्वक कार्यक्रम लिएर तपाईँहरूको बीचमा आएको छु। म सदाजी आज पनि म नयाँ विषयवस्तुमा यहाँको माझमा आएको छु। म महेन्द्र खड्का यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आज सदा झैं विभिन्न रोगहरूको बारेमा, कसरी स्वस्थ रहने, कसरी जीवन सहज बनाउने भन्ने कुराको बारेमा लिएर आएको छु। यो पटक अलिक कुरा त स्वास्थ्यकै हो, तर पनि अलि आज म वनस्पतिको बारेमा यहाँहरूको माझमा कुरा गर्नेछु। यस्तो वनस्पति जसको फाइदै फाइदा छ मानव शरीरका लागि, स्वस्थ रहनका लागि, यसले धेरै ठूलो भूमिका खेलेको पाइँदैछ। नेपालमा पनि यसको सुरुवात भएको छ, मान्छेले यसको प्रयोग गर्न थाल्नु भएको छ अहिले आएर चाहिँ, तर इन्डियातिर बढी नै यसको प्रयोग भएको पाइन्छ। त्यसको बारेमा म यहाँहरूको बीचमा आज जानकारी दिनेछु। एउटा साधारण बिरुवा, यसलाई करी पत्ता भनिन्छ, र यो मान्छेको भान्सामा यो नभई नहुने एउटा अत्यन्त उपयोगी वस्तु चिज मध्येमै पर्छ। यो यसले धेरै कुराहरूबाट मान्छेलाई लाभ दिएको पाइन्छ। मान्छेको जीवनमा यसले यति धेरै लाभ दिएको छ कि धेरै कुराहरूबाट यसले फाइदा गर्छ। यसलाई मिठो निम पनि भनिन्छ। निमको पत्ता चाहिँ युज गर्दा धेरै मान्छेले प्रयोग गर्दा तितो हुन्छ भने, यो चाहिँ अलि तितो नहुने साधारण खालको हुन्छ। जेमा पनि प्रयोग गर्नु मिल्छ, यसको जुस बनाएर खान मिल्छ, यसलाई सुकाएर पाउडर बनाएर हामी युज गर्न सक्छौँ, अनि तरकारीहरूमा युज गर्न सक्छौँ, दालहरूमा युज गर्न सक्छौँ, है विभिन्न तरिकाले हामी यसलाई प्रयोग गर्न सक्छौँ। यसको प्रयोग मैले धेरै वर्षदेखि गरिआएको छु। अहिले पछिल्लो चरणमा आएर अहिले म लगभग 50 वर्षको भइसकेँ। अहिले मलाई यसको प्रयोगबाट आइरन, क्याल्सियम, भिटामिन डीहरूको एकदमै भरपूर यसले लाभ दिएको छ यसबाट मलाई, र उच्च रक्तचाप भएका, ब्लड प्रेसरका बिरामीहरू, सुगरका बिरामीहरूलाई पनि यसले फाइदा दिन्छ। मलाई यो दुईटै कुराबाट यसले हुन दिएको छैन, यसले मलाई लाभ दिएको छ। मेरो उमेरका धेरै साथीहरूले अहिले प्रेसरको औषधि खानुहुन्छ, सुगरको औषधिहरू खानुहुन्छ, तर मलाई चाहिँ यो लिनु परेको छैन। अनि फेरि म पहिला पनि ब्लड क्यान्सर भइसकेको मान्छे, र मलाई परमेश्वरले अनुग्रह अनि आशिषबाट म निको त भएँ। परमेश्वरले मलाई निको गर्नुभयो, त्यो त परमेश्वरमा कुनै कुरा असम्भव छैन। तर मैले आफ्नो जीवनलाई, आहार विहारलाई अनि दैनिक कसरतलाई एकदमै निरन्तरता दिने गएँ, त्यो पनि एउटा परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई प्रयोग गर्दा मलाई त्यसले पनि धेरै लाभ गर्यो। र मैले करी पत्तालाई चाहिँ अहिले आफ्नो भान्सामा छुटाउँदिन, एकदमै राम्रो यो करी पत्तालाई चाहिँ औषधि

0: समुदायमा हामीले गर्न सक्यौँ भने एक त औषधि गर्ने पैसाबाट बच्यो, अनि आफ्नै घर करेसा बारीमा हुने चिजहरू जुन स्वास्थ्यको लागि एकदमै फाइदा छ, अर्ग्यानिक जति चिजहरू खान पाउने भयौँ र त्यसले समग्र रूपमा स्वास्थ्यलाई नै फाइदा गर्ने हो। एक पुस्ताले राम्रोसँग यो कुराहरू गर्न सक्यो भने यही कुरा पुस्तान्तरण हस्तान्तरण हुँदै जान्छ। एउटा पुस्ताले अलिकति मेहनत गरिकन सजगता अप्नाइकन यो गर्न सकियो भने यसबाट धेरै कुराहरू लाभ लिन सकिन्छ। आदरणीय श्रोताहरू, परमेश्वरले मान्छे जातिलाई बनाउनुभन्दा अगाडि विभिन्न प्रकृतिमा भएका असल असल चिजहरू दिनुभयो ताकि मान्छेले यसलाई उपभोग गर्न सकोस्। र ती कुराहरूलाई हामीले नचिन्दा, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिले हामीले नचलाउँदा र परमेश्वरको भन्दा अन्य कुराहरूमा हामी लागेका कारणले विभिन्न किसिमका रोगहरू बढ्दै जाने, हाम्रा खानपिनहरू आहार विहारहरू असल नहुने र मान्छेहरू अहिलेको यो समयमा आएर फास्ट फुड, जङ्क फुड र रेडिमेड खानाहरू, पाकेटको खानाहरूमा खान लागेका कारणले विभिन्न किसिमका रोगहरू बढेका छन्। ती रोगहरू किन लागे त भन्दा आफ्नै कारणले लागेका छन्, किनभने परमेश्वरले त हामीलाई असल असल कुराहरू प्रकृतिबाट दिनुभएको थियो, सबै कुराहरू सृष्टि गरेर दिनुभएको थियो, तर हामीले ती कुराहरूतिर लागेनौँ। हामी चाहिँ नक्कली तामझाममा लाग्यौँ, जुन शैतानले दिएका कुराहरू, शैतानले दिएका नराम्रा चिजहरू, शैतानले जसरी मान्छेलाई अलमलमा पारेको छ ती कुराहरूमा मान्छेहरू भुल्दै गयो र हामी दुःख कष्ट पापमा रह्यौँ। हाम्रा सम्पूर्ण कुराहरू परमेश्वरलाई समर्पण गर्नतिर हामी लागेनौँ, त्यसका बावजुद अहिले हाम्रो समस्या स्वास्थ्यमा विकराल रूपमा आएको छ। अहिले साधारण बच्चाहरूमा आँखाको समस्या देखिन्छ, हड्डीको समस्या देखिन्छ, विभिन्न भिटामिनहरूको कमी छ, खाना पच्दैन, कब्जियत हुन्छ भनेको छ। तर र साधारण एउटा यो करी पत्ताको बिरुवा रोपिकन हामीले घर भान्सामै बनेका कुराहरू खान थाल्यौँ भने स्वास्थ्य लाभ हुन्छ र हाम्रो जीवन दीर्घायुसम्म जान्छ। आदरणीय श्रोताहरू, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई असल तरिकाले चलाउँ र आफूमा भएका ज्ञान सिपहरू एकअर्कालाई सेयर गरौँ। त्यसकारण घरदेखि बाहिरका खानाहरू, बन्द पकाएका खानाहरू, पकेटहरू, चाउचाउहरू, यस्तो जुन कुराहरू छन् जुन हामीलाई असर गर्ने कुराहरू, तिनीहरूदेखि हामी टाढा रहन सक्यौँ र यस्तै प्राकृतिक चिजहरूका नजिक हामी जान सक्यौँ भने, प्रकृतिलाई हामीले पछ्याउन सक्यौँ भने, माटोसँग हामी घुलमिल हुन सक्यौँ भने हामी स्वस्थ हुन सक्छौँ, हाम्रो जीवन स्वस्थ हुन सक्छ। एकजना परिवारको मान्छे बिरामी भयो भने घरमा कति तनाव हुन्छ, आर्थिक समस्या हुन्छ, घरबार बिग्रिन्छ। त्यसकारण ती कुराहरूलाई सोचिकन हामीले आफ्नो स्वास्थ्य कसरी असल बनाउने भन्ने कुरामा हामी लाग्नु अत्यन्त जरुरी छ। त्यसकारण तपाईँहरूलाई यही आग्रह गर्छु, यही अनुरोध गर्छु, प्रकृतिले धेरै कुराहरू दिएका छन्, प्रकृतिले दिएका कुराहरूलाई चलाउँ, सदुपयोग गरौं र प्रकृतिसँग रमाउन सक्यो भने स्वास्थ्य मात्र ठिक हुने होइन, वातावरण पनि ठिक हुन्छ। समग्र वातावरण ठिक भयो भने तपाईँ हामी ठिक हुन सक्छौँ, समाज ठिक हुन्छ, देश ठिक हुन्छ, ब्रह्माण्ड ठिक हुन्छ। आदरणीय श्रोताहरू, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई चलाउँ र आफू स्वस्थ रहौं। आदरणीय श्रोताहरू, आउँदा दिनहरूमा फेरि यस्तै समसामयिक विषयवस्तुहरू हामी यहाँहरूका बीचमा आउनेछौँ र असल तरिकाले तपाईँहरूले बुझ्न सक्नुहोस् भन्ने हामी चाहन्छौँ। यहाँहरूका केही सुझावहरू, राय, सल्लाहहरू छन् भने, कुनै विषयवस्तुहरू दिन चाहनुहुन्छ भने म हामी सहजै ग्रहण गर्दैछौँ। हजुरहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। म सञ्चालक महेन्द्र खनका बिदा चाहन्छु। जय मसिहा।
1: श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511 तिरासी 98511 तिरासी। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु।

0: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुजको यात्रा।
1: सबैलाई जय मसीह। तपाईहरुले हाम्रो यो नयाँ सिरिज लास्ट विकदेखि सुरु भएको छ, लेन्ट सिरिज। यो चाहिँ आज चाहिँ दोस्रो हो, अनि यो दोस्रोमा चाहिँ हामी लेन्ट भन्ने बित्तिकै तपाईँलाई थाहा होला है, येशु ख्रिस्टको क्रुजको दुःख भोगलाई चाहिँ हामीले त्यसमा सहभागी हुनलाई हामी यो 40 दिनको कतिजना फास्टिङ बसिराख्नु भएको छ, अनि कतिजना प्रार्थनामा हुनुहुन्छ, कतिजनाले आफ्नो जीवनमा आएको कष्टहरूलाई उहाँले सम्झिँदै हुनुहुन्छ है, अनि येशु ख्रिस्टसँग उहाँ रहेर धेरै कुराहरू उहाँले गर्दै हुनुहुन्छ। तर पनि त्यही बीचमा पनि तपाईँहरूलाई आज विशेष यो हामीले सिरिजमा चाहिँ भनेका थियौँ, क्रुसले सबै कुरा परिवर्तन गरिन्छ अथवा गर्छ भन्ने कुरालाई हामी हेर्न सक्छौँ। द क्रस ट्रान्सफर्म्स एभ्रिथिङ भन्ने कुरालाई हामीले हेरिरहेका छौँ, यो सिरिजमा छौँ। त्यसकारण यो सिरिजलाई हेर्दै गर्दाखेरि तपाईँले अहिले जुन चाहिँ समाजमा हाम्रो भइरहेको परिवर्तनहरू देखिराख्नु भएको होला है, त्यो बीचमा अहिलेको यो हट टपिक चाहिँ यो छ है, सुन्नुभएको छ दार्जुलाको। अनि यो चाहिँ हुन त मैले धेरै अगाडिदेखि देखेको होइन, यो स्थितिहरूमा मान्छेहरू नानीहरू चाहिँ कसरी स्कुल जान्छ भन्ने कुरालाई, तर अहिले मात्रै यसको हाइलाइट भइरहेको छ कि त्यो नानीहरूको दुःख र कष्ट है। तपाईँले हेर्नुहोस्, उनीहरू स्कुल जानको लागि एभ्री डे यसरी जानुपर्छ अरे कि, एभ्री डे कति दुःख र सङ्कष्ट, त्यहाँनिर कति मृत्युको पनि डर छ, खोलामा गयो भने उनीहरू जे पनि हुन सक्छ उनीहरूको जीवनमा है। त्यस्तो सङ्घर्षमय यात्रामा पनि उनीहरूले चाहिँ के देखेका छ हेर्नुहोस् त, किन जाँदैछन् उनीहरू, किन सङ्घर्ष गर्दैछन्, सोच्नुहोस्। उनीहरूले उनीहरूको भविष्यलाई देखेका छन्, एजुकेसन कति इम्पोर्टेन्ट छ भन्ने कुरालाई, त्यसको लागि उनीहरूको यो सङ्घर्ष छ हेर्नुहोस् त, अनि यो सङ्घर्ष गरेर उनीहरू गइरहेको छ। अनि अर्को एउटा वक्ताले भन्नुभएको छ, जो चाहिँ जोन क्याल्भिन, तपाईँहरूलाई थाहा छ होला, उहाँ चाहिँ एउटा रिफर्मर हुनुहुन्छ, अनि जसले चाहिँ यो प्रोटेस्टेन्ट मुभमेन्टमा मार्टिन लुथर अनि त्यसपछि उहाँ पनि हुनुहुन्थ्यो, अनि उहाँले यसरी भनेको छ कि, अनि उहाँले यसरी भन्नुभएको छ, जब हाम्रो शरीरले दुःख महसुस गर्छ, पवित्र आत्माले हामीलाई त्यो शारीरिक पीडा भन्दा माथि उठेर परमेश्वरको गुप्त उद्देश्यमा आनन्द मनाउन सक्षम पार्नुहुन्छ। आज त्यो नानीहरूलाई हेर्नुहोस् है, अनि यही कुरा मलाई, उनीहरूको अहिले गरेको सङ्घर्ष चाहिँ उनीहरूले पछिको कुरालाई हेरेर, आनन्द हेरेर उनीहरूले अहिले त्यो सङ्घर्ष गरेको देख्छौँ है। अनि आज हाम्रो जीवनमा पनि यहाँ कतिजना तपाईँहरू आउनुभएको छ, तपाईँहरूको आफ्नो सङ्घर्ष छ, परिवारमा कतिजना जब विश्वास गर्नुहुन्छ अनि तपाईँ एक्लो पर्नुहुन्छ, कतिजना दिदी बहिनी मात्रै घरमा विश्वासी छ, हस्बेन्ड छैन है, कतिजना तपाईँहरू यहाँ नानीहरू हुनुहुन्छ, तपाईँ मात्रै विश्वासी हुनुहुन्छ अनि आमा बाबा छैन है, अनि कतिजना हुनुहुन्छ सम्बन्ध विच्छेदले तपाईँहरूको जीवनमा धेरै असर परेको छ, कतिवटा रिलेसनसिपहरू बिग्रेको कारणले है धेरै तपाईँ पीडामा हुनुहुन्छ। त्यस्तो पीडाहरू बोकेर हामी संसारमा जब हेऱ्यो नि, वारै भयो है, तपाईँले हेरिराख्नु भयो होला अहिले होइन, इरानमा के भइरहेको छ, इजरायलले के गरिरहेको छ, अनि त्यो खाडी मुलुकहरूमा कस्तो प्रकारको भयङ्कर है सङ्कष्टहरू मान्छेले भोगिरहेका छन्। आज हाम्रै नेपालमा पनि है, हिजोको दिको तपाईँलाई थाहा छ, जेएनजीले ल्याएको मुभमेन्टले कस्तो प्रकारको सङ्कष्टमा देशलाई पार्यो, तर अहिले हेर्दाखेरि तपाईँले है त्यो समयमा हेर्यौं त्यो सङ्कष्टले चाहिँ के ल्याउँदो रहेछ भन्ने कुरा पनि हामीले देखिरहेका छौँ। त्यसै कारण यहाँनिर मैले आजको विशेष बोल चाहिँ के ल्याएको छ भने, कष्ट क्रुसतर्फको एउटा मार्ग हो, हामी कष्ट भएर जानुपर्छ। अनि त्यसै कारणले याकुबले, म अहिले याकुबको पुस्तकलाई क्लासमा पनि पढाइरहेको छु, अनि साथसाथै त्यहीबाट मैले दुःख र कष्टको विषयमा धेरै कुराहरू सिक्ने मौका पाएँ म आफैले, अनि मैले सिकाउने पनि मौका पाइरहेको छु। त्यसकारण मैले यही एउटा चाहिँ विषय तपाईँहरूको माझमा ल्याएँ कि कष्ट क्रुसतर्फको एउटा मार्ग हो भनेर चाहिँ है। तपाईँ जब हामीले अघि वचन हेर्यो, अनि तपाईँको आफ्नो बाइबललाई अगाडि राख्नुहोस् अनि हामी अलिकति हेर्छौँ है, अलिकति कन्टेक्स्टलाई बुझौँ। यो याकुबले यो पत्र किन लेखेको थियो, किन उसले यो पत्र लेख्न परेको थियो, अनि त्यहाँ के भइरहेको थियो होइन, अनि जसले गर्दाखेरि चाहिँ उसले यो लेख्ने उसलाई अनिवार्य पर्यो। त्यहाँनिर हेर्दा याकुबको पाठकहरू अथवा जो याकुबको पत्र पढ्ने व्यक्तिहरू चाहिँ एउटा गम्भीर आध्यात्मिक समस्यामा उनीहरू परेका थिए, अनि जब हामी याकुबको पत्रलाई जति पनि पढ्छौँ यो स्पष्ट हामीलाई हुन्छ कि, किनभने उनीहरू धेरै घमण्डी र आलोचनात्मक व्यक्तिहरू बनिरहेको थिए, मानिसहरू भइरहेको थिए, तिनीहरूले गरिबहरूमाथि धेरै भेदभावहरू गरिरहेका थिए, तिनीहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्न नसकिरहेको थिए है। तिनीहरू आफ्नो कर्मचारीहरूप्रति अभिमानी भएका थिए। तिनीहरू धेरै परीक्षा र कष्टहरूको सामना गरिरहेका थिए अनि परमेश्वरले तिनीहरूको प्रार्थनाहरूको जवाब नदिइरहेको अवस्था, सफलता भन्ने कुरा उनीहरूले नदेखिरहेको अवस्थाहरू चाहिँ थिए। जब तपाईँले याकुबको पुस्तक सबै पढ्नुहुन्छ नि, पाँच पदसम्म तपाईँले यो कुराहरू उसले एकदमै स्पष्टसँग चाहिँ बताएको छ। अनि त्यो लेख्नुको कारणहरू है, विषयहरू यहाँनिर कन्ट्याक्स्टलाई हामी हेर्दाखेरि है, एउटा स्पिरिचुअल ट्रबल, उनीहरू चाहिँ एकदमै एउटा गम्भीर आध्यात्मिक समस्यामा उनीहरू पढेका थिए एकदमै। अनि त्यस कारण याकुबले है, जो चाहिँ एउटा त्यो समयको पहिलो शताब्दीमा चाहिँ यरुसलेम एउटा यरुसलेममा जुन मण्डली थियो त्यो मण्डलीको जो एउटा अगुवा थिए, वरिष्ठ अगुवा थिए, अनि यो समस्याहरू चाहिँ उसले बुझेर चाहिँ आज यो पत्र चाहिँ आज यो जुन चाहिँ हामीले तपाईँले अघि हेर्नु भयो यहाँनिर हेर्दाखेरि यहाँ पहिला नै परमेश्वर म प्रभु येशु ख्रिस्टको सेवक याकुबबाट भनेको छ। परमेश्वर र प्रभु येशु ख्रिस्टको सेवक याकुबबाट ठाउँ ठाउँमा छरपष्ट भएका बाह्र कुललाई अभिवादन भनेको छ है। उसले लेख्नेको कसलाई लेख्दैछ भन्दाखेरि ऊ को ऊ चाहिँ के भनेको छ, ऊ एक हुन त ऊ येशु ख्रिस्टको भाइ थिए यो लेख्ने व्यक्ति चाहिँ है, तर पनि उसले के भनिरहेछ, प्रभु परमेश्वर र प्रभु येशु ख्रिस्टको सेवक हुँ भनेर उसले येशु ख्रिस्टलाई चाहिँ उसको आफ्नो जीवनको एकदम नजदिकतामा उसले चिनेका थिए। अब जस्ट इमेजिन तपाईँ आफ्नो ब्रदर सिस्टरलाई कतिको हाम्रो इन्टिमेट रिलेसनसिप हाम्रो हुन्छ होइन, दाजु भाइ दिदी बहिनीहरूमा। त्यस्तै ऊ पनि उसको पनि याकुब चाहिँ येशु ख्रिस्टको नै एउटा भाइ मध्येमा थिए अनि जसले चाहिँ एकदमै येशु ख्रिस्टलाई चाहिँ नजदिकबाट चिनेका थिए अनि येशु ख्रिस्टको दुःख र कष्टलाई उसले थाहा गरेका थिए, देखेका थिए उसको आफ्नो आँखाले, आई विटनेस ऊ चाहिँ थिए। अनि उसले आज लेख्दैछ कि उसले येशुले गरेको त्यो दुःख र कष्ट जुन चाहिँ क्रस तपाईँले देख्दै हुनुहुन्छ, अनि उसले त्यो पनि देखेका थिए, येशु ख्रिस्ट कसरी क्रुसमा टाङ्गिए भन्ने कुरालाई, किन टाङ्गिए भन्ने कुरालाई पनि उसले थाहा छ उसलाई होइन। अनि उसले यो पत्र लेख्दैछन् अनि उसले भन्छ आफूले आफैलाई परमेश्वर र प्रभु येशु ख्रिस्टको सेवक याकुबबाट ठाउँ ठाउँमा छरपष्ट भएका बाह्र कुलालाई अभिवादन भनेर लेखेको छ है पहिल्यै। यहाँ हामी हेऱ्यौँ भने पहिला म तपाईँलाई यहाँबाट हेर्दाखेरि के देख्नुहुन्छ भन्दाखेरि यहाँ तितर बितर जीवनमा परमेश्वरको सार्वभौमिकता र यहाँनिर जुन चाहिँ बाह्र कुल चाहिँ कहाँ छन् अहिले भन्दाखेरि उनीहरूको यरुसलेमको वरिपरि छैनन्। यरुसलेममा जब तपाईँले बुक अफ एक्ट्स है अथवा प्रेरितको पुस्तक हेर्नु पढ्नुहुन्छ, त्यो प्रेरितको पुस्तकमा तपाईँले देख्नुहुन्छ कि जुन चाहिँ प्रेरितको पुस्तक नौमा तपाईँले गयो भने चाहिँ त्यहाँनिर धेरै प्रोसिक्युसन्सहरू चाहिँ आएको थिए अनि त्यो प्रोसिक्युसन्सहरूमा परेको कारण चाहिँ अब येशु ख्रिस्टलाई विश्वास गर्ने यहुदीहरू चाहिँ धेरै ठाउँहरूमा छरपष्ट उनीहरू डिस्पर्जन भनेको छ नि है, त्यहाँनिर छरपष्ट भएकाहरूलाई लेखेको छ अब त्यहाँ छ। अनि यरुसलेमबाट चाहिँ उनीहरूको समस्यालाई बुझेर जानेर आज याकुबले यो पत्र उनीहरूलाई लेखिरहेको छ। एउटा तितर बितर उनीहरूको जीवन, किनभने जब उनीहरू मण्डलीदेखि टाढा हुन्छन् होइन, कतिवटा धेरै समस्याहरूमा उनीहरू परेका हुन्छन् अनि त्यस्तो तितर बितर भएको जीवनमा पनि जहाँ पनि उनीहरूलाई परमेश्वरले लानु भएको छ, पुर्याउनु भएको छ, तर त्यहाँ परमेश्वरको के छ, सार्वभौमिकता, सोभरेनिटी हामी त्यहाँ देख्छौँ, द सोभरेनिटी अफ गॉड इन द स्क्याटर्ड लाइफ। उनीहरू चाहिँ त्यहाँनिर अब जेरुसलेममा छैन, तर जेसमा लेख्दैछ उनीहरू कहाँ छ, जेरुसलेमदेखि बाहिर रोमन राज्यको धेरै ठाउँहरूमा यो बाह्र कुल भनेछ, तर सबै बाह्र कुल त त्यहाँ थिएन, एउटा एक्सप्रेसन मात्रै हो, तर जसले विश्वास गर्नेहरू, किनभने बाह्र कुल किन भन्दा नि यहुदीहरू चाहिँ चुनिएका व्यक्तिहरू थिए अनि त्यो चुनिएका व्यक्तिहरूलाई चाहिँ आज याकुबले यो पत्र लेखिएको थियो। अनि उसले यो चाहिँ किन लेख्यो भन्दाखेरि याकुबले छोडिरहेका बाह्र कुललाई लेख्छन् होइन, अनि यो लेख्दाखेरिको कारण चाहिँ कि हाम्रो विस्थापन र कष्ट पनि परमेश्वरको सार्वभौम प्रबन्ध हो भनेर। उनीहरू जहाँ छ जे कष्ट भोगिरहेछ त्यो चाहिँ परमेश्वरको केमा आउँछ, प्रोभिडेन्समा आउँछ, उहाँले नै त्यो गरिराख्नु भएको छ, भित्री पर्छ भन्ने त्यो एउटा डक्ट्रिनल कुरा छ है। हामी यहाँनिर हेर्दाखेरि चाहिँ यो चाहिँ हरेक विश्वासीहरू, हामी सबैजना नै चुनिएका, येशु ख्रिस्टलाई विश्वास गरेकाहरू हामी चुनिएकाहरू हौ अनि हाम्रो जीवनमा पनि धेरै कुराहरू आइरहेका छन् है। हामी आफ्नो आफ्नो ठाउँबाट जहाँ जहाँ पनि परमेश्वरले अहिले तपाईँलाई प्लेस गर्नु भएको छ नि, राख्नु भएको छ नि, त्यो चाहिँ परमेश्वरको प्लानमा छ, परमेश्वरको सर्वभौमिकमा, जहाँ पनि जे पनि तपाईँ जुन चाहिँ हुनसक्छ, तपाईँको काममा अहिले हुनुहुन्छ, टिचिङमा को जबमा हुनुहुन्छ, जहाँ पनि परमेश्वरदेखि अथवा आफ्नो मण्डलीदेखि टाढा है अथवा आफ्नो परिवारदेखि टाढा अथवा जहीँ पनि परमेश्वरले तपाईँ प्लेस गर्नुभएको छ तपाईँलाई परमेश्वरको त्यो तपाईँ त्यो उहाँको योजनाभित्र पर्नुहुन्छ भनेर त्यहाँनिर याकुबले चाहिँ यसरी भनेको कुरा हामीलाई त्यो परमेश्वरले छर्नु भएको हो हो जसको हाम्रो निर्वासनको हरेक पलमा एउटा उद्देश्य एउटा त्यहाँ पर्पसले उहाँले हामीलाई राख्नु भएको छ। त्यसै कारणले क्रुसको मार्ग चाहिँ कति बेला सुरु हुन्छ जब हामी स्वीकार गर्छौँ कि हाम्रो अवस्था र विलापमा परमेश्वरकै नियन्त्रण छ। तपाईँ जहाँ हुनुहुन्छ जुन चाहिँ अवस्थामा हुनुहुन्छ अनि तपाईँ जुन कष्ट र तपाईँ समस्याहरूले घेरेर बस्नु भएको छ त्यो समस्याहरूमा पनि त्यो अवस्थामा त्यो विलापमा नि तर गड इज इन कन्ट्रोल अफ एभ्रिथिङ। तपाईँको ल्यामेन्टमा है कतिजना अघि हामी सुनेको थियौँ हामी विलाप गर्न जान्दैनौँ अनि हामी रुन हामीलाई आउँदैन त्यो भनिराख्नु भयो तर यो समय ल्यान्डको समय नै त्यही एउटा विलाप गर्ने समय है। अनि कतिजना चाहिँ अहिले हाम्रो सिरिजै एउटा कष्ट र उसमा छ भने हामी धेरै प्रकारको कष्टहरूमा हामी छौँ है तर त्यो कष्टहरूले हामीलाई के गरिरहेको छ भने एउटा म तपाईँलाई इलस्ट्रेसन तपाईँलाई दिन मन पर्यो। यहाँ के हेर्नुहुन्छ हेर्नुहोस् त के देख्नुभयो तपाईँले यहाँ एउटा बिउ छर्नेको एउटा त्यो विचार गर्नुहोस् तपाईँले बिउ छर्ने त्यहाँ देखिराख्नु भएको छ किन उसले यो बिउ छरिरहेछ हेर्नुहोस् त किसानले बिउलाई नष्ट गर्नलाई होइन तर के गर्नलाई तर फसल काट्ने उद्देश्यले छर्छ। अब एक दिन चाहिँ के हुनेछ यसको हार्भेस्ट गर्नेछु भनेर त्यहाँ हेर्नुहोस् उसको अवस्था अहिले अनि त्यसपछि उसको हेर्नुहोस् है त्यहाँनिर है अनि तपाईँले कतिपल्ट हामीले पनि आफ्नो जागिर गुमाउँदा बसाइ सर्दा सम्बन्ध विच्छेद हुँदा हाम्रो रिलेसनसिपहरूमा हामी हुँदाखेरि चाहिँ आफूलाई के लाग्छ आफूलाई एकदमै तितर बितर भएको जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई है लाग्छ अनि हामी त्यो महसुस पनि गर्छौँ तर तपाईँ हराउनु भएको छैन त्यहाँ तपाईँ त सर्वभौम किसान चाहिँ जो चाहिँ परमेश्वरले रोप्दै हुनुहुन्छ तपाईँलाई हेर्नु भयो त्यहाँ चाहिँ देखेको छैन तपाईँले बट यतापट्टि हेर्दाखेरि तपाईँलाई तपाईँको पीडाहरूमा है अनि त्यस कारण मेरो नेक्स्टको स्लाइड चाहिँ के छ यो इलस्ट्रेसन है यहाँ मैले एक्सप्लेन पनि अलिकति गरिदिएको छु तर तपाईँले बुझ्नुभयो होला मैले जानु पर्दैन होला यसलाई। सेकेन्ड पोइन्टमा आउँछु किनभने आज हाम्रो समय एकदमै मैले देख्दैछु है एकदम घुम्दैछ है उद्देश्यपूर्ण पीडा है त्यस कारण डिस्पर्सन हामीलाई जहाँ पनि राख्नु भएको छ हामी पीडामा छौँ तर त्यसको के छ एउटा ठुलो उद्देश्य रहेछ क्या उद्देश्यपूर्ण पीडा परीक्षाद्वारा अहमको क्रुसिफिकेसन अरे क्या नेपालीमा त झन् यहाँ क्रुसीकरण अघि हेर्नु भयो नि है जेम्सको जुन चाहिँ कन्टेक्स्टमा त कस्तो मान्छे एकदमै क्रिटिकल अहम उनीहरूमा एकदमै घमण्ड कतिजना धेरै प्रकारको समस्याहरूमा है हाम्रो जीवन जब त्यसरी हुन्छ नि त्यहाँ अघि हामीले मैले तपाईँलाई कतिवटा थियो 7-8 घटी कमीहरू चाहिँ त्यहाँनिर एकदमै के भइरहेको थियो है उब्जनी भइरहेको थियो विश्वासीहरूमा अनि परमेश्वरले कतिपल्ट चाहिँ हामीलाई चाहिँ त्योबाट चाहिँ खसाउनको लागि त्योबाट अझै हामीलाई चाहिँ बचाउनको लागि चाहिँ पीडामा लानु हुँदो रहेछ कि अनि त्यो चाहिँ पर्पसफुल पेन अरे यो चाहिँ अनि कतिपल्ट हामी त्यो अवस्थामा पुग्छौँ नि अनि तब चाहिँ हामीलाई पीडा हुन्छ त्यो चाहिँ उद्देश्यपूर्ण पीडा अरे कि एकदमै अनि त्यस कारण याकुबले हामीलाई भन्छ जब तिमीहरूलाई पीडा हुन्छ तिमीहरू पूर्ण आनन्दको कुरा सम्झ किन पीडामा हामीलाई आनन्द हुन्छ र तर किन उसले यहाँनिर पूर्ण आनन्दको कुरा पो सम्झ भनेको छ कि पीडामा आनन्द देख्नुहुन्छ तपाईँ है यहाँनिर अर्को खण्डमा तपाईँलाई हेर्दाखेरि चाहिँ पर्पसफुल पेन है एकदमै उद्देश्यपूर्ण पीडा है सम्झिनुहोस् तपाईँ है कस्तो खालको उद्देश्यपूर्ण पीडा यहाँनिर याकुबले भन्दैछ भने एउटा तर त्यस्तो पीडामा पनि के गर भनिरहेको छ आनन्द गर आनन्दको कुरा सम्झ पागल पो भयो कि है याकुब त तपाईँलाई चाहिँ हामीलाई त्यस्तै लाग्छ नि है त्यसरी भन्दाखेरि कहिले काउन्सिलिङ त्यसरी दिँदाखेरि यो तब मात्र सम्भव छ अरे क्या जब हामी परीक्षालाई पवित्रीकरणको माध्यम मान्छौँ अरे तब मात्र तपाईँले त्यो पीडामा आनन्द गर्न सक्नुहुन्छ। जब त्यो पीडा तपाईँलाई आउँछ नि यो चाहिँ परमेश्वरले मलाई बनाउँदै हुनुहुन्छ परमेश्वरले मलाई निखार्दै हुनुहुन्छ परमेश्वरले मलाई पवित्रकरण गर्दै हुनुहुन्छ भन्नेमा तपाईँ जब तपाईँको सोचलाई परिवर्तन गर्नुहुन्छ नि तब पीडा चाहिँ तपाईँलाई त्यो पीडा चाहिँ आनन्दमा चाहिँ परिणत हुन्छ अरे। अघि मैले तपाईँलाई फोटो दिएको थिएँ नि फर्स्टमा है त्यो नानीहरू किन सङ्घर्ष गर्दैछ किन उसलाई एजुकेसनको मतलब थाहा छ पछि गएर उसको जीवनमा के हुन्छ अनि उसले यो एउटा अर्को हेर्नुहोस् चित्र मैले धेरै इलस्ट्रेसनहरू ल्याएको छु यो चित्रमा के देख्दै हुनुहुन्छ के देख्दै हुनुहुन्छ एउटा सुनलाई चाहिँ गल्ने आगोको एउटा यो उदाहरण छ है है यहाँनिर एउटा भट्टीमा एउटा सुनलाई भट्टीमा हुँदा सुनलाई के हुन्छ त्यसलाई राम्रो लाग्छ होला र महसुस हुँदैन, त्यो राम्रो महसुसै हुँदैन, तर फोहोर हटाउनको लागि आगोको के छ आवश्यक छ, त्यो सुनलाई यदि तपाईँ प्योर देख्न चाहनुहुन्छ भने त्यो सुन चाहिँ कहाँ जानुपर्छ, आगोको भट्टीमा पस्नै पर्छ। यदि त्यो आगोको भट्टीमा त्यो सुन पसेन भने त्यो सुनको ओरिजिनालिटीलाई हामी थाहा पाउन सक्दैनौँ। मैले मेरो मम्मीको है हिजो अस्ति मात्रै है त्यो एउटा सुनको पसलमा गएको थियो, अनि त्यो सुनको पसलमा जाँदाखेरि मेरो मम्मीको त्यो ओरिजिनल हो कि होइन भनेर उसले आगोमा लगाएर हेऱ्यो क्या। आगोमा लगाएर हेर्दा त्यो सुन त के छ जस्तोको पछि झन् अझै प्योर भएर देख्यो, अनि तपाईँको यो चाहिँ के हो प्योर हो भनेर भने। त्यस्तै आज हाम्रो यहाँ जेम्सले पनि यही प्रकारको उदाहरण दिएको छ कि, तपाईँ पाँचमा हेर्नुहुन्छ नि, पाँचको पछि धैर्य धारणको विषयमा आउँछ त्यहाँनिर है, अहिले एकछिनमा आउँछु म त्यहाँनिर। किनभने जब हामी है त्यो राम्रो त लाग्दैन, कसलाई चाहिँ त्यो आगोको भट्टीमा त्यो पीडामा जान मनपर्छ त है, कसलाई पनि मन पर्दैन। तर परमेश्वरले तपाईँलाई त्यो चाहिँ किन तपाईँलाई त्यो भट्टीमा लाँदै हुनुहुन्छ भन्दाखेरि तपाईँलाई अझै तपाईँलाई निखुर पार्दै हुनुहुन्छ, अझै तपाईँलाई तपाईँ चाहिँ परमेश्वरको अघि स्पेसल मान्छेहरू हुनुहुन्छ कि, यु आर भेरी स्पेसल पिपल। अनि परमेश्वर चाहनुहुन्छ कि तपाईँको घमण्ड तपाईँको अहम सबै चाहिँ के भएको होस् भस्म भओस्, त्यो चाहिँ हुन आवश्यक छ। त्यस कारण यहाँनिर है या भन्छ मैले यहाँनिर यसरी पनि लेखेको छु, तर फोहोर हटाउनको लागि आगोको आवश्यक छ। जब ईसा है एउटा ईसा है कडा कतिबाट एउटा हामीलाई हुन्छ धेरै बिरामी आर्थिक सङ्कटमा समस्यामा हुन्छौँ तब हामीलाई आनन्द लाग्दैन, त्यो कुराहरू आनन्द लाग्ने कुरा हुँदै होइन, तर आनन्द त यो कुरामा हुन्छ कि यो स्वर्णकार है उसले के गरिरहेको छ, जो चाहिँ परमेश्वर हुनुहुन्छ उहाँले चाहिँ हाम्रो घडी उहाँले हेरिराख्नु भएको छ कि कहिलेसम्म चाहिँ यो, अनि उहाँले त्यो घडी हेर्दै गर्दा हामीलाई धेरै पीडामा पनि पार्नुहुन्न कि, उहाँले धेरै पीडामा उहाँले पार्नुहुन्न। उहाँले के गर्नुहुन्छ भन्दाखेरि उहाँले आगोलाई धेरै तातो हुन पनि दिनुहुन्न, र उहाँले तपाईँको आत्मा भरोसालाई जलाएर ख्रिस्ट भरोसामा चाहिँ उहाँले परिणत गरिदिनुहुन्छ। आमेन। अघि हामीले हेऱ्यौँ होइन क्रुस चाहिँ के रहेछ त, परिवर्तन, सबै कुरा परिवर्तन गर्छ। यीशु ख्रिस्टले पनि तपाईँ अनि हाम्रो लागि चाहिँ गेतसेमनीको बगैँचामा के गर्नुभयो, यो के देख्नु, यो चित्रले के बताउँछ, पीडा कस्तो पीडा, उहाँले यस्तो भनेको छ बाइबल यतिसम्म लुकाले भनेको छ कि उहाँको आँसुहरू चाहिँ खुनमा परिवर्तन भएको थिएन, उहाँको त्यो पसिनाहरू चाहिँ खुनमा, त्यस्तो पीडा दही उहाँले प्रार्थना गर्नुहुन्छ तपाईँ, ताकि तपाईँ अनि हामीले त्यो जीवन पाउन सकोस् भनेर। अनि त्यो कप थियो नि उहाँको अगाडि, त्यो कचौरा पापको कचौरा, उहाँले उहाँ पनि यति गाह्रो भएको थियो उहाँलाई होइन, उहाँले के भन्नुभयो त्यो कचौराले लिएर के भन्नुभयो, हे पिता हुन सक्छ भने यो मुँहबाट हटाइदिनुहोस्, यसको चाहिँ भन्नुभएको होइन। उहाँ पनि कति त्यो सङ्कटसम्म पर्दा उहाँलाई पनि के भएको थिएन, उहाँ जानुभयो भएर तपाईँ अनि हाम्रो निम्ति, अनि उहाँले भन्नुभयो तपाईँको मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा गर्नुहोस्। तर त्यो चाहिँ हामी भन्न बिर्सिन्छ कि कतिपल्ट है, हाम्रो जीवनमा जब हामी पीडा आउँछ नि, पीडा आउँदाखेरि हामीले भन्दैन पर्नुपर्छ मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस् भने, त्यो पीडालाई सहन तपाईँलाई सजिलो हुन्छ कि। यीशु ख्रिस्टले त्यहाँनिर थियो मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा गर्नुहोस् है, अनि तपाईँ अनि हामीलाई त्यो जीवन प्रदान गर्न, तपाईँ हामीलाई पनि, उहाँ पनि यो पीडामा भएर जानुभयो अनि हामीलाई पनि यही पीडामा भएर है आउन, त्यो रिफाइन गर्नको लागि चाहिँ उहाँले हामीलाई के गर्नुभएको छ, बोलाउनु भएको छ। अनि अर्को म बोला भन्न जान्छु, अनुग्रही सहनशीलता, उहाँ पनि एउटा अनुग्रही, ग्लोरियस एन्ड्योरेन्स हामी त्यहाँ देख्न सक्छौँ। चारमा तपाईँले पढ्नुभयो भने यहाँनिर यसरी लेखिएको छ है, अगाडिको म दुई र तिनमा अगाडिको कुरालाई भन्छु, हे मेरा भाइ हो, तिमीहरूमाथि विपत्ति किसिम किसिमका आपद विपत्ति आइपर्दा तिमीहरू पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। सन्तहरूको सहनशीलता है यहाँनिर, यो चाहिँ परमेश्वरको महिमाको निम्ति, यसले जब जति तपाईँलाई है सहन, एउटा सन्तको सहनशीलता है, एउटा यहाँनिर धैर्य चारमा हेऱ्यो भने त्यहाँनिर लेख्छ होइन, धैर्य धारण गराउँछ, धैर्यलाई त्यसको पूरा काम गर्न देऊ ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हौ। त्यस कारण यो बाह्र पदले यसरी भनेको छ नि होइन, के भन्छ अघि हामीले मैले एकदेखि चार अनि त्यहाँदेखि बाह्र राखेँ कि, अनि यहाँ लेखेको छ बाह्रमा के लेखेको छ भन्नुहोस् त, त्यो मानिस धन्यको हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउँछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नु भएको छ। येशु ख्रीष्टले हामीलाई प्रति जब तिमीहरू यो पीडामा संकष्टमा जब तिमीहरू स्थिर रहन्छौ नि, इन्जोएबल त छैन तर हामी जब स्थिर रहन्छौ नि यसमा, अनि त्यसपछि चाहिँ के छ, त्यो आनन्द। अघि भनेको थिएँ नि यकुबले, तिमीहरूको पीडामा के गर, त्यसलाई पूरा आनन्द सम्झ। केलाई हेरेर रहेछ त आनन्द सम्झिनुपर्ने चाहिँ? मुकुट। अनि अर्को चाहिँ उहाँसँगको हाम्रो भेट फेरि हुनेछ। तपाईँहरू विश्वास गर्नुहुन्छ उहाँसँग हामी फेरि भेट्नेछौँ, आम्ना सामना भेट्नेछौँ उहाँसँग? आउँदै हुनुहुन्छ। कसैको मार्गले जीवनको मुकुटमा गएर मात्रै यो टुङ्गिन्छ है। अनि त्यसै अघि हामीले हेऱ्यौँ याकुब एकको बाराले हामीलाई सम्झाउँछ कि स्थिर रहनेहरू, जो स्थिर रहन्छ उनीहरू धन्यका हुन्, ब्लेस्ड होस् उनीहरू चाहिँ स्थिर रहनेहरू। यो हाम्रो आशा हो, सबैजनाको यो आशा हो। ख्रीष्टको कष्टमा उहाँसँगको हाम्रो एकताले, उहाँको महिमामा हामी पनि हाम्रो उहाँले एकतालाई सुनिश्चित गर्नुभएको छ। त्यसकारण क्रुस अन्त्य होइन, यो त उहाँलाई प्रेम गर्नेहरूलाई का लागि चाहिँ अघिबाट गरेको प्रतिज्ञाको अनन्तको जीवनको अनिवार्य है प्रवेश गर्ने एउटा ढोका हो है। एकदमै यो चाहिँ इम्पोर्टेन्ट छ है। त्यसकारण तपाईँले अर्को एउटा इलस्ट्रेसन दिन मन पर्यो, अनि यो दिएर चाहिँ यहाँनिर तपाईँलाई राख्न चाहन्छु है। यो यो पिक्चरलाई तपाईँले हेर्दै गर्दा के देख्नुहुन्छ यहाँ है? पीडा अनि साथसाथै त्यसपछि हेर्नुहोस् न है, कति ब्युटिफुल छ त्यो पीडाको क्राउन। हामीलाई राम्रो लाग्दैन, काढादै छ, पीडादै छ, तर त्यसपछिको हेर्नुहोस् न, त्यो राजासँग फेरि हामी भेट्नेछौँ। हि इज रेनिङ, उहाँ अहिले राज्य गर्दै हुनुहुन्छ माथिबाट हामीलाई। अनि त्यो राजाले तपाईँ अनि हामीलाई फेरि के गर्नुहुन्छ, यो मुख जो चाहिँ स्थिर भएर त्यो पीडाहरूमा पनि सहिरहन्छ उनीहरूको लागि छ। अनि यो एउटा अर्को इक्जाम्पल पनि तपाईँलाई मैले दिन मन परेको थियो। त्यो इक्जाम्पल चाहिँ यहाँ भाइ हाम्रो भर्खरै आउनुभएको छ है, सिपाही हुनुहुन्छ नि है उहाँ है। अनि सिपाहीहरू चाहिँ जब लडाइँमा हुन्छ नि, उनीहरू लडाइँमा हुनु, उनीहरू कति चाहिँ दुःख र कष्ट, उनीहरू है मृत्युको पनि उनीहरू डर नमानिकन उनीहरू के गरिरहेको हुन्छ, लडिरहेको हुन्छ उनीहरू ब्लडसँग है, अथवा खुनदेखि लिएर मान्छेहरू मरेको देखिरहेछ उनीहरूले। त्यस्ता प्रकारको विभिन्न प्रकारको पीडाले अहिले जसरी इरानमा भइरहेको छ, तपाईँ कतिजना न्युज हेर्दै हुनुहुन्छ होला देख्दाखेरि, तर त्यो लड्ने सिपाहीहरू चाहिँ त्यो लडाइँमा उनीहरू मात्रै छ, उनीहरूलाई त्यसको अझै झन् के छ महत्त्व, उनीहरूलाई थाहा छ के भइरहेको छ। अनि जब उनीहरू त्यो लडाइँ सिद्धिएर फर्किन्छ नि, सिद्धिएर फर्किँदाखेरि चाहिँ उनीहरूले के पाउँछ, मेरो अङ्कलले भर्खरै इन्डियन आर्मीमा हुनुहुन्थ्यो, मेजर हुनुहुन्छ, उहाँले इन्डियन आर्मीबाट धेरै अघि लडेको लडाइँको उहाँले एवार्ड पाउनुभयो कि यो लास्ट इयरमा। अनि हामीले उहाँले पनि सोच्नु भएको थिएन के रहेछ हाम्रो सङ्घर्षको चाहिँ के रहेछ त, हाम्रो पीडाहरूमा गएपछिको हाम्रो त्यसको इनाम चाहिँ हामीहरू चाहिँ त्यो सोल्जर जब फर्केर आउँछ यति खुसी साथ, अनि उसले आफ्नो जुन मालिकबाट जुन चाहिँ पाउँछ नि त्यो अवार्ड, त्यो चाहिँ एकदमै के छ। अनि त्यो युनियन राजासँगको हाम्रो भेट, अनि उनले उसले दिने त्यो क्राउन, उसले दिने त्यो जुन चाहिँ त्यो हामीलाई मुकुटको चाहिँ के छ हामीलाई, त्यसको लागि चाहिँ तपाईँ अनि अहिले हामी जुन चाहिँ सङ्घर्षमा छौँ त्योको लागि छौँ प्रियो। अनि क्रुस चाहिँ एउटा येशु ख्रीष्टले लड्नु भएको एउटा लडाइँ हो, विजय उहाँ बन्नुभयो, अनि तपाईँ अनि हामीलाई पनि त्यो विजय उहाँले प्रदान गर्नुभएको छ। अनि उहाँले त्यो एउटा हामीलाई अस्योरेन्स उहाँले दिनुभएको छ कि हाम्रो दुःख कष्टको के छ एक्सपाइरेसन डेट छ अरे। अनि दोस्रो कुरन्ती तपाईँले 4:17 हेर्नुहोस्, पछि गएर पढ्नुहोस् होइन, तर तपाईँहरूलाई म अहिले एउटै कुरा भन्न चाहन्छु। सो वाट भने चाहिँ अघि मैले हेर्नु त्यहाँनिर हेर्नुहोस्, किनभने हामीलाई यसको के छ, यो चाहिँ एउटा गुड न्युज हो हाम्रो लागि, गुड न्युज। उहाँ चाहिँ तपाईँ अनि हाम्रो निम्ति वेट गरिराख्नु भएको छ। अनि तपाईँलाई यही इन्भाइट गर्न चाहन्छु आज यस, तपाईँले कहिले पनि जब पीडामा हुनुहुन्छ नि, कष्टमा हुनुहुन्छ नि, सम्झिनुहोस् कि तपाईँलाई परमेश्वरले के गर्दै हुनुहुन्छ, खाँदै हुनुहुन्छ, तपाईँलाई अझै प्योर उहाँ जस्तै बनाउँदै हुनुहुन्छ, त्यही कुरालाई याद गर्नुहोस्। अनि अर्को कुरा के इन्भाइट गर्न चाहन्छु तपाईँलाई भने, त्यहाँनिर येशु ख्रीष्ट मलाई किन परमेश्वर मलाई मात्रै किन भन्ने प्रश्नलाई छोडेर चाहिँ, प्रभु तपाईँले ममा के परिवर्तन गर्दै हुनुहुन्छ, के कुरा असल गर्दै हुनुहुन्छ, त्यसमा चाहिँ तपाईँको ध्यान केन्द्रित गर्नुहोस्। जब तपाईँ पीडामा हुनुहुन्छ नि, कतिपल्ट हामीलाई धेरै त्यस्तोमा पढ्दाखेरि हामी कहाँ के भटभटाउँछ कि, अघि हामी मेन्टल हेल्थको विषयमा सुन्दै थियौँ होइन, हामीलाई त्यसमा पनि पुऱ्याउँछ कि कतिजनालाई त है। तर जब तपाईँ पीडामा हुनुहुन्छ के अरे पुरा त्यसलाई हामी, किनभने त्यसको पछि के छ, यसको एक्सपाइरी डेट छ है, तपाईँले सधैँहरू सहनु पर्दैन है। ख्रिस्टले तपाईँको निम्ति के गरिसक्नु भएको छ? सही दिइसक्नु भएको छ, अनि तपाईँले त्यस कारण त्योसम्म पुर्याउनुहुन्न। हि इज रेस्क्युइङ यू, तपाईँलाई उहाँले बचाउनु भएको छ, तपाईँलाई उहाँले आफ्नै मोल तिरेर किन्नु भएको छ, अनि तपाईँ चाहिँ उहाँले चुनिएका व्यक्तिहरू हुनुहुन्छ, स्पेसल पिपल, तपाईँ एकदमै सुन्दर व्यक्तिहरू हुनुहुन्छ। यदि तपाईँ पीडामा हुनुहुन्छ भने तपाईँ सुन्दर हुनुहुन्छ, तपाईँको पीडाले अझै तपाईँलाई सुन्दर बनाउनमा तपाईँलाई मद्दत गर्दै हुनुहुन्छ। अनि तपाईँले तपाईँको पीडालाई त्यो प्रकारले जब लिनुहुन्छ नि, प्रभु मलाई के निर्माण गर्दै हुनुहुन्छ, ममा के निर्माण, आउनुहोस् हामी सबैजना उठौँ अनि हामी यो अन्तिम यो प्रार्थना गरौँ। तपाईँले आफ्नो आँखालाई बन्द गर्नुहोस् अनि प्रभुलाई भन्नुहोस्, प्रभुलाई धन्यवाद दिनुहोस्, प्रभु तपाईँले मलाई मेरो पीडामा बनाउँदै हुनुहुँदो रहेछ। कतिजनाले सायद तपाईँलाई यो कुरो थाहा नहुनसक्छ अनि तपाईँ अझै पनि धेरै कुराले तपाईँ गाह्रो भइरहेको होला यो कुरालाई नजान्दाखेरि, होइन, तर तपाईँको पीडामा मैले प्रभुले मलाई अझै आनन्द मनाऊ, पुरा त्यसलाई आनन्द मनाऊ, किनभने परमेश्वरले तपाईँलाई परिपक्वताको तर्फ, म्याच्योर क्रिस्चियन, म्याच्योर तपाईँको फेथलाई, अझै तपाईँ विश्वासलाई एकदम उहाँले अझै म्याच्योर बनाउँदै हुनुहुन्छ, परिपक्व बनाउँदै हुनुहुन्छ। त्यो कुरालाई याद गर्नुहोस्। एकछिन हामी आफ्नो मुखहरू खोलेर उहाँलाई एकछिन हाम्रो मुख यदि कन्फेसन गर्न चाहनु तपाईँ गर्न सक्नुहुन्छ, अनि म अन्तिम प्रार्थना गरिदिनुहुन्छ। हामी एकछिन हामी उहाँसँग प्रार्थना गरौँ।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

उहाँहरू जाँदै गर्नुहुँदा उहाँ एउटा गाउँमा पस्नुभयो र मार्था नभएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नभएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। तर मार्था सेवा सत्कारका धेरै काममा अल्झेकी थिइन्। तिनले येशूका आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छ, तपाईँ वास्ता राख्नुहुन्न, त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर येशूले जवाब दिएर तिनलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छे, जो उसबाट कहिल्यै खोसिने छैन। लुका 10 अध्यायको 38-42 पदसम्म। यो घटना प्रभु येशूको समयमा घटेको वास्तविक घटना हो। कति खुसीको कुरा छ कि प्रभु येशू मानिसहरूका घर घरमा जानुहुन्थ्यो, परिवारमा गएर मानिसहरूलाई शिक्षा दिनुहुन्थ्यो। बाइबलको यो खण्ड तीन व्यक्तिको एउटा परिवारसँग सम्बन्धित छ। त्यस परिवारमा दुई दिदी बहिनी र एकजना भाइ थिए। प्रभु येशूले त्यस परिवारलाई प्रेम गर्नुहुन्थ्यो। त्यस अवसरमा येशूले भन्नुभयो कि अरू सबै काम कुराहरू भन्दा महत्वपूर्ण उहाँको शिक्षा वा उहाँको वचन सुन्नु हो। येशूले भन्नुभयो कि मानिसले उहाँको शिक्षा सुन्नु पर्छ। प्रभुले तपाईँको परिवारलाई पनि यही कुरा भन्न चाहनुहुन्छ। तपाईँको परिवारले पनि प्रभुको वचन सुन्नुपर्छ, किनकि प्रभुले परिवारलाई असल, आनन्दित र सफल बनाउन चाहनुहुन्छ, अनि तपाईँको परिवारलाई पनि उहाँले त्यस्तै बनाउन चाहनुहुन्छ। परिवार कसले बनाएको हो? मित्र, संसारका सबै परिवार परमेश्वर प्रभु येशू ख्रीष्टले बनाउनु भएको हो। पवित्र बाइबलले परमेश्वरको परिवारको निर्माण गर्नुभएको कुराको वर्णन गर्दछ। बाइबलको शुरूको पुस्तकलाई उत्पत्तिको पुस्तक भनिन्छ। त्यही पुस्तकमा परमेश्वरले सबै प्राणीहरू, खोला नालाहरू, नद नदीहरू, वनका पशुहरू, आकाशका पंक्षीहरू, वनस्पतिहरू बनाउनु भएको वर्णन गरिएको छ। परमेश्वरले आफ्नो मुखको वचनले यी कुराहरू सृष्टि गर्नुभयो। परमेश्वरले अन्तरिक्षका सबै ग्रह नक्षत्रहरू पनि बनाउनुभयो भनेर बाइबलले भन्दछ। परमेश्वरले मानिसलाई पनि बनाउनुभयो। उहाँले घुमेको माटोबाट मानिसलाई बनाउनुभयो। यस विषयमा यसरी लेखिएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमप्रभुले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भए। उत्पत्ति 1 अध्यायको 26 पदमा अनि 27 पदमा यी कुराहरू लेखिएको छ। फेरि लेखिएको छ कि परमेश्वरले मानिसलाई एक्लै देख्नुभयो। उहाँले त्यस पुरुषका निम्ति एउटी स्त्री बनाउनुभयो। लेखिएको छ, परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र तिनी निधाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो, त्यसलाई एउटी स्त्री बनाएर मानिसका ल्याउनु भयो। उत्पत्ति 2 अध्यायको 21-22 पदमा यसरी लेखिएको छ, यसरी एउटा परिवार शुरू भयो श्रोता मित्र, अनि त्यही एउटा परिवारबाट आज संसारमा भएका सबै परिवारहरू आए। वसुधैव कुटुम्बकम, संसार एउटा परिवार हो। एउटा उद्देश्य सहित परमेश्वरले परिवारको निर्माण गर्नुभयो। परमेश्वरले परिवारहरूलाई आशिष दिनुहुन्छ, माया गर्नुहुन्छ, तपाईँ र म आफ्नो परिवारमा बस्छौ। परमेश्वरले हामीलाई परिवारमा बस्नका निम्ति बोलाउनु भएको छ। हाम्रो जीवन यही सुरु हुन्छ
समय आएपछि सायद छुट्टिनु पनि पर्छ, तर सधैँभरि नभेट्ने गरी होइन। यति टाढा पनि नजाउ कि फेरि हाम्रो भेट नहोस्। यसरी हामी नबिर्सौं अरूलाई कि कहिल्यै यादै नआओस्। मानिसले परिवारमा बस्दा पनि कतिपय कुराहरूलाई ध्यान दिनुपर्छ। एउटा परिवारमा बस्ने सबै व्यक्ति रुचि योग्यता ज्ञान बुद्धि रूपरङ्ग एउटै हुँदैन। परिवारमा विभिन्नता हुन्छ, त्यसलाई स्वीकार गरेर जिउनुपर्छ, मिलेर बस्नुपर्छ। परिवारका निम्ति काम गर्दा कसरी जिउनुपर्छ सो बाइबलले हामीलाई बताएको छ। बाइबलले भन्छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै। यो जानेर कि तिमीहरूले आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरूले प्रभुमा ख्रिष्टको सेवा गरिरहेका छौ। कलसी 3:23। परिवारमा गरिने कामहरू प्रभुका निम्ति गरिएको मानेर गर्नुपर्छ भनी बाइबलले सिकाउँछ। परमेश्वरले हाम्रो काम भन्दा पर हाम्रो मनलाई हाम्रो विचारलाई देख्नुहुन्छ। हिजो आज परिवारमा मानिसको सम्बन्ध धेरै कमजोर भएको छ। परिवारहरू टुक्रिएर गइरहेका छन्। परिवार भित्रै झगडा हुन्छ, दुश्मनी हुन्छ। यो कति दुःख लाग्दो कुरा छ श्रोता मित्र। परमेश्वरले परिवारलाई आनन्दको स्थान बनाउन चाहनुहुन्छ। परिवारमा जिउने प्रत्येक व्यक्तिको आफ्नो आफ्नै भूमिका हुन्छ अनि जिम्मेवारी हुन्छ। जब कुनै सदस्यले आफ्नो जिम्मेवारीलाई लत्याउँछ वा त्यसबाट तर्किन्छ तब समस्याहरू शुरू हुन्छ। म कहिले कहीँ सोच्छु कि किन अचेल मानिसहरू एउटा परिवारमा बसेर पनि एकले अर्कालाई सहनु नसकेका होलान्, किन एकदेखि अर्कोले झर्को मानेका होलान्। टाढा विदेशमा गएर काम गर्नेहरूलाई घर परिवारको महत्व थाहा हुन्छ श्रोता मित्र। उनीहरूले परदेशमा बसेर घर परिवारको सम्झनामा आँसु बगाएका हुन्छन्। जब उनीहरू घर फर्केर आउँछन् तब त्यहाँ स्वर्गको आनन्द पाउँछन्। पवित्र बाइबलमा परमेश्वरले परिवारको सम्बन्धमा धेरैवटा निर्देशन र सल्लाहहरू दिनुभएको छ। भजन लेखकले भन्दछन्, परमप्रभुले नै घर वा परिवार नबनाउनु भए त बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नु भए त पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ। भजन सङ्ग्रह 127:1। तपाईं र म जुन परिवारमा जन्मेका छौं त्यो परमेश्वरको इच्छा र योजना अनुसार हो। हामी आफ्नो इच्छाले रोजी रोजी कुनै परिवारमा जन्मन सक्दैनौ। यो हाम्रो बुद्धादेखि बाहिरको कुरा हो। यो हाम्रो सोचाइ भन्दा बाहिरको कुरा हो। तपाईं र मेरो परिवारको जग परमेश्वरले बसाल्नु भएको हो। हाम्रो परिवारको वास्तविक मालिक परमेश्वर नै हुनुहुन्छ। के यस कुरामा तपाईँ विश्वास गर्नुहुन्छ? हामीले विश्वास गर्नुपर्छ। हामी एक अर्काको अधीनमा बस्नुपर्छ। बाइबलले यसरी अर्थ दिएको छ, हे जवान हो बुढा पाकाहरूको अधीनमा बस, एउटा अर्काको अधीनमा बसेर तिमीहरूले नम्रताको वस्त्र धारण गर। जवान मानिसहरूलाई कति चाँडो झोक चल्छ, रिस उठ्छ होइन र? कोही कोही त अरूले भनेको कुरा पनि सहनै सक्दैनन्। तर परिवारमा जवानहरू नम्र हुनुपर्छ भन्ने सल्लाह बाइबलले दिएको छ। नम्र हुनुमा आज्ञा पालन गर्ने कुरा पनि आउँछ। आमा बुबाको ठूलाहरूको आज्ञा पालन गर्नुपर्छ। बुबाहरूलाई पनि बाइबलले राम्रो सल्लाह दिएको छ। बाइबलले भन्छ, हे बुबा हो तिमीहरूका छोरा छोरीलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुन्छन्। मलाई लाग्छ यो सायद छोराछोरीलाई दिक्क नपार्नु भनिएको होला। कुनै कुनै आमा बुबाले छोराछोरीलाई धेरै कचकच गर्दछन्, जहिले पनि गाली गरिरहन्छन्, मैले जन्माएको मैले पालेको मैले जे गर्दा पनि हुन्छ भन्ने जस्तो गर्छन्। तर यसो गरेर उनीहरूले छोराछोरीहरूको चरित्र नष्ट पारिरहेका हुन्छन्। हुन त छोराछोरीले पनि आमा बुबालाई निराश पार्ने प्रकारको निष्क्रिय जीवन जिउनु हुँदैन। सबै काममा सहायता गर्नुपर्छ। घरकी पत्नीहरूलाई बाइबलले भन्छ, प्रभुको दृष्टिमा सुहाउँदो गर, आफ्ना पतिको अधीनमा बस। बाइबलले हामीलाई प्रभु येशूको अधीनमा बस्नु भनेको छ। त्यसको अर्थ के हो? उहाँको कुरा मानेर जिउनु नै
येशूको अधीनमा बस्नु हो। पत्नीहरू आफ्ना पतिहरूको अधीनमा कसरी बस्नुपर्छ, पतिहरूको कुरा मानेर आफू खुसी गर्दै आफूलाई जे मन लाग्यो त्यही गर्दै जिउनु हुँदैन। पतिहरूलाई बाइबलले भन्छ, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, तिनीहरू प्रति कठोर नहो, पत्नीलाई दासी जस्तो व्यवहार गर्नु हुँदैन भन्ने शिक्षा पनि बाइबलले दिएको छ। श्रोता मित्र, परमेश्वरको दृष्टिमा एउटी स्त्रीको पनि त्यत्तिकै महत्व हुन्छ जति पुरुषको हुन्छ। परिवारमा अरू पनि सदस्यहरू हुन्छन्, उनीहरूसित हामीले उचित व्यवहार गर्नुपर्छ। परमेश्वरको वचनलाई ध्यान नदिँदा, परमेश्वरलाई नमानेर आफ्नो आफ्नो स्वार्थ अनुसार मानिसहरू जिएका कारणले नै धेरैवटा परिवार लथालिङ्ग भएर भत्किएका छन्। तपाईँले परमेश्वरको आवाजलाई सुन्नुहोस् आज। तपाईँको परिवारमा सत्य परमेश्वरको वास गर्न दिनुहोस्। तपाईँको जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। उहाँले तपाईँको परिवारलाई सुन्दर बनाउनुहुनेछ। तपाईँको परिवारलाई परमेश्वरले धेरै आशिष दिउन्। म यही प्रार्थना सहित आजको पाठ बन्द गर्न चाहन्छु। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिन्छौं। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुई हात जोडेर तपाईँलाई यस कार्यक्रममा म स्वागत गर्दछु। साथै त्रियक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। तपाईँ भित्र एउटा मानिस लुकेर बसेको छ, थाहा छ तपाईँलाई? तपाईँ अबै त्यो के होला भनी सोच्दै हुनुहुन्छ होला, डरले भुतुक्कै हुनुभएको होला। तर त्यो तपाईँलाई डराउने मानिस होइन, तर तपाईँलाई डोर्याउने मानिस हो। यस विषयलाई म निरन्तरता दिनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय प्रिय श्रोता, तपाईलाई स्मरण मात्रै गराउन चाहन्छु कि यो कार्यक्रम विभिन्न संचारका माध्यमहरूमा उपलब्ध छ। युट्युबबाट, फेसबुकबाट, अनलाइनमा अनि अन्य विभिन्न माध्यमहरूबाट तपाईलाई जुन सहज हुन्छ त्यसै माध्यमबाट प्रत्येक दिन यो कार्यक्रम तपाई प्राप्त गर्न सक्नुहुनेछ। तपाईलाई हार्दिक स्वागत छ, साथै यो कार्यक्रम तपाईले अरूसित बाँडचुट पनि गर्न सक्नुहुनेछ। हामीसित सयकडौं विषयहरूमा यी सन्देशहरू उपलब्ध छन्। तपाईलाई धन्यवाद। आफ्ना विचार, आफ्नो प्रतिक्रिया, टिप्पणी अवश्य नै मलाई लेख्नुहोला। परमेश्वरले तपाईलाई प्रशस्त आशीर्वाद दिउन्। आउनुहोस् सधैँजै आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

आफ्नो वचनमा भन्नुभएको छ, इजिकियल 36 अध्यायको 26 र 27 खण्ड, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूभित्र म एउटा नयाँ आत्मा हालिदिनेछु, तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई

तिनीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारी साथ मान्ने तुल्याउनेछु। परमेश्वरले उहाँको पवित्र बाइबलमा भन्नुभएको यो वचन तपाईँले सुन्नुभयो, इजिकियल 36 अध्यायको 26 र 27 खण्ड। बाइबलका वचनहरू बुझ्न कठिन छैनन्, ती पढ्दा पढ्दै हामी बुझ्न सक्छौ। बाइबलको वचनको व्याख्या गर्नुपर्ने त्यति आवश्यकता नै हुँदैन, तर परमेश्वरले कुन परिस्थितिमा ती वचनहरू ती कुराहरू बोल्नुभयो सो कुरा चाहिँ बुझ्नुपर्छ। सृष्टिकर्ता परमेश्वर मानिसलाई उहाँको आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भएको हो। परमेश्वरको स्वरूप र प्रतिरूप भनेको के हो? परमेश्वरको जस्तै गुण, परमेश्वरको जस्तै स्वभाव, उहाँकै जस्तै चरित्र दिएर परमेश्वरले तपाईं र मलाई बनाउनु भएको छ। परमेश्वरको स्वभाव सहनशील छ, उहाँको स्वभाव क्षमाशील, दयालु, कृपालु, पवित्र, निस्वार्थ छ। उहाँले कसैको हानि गर्न चाहनुहुन्न, सबैलाई एक समान प्रेम गर्नुहुन्छ। तपाईँ भन्नुहोला, होइन होइन, म त येशु ख्रिष्टमा विश्वास गर्ने मान्छे नै होइन, यसकारण परमेश्वरले मसँग कुनै सरोकार राख्नुहुन्न। तपाईँको यो विचार गलत छ। तपाईँ येशु ख्रिष्टका विश्वासी नभए पनि परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। बाइबलमा लेखिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, ताकि जो कोही उहाँमा विश्वास गर्छ त्यो नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। यूहन्नाको सुसमाचार 3:16 पद। तपाईँ परमेश्वरलाई प्रेम गर्नुहोस् वा नगर्नुहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। वा तपाईँले उहाँमा विश्वासै नगर्नुहोस्, नास्तिक नै भए तापनि परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ, किनकि उहाँले तपाईँलाई बनाउनु भएको हो। उहाँले तपाईँलाई केही समयका निम्ति संसारमा पठाउनु भएको छ, मलाई पनि। एक दिन तपाईँले परमेश्वरको न्याय आसनको अघि खड़ा भएर यो संसारमा कसरी जिउनुभयो त्यसको हिसाब किताब उहाँलाई दिनुपर्छ। मृत्युपछि परमेश्वरको सामु खड़ा भएर आफ्नो जीवनको हिसाब किताब दिने कुरा आदिकवि भानुभक्त आचार्यले पनि उनको भक्तमाला कवितामा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ईश्वर भज्याना छु भनिकन प्रतिज्ञा अघि सरी गएको होस्, आइस कति दिन भजिस भन अघि सरी, यसो भन न खुवामित मकन दूत त्यस बखत, कसो भन्नु मैले भुलिकन रह्यो यस बखतमा, बजौला भन्दैमा कति कति बित्यो जन जन्मको, मरौला भन्नको अझ पनि विचार छैन मनको, ओहो लौकिक माया बढी बलवती जानी मनले, विचार गर्दै गर्दै ईश्वर भजी लिनु भक्त जनले। देख्नुभयो, आदि कवि पनि यो संसारमा आएपछि मानिसले परमेश्वरलाई भुलेर जिउँछन् भनेका छन्। साँच्चै यो संसारमा जिउँदा हामी एक दिन मर्नै पर्छ भन्ने कुरा च्वाट्टै भुलिहाल्छौं। यो संसारमा सधैँभरि जिउँछौ, यहाँ सधैँभरि बस्नेछौ भने जस्तो गरी मान्छेहरू जिउँछन्। त्यति मात्रै होइन, उनीहरूले त्यो पैसा कमाएको र जम्मा गरेको देख्दा त उनीहरू कमसेकम 700-800 वर्ष नै बाँच्लान् जस्तो व्यवहार देखाउँछन्। मानिसको मनमा त्यस्तो विचार कसरी आउँछ त? आउँछ, किनकि मानिसभित्र एउटा स्वभाव हुन्छ जुन पापको वशमा परेको हुन्छ। त्यसैले मानिसलाई परमेश्वरदेखि टाढा बनाउने निरन्तर प्रयास गर्छ। यसलाई पवित्र बाइबलमा पुरानो स्वभाव भनिएको छ, जसले परमेश्वरलाई आफ्नो जीवनमा ठाउँ दिन चाहँदैन, आफ्नै इच्छामा आफ्नै सोचमा ऊ हिँड्न चाहन्छ, जे मन लाग्यो त्यही गर्न चाहन्छ, प्रभु येशूको सुसमाचार पटक्कै सुन्न चाहँदैन। यस्तो एउटै कारणले गर्दा हुन्छ, उनीहरू पूर्ण रूपमा अन्धकारको सामर्थ्यमा परेका हुन्छन्, सत्यतालाई घृणा गर्छन्। अचम्मको कुरा यो छ कि धेरै शिक्षित मानिसहरू पनि परमेश्वरका कुराहरूमा विश्वास गर्न चाहँदैनन्। पवित्र बाइबलमा लेखिएको छ, पहिलो कोरन्थी 2:14, जो मानिस आत्मिक

0: छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती कुराहरू उसका निम्ति मूर्खता हुन्छन् र उसले ती बुझ्न सक्दैन, किनकि ती आत्मिक रीतिले मात्र बुझ्न सकिन्छ। जो आत्मिक छैन ऊ पाप, भौतिक र दुष्टताको अधीनमा परेको हुन्छ। दुष्टता कुनै मानिस होइन, तर परमेश्वरको विरूद्धमा हुने हरेक कार्य र हरेक विचार चाहिँ दुष्टता हो। त्यसैकारण मानिसले परमेश्वरको कुरालाई, उहाँको वचनलाई स्वीकार गर्न सक्दैन, विश्वास गर्न सक्दैन, परमेश्वरको वचन सुन्न र पढ्न पनि चाहदैन, दिक्क वाक्क मान्छ। किन? किनकि परमेश्वरको वचन पढ्दा वा सुन्दा उसले आफ्नो वास्तविक अवस्थालाई देख्छ, थाहा पाउँछ। कता तपाईँलाई यो कार्यक्रम सुन्दा सुन्दै नसुन्न मन पनि लाग्छ, होइन त? यो कति यो मान्छे बोलिरहेको छ परमेश्वर परमेश्वर भनेर, यस्तै हुन्छ कि? ऊ आफ्नो भित्रको रूप कसैले थाहा नपाओस् भन्ने चाहन्छ। पापको वशमा परेको त्यो भित्रको मान्छे लुक्न चाहन्छ। ऊ यस्ता परमेश्वरका कुराहरू र पवित्र कुराहरूदेखि टाढा हुन चाहन्छ। विचार गर्नुहोस्, तपाईँले ऐना वा सिसामा आफ्नो अनुहार हेर्नुभयो, ओहो, तपाईँको अनुहार त डरलाग्दो भएको रहेछ, नाकमा यत्रा यत्रा ठेउला उठेका रहेछन्, ओठहरू सुन्निएका जस्ता भएका छन्, आँखा पनि बुवासाको जस्ता राता राता भएका छन्, गालामा मोसो पोतेको जस्तो कालो कालो भएको छ, तपाईँलाई आफ्नै रूप मन पर्दैन, के भएछ जस्तो तपाईँलाई हुन्छ। के तपाईँ त्यस्तै रूप अरू मानिसहरूलाई देखाउन चाहनुहुन्छ? चाहनुहुन्न। निश्चय तपाईँ घरमा भित्रको कोठामा लुकेर बस्नुहुनेछ, वा अनुहारमा कपडा बाँध्नुहुनेछ, वा त्यो सफा सुग्घर गर्नलाई ठिक बनाउनको निम्ति प्रयत्न गर्नुहुनेछ। तपाईँको त्यो रूप कसैलाई देखाउन चाहनुहुन्न, होइन त? मेरा आवाज सुन्दै गर्नुभएका मेरा प्रिय मित्र, पाप क्षमा नभएको मानिसको भित्रको रूप योभन्दा पनि अझ डरलाग्दो हुन्छ। कुनै असल कुराले ऊ भित्र बास गर्दैन, उसको मनमा अलिकति पनि असल र भलाइका विचारहरू हुँदैनन्। परमेश्वरले मानिसलाई दिनुभएको उहाँको स्वरूप प्रतिरूप पापले नष्ट पारेको छ, भ्रष्ट पारेको छ। यसै कारण मानिस वनको पशु जस्तो व्यवहार गर्ने भएको छ। हेर्नुहोस् त, ससाना कुरालाई लिएर कति ठूल्ठूला झै झगडाहरू झमेलाहरू हुन्छन्। मानिसको हानि हुन्छ, ज्यान जान्छ, आगो लाग्छ, कुटाकुट हुन्छ, मानिसको हृदय कठोर ढुङ्गा जस्तो भएको छ। धेरै मानिसको हृदयमा कुनै दया माया ममता पाइँदैन, किनकि उनीहरूभित्र जीवित परमेश्वरलाई नचिन्ने एउटा आत्माले एउटा स्वभावले बास गरेको हुन्छ। त्यस्ता मानिसहरूलाई पनि परमेश्वरले प्रेम गर्नुहुन्छ। प्रभु येशु त्यस्तैहरूलाई बचाउन यस संसारमा आउनुभयो। हामी पनि एक दिन त्यस्तै थियौं, म पनि। प्रभु येशूले आफै भन्नुभयो, म धर्मीलाई होइन तर पापीलाई बचाउनलाई यस धरतीमा आएको हुँ। हामी स्वार्थी थियौं, आफ्नै बारेमा मात्र विचार गर्थ्यौं, कसै प्रति दया माया थिएन, आफूलाई जे मन लाग्यो त्यही गर्थ्यौं। हामीले गरेका कामले अरूको हानि भए पनि हामीलाई कुनै परवाह थिएन। तर प्रभु येशूलाई चिनेर उहाँमाथि विश्वास गरेपछि हाम्रा विचार, हाम्रो स्वभाव, हाम्रो जीवनी शैली नै परिवर्तन भएको छ। हामी परमेश्वरको स्वभाव, उहाँका गुण, उहाँका विचार धारण गरेर जिउन चाहन्छौ। मानिसको जीवन तब मात्र सार्थक र महत्वपूर्ण बन्छ जब उसको जीवन जीवित परमेश्वरसित जोडिएको हुन्छ। तपाईँको जीवनको अवस्था कस्तो छ? तपाईँले अहिले नै आफ्ना पापहरूलाई मानिलिँदै पश्चाताप गरिकन यीशुमा विश्वास गर्न सक्नुहुन्छ। विश्वासको प्रार्थना गरेर यीशुलाई आफ्नो जीवनमा निम्ताउन सक्नुहुन्छ। प्रार्थना गर्नु भनेको आफ्नो मनको कुरा प्रभुलाई भन्नु हो, तर त्यसमा साँचो विश्वास हुनुपर्दछ। प्रभु येशूले तपाईँको जीवनलाई परिवर्तन गर्नुहुनेछ एउटा अर्थपूर्ण जीवनको निम्ति। जीवन छोटो छ, यो छोटो जीवनमा किन गुनासो, पीड़ा, पीर, दुखी भावना र विचारहरू बोकेर जिउने? यस्ता कुराले मानिसको जीवनलाई त्यो गाढे घाउ जस्तो बनाउँछ जुन कहिले पनि निको हुँदैन। तर परमेश्वर तपाईँलाई एउटा नयाँ हृदय दिन चाहनुहुन्छ। उहाँको शक्तिशाली वचनद्वारा असल विचारहरू तपाईँको मनमा भर्न चाहनुहुन्छ। परमेश्वरलाई एकपल्ट तपाईँको जीवनमा काम गर्ने मौका दिनुहोस्। बोलाउनुहोस्, निम्ताउनुहोस्। प्रभु येशूले आफै भन्नुभयो, हेर म ढोकामा बसेर गचगचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु। आज के तपाईँको हृदयको ढोकामा प्रभु येशूले गचगचाइरहेको आवाजलाई सुन्दै हुनुहुन्छ? यदि सुन्दै हुनुहुन्छ भने आफ्नो हृदयको ढोका खोल्नुहोस्। याद गर्नुहोस्, यो जीवन तपाईँको र आफ्नो असल जीवनको निम्ति असल निर्णय लिने अधिकार, हक र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। हेर्नुहोस् त, कुराकानी गर्दा गर्दै सबैले हामीलाई बिदाई दिइसकेको छ। म तपाईँसित एक सार्थक अर्थपूर्ण जीवनको बारेमा कुराकानी गरिरहेको थिएँ। यो सम्भव छ जीवित परमेश्वरसित हाम्रो सम्बन्ध गाँसेर, उहाँबाट अलग भएर होइन तर सम्बन्ध गाँसेर। परमेश्वरले तपाईँलाई सहायता गर्नु।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: येशु तपाईँको बचाउमा आउनुहुनेछ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 13 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनमा यस्तो समय आउनेछ जब तपाईँलाई लाग्छ कि तपाईँ माथि चारैतिरबाट आक्रमण भइरहेको छ। तपाईँलाई केही गलत गरेको आरोप लगाउनेहरूले तपाईँलाई घेरेका छन् र तिनीहरू मध्ये कसैले पनि आफ्नो चिन्ताको परिस्थितिमा वास्तवमा के भयो भनेर बुझ्न समय निकालिरहेका छैनन्। तिनीहरूले तपाईँलाई दोष दिने निर्णय गरेका छन् र तिनीहरू तपाईँको पक्षको कथा सुन्न इच्छुक छैनन्। प्रिय, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने तपाईँको पक्षमा सधैँ कोही न कोही हुन्छ जो तपाईँमाथि विश्वास गर्न र तपाईँका सबै लडाईहरू लड्न सधैँ वफादार हुनुहुन्छ। उहाँको नाम यीशु ख्रीष्ट हो। पहिलो योहन्नाको पुस्तक 2:1 यसरी लेखिएको छ, मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोली दिनुहुने एकजना हुनुहुन्छ, अर्थात् धार्मिक यीशु ख्रीष्ट। प्रिय श्रोता, जब कुनै व्यक्तिलाई अपराधको आरोप लगाइन्छ, कहिलेकाहीँ उसलाई आफ्नो निर्दोष प्रमाणित गर्न एक पेशेवर वकिलको आवश्यकता पर्दछ। हामी यो व्यक्तिलाई प्रतिवादी वकिल भन्छौ। यीशु ख्रीष्ट हाम्रो वकिल हुनुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले हाम्रो निर्दोषिता घोषणा गर्न हाम्रा पिता परमेश्वरको सामु जानुहुनेछ। पहिलो योहन्नाको पुस्तक 1:7, तर उहाँ ज्योतिमा हुनु भए झैं यदि हामी पनि ज्योतिमा हिँड्छौ भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। तपाईँले गर्नुभएको हरेक पाप येशूको रगतले धोइएको छ। तपाईँ हाम्रा पिता परमेश्वरको सामु धर्मी हुनुहुन्छ। तपाईँले गर्नुभएको कुनै पनि कामको कारणले होइन, तर केवल येशूले क्रुसमा तपाईँको लागि के हासिल गर्नुभयो त्यसद्वारा तपाईँ निर्दोष हुनुहुन्छ। रोमीको पुस्तक 3:23-24, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। हामी सबैले कहिले काहीँ गल्ती गर्छौ। हामी अरूको अपेक्षा पूरा गर्न असफल हुन्छौं। यसले गर्दा उनीहरूले हामीले भनेका र गरेका विगतका कुराहरूको आधारमा हामीलाई दोष लगाउने कारण दिन्छ। तर परमेश्वरले हामीलाई ख्रीष्टमा नयाँ जीवन बिताउने अवसर दिनुभएको छ, हाम्रो विगतको दोष र लाजबाट मुक्त जीवन जिउन। प्रकाशको पुस्तक 12:10, तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूको दोष लगाउने। तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिन रात दोष लगाउँछ त्यो तल फ्याँकिएको छ। शैतान अहिले कडा परिश्रम गरिरहेको छ। त्यसले हामीमाथि झुटो आरोपहरू लगाउन मानिसहरूलाई उक्साउँदै हुन्छ। तिनीहरूले हामीमाथि निरन्तर आरोप लगाउँछन्। शैतानले हामीलाई विगतमा गरेका गल्तीहरूको लागि दोषी महसुस गराउन पनि खोज्छ। ती लगाइएको आरोपहरूको कारणले गर्दा हामीले आफूलाई दोषी महसुस गर्छ र आनन्द महसुस गर्नुको सट्टा हाम्रो हृदय दुःख र निराशाले भरिएको हुन्छ। प्रिय श्रोता, आफूलाई त्यस्तो महसुस हुन नदिनुहोस्। अरूप्रति तपाईँले गर्नुभएको कुनै पनि गल्तीलाई सच्याउन सक्दो प्रयास गर्नुहोस्। त्यसपछि ती विगतका पापहरूलाई मित्त र गाडिएको दावी गर्नुहोस्। आफूलाई परमेश्वरले हेर्नुभएको रूपमा हेर्ने छनौट गर्नुहोस्, जुन परमेश्वरले तपाईँलाई उहाँको सुन्दर सन्तानको रूपमा सृष्टि गर्नुभएको धार्मिकताको मार्फत हो। आफ्नो विगतलाई पछाडि छोड्नुहोस् र ख्रीष्ट येशूमा परमेश्वरले तपाईँलाई दिनुभएको नयाँ जीवनमा हेर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: जय मसीह। नमस्कार, म गायिका धनुषा घले। तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
7: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
8: हामी कसरी कसैको लागि सहानुभूतिपूर्ण साथी बन्न सक्छौ? तब तिनीहरू 7 दिन 7 रात भूमिमा तिनको छेउमा बसे, अनि तिनीहरू मध्ये कसैको मुखबाट एक शब्द पनि निस्केन, किनभने तिनीहरूले देखे उनको कष्ट कति ठूलो थियो। अय्युब 2:13। आजभोलि धेरैजना कुनै कुरामा हत्तपत्त संलग्न हुन नचाहने प्रवृत्ति राख्छन्। हामी भन्छौ सरकारले यो समस्या समाधान गरिहाल्छ नि, वा सोध्छौ म यसको लागि योग्य छैन। हामी सजिलै आफूलाई अरूको पीड़ामा सहयोग गर्न प्रयास नगर्ने बहाना दिन्छौ। हामी भन्छौ यसको लागि त पेशेवरहरू छन् नि, र पीड़ित व्यक्तिहरूले हामीलाई असहज बनाउँछन्। ग्रीक भाषामा सहानुभूति भनेर अनुवाद गरिने शब्दको अर्थ कसैसँग दुःखमा सहभागी हुनु वा सहानुभूति प्रकट गर्नु हो। परामर्शदाता, पीएचडी डिग्री भएका व्यक्ति र सरकारी कार्यक्रमहरूले कसैलाई व्यक्तिगत रूपमा हेरचाह गर्न सक्ने मानिसको स्थान लिन सक्दैनन्। सहानुभूति भनेको यही हो। यो पैसाले मात्र मापन गरिँदैन। यद्यपि कोही आवश्यकतामा परेको व्यक्तिप्रति बिना कुनै सहयोग सहानुभूति देखाउनु असम्भव छ, तर यसले व्यक्तिगत संलग्नता भने अवश्य माग्छ। धेरै पटक तपाईले माया गर्ने व्यक्तिको जीवनमा देखिएको पीड़ामा प्रतिक्रिया जनाउन चाहने तर के भन्ने र के गर्ने थाहा नपाउने स्थिति आउन सक्छ। तर कहिले काहीँ त्यहाँ उपस्थित मात्र हुनु, आफ्नो मौनता र साथ दिनु, र कसैको लागि म तिम्रो वास्ता गर्छु र तिम्रो लागि म यहाँ उपलब्ध छु भनेर देखाउनु नै ठूलो सहयोग हो। जोसेफ पार्कर नामका एक प्रसिद्ध ब्रिटिश पादरीले आफ्नो श्रीमतीलाई क्यान्सरले बिस्तारै पराजित गरेको देखे। यो अनुभव अत्यन्त पीड़ादायी र थकावटपूर्ण थियो। यो सामना गर्दा पार्कर कहिले आत्मग्लानीमा त कहिले परमेश्वरप्रति क्रोधित हुन्थे। प्रेमपूर्ण र दयालु परमेश्वर कहाँ हुनुहुन्छ, उनी सोच्थे। अन्तत त्यो लड़ाई समाप्त भयो र उनले आफ्नी श्रीमतीलाई गुमाए। पार्करका साथीले एक रात चुपचाप उनको छेउमा बसेर उनलाई सान्त्वना दिए। केही नबोले पनि त्यो उपस्थिति नै पार्करका लागि ठूलो राहत र सहारा बन्यो। अय्युबको कथा थाहा छ। अय्युब एक धनी व्यक्ति थिए जसले आफ्नो सम्पत्ति, परिवार र स्वास्थ्य सबै गुमाए। त्यति बेला अय्युबका साथीहरू उनलाई सान्त्वना दिन आए। तीमध्ये एक साथीले 7 दिनसम्म कुनै शब्द नबोलिकन उनलाई साथ दिए। कहिलेकाहीँ केवल त्यहाँ हुनु नै ठूलो सहयोग हुन्छ। मलाई थाहा छ तिमी के महसुस गर्दैछौ, हामी प्राय भन्छौ तर वास्तवमा हामीलाई थाहा हुँदैन। त्यसैले यदि तपाई पीड़ित व्यक्तिहरूको नजिक जान डराउनुहुन्छ भने केवल तपाईँको उपस्थिति र माया देखाउनुहोस्। म तिम्रो दुःखमा दुखित छु, म तिमीलाई प्रेम गर्छु, तिम्रो लागि प्रार्थना गरिरहेको छु भन्ने शब्दले कसैको जीवनमा फरक ल्याउन सक्छ। यस्तो समयमा तपाईँको उपस्थिति नै उनीहरूको निम्ति उपहार साबित हुन्छ।

प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
2: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
2: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
2: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
9: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
10: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
11: येशूले भन्नुभएको कुरा गर्नुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा लुकाको सुसमाचारबाट एउटा कथाका साथमा आएकी छु। तपाईँले यो कथा राम्ररी जान्नु भएको छ, तर तपाईँको सम्झना ताजा गराउन म यसलाई पढ्न चाहन्छु। यो लुका 17:11 शुरू हुन्छ। यरूसलेमतिर जाँदा येशू सामरिया र गालिलको सीमाना भएर जाँदै हुनुहुन्थ्यो। एउटा गाउँमा पस्नुहुँदा उहाँलाई 10 कोरीहरूले भेटे। तिनीहरू टाढे उभिए र ठूलो स्वरले कराए, येशू मालिक, हामीमाथि कृपा गर्नुहोस्। उहाँले तिनीहरूलाई देख्नु भएपछि भन्नुभयो, जाओ र पुजारीहरूलाई आफूलाई देखाओ। र जाँदा जाँदै तिनीहरू शुद्ध भए। तिनीहरूमध्ये एकजनाले आफू निको भएको देखेर ठूलो स्वरले परमेश्वरको प्रशंसा गर्दै फर्किआयो। उनी येशूको खुट्टामा खोप्टो परे र उहाँलाई धन्यवाद दिए। उनी सामरी थिए। यो खण्डबाट हामीले धेरै कुराहरू सिक्न सक्छौं। मेरो श्रीमान केनलाई यो कथा असाध्य मनपर्छ किनकि यसले उहाँलाई निरन्तर उहाँले भने जस्तै दश कोरी बन्न सम्झाउँछ। अर्थात जब परमेश्वरले हाम्रा विन्तीहरू सुन्नुहुन्छ तब सधैँ धन्यवाद दिनु। तर यस खण्डको मुख्य बुदा अर्कै छ। तपाईँले याद गर्नुभयो, जब ती दशजना कोरीहरूले येशूलाई देखे तिनीहरूले निको पारिदिनुहोस् भनेर मागेनन्। तिनीहरूले केवल कृपा मागे। उनीहरूले प्रभुबाट चाहेको एउटै कुरा यो थियो कि उहाँले उनीहरूलाई ध्यान दिनुहोस् र उनीहरूमाथि दया गर्नुहोस्। उनीहरूले आफ्नो कोरी रोग निको पार्न आग्रह गरेका थिएनन्। उनीहरूले केवल दया र कृपा चाहेका थिए र उनीहरूको विन्तीको जवाफमा येशूले उनीहरूलाई पुजारीहरूलाई देखाउन जान भन्नुहुन्छ। उनीहरूले तुरन्तै उहाँले भन्नुभए झैं गरे र आज्ञाकारिताको त्यही कार्यमा हेर्नुहोस् त परमेश्वरले उनीहरूलाई निको पारिदिनुभयो। म यो दृश्य कल्पना गर्न सक्छु। उनीहरू मन्दिरतिर बाटोमा हतार हतार जाँदै गर्दा अचानक आफ्ना खुट्टाहरूतिर हेर्छन् र अहो, त्यो पाप्रा जमेको र सडेको मासु सबै हराएको हुन्छ। त्यसको सट्टामा उनीहरूले सफा गुलाबी र स्वस्थ देखिने खुट्टाका औंलाहरू र खुट्टाहरू देख्छन्। उनीहरू सायद रोकिए होलान्, आफ्ना हातहरू हेरे होलान्। उनीहरूका हात अब सडेका र गनाउने थिएनन्, बरु अरू कसैको जस्तो बलिया र चिल्ला थिए। उनीहरू सायद हाँस्न र रुन थाले होलान्, एकअर्काको अनुहार छाम्न थाले होलान्। अब उनीहरूका ओठहरू खुइलिएका थिएनन्, आँखाका ढकनी गाला र नाकमा कुनै पनि मृत छालाका पाप्राहरू थिएनन्। उनीहरू अचम्ममा परे, तर एकजना मानिस अरूभन्दा बढी अचम्ममा परे। उनी त्यही दशौं कोरी थिए जो येशूलाई धन्यवाद दिन फर्केर आए। यहाँ एउटा महत्वपूर्ण पाठ छ। सम्झनुहोस् त, ती कोरीहरूको समूहले केवल कृपा मात्र मागेका थिएनन् र उनीहरूले येशूबाट दया मात्र चाहेका थिए। अनि उहाँले उनीहरूलाई पुजारीहरूलाई भेट्न जान भन्नुभयो र आज्ञाकारिताको त्यही कार्यमा उनीहरूले निको हुने वरदान पाए। पाठ यही हो, जब येशूले हामीलाई केही गर्न भन्नुहुन्छ तब त्यो मान्नुमा नै फलाइ छ, चाहे त्यो सानो अनुरोध नै किन नहोस्। किनकि अन्तिम परिणाम तपाईँले मागेको वा कल्पना गरेको भन्दा धेरै, निकै नै धेरै पाउन सक्छ। कोरीहरूले केवल कृपा मागेका थिए, तर परमेश्वरको मनमा उनीहरूलाई पूर्ण रूपमा निको पार्ने योजना थियो। तर यदि उनीहरूले पुजारीहरूलाई भेट्न जाने प्रभुको निर्देशन नमानिकन त्यही बसिरहेका भए त्यो चमत्कार कहिले हुने थिएन। त्यसैले मित्र, जब प्रभुले तपाईँलाई केही गर्न भन्नुहुन्छ, चाहे त्यो सानो र महत्वहीन किन नदेखियोस्, त्यो गर्नुहोस्, कुरो कुरो गर्नुहोस्। किनकि तपाईँको आज्ञाकारिताको कार्यमा परमेश्वरले तपाईँलाई छक्क पार्न सक्नुहुन्छ। उहाँले तपाईँलाई यस्तो केही दिन सक्नुहुन्छ जुन तपाईँले उहाँसँग माग्ने आँट समेत गर्नुभएको थिएन। मित्र, तपाईँको र मेरो जीवनमा विश्वास र आज्ञाकारिताको भेट हुने ठाउँ यही हो। कहिलेकाहीँ हामी येशू कहाँ केवल आजको दिन काट्न पुग्ने कृपा मात्रै आउँछौ, तैपनि उहाँको दयामा उहाँले अक्सर हाम्रो लागि अझै ठूलो कुरा सोच्नु भएको हुन्छ। त्यसैले जब परमेश्वरले तपाईँको हृदयलाई खचखच्याउनुहुन्छ, जब आज्ञाकारिता सानो वा अनिश्चित महसुस हुन्छ, तैपनि त्यो कदम चाल्नुहोस्, अर्थात ख्रिस्टले भने अनुसार गर्नुहोस्। आमेन।
12: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ήταν πολύ Τόκιο.
1: Μύρο, εσύ πονή Τόκιο.
2: Μύρο, πλαστικό exam πονή Τόκιο.
3: Μα το χάλι στον βέβαια ρεξού, τι έγινε όλα.
4: Good News FM ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
3: सही हो।
4: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
6: कार्यक्रम नारी आवाज प्रस्तोता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
6: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
5: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
6: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
5: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू,
6: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
5: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
6: पार्किङ र ग्रीन गार्डन भएको,
5: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
6: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
5: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
6: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाफे,
7: अब चाहिँ के हुने हो?
9: खोइ खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
8: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: किन आँखा मिचेको मिचे गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसि क्या
10: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।
14: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
15: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
16: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
17: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
18: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म गायिका मेरिना तामाङ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
2: जय मसीह, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र नारी आवाज आइतबार बिहान यसै समयमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ र तपाईँहरूले जहाँ जहाँबाट सुनेर साथ दिइरहनु भएको छ यहाँहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र नारी आवाजमा मैले भन्दै आइरहेको एउटा कुरा चाहिँ यो कार्यक्रम नारीहरूको लागि मात्रै होइन, कार्यक्रमको नाम नारी आवाज भए पनि यो कार्यक्रम नारी पुरुष सबैजनाको लागि हो। किन भन्दा फेरि परमेश्वरले नै नारी र पुरूषलाई त्यस्तो फरक प्रकारले व्याख्या गर्नुभएको छैन। मैले भन्न खोजेको चाहिँ नारी र पुरूषको आफ्नो अस्तित्व र भूमिकाहरू छ र पनि अलग भएर जिउनुपर्छ अथवा यो पात्रहरू एकअर्कासँग चाहिँ सम्बन्धित छैनन् भन्नुभएको छैन, एकअर्कासँग चाहिँ एकदमै सम्बन्धित छन् भन्ने कुरा चाहिँ उहाँले पनि परमेश्वरको वचनबाट हामीलाई बुझाउनु भएको कारणले गर्दा यो कार्यक्रममा तपाईँहरू सम्पूर्णले सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु। नारीको कुराकानी गर्दै गर्दा पुरूषहरूको कुरा पक्कै पनि जोडिनेछ र नारीलाई अझै परमेश्वरको महिमाको निम्ति बढी चाहिँ भनौँ न अग्रसर गर्नुपर्छ, अझै हामीले त्यो अस्तित्वलाई बुझ्नुपर्छ, हाम्रो बोलावटलाई बुझ्नुपर्छ भनेर जगजगाउनको निम्ति एउटा सानो प्रयास हो यो कार्यक्रम। म आशा गर्दछु तपाईँहरू आशिषित भइरहनु भएको छ। गुड न्यूज एफएमको प्रसारणलाई सुन्नको लागि चाहिँ तपाईँहरूले रेडियो मार्फत सुन्दै हुनुहुन्छ भने 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। हामी फेसबुक र युट्युबमा पनि छौं। गुड न्यूज एफएम 105.1 मेगाहर्ज तपाईँहरूले गर्नुभयो भने गुड न्यूज एफएमको फेसबुक र युट्युबमा कतिवटा कार्यक्रमहरू तपाईँले पाउन सक्नुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरू संसारको जुनसुकै कुनामा हुनुहुन्छ, तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ www.goodnewsfm.com.np र हाम्रो पात्रमा गुड न्यूज एफएम सर्च गर्नुहोस्। तपाईँले पक्कै पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ र विभिन्न विषयमा रहेर म तपाईँहरूको बीचमा कुराकानी गर्ने गर्दछु। आज पनि एउटा विषयलाई लिएर आएकी छु, त्यो विषयमा जानुभन्दा अगाडि एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

असुन्ने केही आशिष म गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि मलाई सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु र विभिन्न विषयमा रहेर नारीहरूलाई अथवा भनौँ हामी सम्पूर्णलाई एउटा उत्साह दिने प्रयास मैले गरिरहेकी छु। हामी चाहिँ एउटा भनौँ न परमेश्वरको महिमाको लागि परमेश्वरको उद्देश्य सहित बनिएका छौँ है। हाम्रो जीवनमा परमेश्वरको उद्देश्य छ भन्ने विषयमा कुराकानी गरिरहेको छु र हरेक चाहिँ अद्भुत हुनुहुन्छ भन्ने विषयलाई लिएर बाइबलमा रहनुभएका कतिजना नारीहरूको विषयमा गएको दिनहरूमा मैले तपाईँहरूको बीचमा कुराकानी गरेँ, जस्तो मैले अब्बाको विषयमा कुराकानी गरेँ अनि साराको विषयमा, रेबिकाको विषयमा, हाँगारको विषयमा होइन, जुन कतिवटा पात्र चाहिँ हामीलाई विशेषै लाग्दैन कि कतिवटासँग हामी तुलना गर्छौँ, ऊ जस्तो चाहिँ ऊ होइन, उसको जति व्याख्या चाहिँ उसको गर्न मिल्दैन, अथवा भनौँ परमेश्वरको वचनमा पनि कतिवटा स्त्रीहरूको विषयमा चाहिँ थोरै थोरै मात्रै त्यहाँनिर दिएको छ एउटा सहभागी पात्रको रूपमा, र पनि त्यहाँनिर पनि परमेश्वरको विशेष उद्देश्य रहेको छ भन्ने कुरा चाहिँ परमेश्वरले बताउनु भएका कुराहरू, परमेश्वरले बनाउनु भएका कुनै पनि कुराहरू चाहिँ उद्देश्य बिना छैनन्, परमेश्वरले राख्नु भएको उदाहरणहरू चाहिँ कुनै पनि उद्देश्य बिना छैनन् अथवा अर्थहीन छैनन् भन्ने विषयलाई मैले गएको समयहरूमा तपाईँहरूको बीचमा कुराकानी गरेकी थिएँ र यो विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी पनि गरिरहेकी छु। आज म तपाईँहरूको बीचमा चाहिँ तपाईँ सृष्टिकर्ताको चाहिँ मौलिक रचना हुनुहुन्छ भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु, जस्तो हजुरहरू चाहिँ सम्पूर्ण चाहिँ एउटा परमेश्वरको ओरिजिनल डिजाइन हुनुहुन्छ भन्न खोजिरहेकी छु। यो विषयलाई मैले अलिकति गएको समयहरूमा पनि बताएकी थिएँ र यो विषयलाई म फेरि पनि तपाईँहरूको बीचमा बताउन चाहन्छु। भजन संग्रह 139:14 पदमा यसरी लेखिएको छ, म तपाईँको प्रशंसा गर्नेछु किनकि म भयानक र अद्भुत रूपमा बनाइएकी छु, तपाईँका कामहरू अचम्मका छन् र मेरो प्राणले यो राम्ररी जान्दछ भनेर चाहिँ त्यहाँनिर लेखिएको छ। अनि तपाईँ र मैले चाहिँ परमेश्वरले बनाउनु भएको यो अद्भुत र अचम्मको कुरालाई चाहिँ बुझेका छौँ कि छैनौँ, त्यो खण्डमा चाहिँ मैले जानेकी छु भनेर भनिएको छ, तर हामीले चाहिँ जानेका छौँ कि छैनौँ। यही यदि तपाईँहरूले जान्नुभएको छैन अथवा तपाईँले बुझ्ने प्रयासै गर्नुभएको छैन भने पनि आज सानो प्रयास गरौँ न। तपाईँहरू चाहिँ अद्भुत प्रकारले बनिनु भएको छ, तपाईँ चाहिँ ओरिजिनल डिजाइनर हो, ओरिजिनल डिजाइन हो भन्ने कुरा चाहिँ आज फेरि पनि त्यसलाई प्लस म गर्न चाहन्छु। अलिकति गएको समयमा पनि यो विषयलाई मैले अलिकति उठाएको थिएँ, फेरि पनि यही विषयलाई म तपाईँहरूको बीचमा केही उत्साहको साथ एउटा भनौँ न तपाईँहरूलाई उत्साह दिन चाहन्छु, किनकि यो समयहरूमा चाहिँ धेरै जसो व्यक्तिहरूमा मैले देखेको छ एकदमै नकारात्मक सोचहरू, कतिपटक होइन अरूबाट आशा गरिएका कुराहरू अरूले गरेन भनेन अथवा त्यो खालको कुराहरू म देख्दछु। त्यो कारणले गर्दा अलिकति म तपाईँहरूलाई यो विषयमा आज थप केही उत्साह दिन चाहन्छु र यो समय गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

जनकै नै आश्री समय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज र म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र नारी आवाजमा नारीलाई उत्साह भनौँ यो नारीलाई उत्साह दिने कुरामा चाहिँ नारीले मात्रै उत्साह दिनुपर्छ अथवा नारीलाई मात्रै उत्साह दिनुपर्छ भन्ने छैन त्यो उत्साह दिने पात्र पुरूष पनि हुन सक्नुहुन्छ त्यो कारणले गर्दा यो कार्यक्रममा नारी पुरूष दुवैजनाको कुराकानी म गर्ने गर्दछु र परमेश्वरले हामीलाई अद्भुत प्रकारले बनाउनु भएको छ भन्ने कुरा चाहिँ भजन संग्रहको पुस्तक 139 14 पदमा म चाहिँ भयानक्र अद्भुत प्रकारले बनिएकी रहेछु भन्ने कुरा चाहिँ त्यहाँनिर महसुस गरेको कुरा हामीले देखेका छौं। आज तपाईँ र मैले हामीले आफूलाई बेकारको सम्झिरहेका छौं अथवा अरूले हामीलाई बेकारको सम्झिरहनु भएको छ उद्देश्यहीन अथवा यसको जीवनमा त उद्देश्य रहेनछ अथवा यो चाहिँ यत्तिकै रहेछ यो पृथ्वीमा अथवा कति पटक मैले यस्तो शब्द पनि सुनेको छु यो संसारमा तिमी त भार रहेछौ अथवा म त भार रहेछु अथवा म हुनु र नहुनुमा कसैलाई मतलब रहेनछ मेरो परिवारमा मेरा वरिपरि भएका व्यक्तिमा केही पनि मतलब रहेनछ म त अर्थहीन रहेछु भनेर हामी धेरै पटक सोच्ने गर्छौँ धेरै पटक हामीले यो सोचेको कारणले गर्दा हामी धेरै दुःखी हुन्छौँ कि हामी के को लागि बनिएका हौ कस्तो प्रकारले बनिएका हौ र हाम्रो जीवनमा चाहिँ हामीले गर्नुपर्ने कुरा के हो हामीले महसुस चाहिँ कस्तो गर्नु पर्थ्यो तर महसुस चाहिँ आज हामीले कस्तो गरिरहेका छौँ भन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो हामीले भनेको जस्तो भयो मानिस संसारले एउटा डिजाइन गरिदिएको छ कि तपाईँ र मेरो जीवनमा यो यो लाइन चाहिँ तिमीले पूरा गर्यौ भने चाहिँ ऊ चाहिँ पर्फेक्ट हो अनि ऊ चाहिँ संसारमा हुनुको पनि एउटा अर्थ हो भनेर छुट्याएको छ नि कति पटक त्यो नहुँदा फेरि त्यो टाइम लाइनमा नहुँदा फेरि चाहिँ तिमी बेकारको हो भनेर एउटा विशेष व्यक्ति पनि अविशेष भएको छ कि एउटा भनौँ न प्रेम पाइरहेको व्यक्ति घृणामा परिणत पनि भएको छ यो चाहिँ संसारको रीत हो संसारको चलन हो यो होइन आफूले भनेको जस्तो भइदियो अथवा यसो हेर्दाखेरि मापदण्डमा परेको जस्तो लाग्यो संसारको मापदण्डमा आज हामीले हेर्नुपर्ने मापदण्ड चाहिँ परमेश्वरको वचनको मापदण्ड हो के भन्नुभएको छ तपाईँ र मलाई परमेश्वरले अद्भुत र अचम्म प्रकारले बनिएका व्यक्तिहरूको जीवनलाई परमेश्वरले कसरी व्याख्या गरिरहनु भएको छ तपाईँ र मैले कसरी व्याख्या गरिरहेका छौँ एकदमै महत्त्वपूर्ण कुरा छ यु आर ओरिजिनल अनि गडको चाहिँ एउटा ओरिजिनल डिजाइनर चाहिँ हामी हौ भन्ने कुरा हामीले थाहा हुँदा हुँदै पनि हामी यति धेरै निराश किन छौँ यति धेरै जज किन गरिरहेका छौँ यति धेरै कम्पेयर किन गरिरहेका छौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो होइन त्यो कारणले गर्दा चाहिँ यो कुरालाई आज मैले तपाईँहरूको बिचमा चाहिँ गर्ने प्रयास गरिरहेकी छु हामी चाहिँ विशेष छौँ है यो चाहिँ मैले भनेको भन्दा पनि यो चाहिँ परमेश्वरको वचनले भन्नुभएको हो भन्ने कुरालाई चाहिँ मैले आज तपाईँहरूको बिचमा चाहिँ जोडिरहेकी छु परमेश्वरको वचनमा यो कुरा प्रष्ट रूपमा लेखिएको छ भन्ने कुरालाई पनि मैले तपाईँहरूको बिचमा चाहिँ कुराकानी गरिरहेकी छु भजन संग्रहको पुस्तकमा लेखिएको कुरा मैले तपाईँहरूको बिचमा अघि बताएँ र त्यही कुरालाई म निरन्तरता दिन चाहन्छु तपाईँहरू मलाई ओरिजिनल कुरा मनपर्छ डुप्लिकेट कुरा चाहिँ नदिनुहोस् है भन्छौँ हामी सकभर हो बहुत त्यस्तो जस्ताको जस्तै देखिने मात्रै नहोस् है त्यो चाहिँ एकदमै विशेष पिस नै होस् भन्न चाहन्छौँ क्या अनि हामी खुसी हुन्छौँ कि तिमीलाई चाहिँ मैले पहिलो एकदमै ओरिजिनल कुरा दिएको भन्यो भने चाहिँ हामी एकदमै खुसी हुन्छौँ तिमी मेरो पहिलो हो पहिलो यो त्यो भन्यो भने हामी एकदम खुसी हुन्छौँ त्यस पछाडिको कुरामा चाहिँ हामी त्यति धेरै यदि ऊ हो भने चाहिँ उस्तै देखिन्छ तर सेम चाहिँ होइन भन्ने डाग लागिरहेको हुन्छ होइन तर परमेश्वरले चाहिँ हामी हरेकलाई मानिसलाई भन्दै हुनुहुन्छ हामी एक एक चाहिँ ओरिजिनल हौ एक एक चाहिँ विशेष हौँ भन्ने कुरा उहाँले बताइरहनु भएको छ भने अब त्यो विशेष कुराले गर्ने कुरा के हो त परमेश्वरले विशेष कुरा बनाउनु भयो तपाईँले विशेष कुरा बनाउनु भयो केही कुरा त्यो विशेष कुरा तपाईँले अरूलाई पनि देखाउन चाहनुहुन्छ नि होइन तपाईँको उद्देश्य त्यो विशेष कुराबाट चाहिँ विशेष कुरा झल्कियोस् भन्ने हो नि त एउटा डिजाइनरले डिजाइन गरेर राम्रो लुगा बनाएर तपाईँलाई थाहा छ अहिलेसम्म कोठाभित्र थुनेर
देख्छ कि भनेर राखेको छैन उसले. अहिलेको समयसम्म हेर्नुपर्दा त उसको सोसल मिडियाहरूदेखि लिएर प्लेटफर्म जति पनि छन् त्यो सबै कुरामा देखाउन चाहन्छ. यहाँ चाहिँ फर्स्ट पिस पाइन्छ, यहाँ चाहिँ एकदमै मास्टर पिस पाइन्छ, यहाँ चाहिँ ओरिजिनल सामान पाइन्छ भनेर उसले आफ्नो ग्राहकलाई नै भन्छ कि तिमीले लिएर गएको सामान चाहिँ एकदमै राम्रो छ भने रिभ्यू पनि लिएर राखिदिन्छ कि उस्तै पऱ्यो भने. किन भन्दाखेरि उसको सामान उसलाई प्रचार प्रसार गर्नु छ र धेरै देखाउनु छ, र त्यहाँबाट चाहिँ उसको कम्पनी अथवा उसको नाम नेम फेम एकदमै पपुलर बनाउनु छ, अथवा भनौँ ऊ अब माथि जानु छ, अथवा भनौँ उसले आफ्नो परिचय बनाउनु छ. मैले बनाएँ है, म हो है त्यो बनाउने भन्नु छ. हाम्रो परमेश्वर तपाईँले मलाई ओरिजिनल बनाउनु भएको छ, विशेष बनाउनु भएको छ, अनि त्यो बनाउने व्यक्तिको क्रेडिट अथवा बनाउने व्यक्ति हाम्रो जीवनबाट चिनिनु भएको छ कि छैन भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो. यसमा एउटा गीतको साथमा तपाईँलाई दिन चाहन्छु. गीत पछि यही कुरालाई निरन्तरता

असनै किन आशिषमै गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु यीशु ख्रीष्टमा, जस्तो शीतलता कहीँ पनि छैन जहाँ चाहिँ हामीले हाम्रो सबै कुराहरू बिसाउन सक्छौ। र म आज तपाईँहरूको बीचमा हामी चाहिँ ओरिजिनल डिजाइन हो त्यो पनि परमेश्वरको भन्ने विषयमा कुराकानी गरिरहेकी छु। मैले एउटा कुरा एकदमै पहिलादेखि नै आफैले पनि सोध्छु म कतिजनालाई, मलाई पनि आउने प्रश्न एउटा म तपाईँहरूको बिचमा सेयर गर्न चाहन्छु। यदि तपाईँले यस्तो खालको एन्सर दिनुभएको छैन भने अब चाहिँ दिनुहुन्छ भन्ने मैले आशा पनि लिएकी छु। ठुला ठुला कार्यक्रमहरू आयोजना गर्दा अथवा विशेष कार्यक्रमहरूमा होस् अथवा कुनै पनि व्यक्तिलाई प्रश्न गर्दा होस् होइन, सोसियल मिडियामा होस् अथवा व्यक्तिगत साधारण कुरामा होस्, तिमीमा विशेष के छ भनेर सोध्ने गर्छन्। तिम्रो युनिकनेस के हो अथवा तिमीमा भएको सबभन्दा सबैजनाले भनौँ न तिमीमा यो चाहिँ फरक छ भनेको कुरा के हो, होइन तिमीमा फरक के छ भन्ने कुरा अथवा तिम्रो विशेषता के हो भन्ने विषयमा कुराकानी गर्दै गर्दा धेरैजनाको उत्तर के हुन्छ भन्दा, खोइ म त थाहै छैन, म त खासै केही पनि छैन, म त साधारण मान्छे भन्छौँ क्या हामी। अनि यो उत्तर म पनि दिने गर्छु तपाईँहरूलाई मात्रै भनिरहेकी छैन, ममा केही पनि छैन, त्यस्तो नोटिस हुनुपर्ने कुरा केही पनि छैन, म त साधारण मान्छे होइन, ममा केही पनि छैन भन्ने कुरा नै म व्यक्त गर्छु। अनि अरूबाट पनि मैले यो कुरा सुनेको छु र मैले भन्न खोजेको चाहिँ यो उत्तर कति हदसम्म आज मैले तपाईँहरूको बिचमा बोलिरहेको एउटा भजन सङ्ग्रह 139:14 पदलाई हेर्ने हो भने त अद्भुत रहस्यमय प्रकारले बनिएको व्यक्ति कसरी केही पनि छैन भन्न सक्छ उसले, होइन मसँग त केही पनि छैन, उसँग चाहिँ छ भन्छौँ कि हामी, अरूसँग होला, मसँग त केही पनि छैन, मसँग केही पनि छैन भनेर नै मानिस बढी निराश हुन्छ जस्तो लाग्छ कि म केही पनि होइन भनेर नै आफूले आफूलाई सोचिरहेको हुन्छ। नम्रताको दृष्टिकोणले यो राम्रो होला, तर परमेश्वरले जुन प्रकारले तिमी अद्भुत छौ, तिमी अचम्म रीतिले बनिएका छौ, तिमी विशेष छौ भन्ने कुरा भनिरहनु भएको छ नि, मसँग केही छ, म विशेष हो भन्ने थाहा पाइसकेपछि त्यो व्यक्ति कति खुसी हुन्छ होला, म नै विशेष हो भन्ने कुरा थाहा पाइसकेपछि त्यो व्यक्तिले धेरै चिन्ता फिक्री गर्दैन जस्तो लाग्छ मलाई, उसले विशेष कुरा खोजिरहनु पर्ने अथवा त्यही कुरामा चिन्तित हुनुपर्ने, दुःखी हुनुपर्ने कारण नै हुन्न होला। जस्तो तपाईँले पाउनुभएको केही कुरा, यो चाहिँ ओरिजिनल डायमन्ड हो, सपोज यो एउटा ओरिजिनल सुन हो, यसको विशेषता यो है, यसले यो काम गर्न सक्छ, तिमीले बजारमा लगाएर बेच्यौ भने जतिको जति प्राइस तिमीले पाउन सक्छौ भनेर थाहा पाउनु भयो भने तपाईँले त्यो कुरालाई के गर्नुहुन्छ, होइन त्यो भएको भएर चाहिँ

त्यस पछाडि चाहिँ तपाईँले आफूसँग भएको कुराको कति धेरै जतन गर्नुहुन्छ होला कि तपाईँलाई कसैले यो चाहिँ ओरिजिनल सुन हो अथवा डायमन्ड हो, यो चाहिँ एकदम एक्सपेन्सिभ छ, महँगो छ, यो बजारमा तिमीले बेच्यौ भने एकदमै राम्रो भाव पाउँछौ तिमीले अथवा एकदमै राम्रो मूल्य छ यसको, तिमीले धेरै कुराहरू गर्न सक्छौ, यो चाहिँ बहुमूल्य कुरा हो भनेर तपाईँलाई कसैले सुन अथवा डायमन्ड अब संसारमा अहिले हामी हेर्छौँ भने यो त हुन त बाइबलमा पनि लेखिएको छ, त्यो दियो भने तपाईँले त्यसलाई जस्तो अरू सामान जस्तो तपाईँले साधारण लाउने जुत्ता चप्पल खाने प्लेट लेख्ने कुनै पनि कुराहरू तपाईँले लाइरहने लुगा जस्तो फ्याट त तपाईँले बाटोमै ढोकामै फाल्नुहुन्छ र ढोकाको बाहिर नै फ्याट त खोलेर हिँड्नुहुन्छ र अथवा छोड्नुहुन्छ र तपाईँले लाउनु भएको औँठी हुनसक्छ सिक्री हुनसक्छ अब त्यो गहना तपाईँले यतिकै लगाएर होस् भनेर यतिकै चलाउँदा चलाउँदा फ्याट त फुकालेर राख्नुहुन्छ र राख्नुहुन्न नि तपाईँ त्यसलाई यस्तो धेरै जतन गर्नुहुन्छ कि तपाईँको सबभन्दा सुरक्षित स्थान कहाँ हो त्यहाँ तपाईँ लिएर जानुहुन्छ कि त्यहाँ दराजभित्र हो कि दराजभित्र पनि बक्सभित्र राखेर कपडाहरूमा ऱ्याप गरेर तपाईँले यस्तो सुरक्षित राख्नुहुन्छ सकभर त तपाईँले मात्रै देख्नु भएको होस्, यदि तपाईँको फ्यामिली देखिहाल्यो भने पनि यहाँ चाहिँ तिमी खोली नराख है, तिमीले धेरै मान्छेहरू आवाजावत पनि नगर, यो कुरालाई जहाँ जाँदा पनि लक गर है, तिमीले थुनेर राख, यो किसिमको वार्निङ दिनुहुन्छ नि तपाईँ, त्यसलाई यस्तो जतन गर्नुहुन्छ, तपाईँले हातमा लाउनु भएको छ घाँटीमा लाउनु भएको छ भने पनि तपाईँले खोल्दाखेरि पनि कहाँ खोल्ने, अनि खोलिसकेपछि हात धुन जाँदै हुनुहुन्छ अथवा नुहाउन जाँदै हुनुहुन्छ भने त्यसलाई कहाँ राखेर जाने, तपाईँ एकदमै कन्सियस हुनुहुन्छ नि त्यसलाई। आज म तपाईँलाई बताउँदैछु त्योभन्दा पनि एक्सपेन्सिभ तपाईँ हुनुहुन्छ, त्योभन्दा पनि बहुमूल्य तपाईँ हुनुहुन्छ, अब तपाईँ त्यसलाई कसरी जतन गर्नुहुन्छ, अब लापरवाही गर्नुहुन्छ कि गर्नुहुन्न, त्यसलाई जपाई त्यही मिल्काउनुहुन्छ कि मिल्काउनुहुन्न, होइन म केही पनि होइन भनेर तपाईँले सोचिरहनु भएको नि, ल्याङफ्याङ भइरहनु भएको छ नि, अब तपाईँ समेटिने कि नसमेटिने, तपाईँ भाइ एकदमै त्यो एक्सपेन्सिभ सामानलाई सुन चाँदी हिरा मोती जसरी तपाईँले त्यसलाई एकदमै जतन गर्नुभएको छ नि, त्यसको महत्त्व तपाईँले बुझ्नु भएको छ नि त, त्यो भएर तपाईँले जतन गर्नुभएको छ, महँगो चिज हो अरे भनेर जतन गरिरहनु भएको छ नि, त त्योभन्दा पनि महँगो, त्यो त महँगो नहुन नि सक्छ त्यसको, होइन त्यो सधैँभरि पहिरिन हामी नसकौँला अथवा त्यसले त्यति धेरै अर्थ पनि नभोग्ला, त्यो नै जीवनै नहुन सक्ला, तर तपाईँको जीवन बहुमूल्य छ, तपाईँको जीवन यस्तो डिजाइन गरेर बनाउनु भएको छ परमेश्वरले, त्यो चाहिँ तपाईँ एक्सपेन्सिभ हुनुहुन्छ, उहाँको लागि बहुमूल्य हुनुहुन्छ, र तपाईँ एकदम जतनको साथ एकदमै त्यो जस्तो हिरा मोतीले दिने संसारका मानिसहरू त्यसलाई कुन कुन बेला लाउँछन् भन्दाखेरि चाहिँ जहाँ धेरै जमातहरू भेला हुन्छ, जहाँ चाहिँ विशेष पार्टीहरू हुन्छ, तपाईँ जहाँ जाँदा नि मेलापाता गर्दा पनि त्यो हिरा मोतीलाई त लाएर जानुहुन्न नि त, होइन त्यसलाई विशेष रूपमा लाउनुहुन्छ, पहिरिनुहुन्छ, त्योभन्दा पनि बहुमूल्य र उद्देश्यसहित बनिएको तपाईँ र म भनेपछि त हामी कहाँनिर प्रस्तुत हुने, हामीले के बोल्ने के नबोल्ने, के खाने के नखाने, हाम्रो जीवनमा परमेश्वरको उद्देश्य के भन्ने कुरा त हामीले थाहा पाउनुपर्छ होला नि त, होइन तपाईँले कुनै डिजाइनको ड्रेस किन्दै हुनुहुन्छ जुन चाहिँ तपाईँले यस्तो भनेर भन्नुभएको छ त कारिगरलाई, यो ड्रेस चाहिँ कोहीसँग पनि म्याच नहोस्, एक्स्ट्रा होस्, किनकि मैले मेरो विशेष समारोहमा पहिरिँदैछु, त्यसलाई क्यारी गर्दैछु, तपाईँले विशेष बनाइदिनुहोस्, त्यहाँ एकदमै व्यक्तिहरू आउनुहुन्छ जसको अगाडि म देखिनुपर्छ, म राम्री भन्नुपर्छ भनेर तपाईँले कुनै ड्रेस पहिरन अर्डर गर्नुभयो, अनि त्यो अर्डरको पहिरन उहाँले कति मेहनत गरेर बनाइदिनु भयो, अनि त्यो बनाइदिइसकेपछि तपाईँ त्यसलाई कचाकुचुक बनाएर बोकेर हिँड्नुहुन्छ र हिँड्नुहुँदैन, होइन कसरी त्यसलाई सुरक्षित राख्न सक्नुहुन्छ र कसरी तपाईँ त्यसलाई होइन छुँदा पनि कसैको कहीँ टच हुँदा पनि त्यहाँ दाग लाग्ला भनेर तपाईँ कति धेरै होसियार हुनुहुन्छ नि, त्यसलाई तपाईँले ओरिजिनलमै राख्न चाहनुहुन्छ, तब त्यसलाई नबिग्रियोस् भन्ने उद्देश्यको साथ विशेष रूपमा पहिरिन चाहनुहुन्छ नि तपाईँ, अनि तपाईँको जीवनलाई चाहिँ किन तपाईँले यहाँ म केही पनि होइन जोसुकैले जेसुकै भनौँ अथवा के मतलब म जेसुकै गरौँ, होइन म जेसुकै बोलौँ
म जे पनि बोल्छु जे पनि गर्छु भनेर गरिरहनु भएको छ भने त त्यो त उद्देश्य पूरा भएन नि त. त्यो ओरिजिनल त ओरिजिनल सामानको त जतन भएन नि त. तपाईँको लागि होइन, त्यो बनाउने व्यक्तिको लागि पनि त्यो विशेष हुन्छ कि मैले डिजाइन गरेको ड्रेस चाहिँ एकदमै फेमस होस्, अझै बढी अर्डर आओस्, धन्यवादी हुन् मानिसहरू, यो ड्रेस चाहिँ धेरै ठाउँमा देखियोस्, मेरो परिचय होस् भन्ने डिजाइनरको पनि चाहना हुन्छ. अनि लाउँदा फेरि पनि उसको कन्सियस हुन्छ कि अब जस्तो हामीले थाहा पाएअनुसार चाहिँ होइन, अब जस्तो हलिउडमा बलिउडमा होइन नेपालमै पनि कतिवटा ऱ्याम्पहरू हुन्छ, कतिवटा फेस्टिभलहरू हुन्छ कि जहाँ चाहिँ त्यो ड्रेस लगाउनेको मात्रै प्रशंसा हुँदैन, त्यहाँ बनाउनेको पनि त्यत्तिकै प्रशंसा हुन्छ कि कसले बनायो कसबाट भनेर त्यहाँ डिजाइनरको नाम लेखिरहेको हुन्छ. हामीले हेर्छौँ भने एउटा फेस्टिभल हुन्छ, यो चाहिँ गाला फेस्टिभल समथिङ के हुन्छ, जहाँ चाहिँ धेरैले त्यो ड्रेसहरू कान्स अथवा त्यस्तोहरूमा चाहिँ धेरैले त्यस्तो खालको ड्रेसहरू लाउनुहुन्छ जहाँ चाहिँ त्यो डिजाइनको डिजाइनहरूको यति धेरै प्रशंसा हुन्छ. जस्तो इन्डियनमा मनिष मल्होत्रा होइन, जस्तो अर्को चाहिँ हामी हेर्छौँ भने गएको सालमा चाहिँ एउटा ड्रेस डिजाइनरको एकदमै प्रशंसा भएको थियो, जो चाहिँ सिम्पल थियो, नान्सी समथिङ के नाम थियो उसको, उनले चाहिँ डिजाइन गरेको ड्रेस चाहिँ यति धेरै प्रशंसा भएको थियो. साधारण केटी तर उसको डिजाइनहरूले उसले क्यारी गरेको ड्रेसले चाहिँ उसलाई संसारभरि चिनाएको थियो. धेरै सेलिब्रेटीहरूले धेरै ड्रेस लाउने जो चाहिँ त्यस्तो ऱ्याम्पमा उत्रिनुहुन्छ उहाँहरूले मेरो लागि पनि तिमीले बनायो भने म लगाउनलाई एकदमै रेडी छु भन्ने कमेन्ट त्यहाँ गरेको देखिएको थियो. आज तपाईँलाई मलाई परमेश्वरले यस्तो बेस्ट डिजाइन गरेर बनाउनु भएको छ, पठाउनु भएको छ यो संसारमा. अरू मानिसहरूले पनि भनौँ कि यो डिजाइनर को होइन, यो डिजाइनर को हो, यो बनाउने व्यक्तिको हो, यो व्यक्तिले पहिरिएको कहाँबाट हो भन्ने कुरा चाहिँ त्यो मानिसहरूले देखुन् र त्यो पहिरिन चाहुन्, परमेश्वरलाई चिन्न चाहुन् र परमेश्वरले दिनुभएका ती अद्भुत प्रकारले बनाउनुभएका ती गुणहरू ती कुराहरू चाहिँ अरूले पनि पहिरिन चाहुन् न. फलाना जस्तो म भन्न चाहन्छु भनेको अपिरेन्सको हिसाबले मात्रै होइन नि, बाहिरी अपिरेन्सको हिसाबले मात्रै होइन नि. एक त हामी अद्भुत छौँ भने अर्को हाम्रो स्वभाव व्यवहार त्यसलाई पनि पहिरिन चाहनु पर्यो कि अरू व्यक्तिले. जस्तो ड्रेस डिजाइनरले एउटा ड्रेस डिजाइन गर्दाखेरि त्यस्तै ड्रेस मलाई चाहियो भनेर भन्छ नि मान्छेहरूले, त्यस्तै तपाईँ र मलाई मान्छेलाई पनि भन्नु पर्यो कि मैले मेरो घरमा अर्को व्यक्ति चाहन्छु भने यस्तै व्यक्ति भन्न खोजेको कम्पेयरको कुरा होइन, तर त्यति बेस्ट हुनु पर्यो कि तपाईँ र म. त्यसको लागि चाहिँ हामीले उहाँले लगाउँ बनाउनु भएको ड्रेसलाई चाहिँ पहिरिनु पर्यो. उहाँले बनाउनु भएको ड्रेसमा चाहिँ वचनअनुसारको जीवन वचनलाई पहिरिनु पर्यो होइन. छाती पाता के भनेको छ नि, खुट्टामा सुसमाचारको जुत्ता, टाउकोमा टोप, त्यो वचन छ नि, त्यो हामीले चाहिँ पहिरिनु पर्यो. एफिसीको पुस्तकमा पनि भनिएको छ यो कुरालाई. त्यो चाहिँ हाम्रो डिजाइनरको हामीले होइन चिनाउनु पर्यो कि कसले चाहिँ डिजाइन गरेको हो भन्ने कुरा तपाईँ र म ले त्यो पहिरिनु पर्यो भन्ने उत्साह म आज तपाईँहरूलाई दिन चाहन्छु. त्यो डिजाइन अथवा अर्डर गर्ने व्यक्तिले पनि त्योलाई चाहिँ विशेष रूपमा चाहिँ लिनु पर्यो. उनलाई यो पनि थाहा हुन्छ कि उनले प्राप्त गर्न लागेको पहिरन अत्यन्तै उत्कृष्ट तरिकाले बनाइएको छ, धेरै जसो अवस्थामा हातले सिलाएको छ र विशेष गरी उनकै शरीरको नाप अनुसार यसरी तयार गरिएको छ कि त्यो हातमा पन्जा मिलेको जस्तै ठ्याक्कै मिलेको छ भनेको चाहिँ तपाईँ र मेरो जीवनमा मिल्नु पर्यो कि. मलाई चाहिँ मेरो बडी एकदम मनपर्नु पर्यो, मेरो अपिरियन्स बाहिरी भित्री सबै मनपर्नु पर्यो कि. म यस्तो डिजाइनमा बनिएको छु कि यो डिजाइन अरूको लागि होइन, मेरो लागि चाहिँ म विशेष छुट्टै एक्स्ट्रा छु, यो चाहिँ मेरै लागि बनिएको हो. जति पनि छ नि मेरो शिरदेखि पैतालासम्म बनिएका कुराहरू छन् नि, यो चाहिँ विशेष रूपमा बनिएको छ, त्यो ठ्याक्कै मेरो लागि हो र अरूको अरूकै लागि हो. कहिलेकाहीँ हुन्छ नि फलानको जस्तो नाक बनाउन चाहन्छु म भनेर हामी अहिलेको समयमा सर्जरी गरी गरी बनाएको पनि हामी देख्छौँ कि यो चाहिँ हुनु भएन. केही समय अगाडि अहिलेको
भर्खरै वर्तमान प्रधानमन्त्री बालेन शाहले लगाएको ड्रेस एकदमै फेमस भएको थियो। अनि बजारमा मैले अहिले यस्तो हेर्छु कि त्यो जहाँ पनि जुन सपमा पनि विशेष गरी पुरुष पात्रहरूको लागि त्यो ड्रेस यति धेरै बनेको छ नि, अनि त्यो ड्रेस नै मानिसहरूले लाउन चाहे, त्यो डिजाइनरले जुन डिजाइनर गरिदिनु भयो नि, त्यो विशेष डिजाइन गरिदिनु भयो नि, उहाँलाई एकदमै सुहायो नि। त्यो चाहिँ एउटा कपी त कपी नै हो, र पनि डिजाइनरको उद्देश्य भनेको के थियो भन्दा मेरो ड्रेस सबैजनाले मन पराइदिनु भएको होस् भन्ने थियो, अनि त्यो कुरा पूरा पनि भयो कि त्यो डिजाइनरको उद्देश्य चाहिँ पूरा भयो। उहाँको डिजाइनलाई मानिसहरूले मन परायो, जसले लगाउनु भएको थियो उहाँले यस्तरी क्यारी गरिदिनु भयो, उहाँलाई यस्तो सुट गर्यो राम्रो देखियो, सबैलाई मन पर्नुको उद्देश्य त्यही त हो नि, अनि त्यो डिजाइनको एकदम प्रशंसा भयो। तपाईँ र मलाई बनाउने परमेश्वरको प्रशंसा तपाईँ र मेरो बनावटमा डिजाइनमा भएको छ कि छैन त होइन। ज्ञानो बनाउनुमा ज्ञानो जसरी परमेश्वरले बनाउनु भएको छ नि, अनि मलाई बनाउनु भएकोमा परमेश्वरको महिमा परमेश्वर चाहिँ झल्किनु भएको छ कि छैन भन्ने कुरा चाहिँ कति धेरै महत्त्वपूर्ण छ। तपाईँ जो व्यक्ति हुनुहुन्छ जसले मलाई सुनिरहनु भएको छ, तपाईँ डिजाइन गर्नुभएको छ नि, त्यो डिजाइनमा चाहिँ तपाईँले त्यसलाई क्यारी कसरी गर्नुभएको छ तपाईँको डिजाइनलाई? ह्या म त कस्तो नराम्रो, यता नि मिलाएको छैन उता नि मिलाएको छैन भन्नुभएको छ कि म त एकदम विशेष रूपमा डिजाइन भएको छु भनेर त्यसलाई खुसी भएर एक्सेप्ट गर्नुभएको छ, अनि त्यो खुसी चाहिँ अरूले पनि देखेका छन् कि छैन यो डिजाइन होइन, उसमा खुसी तपाईँ हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा अरूलाई थाहा छ कि छैन, अरू देख्नु भएको छ कि छैन भन्ने कुरा। यो बनाउने व्यक्ति चाहिँ को होला, यति खुसी छ, यति आनन्दित छ, यसमा कसले चाहिँ यो खुसी हालिदियो, त्यो डिजाइनको पार्ट हो त्यो, त्यो पार्ट चाहिँ सफल भएको छ कि छैन भन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। भन्दा यो समय चाहिँ म तपाईँहरूको बीचमा एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति आउनेछु।

अजुनेकी आशिषमय प्रतिभेर पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज, म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। गुड न्यूज एफएमको प्रसारण हो यो। आज मैले तपाईँहरूको बीचमा चाहिँ मैले गरिरहेको कुरालाई अलिकति मैले थप जोड आज दिएँ। हामी चाहिँ ओरिजिनल हौ, हामी चाहिँ विशेष छौ र उहाँले हामीलाई विशेष ध्यान दिएर हाम्रा हरेक रूप र स्वभावहरू बनाउनु भएको छ। हामी हाम्रै आमाको गर्भमा छँदै उहाँको आफ्नै हातले रचिएका थियौं। युगौंदेखिको उहाँको सर्वोच्च योजनामा एउटा विशिष्ट भूमिका पूरा गर्नको लागि उहाँले हामीलाई विशेष रूपमा होइन एउटा कस्टम मेड उहाँले चाहिँ तयार पार्नुभयो। त्यो कारणले गर्दा चाहिँ सृष्टिकर्ताको मौलिक रचना भएको कारणले गर्दा म जस्तो बनिएको छु नि त्यसलाई मैले एक्सेप्ट गर्नुपर्छ। म चाहिँ ओरिजिनल डिजाइनर हो, डिजाइन हो, परमेश्वरको डिजाइन हो। यसलाई चाहिँ मैले मेरो डिजाइनर चाहिँ परमेश्वर हुनुहुन्छ भनेर त्यसलाई क्यारी गर्नु पर्यो। कुनै पनि कारिगरले ड्रेस बनाइसकेपछि अथवा एउटा मास्टरले ड्रेस डिजाइन गरिसके पछाडि डिजाइनरले ड्रेस डिजाइन गरिसकेपछि उसले त्यो डिजाइनरलाई यत्तिकै बिग्रिएर जाओस् भनेर त्यो सोपिसको रूपमा मात्रै पनि राख्दैन, त्यसलाई कोही माथि कसैको नापमा कसैलाई फिट गराएरै बनाउँछ अनि त्यो चाहिँ उसको लागि हो। त्यसलाई उसले राम्रोसँग क्यारी गर्नुपर्छ र त्योबाट चाहिँ अझै बढी अरू डिजाइनहरू बन्नुपर्छ अनि धन्यवादी पनि हुनुपर्छ भनेको चाहिँ एउटा डिजाइनबाट धेरै डिजाइनहरू आउनुपर्छ भनेको चाहिँ तपाईँ र मैले पनि आफ्नो डिजाइनबाट परमेश्वरको महिमा गर्नुपर्छ होइन। हरेकलाई परमेश्वरले विशेष रूपमा बनाउनु भएको छ भनेर त्यो स्वभावलाई क्यारी गर्यो भने चाहिँ त्यसरी नै अरूहरूले पनि आफूलाई बुझ्नुहुनेछ, परमेश्वरमा समर्पित हुनुहुनेछ। यो चाहिँ परमेश्वरको उद्देश्य हो अनि तपाईँको जीवनमा परमेश्वरको उद्देश्य भनेको तपाईँ एउटा असल सुसमाचार वाहक बन्नुभएको होस्, परमेश्वरको राज्यलाई विस्तार गर्नुभएको होस्, परमेश्वरलाई परिचय चिनाउनु भएको होस् तपाईँको जीवनबाट, सृष्टिकर्ता को हुनुहुन्छ भन्ने कुरा मानिसहरूले थाहा गरून् भन्ने उद्देश्यको साथ उहाँले बनाउनु भएको छ। त्यो उद्देश्यलाई तपाईँ र मैले बुझ्नुपर्छ। हामी खालि यत्तिकै संसारमा रमाइलो गर्न, खान पिउन, मौज गर्न मात्रै आएका छैनौं। रमाइलो सँगसँगै हाम्रो जीवनमा उद्देश्य छ र त्यो चाहिँ एउटा भनौँ न लिमिटेसनमा रहेर गर्नुपर्छ, एउटा परिधिमा रहेर गर्नुपर्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। र अब भने म तपाईँहरूबाट विदा माग्नुपर्ने समय भइसकेको छ र यतिन्जेलसम्म जहाँ जहाँबाट तपाईँहरूले सुनेर साथ दिनुभयो यहाँहरूलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। गुड न्युज एफएमको अन्य प्रसारणहरूलाई पनि यसरी नै सुनेर साथ दिनुहोला। अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानु बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
3: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
9: कहाँ छ?
10: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
11: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
11: र सरिता महर्जन 9841191094, 9841191094।
9: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
10: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
11: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
10: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
11: अधिक जानकारीका लागि
10: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141 87 68 02, 9141 87 68 02।
16: र 9818251240 9818251240।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
24: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
25: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कु डोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
2: पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। मर्सी बुटिक कलेक्सन थासिकेल ललितपुर,
2: नेपाली दौरा सुरुवाल साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर अनुसार बनाई देश विदेशमा बिक्री वितरण पनि गरिन्छ।
1: प्रोप्राइटर सरिता थापा, मोबाइल 9849972171, 9849972171 र 9810067449, 9810067449।
3: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न म राख्ने गर्छु र जसले तीनवटा प्रश्नको सही जवाफ दिनुहुन्छ हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुटिक होमले। र यतिखेर भने हाम्रो प्रश्न तपाईँको जवाफमा पहिलो प्रश्न रहेको छ, बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? र इजरायलहरू कति वर्ष पलिस्तीहरूको हातमा परेका थिए? इजरायलहरू कति वर्ष पलिस्तीहरूको हातमा परेका थिए? र तेस्रो प्रश्न, दोस्रो सामेल 22 दुई पदमा के लेखिएको छ? दोस्रो सामेल 22 दुई पदमा के लेखिएको छ? हजुर, तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिनुपर्ने हुन्छ र के थाहा आजको विजेता तपाईँ नै पो हो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुटिक होमले। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

अब भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4870754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। र विशेष गरिकन आजको प्रश्न, बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? इजरायलहरू कति वर्ष पालिस्तिनीहरूका हातमा परेका थिए? र दोस्रो सामेल 22 दुई पदमा के लेखिएको छ? र अब भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ श्रोता। हाम्रो फोन नम्बर रहेको छ 4870754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। हजुर, अरूलाई भने तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। फेरि पनि कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा पस्किरहेको छु र कार्यक्रमलाई स्पोन्सर गर्नुभएको छ मर्सी बुट्टी होमले। र विशेष गरिकन हामी तीनवटा प्रश्न तपाईँको निम्ति कार्यक्रममा राख्ने गर्छौं र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ उहाँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौ। र आजको पहिलो प्रश्न रहेको छ, बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? यो पहिलो प्रश्न भने। दोस्रो प्रश्न, इजरायलीहरू कति वर्ष पालिस्तीहरूको हातमा परेका थिए? इजरायलीहरू कति वर्ष पालिस्तीहरूको हातमा परेका थिए? दोस्रो सामेल 22 दुई पदमा के लेखिएको छ? दोस्रो सामेल 22 दुई पदमा के लेखेको छ? र यो समय तपाईँको निम्ति हो, हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी भाई।
0: जय मसी, हाम्रो जयसवालजी हुनुहुन्छ? जयसवालजी आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: अहिले तपाईँको स्वास्थ्य अवस्था कस्तो छ? सब ठिक छ है? प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर हजुर?
1: आमेन शब्द पहिले व्यवस्थाको पुस्तकमा लेखिएको छ, अनि अर्को प्रश्न के,
0: इजरायलीहरू कति वर्ष पालिस्तीहरूको हातमा परेका थिए?
1: 40 वर्ष।
0: हजुर, अनि दोस्रो सामेल 22 दुई पदमा के लेखेको छ?
1: प्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ, मेरो उद्धार हुनुहुन्छ।
0: हजुर, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। हस्, धन्यवाद। जयमसी जयसवालजी हुनुहुन्थ्यो, हामीसँग कलङ्कीबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। हजुर, यतिखेर यो समय तपाईँको निम्ति हो, के थाहा आजको विजेता तपाईँ नै पो हो कि? यसको निम्ति त तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र अहिलेलाई भने फेरि पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा मैले तीनवटा प्रश्न राखिरहेको छु। पहिलो प्रश्न रहेको छ, बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? दोस्रो प्रश्न, इजरायलहरू कति वर्ष फलिस्तीहरूको हातमा परेका थिए? दोस्रो प्रश्न। तेस्रो प्रश्न रहेको छ, दोस्रो सामेल 22 को दुई पदमा के लेखिएको छ? र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर 4770754, त्यस्तै गरेर हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, तपाईँ र मेरो आफ्नै कार्यक्रम, कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन सकेन भने हामी अप्ठ्यारोमा पर्न सक्छौ। हो, त्यही अप्ठ्यारोमा नपरौं भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र आज मैले अलिकति अप्ठ्यारो प्रश्न मैले राखिरहेको छु, त्यो भएर हामीलाई फोन थोरै मात्रामा आइरहेको छ, तर कोशिश गर्नुहोस्, जतिवटा मिलाउनुहुन्छ मिलाउनुहोस्, केही छैन, तिनवटै मिलाउनु पर्छ भन्ने पनि छैन, किनभने तपाईँको उपस्थिति पनि हाम्रो लागि एकदमै महत्वपूर्ण हुनेछ। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: हेलो सर,
0: छैन श्री पम्पाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु पम्पाजी, अनि भन्नुहोस् सबै ठिकठाक छ हजुरको? प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? ओके, बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लिखेको छ?
1: व्यवस्थाको पुस्तकमा भन्न चाहन्छु।
0: हजुर, इजरायलीहरू कति वर्ष फलिस्तीहरूको हातमा परेका थिए?
1: 40 वर्ष भन्न चाहन्छु।
0: दोस्रो सामेल 22 को दुई पदमा के लेखेको छ?
1: कति भनिस हजुर?
0: दोस्रो सामेल 22 को दुई पदमा के लेखेको छ?
1: दोस्रो सामेल
0: 22 को दुई,
1: मेरो मोबाइल अलि उच्चो भएको छ क्या, दोस्रो सामेल
0: 22 को दुई,
1: 22 को दुई पदमा?
0: हजुर हजुर।
1: ए प्रम प्रम, मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ।
1: जयमसी,
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको, जानकारी मैले तपाईँलाई कार्यक्रममा गराइसकेको छु भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो, जयमसी, उत्तमजी आरामै हुनुहुन्छ?
2: म ठिकठाक छु, तपाईँलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
2: प्रश्न राख्दै जानुहोस् त।
0: बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखेको छ?
2: व्यवस्थाको पुस्तकमा।
0: इजरायलीहरू कति वर्ष फलिस्तीहरूको हातमा परेका थिए?
2: फलिस्तीहरूको हातमा?
0: हजुर,
2: 40 वर्ष।
0: दोस्रो सामेल 22 को दुई पदमा के लेखेको छ?
2: परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिले हामी छुटौँ है त।
2: हजुर, धेरै धन्यवाद।
0: उत्तम शिवाकोटीजी हुनुहुन्थ्यो, हामीलाई माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको, जानकारी मैले तपाईँलाई गराइसकेको छु। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो, जयमसी जयदुलपा,
0: जयमसी अमिताजी आरामै हुनुहुन्छ?
3: हजुर, आरामै छु।
0: अनि खाना भयो तपाईँको?
3: खाना भइसक्यो, सङ्गति जानलाई बाटोमा हिँड्दैछु।
0: अनि प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर?
3: मैले प्रश्न त सुन्न पाएको छैन, बाटोमा हिँड्दैछु।
0: ठिक छ, त्यसो भए मैले तपाईँलाई प्रश्न राखेँ है त, बाइबलमा सर्वप्रथम आमेन शब्द पुस्तकमा कहाँ लेखेको छ?
3: आमेन शब्द व्यवस्थाको पुस्तकमा।
0: इजरायलीहरू कति वर्ष फलिस्तीहरूको हातमा परेका थिए?
3: 40 वर्ष होला।
0: दोस्रो सामेल 22 दुई पदमा के लेखेको छ?
3: प्रश्न एकचोटि फेरि।
0: दोस्रो सामेल 22 दुई पदमा के लेखेको छ?
3: परम प्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ भनेर लेख्नु भएको छ।
0: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौ। अमिता महर्जनजी पाटनबाट जोडिनु भएको थियो भने यतिखेर कोही हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जयमसी कुमार अबराम सर।
0: जयमसी, हाम्रो
4: सुन्दरी जलबाट
0: हरिजी, कस्तो मैले धेरै आजभोलि बिर्सिने बानी छ क्या मेरो पनि। कस्तो हुनुहुन्छ?
4: आरामै छु। अनि कुमार सरको कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर, अहिलेसम्म तपाईँहरूको प्रार्थनाले गर्दा ठिकठाक छ। हरिबोल बुढा थोकीजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर?
4: प्रश्न राखौँ न सर, मैले भर्खर यो अन गरे, आइरहेको छ कार्यक्रम।
0: ओके, मैले प्रश्न राखेँ है त
4: हजुर।
0: बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ?
4: व्यवस्थाको पुस्तकमा।
0: इजरायलहरू कति वर्ष पालिस्तीहरूको हातमा परेका थिए?
4: 40 वर्ष।
0: दोस्रो सामेल 22 पदमा के लेखिएको छ?
4: परम प्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ।
0: हजुर, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ। जय नमस्ते। हरिबोल बुढा तोकीजी सुन्दरी चलबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
0: जय मसी भनेपछि हाम्रो एसआजी
2: हजुर
0: आरामै हुनुहुन्छ? अनि खाना भयो? हजुर, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ एसआजी? बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? इजरायलहरू कति वर्ष पालिस्तीहरूको हातमा परेका थिए?
2: 40 वर्ष।
0: दोस्रो सामेल 22 दुई पदमा के उल्लेख गरिएको छ?
2: परम प्रभु मेरो चट्टान र मेरो उद्धारक र मेरो किल्ला हुनुहुन्छ।
0: ओके, धेरै धेरै धन्यवाद, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौ। हस् धन्यवाद। चाहिँ सिएसए अम्बगेयाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ। कोही हुनुहुन्छ यतिखेर, उहाँलाई स्वागत गरौं। हेलो
5: हेलो
0: हजुर,
5: जयमसी सर।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म रामकरदेखि लक्ष्मी मगर।
0: लक्ष्मीजी आरामै हुनुहुन्छ?
5: हजुर एकदमै ठिकै छौँ सर, परमेश्वरको अनुग्रह कृपाले हजुरहरूलाई कसरी हुन्छ?
0: हामी पनि एकदमै ठिकठाक छौँ लक्ष्मीजी। अनि प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर?
5: म जवाब दिन चाहन्छु।
0: ए हुन्छ, सुरु गर्नुहोस्।
5: पहिलो प्रश्न मतीको 3:13 भन्न चाहन्छु म सर।
0: हजुर।
5: अनि दोस्रो प्रश्न 40 वर्ष भन्न चाहन्छु।
0: हजुर।
5: तेस्रो प्रश्न परमप्रभु मेरो चट्टान, मेरो किल्ला, मेरो उद्धारक हुनुहुन्छ भन्न चाहन्छु सर।
0: धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ।
5: हुन्छ सर,
0: धन्यवाद। जय मसी, उहाँ हुनुहुन्थ्यो लक्ष्मी मगरजी रामकोटबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ र तीनवटा प्रश्नको सही जवाब दिनुभयो भने चाहिँ हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मसी बुटिक होमले। र आजको प्रश्न, बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ? दोस्रो प्रश्न, इजरायलहरू कति वर्ष पालिस्तीहरूको हातमा परेका थिए? तेस्रो प्रश्न, दोस्रो सामेल 22 को दुई पदमा के लेखिएको छ? हजुर, हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सीपुटीकोमले। र अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: Mercy Boutique Collection, Tasikhel, Lalitpur.
1: नेपाली दरवा सुरुवात साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर अनुसार बनाई देश विदेशमा बिक्री वितरण पनि गरिन्छ।
0: प्रोप्राइटर सरिता थापा, मोबाइल 9849972171, 9849972171 र 9810067449, 9810067449।
2: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ त्यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ र जसले तीनवटै प्रश्नको सही जवाफ दिनुहुन्छ गोला प्रथाबाट तपाईँलाई हामी विजेता बनाउनेछौं र विजेताहरू प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुटिक होमले। र पहिलो प्रश्न रहेको छ बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ। दोस्रो प्रश्न इजरायलीहरू कति वर्ष पारिस्थितिहरूको हातमा परेका थिए। दोस्रो सामेल 22 दुई पदमा के लेखिएको छ र तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ के त आजको विजेता तपाईँ नै पो कि र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म हामी आउने गर्छौं र यो कार्यक्रम गर्नुको उद्देश्य यही हो कि कुनै पनि बेला कसैले सोधेको प्रश्नको सही जवाब दिन सकौं भनेर नै हो। किनभने कतिचोटि तपाईँ र म प्रभुका छोराछोरी हौ, किनभने कुनै पनि बेला कसैले तपाईँ र मलाई प्रश्न गर्न सक्छन्, त्यो प्रश्नको जवाब दिन सकेन भने हामी गाह्रो अवस्थामा पर्न सक्छौं, होइन त? पक्कै पनि त्यो गाह्रो अवस्थामा आउनकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र तपाईँले यो कार्यक्रम सुनिराख्नु भएको छ भने प्रत्येक हप्ता तपाईँले नयाँ नयाँ कुराहरू पक्कै पनि सिक्नु नै हुनेछ, होइन? अब जस्तो तीनवटै प्रश्नको सही जवाब दिन तपाईँलाई सक्नुभयो भने त ठिकै छ, तर सक्नु भएन भने तपाईँलाई एउटा जानकारी त भयो नि त, होइन र? र जस्तो तपाईँलाई तीनवटै प्रश्नको सही जवाब थाहा छ भने तपाईँलाई कन्फर्म भयो नि त, ए मैले भनेको कुरा सही रहेछ भन्ने भयो। कुनै पनि बेला कसैले सोधेको बेला तपाईँले निर्धक्क साथ जवाब दिन सक्नुहुन्छ नि त, होइन? त्यही भएर हामी प्रभुको जनहरूले कति कुराहरूलाई चाहिँ कण्ठस्थ पनि गर्नुपर्छ, मेमोराइज गर्नुपर्छ। त्यो हुँदा तपाईँ र मलाई पनि सजिलो पक्कै पनि हुन्छ। र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

0: मर्से बुटिक कलेक्शन थासिकेल ललितपुर।
1: नेपाली दौरा सुरुवाल साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर अनुसार बनाई देश विदेशमा बिक्री वितरण पनि गरिन्छ।
0: प्रोप्राइटर सरिता थापा, मोबाइल 9849972171, 9849972171 र 9810067449, 9810067449। मर्से बुटिक कलेक्शन थासिकेल ललितपुर।
1: नेपाली दौरा सुरुवाल साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर

0: आदरणीय श्रोता, अब भने हामी अन्तिम कल एकजनाको कल चाहिँ लिने नै छौ। उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
2: हेलो
1: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: जेमिसी सर, म प्रशस्त कुमार लामिछाने।
1: प्रशस्तजी कस्तो हुनुहुन्छ?
2: ठिकै छ सर, हजुरै नि।
1: म पनि एकदमै ठिकठाक छु। कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर सुन्दैछु सर।
1: प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
2: प्रश्न राख्नु, म जवाब दिने कोसिस गर्छु।
1: बाइबलमा सर्वप्रथम आमेन शब्द कुन पुस्तकमा लेखिएको छ?
2: व्यवस्थाको पुस्तकमा।
1: इजरायलीहरू कति वर्ष पालिस्तिनको हातमा परेका थिए?
2: 40 वर्ष।
1: दोस्रो सामेल 22:2 के लेखेको छ?
2: परमप्रभु मेरो किल्ला हुनुहुन्छ, चट्टान हुनुहुन्छ र आँख भरोसा गर्ने हुनुहुन्छ भनेर त्यसमा।
1: ओके, धेरै धेरै धन्यवाद। अहिले हामी छुटौँ। धन्यवाद। र भने हामी फोन कल लिनेछौ, एउटा अर्थपूर्ण संगीत राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

आदरणीय श्रोता, हामी तपाईँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। हामीलाई लगभग 8-9 जना श्रोताले फोन गरेर साथ दिनुभयो, तर हामीले आज कसैलाई पनि विजेता बनाउन सकेनौं, किनभने तपाईँको पहिलो प्रश्नको जवाब चाहिँ सही आउन सकेन कसैको, दोस्रो र तेस्रो चाहिँ फेरि सही जवाफै दिनुभयो सबैले। यसको लागि मलाई माफ गर्नुहोला। र बाइबलमा सर्वप्रथम आमेन शब्द चाहिँ गन्तीको पुस्तकमा लेखिएको छ, गन्ती 5:22 पहिलोचोटि आमेन शब्द यहाँ लेखिएको छ, गन्ती 5:22। इजरायलीहरू कति वर्ष पालिस्तीहरूको हातमा परेका थिए? 40 वर्ष।

कर्ता 13 को एक पदमा हामी पाउन सक्छौं भने दोस्रो सामेल 22 को दुई पदमा के लेखेको छ, परम प्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ। र सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज भने कसैलाई पनि मैले विजेता बनाउन सक्दिन, यसको लागि क्षमा चाहन्छु। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट हाम्रो प्रायोजन र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने मर्सी बुटी कमलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राम पनि बिताउँछु। धन्यवाद चाहिँ नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: येशु तपाईँको बचाउमा आउनुहुनेछ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 13 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनमा यस्तो समय आउनेछ जब तपाईँलाई लाग्छ कि तपाई माथि चारैतिरबाट आक्रमण भइरहेको छ। तपाईँलाई केही गलत गरेको आरोप लगाउनेहरूले तपाईँलाई घेरेका छन् र तिनीहरू मध्ये कसैले पनि आफ्नो चिन्ताको परिस्थितिमा वास्तवमा के भयो भनेर बुझ्न समय निकालिरहेका छैनन्। तिनीहरूले तपाईँलाई दोष दिने निर्णय गरेका छन् र तिनीहरू तपाईँको पक्षको कथा सुन्न इच्छुक छैनन्। प्रिय, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने तपाईँको पक्षमा सधैँ कोही न कोही हुन्छ जो तपाईँमाथि विश्वास गर्न र तपाईँका सबै लडाईहरू लड्न सधैँ वफादार हुनुहुन्छ। उहाँको नाम यीशु ख्रीष्ट हो। पहिलो योहन्नाको पुस्तक 2:1 यसरी लेखिएको छ, मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात् धार्मिक यीशु ख्रीष्ट। प्रिय श्रोता, जब कुनै व्यक्तिलाई अपराधको आरोप लगाइन्छ, कहिलेकाहीँ उसलाई आफ्नो निर्दोष प्रमाणित गर्न एक पेशेवर वकिलको आवश्यकता पर्दछ। हामी यो व्यक्तिलाई प्रतिवादी वकिल भन्छौं। यीशु ख्रीष्ट हाम्रो वकिल हुनुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले हाम्रो निर्दोषिता घोषणा गर्न हाम्रा पिता परमेश्वरको सामु जानुहुनेछ। पहिलो योहन्नाको पुस्तक 1:7, तर उहाँ ज्योतिमा हुनुभए झैं यदि हामी पनि ज्योतिमा हिँड्छौ भने एकअर्कासित हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। तपाईँले गर्नुभएको हरेक पाप येशूको रगतले धोइएको छ। तपाईँ हाम्रा पिता परमेश्वरको सामु धर्मी हुनुहुन्छ। तपाईँले गर्नुभएको कुनै पनि कामको कारणले होइन, तर केवल येशूले क्रुसमा तपाईँको लागि के हासिल गर्नुभयो त्यसद्वारा तपाईँ निर्दोष हुनुहुन्छ। रोमीको पुस्तक 3:23-24, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। हामी सबैले कहिले काहीँ गल्ती गर्छौ। हामी अरूको अपेक्षा पूरा गर्न असफल हुन्छौं। यसले गर्दा उनीहरूले हामीले भनेका र गरेका विगतका कुराहरूको आधारमा हामीलाई दोष लगाउने कारण दिन्छ। तर परमेश्वरले हामीलाई ख्रीष्टमा नयाँ जीवन बिताउने अवसर दिनुभएको छ। हाम्रो विगतको दोष र लाजबाट मुक्त जीवन जिउन। प्रकाशको पुस्तक 12:10, तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूको दोष लगाउने। तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिन रात दोष लगाउँछ त्यो तल फ्याँकिएको छ। शैतान अहिले कडा परिश्रम गरिरहेको छ। त्यसले हामीमाथि झुटो आरोपहरू लगाउन मानिसहरूलाई उक्साउँदै हुन्छ। तिनीहरूले हामीमाथि निरन्तर आरोप लगाउँछन्। शैतानले हामीलाई विगतमा गरेका गल्तीहरूको लागि दोषी महसुस गराउन पनि खोज्छ। ती लगाइएको आरोपहरूको कारणले गर्दा हामीले आफूलाई दोषी महसुस गर्छौ र आनन्द महसुस गर्नुको सट्टा हाम्रो हृदय दुःख र निराशाले भरिएको हुन्छ। प्रिय श्रोता, आफूलाई त्यस्तो महसुस हुन नदिनुहोस्। अरूप्रति तपाईँले गर्नुभएको कुनै पनि गल्तीलाई सच्याउन सक्दो प्रयास गर्नुहोस्। त्यसपछि ती विगतका पापहरूलाई मित्त र गाडिएको दावी गर्नुहोस्। आफूलाई परमेश्वरले हेर्नुभएको रूपमा हेर्ने छनौट गर्नुहोस्, जुन परमेश्वरले तपाईँलाई उहाँको सुन्दर सन्तानको रूपमा सृष्टि गर्नुभएको धार्मिकताको मार्फत हो। आफ्नो विगतलाई पछाडि छोड्नुहोस् र ख्रीष्ट येशूमा परमेश्वरले तपाईँलाई दिनुभएको नयाँ जीवनमा हेर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
8: नमस्कार सेनसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि? कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
12: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
11: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
12: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
13: बेथलेहेम गेस्ट हाउस,
12: हाम्रा सेवाहरू
11: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
12: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
11: पार्किङ र ग्रीन गार्डन भएको,
12: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
11: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
12: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
11: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
14: खै जन्म दर्ता दिनुहोस् त।
15: जन्म दर्ता गरेको छैन नि म्याडम।
14: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
14: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
15: पहिला कसैले भनेनन्?
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
17: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: गाउन भाडामा,
21: गाउन भाडामा,
20: हे गाउन भाडामा।
22: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
23: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
24: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
25: र 9818-25-12-40, 9818-25-12-40।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
0: ए,
1: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए,
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टूको इक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
9: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
8: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू:
9: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
8: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
9: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँसुकै उत्कृष्ट प्रदर्शन।
8: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
9: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
2: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
11: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
12: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु, कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
13: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 9813-1895, 9813-1895।
14: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी विशेष गरिकन अन्ताक्षरी खेल्दै आइरहेको छौं र विशेष गरिकन हामी एउटा गीत राख्छौं र त्यही गीतबाट तपाईँलाई एउटा अक्षर पनि दिँदै आइरहेको छौं र जुन अक्षर तपाईँको भागमा पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिनुपर्ने हुनेछ। केही नियमहरू छन्, जस्तै कि एकजना श्रोताले 2 चोटिसम्म कार्यक्रममा भाग लिन सक्नुहुनेछ र तपाईँले एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनुभयो भने अर्को श्रोताले फेरि पनि कार्यक्रममा समय प्राप्त गर्न सक्नुहुनेछ र सँगसँगै फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा लकी ड्र गर्छौं र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले र फोन गर्न सक्नुहुनेछ श्रोता। तपाईँसँग कुराकानी गर्न र यो समयलाई गीत संगीतमय बनाउँदै प्रभुको महिमा गर्न हामी एकदमै उत्साहित छौं र हाम्रो फोन नम्बर रहेको छ 01-4470-754, 01-4470-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44 र एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म। गीतपछि उपस्थित होने नहीं सर।

0: आराधना चढ़ाउँछु तपाईलाई, मनमा सजाउँछु तपाईलाई, निकै नै अर्थपूर्ण गीत हामीले तपाईको लागि राख्यौं र अक्षर यी तपाईको लागि लिएर आएको छौं, ईश्वरको यी। र अब तपाईँलाई अक्षर यीबाट शुरू हुने भजन गीतहरू गाएर साथ दिन सक्नुहुनेछ र फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। फोन नम्बर रहेको छ 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। र अक्षर यीबाट भजन गीत गाउन कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हजुर, जय मसी हजुर,
1: जय मसी।
0: तपाईँको नाम एकचोटि बताइदिनुहोस् न।
1: लक्ष्मी महाजन।
0: लक्ष्मीजी, तपाईँको रेडियो अन छ हो?
1: हजुर हो।
0: एकैछिन आफ गरिदिनुहोस् न ल, तपाईँले बोल्नु भएको मैले बोलेको एकैचोटि आइरहेको छ रेडियोबाट। हुन्छ, धेरै धेरै धन्यवाद। र कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज ईश्वरको यीबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: गाउँछु है, तयार छु। म नेवारीबाटै गाउँछु है।
0: हुन्छ हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: भैया धन्यवाद.
1: साह्रै मिठो भजन गीत गाउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद लक्ष्मीजी. र एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि. अहिले छुट हामी जय मसी. हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, नेवारी भाषामा उहाँले ईश्वरको राज पहिले खोजी गर भनेर गाउनु भएको छ र ह अक्षर तपाईँको लागि छोड्नु भएको छ. र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो. कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न सकेनौ. तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिनुहोला. हाम्रो फोन नम्बर एकदमै खुला छ, फोन लाइन एकदमै खुला छ र तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ. र हालेलुयाको ह अक्षर हामीसँग छ र ह अक्षरबाट शुरू हुने थुप्रै भजन गीतहरू छ. यस समयमा तपाईँको मनमा कुनै पनि भजन गीतहरू आएको छ भने गाएर साथ दिन सक्नुहुनेछ. र कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो.
2: गीत भजन गाउँदै परमेश्वरको महिमा गरौँ कि भनी अन्ताश्रीको ढोका ढकढकमा आयो हजुर. म पम्फा रोका पनि एकैछिन काम धन्दालाई पम्फाई बसिरहेको छु सानो कोठाभित्र पछि. हजुरलाई दुवै हात जोडेर टक्राउँछु हजुर जयमेसी. हजुरलाई दुवै हात जोडेर टक्राउँछु हजुर जयमेसी.
1: जयमेसी जयमेसी पम्फाजी, हामी एकदमै आरामै छौँ. तपाईँ कस्तो हुनुहुन्छ?
2: एकदम ठिकठाक छु हजुर.
1: हजुर, कविता सहित कार्यक्रममा प्रवेश गर्नुभयो, धेरै धेरै धन्यवाद. र हामी अझै तपाईँले गाउनु भएको भजन गीत सुन्न चाहन्छौ. ह अक्षर तपाईँको भागमा छ, तपाईँ तयार हुनुहुन्छ?
2: हजुर तयार छ हजुर, परमेश्वरको महिमा भएको
1: होस्. हुन्छ, सुरु गर्न सक्नुहुनेछ.

लागेको यात्रामा बिरते थकाएको थिए, खुसी दिने कोही थिएन, दुःख दिने कतिको थिए, जिन्दगीको यात्रामा बिरते थकाएको थिए, खुसी दिने कोही थिएन, दुःख दिने कतिको थिए, तर आज खुसी

0: खुशी ले म गाउँछु आँसु खुसी उमङ्गमा
1: हुन्छ, धेरै धेरै धन्यवाद पम्पाजी, र यसलाई चाहिँ छुटौँ हामी
0: हजुर।
1: हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो र अक्षर म तपाईँको लागि छोड्नु भएको छ, साह्रै मिठो भजन गीत गाएर उहाँले साथ दिएर जानु भएको छ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हजुर, तपाईँको नाम एकचोटि बताइदिनुहोस् न।
2: मेरो नाम चाहिँ रुथ मङ्गराती हो, फेरि पनि कुवेतबाट जोडिएको छु।
1: हजुर रुथजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदमै ठिक छु,
1: एकदमै आरामै छौ हामी पनि। र आज तपाईँले भजन गीत गाउनु पर्ने हुनेछ अक्षर मबाट, र तपाईँ तयार हुनुहुन्छ रुचि?
2: हजुर म तयार छु।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: तपाईँलाई धन्यवाद भएको परमेश्वरलाई महिमा भएको, अनि म भजन गीत गाउँछु है त।
1: हुन्छ।

0: आमेन आमेन
1: आमेन। धेरै धेरै धन्यवाद रुचि, यस्तो मिठो भजन गीतको साथ दिनुभयो। र रुचि हुनुहुन्थ्यो कुवेतबाट, ज अक्षर उहाँले छोडेर जानुभएको छ। ऊ हामी एकदमै जोसिलो भयौं र प्रभुको महिमा भएको छ हामी विश्वास गर्दछौ भने कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी साराजी, सन्चै हुनुहुन्छ तपाईँ? हजुर, आज भने तपाईँले गाउनु पर्ने हुनेछ साराजी, अक्षर जबाट, जरायोको ज। हजुर हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

तिम्रो प्रेमको अनुभवमा गर्छु लागि गोरिदै आत्मा शरीर सुन्द्रो निको आत्मा शरीर सुन्द्रो तिम्रो तिम्रो

0: आत्मा र शरीरको रोग निको हुन्छ। छ अक्षर छोड्नु भएको छ साराजी, धेरै धेरै धन्यवाद तपाईँलाई। र अहिलेलाई चाहिँ हामी छुटौ, जय मसी।
1: हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो र उहाँले अक्षर छ छोड्नु भएको छ र तपाईँले छ अक्षरबाट शुरू हुने भजन गीत गाएर हामीलाई साथ दिन सक्नुहुनेछ। र कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा हुनुहुन्छ, हामी अन्ताक्षरी खेलिरहेको छौं, भजन गीतहरू गाइरहेको छौं, गुनगुनाइरहेको छौं, प्रभुको महिमा गरिरहेको छौं। र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। एउटा गीतको साथ हामी दिन्छौं भन्दै थियौं तर फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
0: हेलो हेलो र कोही हुनुहुन्थ्यो फोन लाइनमा
1: तर उहाँसँग हामी कुराकानी गर्न असमर्थ भयौं र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन लाइन एकदमै खुला रहेको छ र भजन गीतहरूको साथ तपाईँले गाएर अन्ताक्षरी खेलेर साथ दिन सक्नुहुनेछ। र कोही श्रोता हुनुहुन्थ्यो, उहाँ बाहिरिसक्नु भएको छ, एउटा गीतको साथ दिन चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो
0: जयमसी। हजुर, फेरि पनि स्वागत छ। हाम्रो लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ, होइन त?
1: हजुर
0: हो। हजुर लक्ष्मीजी, छ अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: तयार छु, म गाउँछ है।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: नेवारीमै गाउँछ है?
0: हुन्छ हजुर।

0: धन्यवाद।
1: भनेपछि कुन अक्षर छोडिदिनु भयो लक्ष्मीजी? ख एकदमै हामीले बुझ्यौँ र एकदमै मिठो पनि लाग्यो सुनेर। र धेरै धेरै धन्यवाद लक्ष्मीजी, हामीलाई एकदम आशिष महसुस भइरहेको छ। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले नेवारी भाषामा हामीलाई भजन गीतहरूको साथ दिइरहनु भएको थियो र भर्खरै मात्र उहाँले एक बारको जुनी हो लानु त के छ र मरेर जाने हो बोलको भजनलाई चाहिँ नेवारी भाषामा गाउनु भएको छ र ख अक्षर छोड्नु भएको छ भने कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: जय मसी मिस्ताजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै ठिक छ, भर्खर लागेको थियो, कसरी गयो गयो।
1: हजुर, कहिले काहीँ त्यस्तै हुन्छ है हाम्रो टेक्निकल कुराहरू। र फेरि पनि तपाईँले फोन गरेर साथ दिनुभएको लागि धन्यवाद। हाम्रो लक्ष्मीजीले ख अक्षर छोडिदिनु भएको छ, तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन?
2: एकदमै ख त भन्नुभयो तर गाउनी सक्ने हो कि नसक्ने
1: र तपाईँले सक्नुहुन्छ र मिठो गाउनु पनि हुन्छ हामीलाई थाहा छ। हुन्छ, सुरु गर्न सक्नुहुनेछ मिस्ताजी। थुप्रै भजनहरू छ खबाट, तपाईँले एउटा कोरस पनि छ हामीले प्राय गाइरहने खबाट नै छ, सजिलो र गाइरहने प्राय। आजको दिन पछि हामीले त्यही नै गाउँछौँ प्राय धेरै कोरस।
2: ए खबाट
1: हुन्छ।

0: मुक्तिदान दिन नि न अक्षर छोडिदिनु भएर मिठो भजन गीत गाउनु भयो धन्यवाद मिसाजी तपाईँलाई धेरै धेरै र अहिलेलाई चाहिँ छुटौँ हामी जय मसी हाम्रो मिस्ता महर्जनजी हुनुहुन्थ्यो र न अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ भने व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो हजुर एकदमै फेरि पनि स्वागत छ हाम्रो रुथ मंगरातीजी बोल्दै हुनुहुन्छ होइन त हजुर रुथजी अब चाहिँ तपाईँलाई हजुर एकदम धन्यवाद र अब चाहिँ न अक्षरबाट भजन गाउनु पर्ने हुनेछ तपाईँ तयार हुनुहुन्छ
1: तयार
0: भइसकेको छु।

0: Haleluya.
1: Amén, amén, amén.
0: Amén.
1: धेरै धेरै धन्यवाद रुचियालाई छुटौं जय मसी र रुथ मगदातीजी साह्रै मिठो भजन गीतकार उहाँले आज साथ दिनुभएको छ र हामीहरू एकदमै आशिषित महसुस गरिरहेको छौं र तपाईँको लागि उहाँले न अक्षर छोडिदिनु भएको छ भने कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो हेलो
0: हेलो
1: जय मसी विद्याजी. कस्तो हुनुहुन्छ तपाईँ?
0: ठिक छु
1: हजुर, हामी पनि एकदमै आरामै छौँ विद्याजी. र आज भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
0: सर नराम्रो पाए पनि परमेश्वरको महिमा होस् भनेर
1: हामी प्रभुको महिमा गर्न गाउनेछौँ. आमेन आमेन. र न अक्षर छ तपाईँको भागमा. हजुर, र धेरै धेरै धन्यवाद यसरी संगतिबाट उपस्थित भएर कार्यक्रममा फोन गरिहाल्नु भएको लागि. र न अक्षरबाट सुरु हुने भजन गीत गाएर साथी नै सक्नुहुनेछ.
0: नेपाल हाम्रो जन्मभूमि,

0: धन्यवाद।
1: नेपाल हाम्रो जन्मभूमि हुन्छ। धेरै धेरै धन्यवाद विद्याजी, यसलाई छुटाउँ। जय मसी।
0: धन्यवाद, जय मसी।
2: हजुर, हाम्रो विद्या श्रेष्ठजी हुनुहुन्थ्यो, छोटो मिठो गीतको साथ दिएर जानु भएको छ। नेपाल हाम्रो जन्मभूमि भनेर म अक्षर तपाईँको लागि छोडेर जानु भएको छ, र मबाट सुरु हुने थुप्रै भजन गीतहरू छन्। तपाईँले कुनै पनि एउटा भजन गीत गाएर साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो।
0: हेलो, फेरि पनि आयौँ।
1: हजुर, एकदमै फेरि पनि स्वागत छ तपाईँलाई मिसपाजी, र म अक्षर छ अब चाहिँ तपाईँको भागमा।
0: हुन्छ
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
0: मैले निश्चय गरेको छु रमाउनु, मैले निश्चय गरेको छु विश्वको नाउँमा, मैले निश्चय गरेको छु रमाउनु

0: विश्वास गर्न उनैमा धन्यवाद.
1: विश्वास गर्न उनैमा. हुन्छ, धेरै धेरै धन्यवाद मिसपाजी तपाईँलाई पनि. र यसलाई हामी छुटाउँ. जय मसी,
0: जय मसी, जय मसी.
2: हजुर, हाम्रो मिस महर्जनजी हुनुहुन्थ्यो र उहाँले अक्षर म नै छोड्नु भएको छ र मबाट अन्य थुप्रै भजनहरू छ. कुनै पनि एउटा भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र श्रोताहरूले गाई सक्नुभएको गीतै गाउनु भन्दा पनि अन्य नयाँ गीतहरू गाउनुहोला भनेर अनुरोध पनि गर्न चाहन्छु किनभने हामीसँग भजन गीतहरूको कमी छैन र मबाट शुरू हुने भजन गीत गाउनु कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो.
0: हेलो, जय मसी.
2: जय मसी. हाम्रो अमिताजी बोल्दै हुनुहुन्छ.
3: हजुर,
2: कस्तो हुनुहुन्छ तपाईँ अमिताजी?
3: ठिकै छु हजुर.
2: प्रभुलाई धन्यवाद भएको होस्. र अमिताजी, म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
3: म अक्षर.
2: हजुर, मबाट, महानको म.
3: हुन्छ
2: हुन्छ, सुरु गर्न सक्नुहुनेछ.

0: धन्यवाद मात्रै गाउनु पर्छ, यो त अन्ताक्षरी हो नि त।
1: हजुर एकदम एकदम धन्यवाद विद्याजी यसरी साथ दिनु भएको लागि र अहिलेलाई चाहिँ छुट्याउँ हामी
0: गएर आउनु पायो, यसरी गीत पनि गाउनु पायो, धन्यवाद।
1: हजुर हुन्छ प्रभुलाई धन्यवाद भएको विद्याजी, खुसी लाग्यो यसलाई छुट्याउँला। जय मसी। हजुर विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र ऊ अक्षर तपाईँको लागि छोड्नु भएको छ, ऊ कालीको ऊ र ऊ अक्षरबाट शुरू हुने भजन गीत गाउनको लागि चाहिँ तपाईँले अवश्य पनि हामीलाई फोन गर्न सक्नुहुनेछ र तपाईँले चाहिँ तपाईँको भागमा परेको अक्षरबाट शुरू हुने भजन गीतहरू गाउन सक्नुहुनेछ। अनि आज थुप्रै हाम्रो श्रोताहरूले साथ दिइरहनु भएको छ अनि फरक फरक भजन गीतहरू हामीले सुनिरहेको छौं र ऊ अक्षरबाट पनि थुप्रै छ, कुनै पनि प्रकारले भजन गीतहरूको कमी छैन, तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ। कार्यक्रमको अन्तिममा हामी एकजना श्रोतालाई लकी ड्र मार्फत चाहिँ विजेता पनि बनाउँछौं र उहाँले रिचार्ज कार्ड प्राप्त गर्न सक्नुहुनेछ र फोन गर्नुहोला 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ, 98-0-23-44-6-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो मिस टेलिफोन
1: जय मसी, फेरि पनि स्वागत छ पम्फाजी तपाईँलाई। फेरि पनि एकदम ठिक छौ हामी र तपाईँ पनि एकदम ठिक हुनुहुन्छ नि। हजुर र तपाईँ कार्यव्यस्ततामा पनि कार्यक्रममा साथ दिइरहनु भएको छ, खुसी लागिरहेको छ पम्फाजी।
2: र
1: ऊ अक्षर छ तपाईँको भागमा, तयार हुनुहुन्छ?
2: तयार छु हजुर।
1: हुन्छ सुरु गर्नुहोस्।

तपाईँलाई म प्रेम गर्छु सबका प्रभु तपाईँलाई म

0: तपाईँलाई म प्रेम गर्छु येशु येशु सबका प्रभु तपाईँलाई म प्रेम गर्छु तपाईँलाई म प्रेम गर्छु तपाईँलाई म प्रेम गर्छु
1: धेरै धेरै धन्यवाद पम्फाजी र अहिलेलाई चाहिँ हुन्छ छुटाउँदै मसे हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र कोही श्रोता हुनुहुन्थ्यो उहाँ फेरि बाहिरिनु भएको फोनलाइनबाट बाहिरिनु भएको जानकारी पाएको छु मैले र अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौँ श्रोता कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौं र एउटा गीतको साथ यो समय म दिन चाहन्छु गीतपछि लकी ड्र मार्फत विजेताको नाम सहित म उपस्थित हुने नै छु।

0: तपाईको निम्ति हामीले राख्यौं र कार्यक्रम मार्फत चाहिँ हामीले अवश्य पनि भजन गीतहरू गाएर यो समयलाई अन्ताक्षरीमय र एकदमै गीत संगीतमय बनाउँदै आइरहेको छ। आज थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ, हामी एकदमै आशिषित भएको छौं र लकी ड्र पनि गरेर मैले लिएर आइसकेको छु र आज चाहिँ मैले दुईजना विजेता लिएर आएको छु र दुईजना व्यक्तिले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ र म पहिलो व्यक्तिको नाम यो समयमा घोषणा गर्न चाहन्छु। रिचार्ज कार्ड प्राप्त गर्न सफल पहिलो नाम रहेको छ लक्ष्मी महर्जन।
1: कंग्रेचुलेशन्स
0: र लक्ष्मी ज्यालाई एकदमै बधाई छ। र दोस्रो विजेता हुनुहुन्छ जसले रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ, उहाँको नाम रहेको छ मिसपा महर्जन।
1: कंग्रेचुलेशन्स
0: र लक्ष्मीजी र मिस बाजी यहाँ दुवैजनालाई एकदमै बधाई छ। र कार्यक्रम सकिए पश्चात हाम्रो प्राविधिक मित्रलाई तपाईँहरूले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने राइजिङ फ्रुट सेन्टरलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण

श्रोतालाई पनि धेरै धेरै धन्यवाद दिँदै अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: विश्वासको सार विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढ़ी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन।
4: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवन बारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन्छ। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भनेर छ, के हो के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं। र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विशेष गरिकन त म एउटा समर्पित जीवनसँग आबद्ध केही महत्वपूर्ण कुरा नै राख्ने गर्छु र आज पनि केही महत्वपूर्ण कुराहरू रहनेछन् कार्यक्रम समर्पणमा। र कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

के तपाईँ आफैलाई तयार गर्दै हुनुहुन्छ गहिरोतिर लगेर माछा पक्रलालाई आफ्ना जालहरू हान्दै हुनुहुन्छ? पत्रुसले रातभरि माछा मारेर केही फेला नपरेपछि येशूले भन्नुभयो, गहिरोतिर लगेर माछा पक्रनलाई आफ्नो जालहरू हान। माछा पक्रन नसकेको कुरो येशूलाई व्याख्या गरेपछि पत्रुसले भने, तपाईँको वचन अनुसार म जाल हान्नेछु। यहाँ एउटा महत्वपूर्ण ध्यान दिनुपर्ने कुरा के छ भने, येशूले आफ्नो जालहरू हान भन्नुहुँदा पत्रुसले जवाब दिए म जाल हान्नेछु। स्पष्ट रूपमा येशूको मनमा पत्रुसले भन्दा अझै धेरै माछा समात्ने विचार थियो। वास्तवमा त्यो रात तिनीहरूले यति धेरै माछा समाते कि तिनीहरू जाल नै चुडियो, किनभने तिनीहरूले तिनलाई सम्हाल्नै सकेनन्। तपाईँले सानो कुराको बारेमा सोच्नुहुँदा त्यही अनुसार तयारी हुन्छ। परमेश्वर जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा सोचेको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ भनी धर्मशास्त्रले उहाँको बारेमा वर्णन गर्दछ। एफिसी 3:20 परमेश्वरको सन्तानको रूपमा तपाईँ भित्र त्यस्तो शक्ति छ जसबाट तपाईँले पहिले नै हासिल गरेको कुरालाई पार गर्न सक्नुहुन्छ र यसले तपाईँलाई तपाईँले कल्पना गरेको भन्दा अझ धेरै गर्न सक्षम बनाउँछ। तब समस्या के हो? समस्या यो हो, तपाईँसँग सही मात्रामा शक्ति हुन सक्छ तर तयारीको अभाव छ। सफलतासँगै आउने दबावलाई सम्हाल्न तपाईँ तयार हुनुहुन्छ, अन्यथा सफलता नै तपाईँको विनाश बन्न सक्छ। परमेश्वर भन्नुहुन्छ कि उहाँ स्वर्गमा झ्यालहरू खोल्न र त्यति धेरै आशिष खनाउन तयार हुनुहुन्छ कि तपाईँसँग तिनलाई सम्हाल्ने पर्याप्त ठाउँ नै छैन कि? प्रश्न यो हो कि तपाईँ आफूलाई अझै ठूलो आशिषको लागि तयार गर्दै हुनुहुन्छ वा केवल वर्तमान अवस्थामा नै सन्तुष्टि हुनुहुन्छ? तपाईँ काममा सफलता चाहनुहुन्छ भने तपाईँको भनाई छन्, त्यो भए के तपाईँ आफ्नो सिपहरू तिखार्दै हुनुहुन्छ? आफ्नो कामको नैतिकतालाई तीव्र बनाउँदै हुनुहुन्छ? काम गर्ने नयाँ तरिकाहरू विकास गर्दै हुनुहुन्छ? के तपाईँ सिक्न योग्य र अरूसँग मिलेर काम गर्न खुल्ला हुनुहुन्छ? अर्को शब्दमा भन्नुपर्दा, के तपाईँ आफैलाई तयार गर्दै हुनुहुन्छ? एकदमै महत्वपूर्ण कुरा छ, के तपाईँ आफैलाई तयार गर्दै हुनुहुन्छ प्रभुको कामको निम्ति अथवा स्वर्गीय आशिष पाउनको लागि? कति राम्रो कुरा, परमेश्वरले स्वर्गबाट कुनै पनि आशिष दिनुहुन्छ, जब दिनुहुन्छ नि हामी सम्हाल्न सक्दैनौ। के त्यो ठाउँ चाहिँ तपाईँले तयार गर्दै हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। अघि हामीले माछाको कुरा गर्दै थियौं, मछुवाहरूले धेरै समय भइसकेको थियो माछा थापेको, तर माछामा जालमा माछा परेको थिएन। तर जब प्रभुले भन्नुभयो गहिरोतिर लगेर माछा पक्रनलाई आफ्नो जालहरू हान, तब उनीहरूले थामी नसक्नु माछा चाहिँ केमा आयो? जालमा आयो। प्रभुले त्यसरी दिनुहुन्छ, सायद त्यहाँ माछा धेरै भएर जाल फाटेको भए हुन्थ्यो, हुने थिएन, तर ती मछुवाहरूले जाल चाहिँ धरै बनाएका रहेछन्। परमेश्वरले तपाईँ र मलाई पनि आशिष दिँदै हुनुहुन्छ। त्यो आशिष थाप्ने जाल कस्तो छ, डर छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। अहिले पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा का

प्रेम गर्नको लागि तपाईँले क्षमा दिनै पर्छ। कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर। कसैलाई पूर्ण रूपमा प्रेम गरेर त्यही समयमा अरूप्रति रिस वा असन्तोष राख्नु असम्भव छ। तपाईँको हृदय विभाजित हुँदा तपाईँ पूर्ण प्रेम दिन सक्नुहुन्न। तितो हृदय विभाजित हृदय हो। तपाईँ सोचिराख्नु भएको होला, मेरो जीवन साथी निकै अद्भुत छन् तर म उनलाई माया गर्न सक्दिन। सहनु, तपाईँले अझै पनि आफ्नो विगतप्रति प्रतिक्रिया तिर्न भएको हुन सक्छ। जसले तपाईँलाई चोट पुर्यायो उसप्रति असन्तोष राखिरहनु भएको हुन सक्छ। यसले तपाईँलाई आफ्नो जीवनसाथीलाई माया गर्नबाट रोक्दैछ। यो तिनीहरूको लागि न्यायसंगत छैन। धेरै मानिसले आफ्नो रिसको कारण प्रत्येक दिन महिला मध्ये एक र प्रत्येक सात पुरूष मध्ये एकजनाले आफ्नो जीवनकालमा दुर्व्यवहार भोग्छन्। तर वर्तमानसँगै अगाडि बढ्न तपाईँले विगतलाई छोड्नुपर्छ। मानिसलाई माया गर्न शुरू गर्नलाई तपाईँले विगतको ढोका बन्द गर्नुपर्छ। त्यो क्षमा बिना असम्भव हुन सक्छ र क्षमा भन्ने कुरा चाहिँ सम्बन्धलाई जोडिराख्ने एउटा कडी पनि हो। त्यसैले ज जसले तपाईँलाई चोट पुर्याएका छन् तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरू योग्य भएका कारणले नभई आफ्नो लागि क्षमा गर्नुहोस्। यसो गर्नुहोस् ताकि तपाईँको हृदय फेरि पूर्ण होस्। तपाईँका विगतका मानिसहरूले तपाईँलाई चोट पुर्याउन सक्दैन जबसम्म तपाईँले उनीहरूलाई तिनीहरूको विरूद्धमा आक्रोश राखेर तपाईँलाई चोट पुर्याउन अनुमति दिनुहुन्न। जुनसुकै बेला तपाईँ कसैसित रिसाउनुहुँदा तपाईँले उसलाई आफ्नो हृदयको एक टुक्रा, आफ्नो ध्यानको एक टुक्रा, आफ्नो मनको एक टुक्रा दिनुहुन्छ। के तपाईँ त्यस व्यक्तिले त्यो पाओस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न? त्यसो हो भने क्षमा गरेर त्यसलाई फिर्ता लिनुहोस्। चोटलाई बार बार दोहोऱ्याउनुको सट्टा त्यसलाई छोडिदिनुहोस्। तपाईँले के क्षमा गर्नुहुन्छ भन्ने कुरा तपाईँ छनौट गर्न सक्नुहुन्न। म त्यो क्षमा गर्नेछु तर म यो क्षमा गर्दिन। कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। र परमेश्वरको वचनले स्पष्ट रूपले यसरी हामीलाई उत्साह दिँदैछ, कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। कसैले तपाईँलाई चोट पुर्याएको छ भने उसलाई क्षमा गर्नुहोस्। र सबैभन्दा महत्वपूर्ण कुरा, कुनै मानिसको विरूद्धमा कोही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर भनेर परमेश्वरको वचनले भन्दछ। जब हामी क्षमा दिन्छौ नि एक प्रकारको स्वतन्त्रता हाम्रो जीवन हुँदछ। हुनसक्छ तपाईँले क्षमा माग्ने मानिस कठोर होला, तपाईँले त क्षमा माग्नुभयो उसले क्षमा नमागेको होला, तर तपाईँले आफ्नो तर्फबाट जे गर्नु भन्ने थियो नि त्यो गर्नुभयो। त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। त्यो चाहिँ तपाईँमा एक प्रकारको शक्ति हो। एउटा भनाइ छ नि, कमजोर मान्छेले क्षमा दिन सक्दैन अरे, तर बलियो मान्छेले चाहिँ, तर परमेश्वरमा है, परमेश्वरमा बलियो मानिसले चाहिँ क्षमा दिन्छ, तर परमेश्वरमा कमजोर मान्छेले चाहिँ क्षमा दिन सक्दैन। र तपाईँ र म चाहिँ परमेश्वरमा बलियो मानिस छौँ भने हुनसक्छ हामी संसारमा छौँ, शरीरमा छौँ, दिनदिनै मान्छेसँग मिसअन्डरस्ट्यान्डिङ होला, झगडा होला, तर क्षमा त दिन सक्छौँ नि। सम्बन्ध त हामी सुधार्न सकिहाल्छौँ नि, होइन? त्यो ठुलो कुरो पनि छैन, सरी यति त हो नि, माफ गर्नु होला यति त हो नि, होइन? तिन चार घन्टा मिटिङै बस्नु पर्दैन होला, सरी मबाट गल्ती भयो भने क्षमा गर्नु होला भन्न सक्यो भने ठुल्ठुला दुर्घटनाहरू पनि टरेर जान्छन्। आज मान्छेले क्षमा नदिएर त हो नि कति ठुल्ठुलो दुर्घटनाहरू भइरहेको छ, होइन? त्यस्तो नहोस्। तपाईँ र म दुर्घटना निम्ताउने व्यक्ति होइनौ, हामी शान्ति ल्याउने मानिसहरू हौ।

हामी किन सँगै काम गर्न सक्दैनौ? अघि बढ्नुहोस्, तपाईँ जे गर्नुहुन्छ मन तन देखि गर्नुहोस्। अनुभवको कमी एउटा पुरानो चिनिया उखानले भन्छ, प्रत्येक सक्षम मानिसको पछाडि सधैँ अरू सक्षम मानिसहरू हुन्छन्। तपाईँ आफै काम गर्न सक्नुहुन्छ भने पनि रोकिएर यसरी सोध्न बुद्धिमानी हुँदैन र के म यो अझै राम्रोसँग गर्न मद्दत गर्ने कुनै व्यक्तिलाई चिन्छु? यस प्रश्नले सामान्यतया उत्कृष्टता बीचको भिन्नतालाई परिभाषित गर्दछ। व्यापार सम्बन्धी सल्लाहकार जोन गेम आफ्नो एउटा चिन्ह राख्छन् जसमा लेखिएको छ, यदि मैले यो सबै फेरि गर्नुपर्ने हो भने म सहयोग लिने थिए। हामी सबैलाई त्यो चाहिन्छ। जब तपाईँ केही विजय हासिल गरिराख्नु भएको हुन्छ, तब तपाईँ आफै सबै कुरा गर्न सक्छु भन्ने सोच्ने खतरा पर्छ। तर जब तपाईँ सपना परमेश्वरबाट आउँछ, यो सबै तपाईँको व्यक्तिगत क्षमता र वरदानहरू भन्दा ठूलो हुनेछ। यसको अर्थ तपाईँ अरूसित मिलेर अगाडि बढ्नुपर्ने हुन्छ। जोनाथन र उनको हतियार बोक्ने दुईजना पुरूषले सम्पूर्ण पालिस्ती चौकी दस्त पारिदिए। जोनाथनले आफ्नो हतियार बोक्नेलाई भने, आऊ हामी ती खतना नभएकाहरूको चौकी हेर्न जाउँ, सायद परमप्रभुले हामीलाई सदन मदत दिनुहुनेछ। हामीलाई बचाउनेदेखि कुनै कुराले परमप्रभुलाई रोक्न सक्दैन, चाहे हामी धेरै हौ चाहे थोरै। तिनको हतियार बोक्ने मानिसले जवाब दियो, तपाईँलाई जे ठिक लाग्छ सो गर्नुहोस्, अघि बढ्नुहोस्, तपाईँ जे गर्नुहुन्छ म तनमनले तपाईँलाई साथ दिन्छु। जोनाथनलाई आफ्नो हतियार बोक्नको प्रोत्साहन समर्थन चाहिँ यो, अनि उसको हतियार बोक्नेलाई योनाथनको साहस र अगुवाई चाहियो। सँगसँगै मिलेर तिनीहरूले परमेश्वरको अद्भुत काम पूरा गरे। सत्यता यो हो कि सामूहिक कार्य सबै प्रभावशाली विजयको केन्द्रमा छ। यसकारण समूहमा मिलेर गरिने कार्यले सफलता प्राप्त गर्न सकिन्छ। केही मानिसहरू स्वाभाविक रूपमा खुलस्त हुँदैनन्। चुनौतीको सामना गर्न उनीहरू आफ्नो लक्ष्य हासिल गर्नको लागि अरूको सहयोग लिने कुरो कहिल्यै आउँदैनन्। जब तपाईँ एक्लै काम गर्नुहुन्छ, तपाईँले निश्चित मात्रामा सफलता प्राप्त गर्नुहुनेछ। तर जब तपाईँ सही व्यक्तिहरूसँग सहकार्य गर्नुहुन्छ, तपाईँले कहिल्यै सपनामा नसोचेको कुरा प्राप्त गर्नुहुनेछ। जब तपाईँ एक्लै सबै कुरा गर्नुहुन्छ र अरूसँग कहिल्यै समझदारी गर्नुहुन्न, तपाईँले आफ्नो क्षमतामा ठूला ठूला बाधाहरू सिर्जना गर्नुहुन्छ। अमेरिकी वैज्ञानिक डाक्टर एलन फर्मले ठट्यौली गर्दै भनेका छन्, मानिसहरू अरूहरूसँग मिलेर काम गर्दा उनीहरूको विरूद्धमा काम गर्दा भन्दा धेरै उपलब्धि हासिल गरिएको छ। वास्तवमा सहकार्यले धेरै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ। पास्टर चकले भनेका छन्, कोही पनि पूर्ण टोली होइन, हामीलाई एक अर्काको आवश्यकता छ। तपाईँलाई कसैको आवश्यकता छ र कसैलाई तपाईँको आवश्यकता छ। हामी एक्लिएका टापु होइनौ। जीवन भनिने कुरालाई सफल बनाउन हामी एकअर्कामा भार गर्नुपर्छ, एकअर्काको भार उठाउनै पर्छ, एकअर्कालाई सहयोग गर्नै पर्छ र यसले सम्बन्ध स्थापित गर्नुपर्छ र प्रतिक्रिया दिनुपर्छ, लेनदेन गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, क्षमा गर्नुपर्छ, हात अगाडि बढाउनुपर्छ, अंगाला हाल्नुपर्छ, अरूहरूमा भर पर्नुपर्छ। हामी मध्ये कोही पनि पूर्ण स्वतन्त्र आत्मनिर्भर अति सक्षम सर्वशक्तिमान व्यक्ति नभएकोले त्यस्तै हो भनी व्यवहार गर्न छाडौं। जीवन आफै पर्याप्त एक्लो छ। हामीले त्यो मूर्ख भूमिका निभाएर आफू एक्लोपन थप्न आवश्यक छैन। खेल सकिएको छ, आउनुहोस् हामी जोडिनुपर्छ, हामी मिलेर काम गर्नुपर्छ। केही ठूलो कुरा हासिल गर्न चाहनुहुन्छ भने तपाईँले अरूसँग हातेमालो गर्नै पर्छ। ठूलो सफलताका लागि एउटा संख्या धेरै सानो हुन्छ। बाइबलले भन्छ, हे हेर दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ, किनकि त्यही नै परमप्रभुले आशिष खनाउनुहुन्छ। के तपाईँले बुझ्नुभयो? जब हामी सँगसँगै काम गर्छौ, परमेश्वरले हाम्रा
कामहरूलाई आशिष दिनुहुन्छ। परमेश्वरको आशिष बिना कुनै साँचो र स्थायी सफलता प्राप्त हुँदैन। यसकारण बुझ्नुहोस् कि एक्लै भन्दा समूहमा रहेर काम गर्नु उत्तम कुरा हो। र परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, भजन संग्रह 133:1 दाजुभाइहरू एकतामा रहनु कति फल र मनोर कुरा हुन्छ।

भलाइ गर्ने काममा हामी नथाकौं। हरेस खाएनौ भने ठिक समयमा हामी कटनी पनि गर्नेछौं। कोशिश गर्नुहोस्, अझ कठोर प्रयास गर्नुहोस्, अझ लामो समयसम्म प्रयास गरि नै राख्नुहोस्, अनि मात्रै सफलता हासिल गर्न सकिन्छ नि। सजिलै कहाँ सफलता हासिल गर्न सकिन्छ र? कुनै पनि कोशिश सफलता प्राप्त गर्ने एउटा सबैभन्दा ठूलो पूर्वानुमानकर्ता अथवा दृढता हो। यो केवल तपाईँले कति कठोर प्रयास गर्नुहुन्छ भन्ने मात्र होइन, तर तपाईँले कति लामो समयसम्म कोशिश गर्नुहुन्छ भन्ने पनि हो। हामी प्राय छोटो अवधिमा उपलब्धि हासिल गर्न सक्छौ भनेर बढी अनुमान गर्छौं। एक अमेरिकी पास्टर तथा लेखकको अनुसार हामी दीर्घकालीन रूपमा कति उपलब्धि हासिल गर्न सक्छौ भनेर काम अनुमान गर्छौं। किनभने ऊर्जा वृद्धि हुँदै जान्छ। तपाईँ जति कड़ा परिश्रम गर्नुहुन्छ, जति लामो समयसम्म काम गर्नुहुन्छ, त्यति नै यसले प्रतिफल दिन्छ। जापानिज र अमेरिकी कक्षा एकका विद्यार्थीलाई समावेश गरिएको एउटा अध्ययनमा बच्चालाई समाधान गर्न एक गाह्रो पहिलो दिएको थियो। हार मान्नु उनीहरूले कति समयसम्म कोशिश गर्ने थिए भन्ने अनुसन्धानकर्ताहरूले मापन गरे। औसतमा अमेरिकी बच्चाहरू 9.47 मिनट टिके भने जापानिज बच्चाहरू 13 मिनट 53 मिनट टिके। यो भनेको 47% भिन्नता हो। कसले बढी अंक प्राप्त गर्छ भनेर के तपाईँ अनुमान गर्न चाहनुहुन्छ? कुनै पनि प्रयासमा सफलता भनेको कठोर प्रयास गर्ने र लामो समयसम्म कोशिश गर्ने कामको सह उत्पादन हो। यसको कुनै विकल्प छैन, यसको लागि कुनै उपाय छैन। खेलकुद होस् या शिक्षा, संगीत होस् या गणित वा सेवकाई, यसले कुनै फरक पार्दैन। एकपछि अर्को अध्ययनले देखाएको छ कि कुनै पनि कुरामा उत्कृष्ट बन्न लगभग 10 वर्ष वा 10,000 घण्टा लाग्छ। तपाईँले कड़ा परिश्रम गर्नुपर्छ, लामो समयसम्म काम गर्नुपर्छ। क्यानाडाका पत्रकार माल्कोम भन्नुहुन्छ, 10,000 घण्टा महानताको जादुमय संख्या हो। के तपाईँ कुनै ईश्वरीय विचार त्याग्नु भएको छ? के परमेश्वरद्वारा निर्देशित कुनै जोश छ जसको लागि तपाईँले लडन्त गर्न छोड्नु भएको छ? परमेश्वरले जस्तै देख्नु भएको कुनै सपना छ जुन अवज्ञाको धुलाले ढाकिएको छ? तिनलाई नत्याग्नुहोस्, तपाईँले कोसिस गर्नुपर्छ। त्यसपछि तपाईँले अझ कठोर प्रयास गर्नुपर्छ। त्यसपछि तपाईँले लामो समयसम्म प्रयास गर्न सक्नुहुन्छ। निरन्तर कठोर परिश्रम नै सफलताको रहस्य हो।

आदरणीय श्रोता, लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तुत गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। हामीले विगतका दिनहरूमा यहुन्नाको पुस्तकबाट अध्ययन गरिरहेका छौं र आज हामी यहुन्ना सुसमाचार्य यहुन्नाको पुस्तक 21 अध्यायको 15 देखि हामी 25 सम्म हेर्नेछौं। यो यहुन्ना सुसमाचार्य पुस्तकको अन्तिम खण्ड, अन्तिम अध्याय रहनेछ। हामी सरसर्ती पाठ गर्नेछौ र त्यसमा लेखिएका वचनको खण्डहरूलाई हामी एकदम गहिरो ढंगले हेर्नेछौ। मलाई विश्वास छ तपाई मसँगै हुनुहुन्छ। शुरूमा यहाँ शीर्षकमा लेखिएको छ, येशूले पत्रुसलाई पुनस्थापित गर्नु भएको। हामीले थाहा छ योभन्दा अगाडिका घटनाहरू बाइबलमा धेरै फरक घटनाहरू हामी देख्दछौ कि येशू प्रभु पुनरुत्थान हुनु भइसकेपछि उहाँका चेलाहरू कहाँ उहाँ देखा पर्नु भएको। र यहुन्नाको पुस्तकको कुरा गर्ने हो भने उहाँ पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नु भएको, त्यसपछि अन्य लुकेर बसेका चेलाहरू कहाँ उहाँ देखा पर्नु भएको, त्यसपछि लगत्तै चेलाहरू चाहिँ पत्रुस लगायत केही उनका साथीहरू चाहिँ माछा मार्न जाँदाखेरि चाहिँ उनीहरूले कुनै पनि माछा नपाएको अवस्थामा जब येशू उनीहरूको बीचमा उपस्थित हुनुहुन्छ, त्यसपछि थुप्रो उदाहरणहरू त्यहाँनिर थुप्रो परिवर्तनहरू आएको हामी देख्दछौं। अनि त्यसपछिको घटना हो यो, यहाँ चाहिँ पत्रुससँग येशूले बातचीत गर्नुभएको कुराहरूलाई चाहिँ यस अध्यायमा व्याख्या गरिएको छ। पत्रुस चाहिँ एकदमै चञ्चल स्वभावको, उसले आफूभित्र जे कुरा छ त्यो झट्टै परमेश्वर कहाँ, येशू कहाँ जाहेर गर्नको लागि एकदमै तत्पर रहने। त्योभन्दा अगाडि हामीले पत्रुस र येशूको संवाद हामीले हेर्ने हो भने येशूले पत्रुसलाई सोध्नुहुन्थ्यो, पत्रुस तिमीले मलाई प्रेम गर्छौ, अनि जसरी पत्रुसले येशूलाई भन्थे प्रभु म साँच्चै नै तपाईँलाई धेरै नै प्रेम गर्छु, होइन, अनि तीन पटकसम्म येशूले पत्रुसलाई सोध्नुभयो तिमीले मलाई प्रेम गर्छौ, साँच्चीकै पत्रुसले भने म तपाईँलाई धेरै प्रेम गर्छु। तर त्यही कुरा जब येशू प्रभु गिरफ्तार हुनुभयो त्यसपछि उहाँलाई पत्रुसले 3 पटक इन्कार गरेको छ। जुन कुरा येशूले पहिले भन्नुभएको थियो, भाले बाँच्नुभन्दा पहिले नै तिमीले मलाई 3 पटक इन्कार गर्नेछौ, सोही कुरा वास्तविक रूपमा पूरा भयो। अब पत्रुस जब डुंगामा माछा मारिरहेको थियो र त्यति बेलामा चाहिँ येशू पत्रुस र उनका साथी कहाँ देखा पर्नुहुन्छ, त्यसपछि पत्रुस डुंगाबाट हाम फालेर येशूलाई भेट्न लाउँदछन्, त्यसपछिको संवाद यहाँ लेखिएको छ। म सरस्वती पाठ गरिदिनेछु, त्यसपछि हामी वचनमा फेरि गहिरो ढंगले अध्ययन गर्नेछौ। जब तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाई जान्नुहुन्छ म तपाईलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाई जान्नुहुन्छ म तपाईलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए किनकि उहाँले तेस्रो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु तपाई सब कुरा जान्नुहुन्छ म तपाईलाई प्रेम गर्दछु भनी तपाईलाई थाहा छ। येशूले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाओ। साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जान्थ्यौ, तर जब तिमी बूढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहदैनौ त्यहाँ लगिनेछौ। कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन् त्यसको संकेत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो, मेरो पछि लाग। पत्रुसले पछि फर्किएर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि पछि आउँदै गरेको देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्केर प्रभु तपाईलाई पक्राइदिने को हो भनी सोधेका थिए। तिनलाई देखेर पत्रुसले येशूलाई भने, प्रभु यिनको चाहिँ के हुने? येशूले पत्रुसलाई भन्नुभयो, म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के? तिमी मेरो पछि लाग। यसै कारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन, तर म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के भन्नुभएको थियो। यी तीनै चेलाहरू हुन् जसले यी कुराका विषयमा गवाही दिँदैछन् र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौ कि तिनको गवाही साँचो छ। येशूले अरू पनि धेरै कामहरू गर्नुभयो, ती मध्ये प्रत्येकको बारेमा लेखिने हो भने मलाई यस्तो लाग्छ कि तिनका विषयमा लेखिएको पुस्तकहरू संसारैभरि पनि अटाउने थिएनन्। प्रियहरू, हामीले अहिले सुसमाचारीय पुस्तक यहुन्नाको 21 अध्यायको 15 पददेखि 25 पदसम्म हामीले पाठ गर्यौं। यहाँ एउटा रोमाञ्चक घटना घटेको छ। एउटा चेलाहरूसँग येशू प्रभु बातचित गर्दै हुनुहुन्छ। येशू प्रभु पुनरुत्थान हुनु भइसकेपछि आफ्ना चेलाहरू कहाँ उहाँ बेला बखत यसरी उपस्थित हुनुहुन्थ्यो अनि आफ्ना चेलाहरूलाई उहाँले विभिन्न तौरबाट सिकाउँदै हुनुहुन्थ्यो। उहाँले तयार गर्दै हुनुहुन्थ्यो कि परमेश्वरको त्यो राज्य, परमेश्वरको त्यो सुसमाचार उहाँका चेलाहरूले अब सारा संसारभरि फैलाउनु पर्दथ्यो। त्यो जिम्मेवारी उहाँका चेलाहरूलाई प्रभुले दिनुभएको थियो अनि उहाँले आफ्ना चेलाहरूलाई त्यसको लागि तालिम दिइरहनु भएको थियो। यहाँ सिमोन पत्रुसलाई चाहिँ येशू प्रभुले तीन पटकसम्म सोध्नु भएको छ कि तिमी मलाई प्रेम गर्दछौ, अनि पत्रुसले पनि तीन पटक येशूलाई जवाफ दिएका छन् कि मैले प्रभु तपाईलाई प्रेम गर्दछु, ती तपाई जान्नुहुन्छ। हो, वास्तवमा प्रभुले हामीलाई उहाँका चेलाहरूलाई अझै बनाऊ विश्वासी, तपाई हामी जसले प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, परमेश्वरले यो कुरा उहाँको वचन मार्फत तपाई र मलाई पनि सोधिरहनु भएको छ, के तपाईले येशूलाई प्रेम गर्नुहुन्छ? प्रभुले भन्नुभएको छ सिमोन पत्रुसलाई पहिलो पटक कि तिमीले मलाई प्रेम गर्दछौ सिमोन पत्रुस। पत्रुसले जवाब दिन्छन्, म प्रेम गर्छु प्रभु, अनि प्रभुले भन्नुभएको छ मेरा पाठाहरूलाई खुवाऊ। अब यहाँनिर हामीले के देख्दछौ भने सिमोन पत्रुस अब एउटा चाहिँ भगौटे डरपोक होइन, ऊ सबैबाट त्रसित भएर भाग्ने एउटा चाहिँ त्यो एउटा व्यक्ति होइन, तर अब ऊ एउटा चाहिँ परमेश्वरको त्यो शक्ति प्राप्त गरिसकेपछि येशू प्रभुले उनलाई निर्देशन दिइसकेपछि अब पवित्र आत्माको उसको जीवनमा आगमन भइसकेपछि ऊ अब निडर भएर एउटा चाहिँ सेवक भएर एउटा अगुवा भएर ऊ जिउनु पर्दछ। अब उसको जीवन चाहिँ परिवर्तन भएको छ। अब उसले चाहिँ एउटा हौसलाका साथमा मानिसहरूको बीचमा त्यो सुसन्देश, स्वर्गको सन्देश मानिसहरूको बीचमा फैलाउनु पर्ने त्यो दायित्व प्रभु येशू ख्रीष्टले पत्रुसलाई दिनुभएको छ। त्यसकारण प्रभुले भन्नुहुन्छ मेरा पाठाहरूलाई खुवाऊ। यसको वास्तविक अर्थ के हुन्छ भने तिमीले अब एउटा अगुवाको जीवन निर्वाह गर्नुपर्दछ। यो एउटा महत्वपूर्ण जिम्मेवारी प्रभु येशूले सिमोन पत्रुसलाई दिनुभएको छ। विगतमा जे भयो जस्तो भयो, तर अब उपरान्त उसले चाहिँ आफ्नो जीवन परमेश्वरको कामको लागि समर्पण गर्नुपर्नेछ भनेर प्रभु येशूले सिमोन पत्रुसलाई त्यो सिकाउँदै हुनुहुन्छ, त्यो जिम्मेवारी दिँदै हुनुहुन्छ। उहाँले दोस्रो पटक फेरि सोध्नु हुँदाखेरि सिमोन पत्रुसले त्यही जवाफ दिन्छन् कि प्रभु तपाईँले मलाई जान्नुहुन्छ, म तपाईँलाई कति प्रेम गर्छु भनेर। अनि प्रभु येशूले फेरि सिमोन पत्रुसलाई भन्नुहुन्छ कि मेरा भेडाहरूको हेरचाह गर। येशू प्रभुले सिमोन पत्रुसलाई एउटा जिम्मेवारी दिनुभएको छ कि अब सिमोन पत्रुस पहिलेको जस्तो एउटा कायरताको जीवन होइन, तर अब उनी एउटा चाहिँ अगुवाको जीवन, एउटा परमेश्वरको सुसन्देश बोकेर मानिसहरूको बीचमा उभिने एउटा निडर अगुवाको जीवन जिउनुपर्छ भन्ने त्यो जिम्मेवारी प्रभुले सिमोन पत्रुसलाई दिनुभएको छ। अनि त्यो एउटा जिम्मेवारीमा उहाँले भन्नुभएको छ, मेरा भेडाहरूको हेरचाह गर। पक्कै पनि प्रभु येशूको भेडा भनेको चाहिँ पक्कै पनि उहाँले विश्वासीहरूको कुरा गर्नुभएको छ, यहाँ जो साँच्चीकै निर्दोष छन्, जसलाई परमेश्वरको त्यो जीवित वचनको खाँचो छ, परमेश्वरको त्यो स्वर्गको सन्देश मानिसहरूलाई पुर्याउनु आवश्यक छ। ती कुराहरू प्रभु येशूले आफ्नो चेलाहरू मार्फत उपस्थित भएका त्यहाँनिर भौतिक रूपमा प्रभुसँग बातचित गर्ने प्रभुसँग रहेका उहाँका 12 जना चेलाहरू मध्ये उहाँका चेलाहरूलाई परमेश्वरले यो आज्ञा गर्नु हुँदैछ कि तिमीहरू अब सारा संसारमा जानुपर्छ, सुसमाचार बोकेर, त्यो सासो सन्देश बोकेर मानिसहरूको बीचमा प्रभुको त्यो मुक्तिको सन्देश बोकेर जानुपर्छ। यति मात्र होइन, एउटा अगुवाको जिम्मेवारी के रहन्छ भन्ने कुरा पनि परमेश्वरले उहाँका चेलाहरूलाई सिकाउँदैनन् कि सबैभन्दा पहिले पाठाहरूलाई खुवाउने कुरा, त्यो भनेको हामीले भौतिक रूपमा खुवाउने कुरा गरेको होइन, तर यो आत्मिकी रूपमा मानिसहरू मरेका छन्, आत्मिकी रूपमा मानिस तिर्खाएका छन्, परमेश्वरबाट टाढा भागेका छन्, परमेश्वरको त्यो राज्यको सुसमाचार उनीहरूले पाएका छैनन्। अब उनीहरू तिर्खाएकाहरूलाई, भोकाएकाहरूलाई खुवाउने कुरा, त्यो जिम्मेवारी, त्यो स्वर्गको सन्देश खुवाउनु हो। त्यसपछि उहाँको भेडाहरूको हेरचाह गर्ने कुरा, त्यो एउटा महत्वपूर्ण कुरा हो। एउटा अगुवा भइसकेपछि, एउटा लिडर भइसकेपछि, एउटा पास्टरी सेवाकायमा अझ अगाडि बढेको त्यस्तो कुनै व्यक्ति आफ्ना विश्वासीहरूको हेरचाह गर्नु पर्दछ। पत्रुसलाई फेरि सोध्नुहुन्छ कि पत्रुस, तिमीले मलाई प्रेम गर्छौ? अब यति बेला पत्रुस निराश हुन्छन् अनि भन्दछन्, प्रभु तपाईँले सबै जान्नुहुन्छ। यति बेला पत्रुसले त्यो पहिले उसले गरेको कुराको पनि उसले सम्झना गर्दछ, जति बेला परमेश्वरले भन्नुभएको थियो कि तिमी मलाई प्रेम गर्छौ, पत्रुसले भनेको थियो म तपाईँलाई प्रेम गर्छु प्रभु, अरू चेलाहरूभन्दा म तपाईँलाई धेरै प्रेम गर्छु, तर येशूले भन्नुभएको थियो तिमीले मलाई 3 पटकसम्म भाले बाँच्नुभन्दा पहिले तिमीले मलाई इन्कार गर्नेछौ, अनि त्यो कुरा वास्तविक रूपमा भएको पनि थियो। अनि पत्रुसले यति बेला रियलाइज गर्छ, त्यो कुरालाई चाहिँ मनन गर्छ, दुखित हुन्छ, साँच्चीकै प्रभुले 3 पटकसम्म मलाई फेरि किन यो सोध्नु भएको हो भनेर। धेरै पटक विश्वासी जीवनमा परमेश्वरको वचनले, उहाँका कतिपय वचनहरूले हामीलाई प्रश्न गर्दछ प्रियहरू, कि तपाईँले येशूलाई साँचो प्रेम गर्नुभएको छ, के येशूलाई तपाईँले आफ्नो पहिलो प्रेमका रूपमा तपाईँले उहाँलाई राख्नु भएको छ, त्यो प्रेमको पहिलो स्थान तपाईँले परमेश्वरलाई दिनुभएको छ अथवा अन्य अरू कुरालाई दिनुभएको छ। त्यसकारण येशू प्रभुले आफ्ना प्रिय चेलाहरू मध्येका पत्रुसलाई पनि सोध्नुहुन्छ कि तिमीले मलाई प्रेम गर्छौ, एकचोटि होइन, दुईचोटि होइन, 3 पटकसम्म फेरि सोध्नुहुन्छ, किनभने प्रभुलाई जान्ने इच्छा थियो, उसको मन परिवर्तन भएको त्यो कुरा प्रभु येशूले पत्रुसको मन परिवर्तन भएको देख्न चाहनुहुन्थ्यो। अन्तिम पटकसम्म पत्रुसले भन्दछन् कि प्रभु तपाईँ सबै जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्छु, अनि येशूले फेरि भन्नुहुन्छ मेरा भेडाहरूलाई खुवाऊ। पत्रुसलाई यी सबै कुराहरू येशू प्रभुले बारम्बार भनिरहँदाखेरि उसलाई एउटा त्यो जिम्मेवारीको आभास हुन्छ, पक्कै पनि उसले आगामी दिनमा अब कस्तो जीवन जिउनु पर्ने हो, उसले प्रश्नसँग बुझ्दछ कि अब येशू प्रभुको त्यो सुसन्देश मैले मेरो काँधमा बोकेर मानिसहरूको बीचमा म प्रचार गर्न निस्किनुपर्छ, मानिसहरूलाई त्यो परमेश्वरको बारेमा साँचो एउटा सुसन्देश मानिसहरूको यहाँ पुर्याउनु पर्छ भनेर पत्रुसले त्यो कुरा निधो गर्दछन्। उनले बुझ्दछन् प्रभुले मलाई यो प्रश्न सोध्नुको पछाडिको कारण यो रहेछ भनेर। अनि येशू प्रभुले फेरि थपेर भन्नुहुन्छ, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ त्यहाँ जान्थ्यौ, तर जब तिमी बूढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमी लगिनेछौ। यो पत्रुसको भावी जीवनको बारेमा, उसको यात्राको बारेमा, उसको बुढेसकालमा ऊ कस्तो अवस्थामा रहनेछ भन्ने कुराहरू पनि प्रभु येशूले अहिले नै पत्रुसलाई बताउँदै हुनुहुन्थ्यो। यी शब्दहरूले पत्रुसले परमेश्वरको महिमाको निम्ति भोग्नुपर्ने मृत्युको किसिमलाई बुझाउँदछ भन्ने कुरा प्रश्न हामी हेर्न सक्दछौ। पावल शहीद भएका समयतिर नै पत्रुस रोममा नोरोकको शासनकालमा क्रुसमा टाँगिएका थिए भनी परम्परागत विवरणहरूमा हामी उल्लेख गरेको पाउँदछौ। तिनको आफ्नो अनुरोधमा तिनलाई उदुमुन्त हुने गरी क्रुसमा टाँगिएको थियो किनकि तिनले आफ्नो प्रभुकै तरिकामा क्रुसमा टाँगिन आफू अयोग्य भएको अनुभूति गरेका थिए भनेर वचनमा लेखिएको छ। प्रियहरू, पत्रुस जसले प्रभुलाई तीन तीन पटक इन्कार गरेका छन्, प्रभु सँगसँगै हिँडेका थिए, प्रभु सँगसँगै खाएका थिए, अझै प्रभुलाई पक्राउ गर्दाखेरि त उनले तरवार निकालेर सैनिकहरूको कान पनि काटिदिएका थिए, यति जोश भएको मान्छे, तर जब प्रभु क्रुसमा टाँगिँदै हुनुहुन्थ्यो पत्रुसलाई सोधे शासकहरूले कि तिमीले यिनलाई चिन्दछौ। पत्रुसले एक पटक होइन, दुई पटक होइन, तीन तीन पटक उनले इन्कार गरे। त्यो कुराहरू पछि उनले अनुभूत गर्छन्, त्यो कुराको महसुस गर्छन्। अनि यसले उनलाई तीन पटकसम्म प्रश्न गरिसकेपछि र उनलाई उनको जीवन अब के हुने हो वा उनले कुन जिम्मेवारी लिएर अगाडि बढ्नु पर्ने हो प्रभुले यहाँनिर बताइसकेपछि पत्रुसले थाहा पाउँदछन् कि अब मेरो जीवन कसरी म जिउनु पर्दछ। वास्तविक रूपमा प्रभु येशूको त्यो एउटा साँचो सन्देश मानिसहरूको बीचमा प्रचार गर्नको लागि उनीहरूलाई बाध्यता थिएन, उनीहरूलाई प्रभुले गर्नुपर्छ, यो तिमीहरूले नगरेसम्म अरू कसैले गर्दैन भनेर त्यो कुरा चाहिँ उनीहरूका चेलाहरूलाई प्रभु येशूले बाध्य बनाउनु भएको थिएन। तर जब उनीहरूले येशू प्रभु मृत्युलाई पनि जितेर बौरी उठ्नुभयो अनि उहाँ साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरा जब उनीहरूले थाहा पाए त्यसपछि उनीहरूमा थुप्रो बदलावहरू आयो, उनीहरू निकै परिवर्तन भए, उनीहरू निकै जोशीला भएर उनीहरू यरुसलेमबाट अन्य देशहरू हुँदै अन्य ठाउँहरूमा हुँदै विभिन्न मानिसहरूको बीचमा खतराहरू मोल्दै उनीहरू विभिन्न शासकहरूको डर नमानिकन सुसमाचार प्रचार गर्दै गए। फलस्वरूप आज तपाईँ र हामीले प्रभु येशूको त्यो एउटा साँचो सन्देश, सुसन्देश, एउटा मुक्तिको सन्देश हामीले सुन्न पाएका छौं। प्रभु येशूलाई विश्वास गर्नु भनेको संसारमा हामीले दुःख भोगे तापनि प्रियहरू हाम्रो मुक्ति र उद्धारको विषय हो। प्रभु येशूलाई विश्वास गर्नु भनेको उहाँलाई हामीले सम्पूर्ण हृदयले एउटा साँचो परमेश्वर भनी ठान्नु हो कि उहाँले हामीलाई हाम्रो पापहरू धोएर हाम्रा अधर्महरू क्षमा गरेर येशू प्रभुद्वारा हामीले मुक्ति र उद्धार पाउनेछौ भन्ने कुराको निश्चयता हो। संसारिक रूपमा उहाँका चेलाहरू दुःख र संकट भएर जानु पर्यो, तर पनि बाइबलमा लेखिएको छ उनीहरू स्वर्गमा परमेश्वरसँग पक्कै पनि निश्चयसँग उनीहरू स्वर्गमा परमेश्वरसँग रहनेछन्। त्यो अनन्तताको एउटा जीवनमा उनीहरू रहनेछन्, परमेश्वरसँग त्यो अनन्त जीवनमा उनीहरू रहनेछन्। स्वर्गको त्यो विलासिता जीवनमा उनीहरू सधैँभरि कहिले पनि नाश नहुने त्यो जीवनमा उनीहरू रहनेछन्। अनि जसले उहाँमाथि विश्वास गर्दछ संसारमा हामीले दुःख कष्ट संघर्ष भोगे तापनि हामी परमेश्वरसँग यो भौतिक पार्थिव शरीर मरेर गइसकेपछि हामी उहाँसँग सदा सर्वदा रहिरहनेछौ। एउटा अनन्तताको जीवनमा, एउटा स्वर्गको जीवनमा परमेश्वरसँग हामी खुशी साथ रहनेछौ। बाइबलको मूल सिद्धान्त, प्रभु येशूले दिनुभएको मूल शिक्षा यही हो कि उहाँमाथि विश्वास गर्यौं भने हामी मरे पनि हामी जीवित रहनेछौ। संसारमा हामी दुःख संकट अनि विभिन्न व्यवधानहरू, सतावटहरू, खेदहरू भएर जानु परे तापनि हाम्रो अन्तिम गन्तव्य भनेको स्वर्ग हो, जहाँ परमेश्वर हाम्रो साथमा हुनुहुनेछ। प्रभुले यहाँ पछि हेर्नु पर्दाखेरि उहाँ दोस्रो पटक फेरि आउनुहुने कुरा गरेको छ, अनि जब उहाँ दोस्रो पटक आउनुहुन्छ त्यसपछि उहाँले आफ्ना चेलाहरूको सारा दुःखहरू, सारा कष्टहरू, सारा संघर्षहरू, उनीहरूले भोगेका ती संघर्षहरूलाई प्रभु येशूले सधैँभरिका लागि मेटाइदिनुहुनेछ, अनि उहाँले हाम्रो आँखाबाट आँसु पुसिदिनुहुनेछ। त्यहाँ कहिले शोक हुने छैन, त्यहाँ कहिले पीड़ा हुने छैन, तर सधैँभरि हर्ष नै हर्ष परमेश्वरसँग हामी रहनेछौ। त्यसकारण आज यो वचन सुनिरहनुभएका प्रिय श्रोताहरू, बाइबलले कहिले पनि प्रभु येशूलाई विश्वास गरेपछि सम्पन्न सम्पन्न हुन्छ, सबै दुःख कष्टहरू, सबै कुराहरूबाट छुटकारा भएर संसारमा हाँसी खुशी एउटा रमाइलो जीवन जिउन पाइन्छ भन्ने कुरा ठोकु आएको साथमा कहीँ पनि बताएको छैन। येशूका चेलाहरूले जसरी दुःख कष्टहरू भोगे, हामीले पनि ती कष्टहरू, संकटहरू भोग्नु पर्दाखेरि पनि हामी निराश हुनु हुँदैन। हामी निराश भएर हामी निकै आकुल व्याकुल भएर ओहो अब हामीले विश्वास गरेको परमेश्वर त साँचो परमेश्वर हुनुहुँदैन रहेछ भन्ने जस्ता अविश्वासहरू हाम्रो हृदयमा उत्पन्न भयो भने हामीले साँचो रूपमा परमेश्वरलाई अझै बुझ्न बाँकी नै छ। साँच्चीकै जसरी यहाँनिर वचनमा भनिएको छ, येशूलाई प्रेम गर्ने चेलाले संकटहरू सामना गर्नुपर्दछ, दुःखहरूको सामना गर्नुपर्दछ, साँगुरो बाटो भएर हिँड्नु पर्दछ, सुसमाचारका खातिर आफ्नो प्राण पनि त्याग्नु पर्दछ। बाइबलमा धेरै घटनाहरू छन् र हाम्रो वास्तविक जीवनमा पनि हामीले हेर्नु पर्दाखेरि धेरै त्यस्ता घटनाहरू छन्। नेपालमा पनि कति मानिसहरूले सुसमाचारका खातिर आफ्नो प्राण अर्पण गरेका छन्। त्यसकारण परमेश्वरसँगको त्यो सम्बन्ध भनेको, त्यो यात्रा भनेको संसारमा मात्र टुङ्गिने यात्रा होइन प्रियहरू, त्यो सधैँभरिलाई अनन्तताको यात्रा हो, त्यो परमेश्वरसँग रहिरहन पाउने एउटा स्वर्गको यात्रा हो। संसारबाट शुरू भएको त्यो यात्रा हामी स्वर्गमा परमेश्वरसँग रहने, उहाँसँग सदा सर्वदा रहन पाउने यात्रा हो। त्यसकारण आज म तपाईँलाई उत्साह दिन्छु, निराश नहुनुहोस्, हतोत्साहित नहुनुहोस्, परमेश्वरमा निरन्तर प्रार्थना गरिरहनुहोस्, परमेश्वरमा निरन्तर त्यो उहाँको सामिप्यतामा उहाँको सम्बन्धमा निर्माण हुँदै जानुहोस्। परमेश्वरले तपाईँ र म सबैजनालाई आशिष दिनुभएको होस्। आजको वचनले तपाईँको हृदयमा काम गरेको छ भन्ने म विश्वास गर्दछु। हौस् त, जीवनको वचन रेडियो कार्यक्रममा वचन सुनेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हामी फेरि भेट्नेछौँ। हौस् त,
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौँ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

योशूको पुस्तक अध्याय 22 अढाइ कुलको विदा। तब यहोशूले रुबेनी गादी र मनसेको आधा कुललाई बोलाए र तिनीहरूलाई भने, परमप्रभुका दास मूसाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ र मैले अराएका सबै कुरामा मेरो वचन मानेका छौ। धेरै समयदेखि तिमीहरूले आजसम्म आफ्ना दाजुभाइहरूलाई छोडेका छैनौ, तर परमप्रभु आफ्नो परमेश्वरले दिनुभएको काम पूरा गरेका छौ। अब परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभयो बमोजिम तिम्रा दाजुभाइहरूलाई विश्राम दिनुभएको छ, यसकारण अब तिमीहरू फर्केर परमप्रभुका दास मूसाले यर्दन पारी तिमीहरूको अधिकारको निम्ति तिमीहरूलाई दिएको देशमा आफ्नो डेरामा जाओ। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु, उहाँका सबै मार्गहरूमा चल्नु, उहाँकै आज्ञाहरू पालन गर्नु, उहाँमै लीन भएर रहनु, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नु भनी परमप्रभुका दास मूसाले तिमीहरूलाई दिएका आज्ञा र व्यवस्था पूरा ध्यान दिएर पालन गर। गृह युद्धको धम्की हटेको। तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिएर विदा गरे र तिनीहरू आफ्नो डेरामा गए। मनुष्यको आधा कुललाई त मूसाले बासानमा अधिकार दिएका थिए, तर अर्को आधालाई यहोशूले यर्दन वारी पश्चिमपट्टि तिनीहरूका दाजुभाइहरूको बीचमा दिए। तिनीहरूलाई आफ्नो डेराहरूमा जान विदा दिँदा यहोशूले तिनीहरूलाई आशीर्वाद पनि दिए र तिनीहरूलाई यसो भने, धेरै धन सम्पत्ति र प्रशस्त वस्तुहरू लिएर सुन चाँदी काँसो फलाम र धेरै लुगाफाटाहरू लिएर आफ्ना डेराहरूमा फर्केर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै आफ्ना भाइहरूमा भागभण्डा गर। तब रुबेनी गादी र मनुष्यको आधा कुल परमप्रभुको आज्ञा मुताबिक मूसाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इसरायलीहरूसँग विदा भएर कनान देशको सिलोबाट फर्के। जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलिलोतमा पुगे, रुबेनी गादी र मनुष्यको आधा कुलले त्यहाँ यर्दनको नजिकै हेर्दैमा ठूलो देखिने एउटा वेदी बनाए। अनि इसरायलीहरूले रुबेनी गादी र मनुष्यको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै इसरायलीहरूको भागपट्टि वेदी बनाए भन्ने कुरा सुने। तब उनीहरूको विरूद्धमा लड़ाई गर्नलाई इसरायलका सारा समुदाय सिलो जम्मा भए। तब इजरायलीहरूले गिलादको देशमा रुबेनी गादी र मनुष्यको आधा कुल कहाँ पुजाहारी एलाजारका छोरा पिनाहासलाई पठाए र तिनको साथमा इजरायलका मुख्य मानिसहरूमध्ये 10 जना मानिसलाई हरेक कुलबाट एक एक गरेर पठाए। तिनीहरू इजरायलका वंशहरूमा एक एक परिवारका मुखिया थिए अनि तिनीहरू रुबेनी गादी र मनुष्यको आधा कुल कहाँ गिलाद देशमा गएर उनीहरूलाई यसो भने, परमप्रभुको सारा समुदाय यसो भन्दछ, तिमीहरूले इसरायलका परमेश्वरको विरूद्धमा कसरी यस्तो विश्वासघात गरेका छौ? तिमीहरूले अहिले कसरी परमप्रभुको विरूद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोडेर आफ्नो निम्ति यो वेदी बनाएका छौ? के पोरको अधर्मले हामीलाई पुगेन र त्यसबाट परमप्रभुको समुदायमा महामारी आइलागे तापनि हामीले आजसम्म आफूलाई त्यस अधर्मबाट शुद्ध पार्न सकेका छैनौ? के आज फेरि तिमीहरू परमप्रभुदेखि टाढा जाँदैछौ? आज तिमीहरू परमप्रभुको विरूद्धमा बागी भयो भने भोलि इजरायलको सारा समुदायसित उहाँ रिसाउनुहुनेछ। तर यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध छ भने, परमप्रभुको देशमा जहाँ परमप्रभुको पवित्र वासस्थान छ त्यहाँ आओ र हाम्रो देशको साझा अधिकार गर। तर परमप्रभु हाम्रा परमेश्वरको वेदी छोडेर तिमीहरूका निम्ति अर्को वेदी बनाएर परमप्रभुको विरूद्ध बागी नहौ। जेरहको छोरा हाकानले अर्पण गरिएका मालमा अपराध गरेको थिएन अनि क्रोध इजरायलको सारा समुदायमाथि परेको थियो, त्यो मानिस मात्र आफ्नो अपराधको कारणले मरेको थिएन। तब रुबेनी गादी र मनुष्यको आधा कुलले इजरायलका वंशहरूको कुल नायकहरूलाई भने, सर्वशक्तिमान परमेश्वर हो परमप्रभु सर्वशक्तिमान परमेश्वर उहाँ नै जान्नुहुन्छ र इजरायलले जानुन्। यदि हामीले बाँगी भएर परमप्रभुको विरूद्धमा अपराध गरेका रहेछौ भने आज हामीलाई जीवित नराख। परमप्रभुलाई पछ्याउन छोडेर हामीले आफ्नो निम्ति वेदी बनाएका रहेछौ अथवा त्यसमा होम बलि वा अन्न बलि अथवा मेल बलि चढाउन बनाएका रहेछौ भने परमप्रभु आफैले त्यसको लेखा लिउन्। होइन, हामीले यस
अर्थले बनाएका हौ कि कुनै वखत भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई यसो भन्लान्, परमप्रभु इसरायलका परमेश्वरसँग तिमीहरूको के सरोकार, किनकि तिमीहरू रुबेन र गादका सन्तानका र हाम्रा बीचमा परमप्रभुले यर्दनलाई सिमाना बनाइदिनु भएको छ, परमप्रभुमा तिमीहरूको केही पनि हिस्सा छैन, यसो भनेर तिमीहरूका सन्तानले हाम्रो सन्तानलाई परमप्रभु प्रतिको श्रद्धा पूर्ण भय टुटाइदेलान्। यसकारण हामीले यसो भन्यौं, होम बलि अथवा बलिदानको निम्ति नभए पनि एउटा वेदी त हामीले बनाउनु पर्छ, तर हामीहरू र तिमीहरूको बीचमा र हाम्रा पछिका पुस्ताहरूको बीचमा यो साक्षीको रूपमा रहोस् कि हामीहरूले होम बलि बलिदान र मेल बलि लिएर परमप्रभुको सेवा उहाँको सम्मुखै गर्नेछौ, अनि तिमीहरूको सन्तानले हाम्रो सन्तानलाई भविष्यमा परमप्रभुमा तिमीहरूको केही हिस्सा छैन भनी भन्न नपाउन्। अनि हामीले विचार गर्यौं कि यदि तिनीहरूले हामीलाई वा हाम्रो सन्तानलाई भविष्यमा त्यसो भनिहालेमा हामी भन्नेछौ, हेर, परमप्रभुका वेदीको प्रतिरूप जो हाम्रो पिता पुर्खाहरूले होम बलि वा बलिदानको निम्ति होइन तर हाम्रा र तिमीहरूको बीचमा साक्षीको रूपमा बनाए, हामीले परमप्रभुको विरोधमा बाघी भएर उहाँको पवित्र वासस्थानको सामुन्य भएको परमप्रभु हाम्रा परमेश्वरको वेदी छोडेर होम बलि अन्न बलि र बलिदान चढाउन अर्को वेदी बनाएर आज परमप्रभुलाई पछ्याउन छोड्ने दिन त कहिले नआओस्। जब पिनहास पुजारीले र तिनीसँग भएका इजरायलीका कुल नायकहरूले रुबेनका गादका र मनुष्यका सन्तानले भनेका कुरा सुने तब तिनीहरू प्रसन्न भए, अनि एलाजार पुजाहारीका छोरा पिनहासले रुबेनका गादका र मनुष्यका सन्तानलाई यसो भने, परमप्रभु हाम्रो साथमा हुनुहुँदो रहेछ भन्ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरूद्धमा यो विश्वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इसरायलीहरूलाई परमप्रभुका हातबाट जोगाएका छौ। तब एलाजार पुजाहारीका छोरा पिनहास र ती कुल नायकहरू गिलात देशका रुबेनी र गादीहरूबाट कनान देशमा इसरायलीहरू कहाँ फर्के र तिनीहरूलाई सारा वृत्तान्त सुनाए। त्यो कुरा इसरायलीहरूलाई मन पर्यो र तिनीहरूले परमेश्वरलाई धन्यका भने। फेरि उनीहरूको विरूद्धमा लड़ाई गर्न र रुबेनी र गादी बसेको देश नष्ट पार्न जाने कुरा तिनीहरूले गरेनन्। अनि रुबेनी र गादीहरूले त्यस वेदीको यो नाउँ राखे, परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने हाम्रा बीचमा साक्षी।

यहोशूको पुस्तक अध्याय 23 यहोशूको विदाईको पहिलो उपदेश। अब धेरै दिनपछि जब परमप्रभुले इसरायलीहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो र यहोशू वृद्ध भएर निकै उमेर खाइसकेका थिए, यहोशूले सबै इसरायलीहरूलाई तिनीहरूको धर्मगुरूहरू, कुल नायकहरू, न्यायकर्ताहरू र अधिकारीहरूलाई बोलाएर भने, म वृद्ध भए अनि निकै उमेर खाइसके। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सारा जातिहरूलाई के गर्नुभयो सो सबै तिमीहरूलाई देखेकै छौ। तिमीहरूको निम्ति लडाई गर्ने उहाँ नै परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ। स्मरण गर, यर्दनदेखि पश्चिमतिर महासमुन्द्रसम्म यी बाँकी रहेका जातिहरूलाई, अर्थात मैले जितेका जातिहरूलाई तिमीहरूको कुलहरूको अधिकारमा बाँडिदिएको छु। परमप्रभु तिमीहरूका परमेश्वर आफैले नै तिमीहरूको सामुन्यबाट उनीहरूलाई निकालिदिनुहुनेछ र तिमीहरूको नजरको अघि धपाइदिनुहुनेछ र परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभए चाहिँ तिमीहरूले उनीहरूको देश अधिकार गर्नेछौ। यसकारण मूसाका व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्यसबाट तिमीहरू दाहिने देब्रेतिर नलाग। तिमीहरूको बीचमा रहेका जातिहरूसँग नमिसिनु, उनीहरूको देवताहरूको नाउँ नलेऊ, तिनका नाउँमा शपथ नखानु, तिनीहरूको सेवा नगर्नु र तिनीहरूलाई दण्डवत नगर्नु। तर तिमीहरूले आजको दिनसम्म गरे जस्तै परमप्रभु तिमीहरूका परमेश्वरमै लीन भइरहनु। परमप्रभुले तिमीहरूको सामुन्यबाट महान शक्तिशाली जातिहरूलाई तपाउनु भएको छ, तर तिमीहरूको सामुन्य आजसम्म कोही पनि अर्न सकेको छैन। तिमीहरूको एकजनाले हजार जना मानिसहरूलाई दबाउन सक्छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभए चाहिँ तिमीहरूको निम्ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्छ। यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्न पूरा होशियार गर। तर यदि कुनै किसिमले तिमीहरू तर्केर ती बाँकी रहेका जातिहरू, अर्थात तिमीहरूका बीचमा रहेकाहरूसँग लाग्यौ र उनीहरूसँग विवाह गरेर छ्यासमिस भयो भने त यो निश्चय जान कि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूको दृष्टिबाट फेरि धपाउनु हुने छैन, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल र तिमीहरूको पीठमा कोर्रा र तिमीहरूको आँखामा काँडा हुनेछन्। अब म सबै मानव जातिले जानु पर्ने बाटो गइरहेछु। परमप्रभु परमेश्वरले तिमीहरूको बारेमा भन्नुभएका सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूको निम्ति सबै पूरा भएको छ र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदय र पूरा प्राणले थाहा पाएकै छौ। जसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएका सबै असल कुराहरू तिमीहरूमाथि हुन आएका छन्, त्यसरी नै परमप्रभुले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरूलाई नष्ट नपारुन्जेल परमप्रभुले तिमीहरूमाथि सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ। यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको करारबाट तर्केर अरू देवतालाई पूज्न गयो र तिनीहरूलाई दण्डवत गर्यो भने तब परमप्रभुको क्रोध तिमीहरूमाथि धन्कनेछ र उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू तुरुन्तै नाश भएर जानेछौ।

यहोशूको पुस्तक अध्याय 24 यहोशूको विदाईको पछिल्लो उपदेश। तब यहोशूले इजरायलीहरूको सबै कुललाई सकेममा जम्मा गरेर इजरायलका धर्मगुरूहरू, कुल नायकहरू, न्यायकर्ताहरू र अधिकारीहरूलाई बोलाए र तिनीहरूले आफैलाई परमेश्वरको सामु हाजिर गराए। यहोशूले सबै मानिसहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, उहिले अब्राहम र नाहोरका बुबा तेरह तिमीहरूका पिता पुर्खाहरू युफ्रेटिस नदी पारी बस्थे र तिनीहरूले अरू देवताहरू पुज्दथे, तर मैले तिमीहरूको पुर्खा अब्राहमलाई युफ्रेटिस नदी पारीबाट ल्याए र त्यसलाई कनान देशका चारै दिशामा डोर्याए र त्यसका सन्तान वृद्धि गरे। मैले त्यसलाई इसहाक दिए, फेरि मैले इसहाकलाई याकुब र एसाब दिए, अनि मैले एसाबलाई त्यसका अधिकारको निम्ति सेइरको पहाड़ी देश दिए, तर याकुब र त्यसका छोराहरू चाहिँ मिश्र देशतिर गए। तब मैले मोसा र हारूनलाई पठाए, त्यहाँ मैले गरेको कामद्वारा मिश्र देशमा विपत्ति पठाए र पछिबाट मैले तिमीहरूलाई निकालेर ल्याए। जब मैले तिमीहरूको पुर्खाहरूलाई मिश्र देशबाट निकालेर ल्याए, तिमीहरू समुद्रसम्म आइपुग्यौ र मिश्रीहरूले तिमीहरूको पिता पुर्खालाई रथ र घोडचढीहरू सहित लाल समुद्रसम्म खेदेर आए, तर तिमीहरूले परमप्रभुलाई पुकारा गरे अनि उहाँले तिमीहरू र मिश्र देशवासीहरूको बीचमा अन्धकार पारेर उनीहरूमाथि समुद्र फर्काई उनीहरूलाई डुबाइदिनु भयो। मैले मिश्र देशमा के गरे सो तिमीहरूले आफ्नो आँखाले देख्यौ। तब तिमीहरू धेरै दिनसम्म उजाड स्थानमा रह्यौ। मैले तिमीहरूलाई एर्दनको पूर्वपट्टि बस्ने एमोरीहरूको देशमा ल्याए, उनीहरूले तिमीहरूसित लड़ाई गरे र मैले उनीहरूलाई तिमीहरूको हातमा पारिदिए र तिमीहरूले उनीहरूको देश अधिकार गर्यो। मैले उनीहरूलाई तिमीहरूको सामुन्ने नष्ट पारे। तब मोआबको राजा सिपोरको छोरा बालाकले इजरायलीहरूसँग लड़ाई गर्यो अनि तिमीहरूलाई शराब दिनलाई त्यसले बओरको छोरा बालामलाई डाकी पठायो, तर बालामको प्रार्थना मैले सुनेन, त्यसैकारण त्यसले त बारम्बार तिमीहरूलाई आशिष पो दियो। यसरी मैले तिमीहरूलाई त्यसको हातबाट बचाए। त्यसपछि तिमीहरू एर्दन तरेर एरिहोमा आयो अनि एरिहोका मानिसहरू एमोरी, परिजी, कनानी, हित्ती, गिरगासी, हिब्बी र एबुसीहरूले तिमीहरूसित लड़ाई गरे, तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिए। मैले तिमीहरूको अघि अघि एउटा अरिङ्गाल पठाइदिए जसले उनीहरूलाई एमोरीहरूको दुई राजाहरूलाई समेत तिमीहरूको सामुन्यबाट धपायो। त्यो तिमीहरूले आफ्नो तरवार र धनुले गरेनौ। यसरी तिमीहरूले मेहनतै नगरेको देश र तिमीहरू आफैले नबनाएका शहरहरू मैले तिमीहरूलाई दिए। तिमीहरू तिनमा बस्दैछौ र आफैले नरोपेका दाखबारी र भद्राक्ष बारीका फल तिमीहरू खाँदैछौ। यसकारण अब परमप्रभुको भय मान र सारा विश्वस्तता साथ उहाँको सेवा गर। तिमीहरूको पिता पुर्खाहरूले युफ्रेटिस नदी पारी र मिश्र देशमा पूजेका देवताहरूलाई फ्याँक र परमप्रभुको सेवा गर। तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भने त तिमीहरूले कसको सेवा गर्ने? आजै तिमीहरूले रोज कि तिम्रा पिता पुर्खाहरूले युफ्रेटिस नदी पारी पूजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू, तर म मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौ। करारलाई नवीकरण गरियो। तब मानिसहरूले भने, हामीले परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्, किनभने परमप्रभु हाम्रा परमेश्वरले नै हामीलाई र हाम्रा पिता पुर्खाहरूलाई मिश्र देश दासत्वको घरबाट मुक्त गराएर ल्याउनु भएको हो र हाम्रा आँखाकै सामु त्यस्ता ठूला आश्चर्य कामहरू गर्नुभयो। अनि हामी जहाँ गए तापनि, जुन जातिहरूको बीचबाट हामी आए तापनि, उहाँले हामीलाई रक्षा गर्नुभयो। परमप्रभुले हाम्रा सामुन्यबाट सबै जातिहरू, यस देशमा बस्ने एमोरीहरूलाई समेत धपाउनु भयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौ, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ। यहोशूले मानिसहरूलाई भने, तिमीहरूले परमप्रभुको सेवा गर्न सक्दैनौ, किनभने उहाँ पवित्र परमेश्वर हुनुहुन्छ। उहाँ डाहा गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूको अपराध र तिमीहरूका पाप क्षमा गर्नुहुने छैन। तिमीहरूले परमप्रभुलाई त्यागेर पराई देवताहरूको पूजा गर्यो भने त अहिलेसम्म उहाँले तिमीहरूको हित गर्नु भए तापनि तिमीहरूको अहित गर्न उहाँ फर्कनुहुनेछ र तिमीहरूलाई भस्म पार्नुहुनेछ। तर मानिसहरूले यहोशूलाई भने, होइन, हामी परमप्रभुकै सेवा गर्नेछौ। तब यहोशूले तिनीहरूलाई भने, तिमीहरूले परमप्रभुको सेवा गर्ने निर्णय गरेर तिमीहरू आफ्ना लागि आफै साक्षी भएका छौ। तिनीहरूले भने, हामी साक्षी छौ। यहोशूले भने, यसकारण अब तिमीहरूसँग भएका पराई देवताहरूलाई मिल्काइदेऊ र तिमीहरूका मन परमप्रभु इजरायलका परमेश्वरतिर लगाओ। अनि मानिसहरूले यहोशूलाई भने, परमप्रभु हाम्रा परमेश्वरको सेवा हामी गर्नेछौ र उहाँकै वचन सुन्नेछौ। यहोशूले

0: यी दिन मानिसहरूसँग करार बाँधे र सकिममा तिनीहरूको निम्ति विधि र विधान बनाए। यी सबै कुराहरू यहोशूले परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे। अनि तिनीले एउटा ठूलो ढुङ्गा लिएर परम प्रभुको पवित्र स्थान नेरका रूख मुनि स्थापना गरे। यहोशूले सबै मानिसहरूलाई भने, हेर, यो ढुङ्गा हाम्रो विरूद्धमा साक्षी हुनेछ, किनकि परम प्रभुले हामीलाई भन्नुभएका सबै कुरा यसले सुनेको छ। तिमीहरू आफ्नो परमेश्वर प्रति अविश्वासी भयो भने त्यो तिमीहरूको विरूद्धमा साक्षी हुनेछ। यहोशूले तिनीहरूलाई तिनीहरूको आफ्नो अधिकारको जग्गामा पठाइदिए। यहोशू र एलाजारको मृत्यु। यी कुरापछि परम प्रभुका दास नूनका छोरा यहोशू 110 वर्षको उमेरमा मरे। अनि तिनीहरूले तिनलाई गाँस डाँडाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशको निम्न सेरह तिनको आफ्नै अधिकारको साथ भित्र गाडे। यहोशूको जीवनभरि र यहोशू मरेपछि बाँचेका र परमप्रभुले इसरायलको निम्ति गर्नुभएका सबै कार्यको विषय थाहा पाएका धर्मगुरूहरूको जीवनभरि पनि इसरायलीहरूले परमप्रभुको सेवा गरे। इसरायलीहरूले मिश्र देशबाट ल्याएका युसेफका अस्थि, सकेमका बुबा, हम्मोरका छोराहरूसित याकुबले 100 चाँदीका टुक्रामा सकेममा किनेको एक टुक्रा जग्गामा गाडे। त्यो ठाउँ युसेफको सन्तानको अधिकारमा पर्यो। अनि हारूनका छोरा एलाजार पनि मरे र तिनका छोरा पिनहासलाई एफ्राइमको पहाड़ी देशमा दिइएको गिबामा तिनीहरूले तिनलाई गाडे। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत। त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोता जय मसी नमस्ते, लासो फाफुल्ला झोले सेवारो, म प्रस्तुता श्याम काजी। कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हरेक आइतबार झै साँझ 4 बजे म तपाईँको बाजमा उपस्थित भइसकेको छु। हामी हरेक आइतबार फरक व्यक्ति, फरक आशिष र फरक प्रेरणाका कथाहरू लिएर तपाईँको माझमा म प्रस्तुत आउने गर्दछु। अनि आजलाई भने हामीसँग हुनुहुन्छ संघर्ष, विश्वास र सेवकाई, साथसाथै सृजनात्मक यात्रालाई फिल्म मार्फत अर्थात चलचित्र मार्फत समाजसम्म पुर्याउनुभएका विशेष व्यक्तित्व, म्युजिक स्कुल टिचर र प्रभुका सेवक र निर्देशक प्रकाश छेत्रीज्यू, उहाँको बाल्यकालदेखि आजसम्मको यात्रा, संघर्ष, सेवकाई र क्रिश्चियन चलचित्र मार्फत दिन खोज्नुभएको सन्देशबारे आज हामी उहाँसँग खुलेर कुरा गर्नेछौ। प्रकाशज्यू स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा।
3: धन्यवाद जय मेसी, साथै गुड न्युज एफएम सुनेर सुनिरहनु भएको श्रोताहरूलाई पनि जय मेसी भन्न चाहन्छु, नमस्ते भन्न चाहन्छु। अनि हाम्रो यहाँ हाम्रो श्यामकाजी सरलाई पनि जसले मलाई यहाँ निमन्त्रण दिएर यहाँ एफएममा मलाई बोलाउनु भयो तपाईँहरूको साथको लागि। अब हामी आधा घण्टा तपाईँहरूको साथमा पनि छौँ।
2: पुनः स्वागत छ श्रोताहरू, साँच्चीकै हाम्रो माझमा हुनुहुन्छ प्रभुका सेवक र हामीले भर्खरै स्वर्गीय यात्रा अर्थात ऱ्याप्चर चलचित्रलाई चाहिँ नेपालका विभिन्न मण्डलहरूमा देखाउँदै पनि आउनुभएको छ र यसले ऱ्याप्चर सम्बन्धी सन्देश पनि दिन खोज्नुभएका हाम्रा प्रभुका दास म्युजिक स्कुल टिचर हुनुहुन्छ प्रकाश छेत्रीज्यू। सर्वप्रथम कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको निमन्त्रणा स्वीकारेर आउनुभएको लागि यहाँलाई हाम्रो तर्फबाट धन्यवाद। हामी कुरा गरौं, हामी शुरूआतै कुरा शुरूआतबाटै गर्छौं र कथा संघर्ष र सफलताको, तपाईँको बाल्यकालबाटै शुरू गरौं किन जीवन त्यहीँबाट फुल्न शुरू हुन्छ, त्यहीँबाट खेल्न शुरू हुन्छ। केही बाल्यकालका त्यही सम्झनाहरू, कस्तो वातावरण बित्यो?
3: हजुर, बाल्यकाल भन्दा पनि म चाहिँ बाई बर्थ जन्मदेखि क्रिस्चियन हो। मेरो बाबा चाहिँ पास्टर हुनुहुन्थ्यो अनि एउटा वरिष्ठ पास्टर हुनुहुन्थ्यो, फाउन्डर हुनुहुन्थ्यो इमरान फ्रिचर्स पेन्टिकोस्टल चर्च, जो अहिले सिक्किम अनि दार्जिलिङ डिस्ट्रिक्ट डुवर्सहरूमा गरेर 120 ब्रान्चेसहरू अहिले छ। अनि त्यहाँनिर त्यसको चाहिँ फाउन्डर, वान अफ द फाउन्डर हुनुहुन्थ्यो। अनि बाल्यकाल भन्दा पनि मेरो चाहिँ अब पास्टरीय घरमै बित्यो, एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो उहाँ है। अनि अरू कुरोहरूमा जस्तै यो सङ्गीतमा अनि वर्सिपको बारेमा अनि बाइबल अध्ययनहरूको बारेमा, बिहान बेलुकी बाइबल अध्ययन गर्न अनि त्यही प्रकारको सङ्गतिहरू गर्न, डिभोसन गर्न, त्यसमै हजुर हामीलाई गाइड गर्दै लानुभयो हाम्रो पापाले।
2: यसरी आत्मिक जीवन चाहिँ वृद्धि हुँदै गयो।
3: हजुर
2: हजुर, बाल्यकालमा भोग्नु परेका केही त्यस्ता संघर्ष, अभाव होइन, जसले आजको जसले गर्दा आजको व्यक्तित्व निर्माण भयो, एउटा निर्देशक, म्युजिक टिचर होइन, सँगसँगै विभिन्न कार्यमा, समाजसेवाको कार्यमा पनि संलग्न होइन, र विशेष गरी त मण्डलीको एउटा क्वायर टिममा बसेर होइन म्युजिक लाइफ परमेश्वरको काममा चलाउने व्यक्तित्वको रूपमा निर्माण गर्यो। त्यस्तो बाल्यकालमा भोग्नु परेका ती कुराहरूले निर्माण गरेको
3: भन्नुपर्दा, बालककाल त अब सबैको रमाइलो नै हुन्छ भनौँ है। बालककालमा त त्यस्तो भोग्नुपर्ने स्थितिहरू हामीलाई हाम्रो आमा बाबालाई दिनुहुन्न, उहाँले आफ्ना छोराछोरीहरूलाई राम्रो प्रकारले नै यसरी हुर्काउँदै बढाउँदै लानुहुन्छ है। बालककालमा चाहिँ मेरो त्यस्तो भोगाई भन्दा पनि नाटकहरूप्रति चाहिँ मेरो रुचि थियो अनि नाटकहरू म गर्थेँ। अनि यो म्युजिकपट्टि त अब उहाँले क्लासमै हामीलाई हालिदिनुभएको थियो, म र मेरो दाजुलाई। अनि जो अहिले हामीले म्युजिक क्लास, म्युजिक स्कुल हामीले चलाउँदैछौँ दार्जिलिङमा, म र मेरो दाजु भएर। अनि त्यही प्रकारले नाटकहरूप्रति चाहिँ धेरै इन्ट्रेस्ट थियो, अलिकति लेख्ने हो त्यस्तो किसिमको रुचि, नयाँ कुरोहरू गर्ने, नयाँ कुरोहरू खोज्ने विषयमा चाहिँ मेरो त्यही
2: त्यही कुराले आजको व्यक्तित्व निर्माण गर्नलाई सहायता गर्यो।
3: हजुर हजुर,
2: अनि फरक एउटा मण्डली सेवकाई होइन, अनि सँगसँगै म्युजिक सम्बन्धी ज्ञान नलेज आफैमा राख्नुहुन्छ है, अनि एउटा बाल्यकालमा एउटा भूमिकाहरू नाटकहरू खेल्ने कुराहरूले, तर एकाएक त्यहाँबाट फेरि यता फिल्म निर्माण गर्ने अथवा निर्देशन गर्ने कुरामा चाहिँ कसरी तात्पर्य मिल्यो तपाईँलाई?
3: अब यस्तो हुन्छ कि तपाईँको यो जुन हामीले नाटकहरू गर्छौँ होइन, नाटकहरू हामीले नाटकहरू जसरी हामीले गर्छौँ, एउटा नाटक पर्फर्म गर्छौँ, अनि त्यो नाटकलाई चाहिँ अब हामीले त्यो एउटा हाम्रो स्टेजमा जस्तै हाम्रो मण्डलीको एउटा ठाउँमा देखाउँछौँ, अनि अरू हाम्रो मण्डलीको सदस्यहरूले त्यसलाई हेर्यो, अनि अरू ठाउँमा लानु पर्यो भने चाहिँ फेरि त्यो नाटकको सबै टोलीलाई नै लानु पर्यो, अनि अर्को ठाउँमा फेरि देखाउनु पर्यो भने फेरि त्यो टोलीलाई नै सबैलाई लगेर फेरि देखाउनु पर्यो है। त्यस्तो कुरोको भोगाइहरू मैले धेरै मतलब भोगेको छु, किनभने हजुर त्यो राम्रो जुन नाटक हामीले गरेको चाहिँ सबैले उहाँहरूले एकदम प्रशंसा नै गर्नुभयो, तर अरू अरू ठाउँमा पनि माग भएको कारणले हामीले लानलाई एकदम अलिकति असुविधा, किनभने त्यो समयमा धेरै गाडी घोडाको है तपाईँको यो के भन्नु फाइनेन्सियलको पनि अब कुरो हुन्छ होइन, हजुर त्यसमा अब धेरै त्यस्तो सङ्घर्षहरू थियो, त्यसले गर्दा चाहिँ मैले सोचेँ एउटा सर्ट मुभीहरू यसरी बनाएर हामीले गऱ्यौँ भने चाहिँ एउटा, किनभने भिजुअलको लागि चाहिँ म एकदमै जोड दिन्छु, 100% नै म जोड दिन्छु, किनभने भिजुअल जब हामीले हेर्छौँ अब कुनै पनि हामीले बाइबलको कथाहरू छ होइन, अब यो ऱ्याप्चरै विषयमा भयो, ऱ्याप्चर विषयमा हाम्रो गुरुबाहरूले हामीलाई भन्दै आउनुभएको हो, तर यसमा भिजुअलमा हामीले हेऱ्यौँ भने चाहिँ त्यो दिमागबाट चाहिँ दिमागमा छिटो क्याच हुन्छ, अनि दिमागबाट चाहिँ निकाल्नु मतलब सकिँदैन भनौँ न, हजुर
2: हजुर लामो समयसम्म त्यसको
3: अनि यो सबै वर्गको अब नानीहरूलेदेखि लिएर वृद्ध हरूसम्मले अब अहिले पनि तपाईँको हात हातमा मोबाइल छ, उनीहरू भिडियो हेर्नु नै रुचाउँछ नि त होइन, अन्त त्यही कारणले मैले एउटा यो भिजुअल प्रति चाहिँ मेरो एकदम यो भिजुअल बनाएर कुनै कुरोलाई चाहिँ मैले भिजुअल
2: कसरी जन्मियो स्वर्गको यात्रा है, सुन्दाखेरि त कस्तो रमाइलो, हामीलाई त अझ विश्वास गर्ने विश्वासमा हुर्किएकाहरूलाई त स्वर्गको यात्रा भन्दाखेरि कस्तो आनन्द हुने शब्द छ, के छ कथाभित्र केही कुरा अलिकति होइन हाम्रो श्रोतालाई साँच्चै हेर्नुपर्ने रहेछ भन्ने बनाउने के छ त्यहाँ स्वर्गको यात्रा र्याप्चरको कुराहरू छन्?
3: यो स्वर्गीय यात्रा र्याप्चरको विषयमा चाहिँ अब र्याप्चरको विषयमा जुन कुरो छ अब यो बाइबलमा आउनेवाला घटनामा सत्य घटनामा आधारित हो यो होइन, अब ऱ्याप्चर त हुन्छै हुन्छ, यो बाइबलमा लेखेको हामीले यो कथेको कथा होइन, अब मत्ती 24 अध्याय जुन अन्तिम दिनको कुरोहरू पुरो हुँदैछ होइन, अहिले तपाईँको राष्ट्र बीच लडाइँहरू हुँदैछ, अनि कालहरू हुँदैछ, भूकम्पहरू हुँदैछ, यो त मत्ती 24 पहिल्यै दर्शाएको छ, त्यसको बादमा चाहिँ यो महासङ्कट काल सुरु हुनुभन्दा ठिक अगाडि चाहिँ परमेश्वरले आफ्नो छोराछोरीहरूलाई चाहिँ त्यो महासङ्कट कालमा चाहिँ पढ्न दिनुहुने छैन, किनभने त्यो महासङ्कट काल यस्तो हुन्छ भनेर त्यो बाइबलमा स्पष्ट रूपमा लेखेको छ, यो चाहिँ कस्तो किसिमले हुन्छ भने चाहिँ यो अहिलेसम्म भएको पनि छैन अनि फेरि भविष्यमा हुँदैन पनि, अनि यसमा चाहिँ वीर पुरुषहरू पनि डाको छोडेर रुनेछ भनेको छैन, त्यस्तो किसिमको महासङ्कट काल छ, अनि त्यसको ठिक अगाडि चाहिँ आफ्नो जनहरूलाई चाहिँ परमेश्वरले त्यो महासङ्कट कालमा पढ्न दिनु हुँदैन, उहाँले चाहिँ आफ्नो जनहरूलाई चाहिँ उठाएर लानुहुन्छ, त्यही नै स्वर्गयात्रा या ऱ्याप्चर हामीले त्यसलाई नाम दिएको छौँ है, हजुर हजुर,
2: अनि यो जुन 24 अध्यायलाई विशेष बेस बनाएर
3: बाइबलमा आउनेवाला सत्य घटनामा आधारितै हो यो होइन, कथेको कथा होइन, अब यसमा कतिवटा त्यो घरको कथाहरू चाहिँ अब हामीले त्यो बनाएर गरेको छौँ, जुन जुन अहिले समाजमा भोगिरहेको, यसमा तपाईँको यो रिलिजियस म्यासेज मात्र नभएर सामाजिक सन्देशहरू पनि हामीले पुऱ्याइदिएको छौँ, फोनको बारेमा छ होइन, ड्रग्सको बारेमा छ, त्यो पनि हामीले समावेश गरेको छौँ, अनि इन्टरटेनमेन्टहरूलाई नै त्यसलाई समावेश गरेर 3 गीत र एउटा डान्स पनि छ यसमा, अनि यसमा तपाईँको मानिसहरूले हेरोस् भनेर एउटा कमेडी हाँसिय पनि अलिकति हामीले हालेर त्यो प्रकारले हामीले बनाएको छ पनि हामीले गरेको छौँ, हजुर, अनि यसमा चाहिँ मैले सोचेको थिएँ पहिला चाहिँ यो ऱ्याप्चरको विषयमा चाहिँ मण्डलीहरूलाई भन्नुपर्छ, किनभने कति नयाँ मण्डलीहरूले यो ऱ्याप्चर भनेको विषयमा जानेको हुँदैन है, अन्य जातिहरूलाई त अब जानेकै हुँदैन, तर मण्डलीहरूमा पनि कतिले अब जानेको हुँदैन, यसलाई चाहिँ एउटा नाटकको टोली बनाएर चाहिँ हामीले मण्डली मण्डलीमा लेखौँ नि यो ऱ्याप्चर भनेको चाहिँ यस्तो हो भनेर एउटा हामीले सन्देश ऱ्याप्चरको सन्देश चाहिँ हामीले फैलाउने भनेर त्यही मैले कोसिसमा थिएँ. तर अब त्यही हो तपाईँ अघि मैले भने
2: हामी व्यक्ति मण्डली गएर अगाडि बसेर जुन चाहिँ दिने पर्फर्मलाई चाहिँ हामीले क्यामेरामा
3: कैद गरेको त्यो चाहिँ सुविधा हुन्छ किनभने त्यो एउटा टोलीलाई फेरि अर्को ठाउँमा लानु सबै टोलीलाई लानु असुविधा भएको कारणले गर्दाखेरि चाहिँ
2: आर्थिक रूपमा पनि त्यसलाई अलिकति हामीले मिनिमाइज गर्यौँ. एउटा जुन चाहिँ राप्चरको विषयमा बनाइराख्दाखेरि तपाईँ आफैले चाहिँ होइन विभिन्न मण्डलीहरूमा आफै गएर त्यहाँनिर देखाइरहनु भएको छ होइन सोहरू गरिरहनु भएको छ कस्तो रिभ्यूहरू अथवा कस्तो फिडब्याकहरू पाइरहनु भएको छ हो यो कुराहरूमा चाहिने रहेछ यो कुरा गर्नुपर्छ भन्ने छ अथवा जानेकै कुरा त हो नि भन्ने कस्तो फिडब्याकहरू तपाईँहरूले पाइरहनु भएको छ
3: अनि यसमा चाहिँ जसरी हेरिसक्नुभयो उहाँले चाहिँ एकदमै राम्रो प्रतिक्रियाहरू दिइरहनु भएको छ है अनि दार्जिलिङमा पनि हामीले देखायौँ खरसाङमा पनि यहाँ मण्डलीमा पनि अनि यहाँ मण्डलीमा पनि हामीले अब देखाउने प्रयास गर्दैछौँ तर चिनाजान नभएको कारणले गर्दाखेरि चाहिँ हामीले त्यो बातचितहरू हुँदैछ. पहिला चाहिँ कस्तो छ भने ऱ्याप्चर भन्ने विषय चाहिँ एउटा तपाईँको यो सानो विषय होइन है अब यसमा चाहिँ मण्डलीहरूले के कसो होला कस्तो किसिमको यो ऱ्याप्चरको विषयमा कस्तो सन्देश चाहिँ हालेको होला भन्ने कुरोहरू हुन्छ नि त है. र उहाँहरूले एकपल्ट अब हेरिदिनु भयो भने चाहिँ हेरिसक्नुभयो भने चाहिँ उहाँहरूले यो चाहिँ प्रत्येक विश्वासीले हरेक विश्वासीले हेर्नै पर्ने यो एउटा चलचित्र हामी त भिडियो भन्छौँ यसलाई चलचित्र पनि नभनेर म त भिडियो नै भन्छु अन्त एउटा ऱ्याप्चरको सन्देश बोकेको एउटा यो भिडियो चाहिँ सबैले मतलब राम्रो प्रतिक्रियाहरू आइरहेको छ. तर यसमा चाहिँ अब सुरुमा ऱ्याप्चरको विषयमा पनि अब कुनै कुरो हामीले गर्न अघि चाहिँ के गर्नुपर्छ भने हामी त्यसको रिसर्च गर्नु पर्यो है. अन्त किनभने मैले सबै जानेर आएको हुँदैन हाम्रो गुरुबाहरूसँग ठुल्ठुलो गुरुबाहरूसँग जो उहाँले अध्ययनहरू गरिसक्नु भएको छ उहाँहरूसँग सल्लाह परामर्शहरू लिनु पर्यो त्यो कुरोहरू मैले गरेँ समटेर अनि तपाईँको यो स्क्रिप्ट लेख्नलाई चाहिँ 2 वर्ष लाग्यो हजुर 2 इयर्स चाहिँ स्क्रिप्ट लेख्नलाई लाग्यो अनि त्यसो गर्न कतिवटा अब काटछाट गर्नु पर्यो कतिवटा फेरि गुरुबाहरूसँग सल्लाह गरेर उहाँहरूको परामर्श लिएर यो मतलब बाइबल हिस्ट्रीमा कस्तो किसिमको उल्लेख गरेको छ यो के हो कसो हो भनेर चाहिँ हजुर त्यो गरेर चाहिँ 2 वर्ष चाहिँ स्क्रिप्ट लेख्नु नै
2: यसको पार्ट 2 हाम्रो दर्शकहरूले चाहिँ नि श्रोताहरूले चाहिँ पार्ट 2 को पनि आशा गर्छन् कि त्यही यही
3: हजुर होइन एकदम जो जसले हेरिसक्नु भयो उहाँले भन्नुहुँदैछ कि पार्ट 2 पनि यसको आउनै पर्छ भनेर
2: भनेपछि पार्ट 2 पनि चाँडै आउँदैछ
3: हजुर
2: तपाईँलाई शुभकामना पनि छ जसले एउटा बाइबलको कुरालाई चाहिँ तयार गरेर भिडियो मार्फत होइन एउटा सुसमाचार गस्पल सेयरिङको काम पनि भइरहेको छ है. अलिकति फरक विषय यात्रा दार्जिलिङबाट काठमाडौँसम्म कतिको अप्ठ्यारो गाह्रो सजिलो होइन चुनौतीपूर्ण पाउनु भयो
3: हजुर यात्रा त हजुर मतलब ठिकै छ किनभने कुनै ठाउँमा जाँदाखेरि अलिक सङ्घर्ष त हुन्छ नै है अब यात्राको विषयमा चाहिँ भन्नुपर्दा अनि यहाँ चाहिँ काठमाडौँमा चाहिँ मेरो आफन्तहरू पहिलेदेखि नै हुनुहुन्थ्यो तर अहिले मतलब बाहिर हुनुहुन्छ उहाँहरू पनि अनि सबैले मतलब यहाँ चाहिँ हामीले त्यो चर्चमा देखाउने किनभने यहाँ तपाईँको एउटा हलहरूतिर देखाउने सायद त त्यस्तो एउटा सम्भव छैन होला है. हामीले चाहिँ किनभने उता दार्जिलिङहरूतिर गर्दा चाहिँ हामीले यो पिक्चर हलमा पनि लगेर हामी कम्युनिटी हलतिर किन पिक्चर हलमा सबैजना विश्वासीहरू कति अब जान्दैन कति है त्यस्तो कहिले पनि नबसेकोहरू पनि हुनसक्छ होइन त्यसले गर्दा हामीले एउटा कम्युनिटी हल चुज गरेर चाहिँ सबै विश्वासीहरूलाई समेटेर हामीले त्यसमा हामीले गरेको थियौँ अनि धेरै विश्वासीहरू सबै नै प्रायः विश्वासीहरूले हेरिसकेको छ दार्जिलिङ र खरसाङ हजुरको तिर अनि सिक्किममा हामीले गएको छैनौँ अनि यो काठमाडौँमा चाहिँ हामी यो रेनी सिजनको अगाडि यो बर्खाको अगाडि चाहिँ हजुर अलिकति हामीले जति पनि हुन्छ हामीले देखायौँ भने चाहिँ अन्त त्यसको बाद त फेरि हामीले गर्ने पनि हजुर
2: अलिकति प्रसङ्ग बस यही कुरा गरौँ कि अब कुनै मण्डलीले हाम्रो ऱ्याप्चर अथवा स्वर्गीयको यात्रा ऱ्याप्चर मुभी चाहिँ मण्डलीमा देखाउनु पर्यो भने उहाँहरूले के कसरी तपाईँसँग सम्पर्क गरेर अथवा तपाईँले चाहिँ त्यहाँसम्म पुगेर अथवा त्यहीँबाट आएर गर्नुपर्ने के कस्तो टेक्निकल कुराहरू चाहिँ अप्नाउनु भएको छ.
3: हाम्रो यो जुन ऱ्याप्चर मुभी बनेको छ है हामी यसमा चाहिँ कलाकारहरू पनि दार्जिलिङको वरिष्ठ कलाकारहरू नै छ. हामीले के मतलब यो राम्रो जुन किसिमले हामीले बनाएको छौँ अब तपाईँहरूले हेरेर बादमा हेरेर तपाईँहरूले प्रतिक्रिया दिन सक्नुहुन्छ है. यो उच्च स्तरीय नै हामीले प्रयास गरेको छौँ अनि यसमा त्यो जुन तिनवटा गीत छ त्यो पनि स्वर दिनुभएकोहरू पनि एकदम राम्रो नै मतलब कृषि जगतमा उहाँले धेरै गीतहरू प्रस्तुत गरिसक्नु भएको छ है अहिलेसम्म. अनि हामीले त्यही राम्रो उच्च स्तरीय नै हामीले बनाएको
2: हजुर
3: र पनि हामीले हजुर
2: मण्डलीहरूमा देखाउनु परेको खण्डमा चाहिँ उहाँहरूले कसरी तपाईँहरूसँग सम्पर्क गरेर
3: हामीसँग एकदम सहजै सम्पर्क गर्न सक्नुहुन्छ. हाम्रो त्यस्तो केही पनि छैन किनभने यो हामीले सबैले हेरौँ सबै विश्वासीहरूकै लागि हामीले बनाएको हो है. अन्त हामीले स्थानीय तहमा पनि हामी देखाउन रेडी छौँ. तपाईँहरूको मण्डलीमा कम्ती विश्वासीहरू छ भने पनि हामीलाई भन्नुहुन्छ भने हामी आएर उहाँ त्यहाँनिर देखाइदिन्छौँ है. अन्त अहिले यहाँनिर म काठमाडौँ बसेको छु अहिले यस्तै अब 15-20 दिन बस्छु होला. तपाईँहरूले मलाई फोन नम्बरमा यो नेपालको फोन नम्बरमा तपाईँले सधैँ मतलब कन्ट्याक्ट गर्न सक्नुहुन्छ. जुन नम्बर रहेको छ 9714459148 यसमा सम्पर्क गर्न सक्नुहुन्छ. अनि नम्बर चाहिँ वाट्सएपमा मेरो इन्डियाको +91983259010 पनि मलाई कन्ट्याक्ट गरेर चाहिँ तपाईँहरूले हजुर देखाउनलाई गर्न सक्नुहुन्छ.
2: प्रिय श्रोताबिनहरू हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा छौँ र हामी बीचमा कुरा गरिरहेका छौँ. अहिले हुनुहुन्छ हाम्रो बीचमा स्वर्गको यात्रा राप्चर मुभी बनाउनु हुने र सँगसँगै उहाँले सेवकाईको क्षेत्रमा पनि सेवकाईमा पनि उहाँले योगदान पुर्याइरहनु भएको व्यक्तित्व प्रकाश छेत्रीज्यू र उहाँको आत्मिक आशिषका कुराहरू र उहाँले जुन हामीले आज कुरा गरेका छौँ स्वर्ग यात्राकै फिल्म मुभीकै विषयमा हामी कुरा गरिरहेका छौँ र तपाईँहरूले पनि यो मुभीलाई तपाईँहरूको मण्डलीमा देखाउन चाहनुभएको खण्डमा चाहिँ उहाँसँग सम्पर्क गरेर चाहिँ तपाईँहरूले देखाउन सक्नुहुनेछ भन्ने हाम्रो गुड न्यूजमा तपाईँहरूले यदि तपाईँहरूलाई नम्बर चाहिएको खण्डमा हामी गुड न्यूज एफएमबाट पनि हामी तपाईँहरूलाई त्यो नम्बर उपलब्ध गराउन सक्नेछौँ र पुनः हामी फेरि उहाँसँगै जानेछौँ. उहाँको आशिषको कुराहरू अलिकति फरक धारको कुरा एउटा वर्सिप लिडर वर्सिप लिएर वर्सिप गर्दा गर्दै अनि फिल्म अलिकति आफूमा हुडुटी एउटा जुन चाहिँ सेवकाईको एउटा फरक पाठको कुरामा फिल्म निर्देशनको यात्रामा प्रवेश गर्न प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो?
3: मैले तपाईँलाई अघि नै भने म तपाईँको यो नाटकीय क्षेत्रमा चाहिँ रुचि
2: थियो
3: अनि हजुर भिजुअल कुरोको लिएर सर्ट फिल्महरू यो म्युजिक भिडियोहरू विषय लिएर चाहिँ म एकदमै रुचि थिएँ है. अनि यो स्वर्गीय यात्रा यो ऱ्याप्चरको जुन मुभी छ यो चाहिँ एउटा मेरो के भन्नु यो एउटा चाहना चाहिँ नभनेर एउटा चाहिँ यो मेरो दर्शन भनौँ न हजुर दर्शन हो जो प्रभुले है मलाई अब दिनुभएको अनि यो दर्शनको रूपमा अनि सेवकाईकै रूपमा नै मैले गरिरहेको छु. किनभने अब वर्सिप अगाडि उठेर थिएटर बजाएर गीत गाएर मात्रै वर्सिप होइन वर्सिप भनेको चाहिँ अब यो सबै हामीले प्रभुलाई जुन कुरोबाट महिमा दिन्छौँ त्यो नै हामीले है वर्सिप हो. अनि यो पनि वर्सिपमै लिएको छु मैले जुन आधारमा नै लिएको छु.
2: अलिकति यस्तो छ कि नेपाली समाजमा चाहिँ फिल्म भनेपछि अलिकति फरक तरिकाको सोच बन्छ होइन जसले गर्दाखेरि होइन मण्डलीमा त कहाँ फिल्म देखाउने भन्ने छ. कलाकारितालाई पनि हामीले गस्पलसँग कसरी जोड्न सक्छौँ होइन जुन तपाईँले गरिरहनु भएको छ हाम्रो युवा पुस्तालाई कसरी यो खालको सन्देश तपाईँ दिन चाहनुहुन्छ?
3: यो मतलब यो भिजुअल जुन किसिमले हामीले गर्छौँ है यो फिल्महरू यो चलचित्रहरू नाटकहरू गर्छौँ यो त गर्नुपर्छ. किनभने मैले अघि नै तपाईँलाई भने जुन किसिमले भिजुअलको रूपमा हामीले कुनै कुरोलाई कुनै कथालाई हामीले देखायौँ भने चाहिँ त्यो चाहिँ छिटो दिमागमा राख्न सकिन्छ दिमागबाट सजिलै हटाउन पनि सकिँदैन है यो कुरो गर्नुपर्छ. तर हाम्रो एउटा बाउन्ड्री पनि त्यसमा है एउटा बार जस्तो पनि छ. जस्तो हामीले अब चलचित्रहरू बाहिरको चलचित्रकै त्यही किसिमको हामीले अब हाल्यौँ भने त्यही किसिमको अब कस्ट्युमहरू त्यही किसिमको कुरोहरू है त्यो प्रेमको कुरोहरू आउँछ त्यस्तोहरू चाहिँ अब नहालौँ भन्ने मेरो चाहिँ धारणा हो. किनभने एउटा जुन अब प्रभुको लागि हामीले देखाउँछौँ होइन अब यसमा तपाईँको त्यस्तो किसिमको केही पनि छैन. अब यसमा तपाईँको लभ स्टोरीहरू भयो होइन, त्यस्तो किसिमको अब केटाकेटीको त्यस्तो डान्सहरू त्यस्तोहरू केही पनि त्यस्तो छैन. अन्त यो चाहिँ अब हेर्न लायकको नै छ सबै मतलब परिवारहरूले, किनभने त्यो चाहिँ अलिकति हामीले त्यो सोचेर गर्नुपर्छ. किनभने बाइबलमा भने जस्तो तपाईँको एउटै हलोमा हामी त्यो दिनु हुँदैन होइन, हामीले त्यसलाई हेरेर कस्तो चाहिँ राम्रो हुन्छ सबैले हेर्न सकोस् हेर्न सक्ने तपाईँको स्थिति हामीले बनाउनुपर्छ.
2: परमेश्वरको प्रेमको प्रचार गर्नु,
3: हजुर प्रेमको प्रचार गर्नुपर्छ. त्यसले सबै कुनै पनि अब त्यो एउटा सानो किसिमले एउटा सानो सिनले नै सन्देश चाहिँ बोकेरै हुनुपर्छ. त्यो सन्देश बिना सन्देश चाहिँ त्यो चलचित्र भयो भने चाहिँ त्यो चाहिँ केही पनि भएन. एउटा मतलब हजुर प्रभुको महिमा भएको अनि सन्देश बोकेको चलचित्र चाहिँ हामीले
2: अर्थपूर्ण
3: बनाउनु पर्यो. हजुर
2: अलिकति सेवाकाई र यो क्षेत्रलाई सँगसँगै सन्तुलनमा राखेर लिएर जानको लागि कतिको चुनौतीहरू छन् भोग्नुभएको छ अथवा देख्नुहुन्छ?
3: अब तपाईँको के भन्नु भने प्रभुको काम गर्नलाई त चुनौती नै चुनौती छ, है चारैतिर नै चुनौती छ. किनभने शैतानले बाधा लगाउँछ लगाउँछ. मलाई पनि अब तपाईँको यो मैले तपाईँलाई पहिले यो इन्टरभ्यूमा पनि मैले भनेको थिएँ, म 1.5 वर्ष बिमारी भएको है. 60% तपाईँको यो सुटिङ सकिसकेपछि 1.5 वर्ष जस्तो म बिमारी भएँ. त्यसको बादमा फेरि प्रभुले चङ्गाइदिनु भएर 40% मैले गरेर यो आज मतलब सक्सेस हुन पुग्यो है. अनि त्यसमा चुनौती त अब प्रभुको काम गरेर अब चारैतिर नै चुनौती सैतनको बाधाहरू नै छ है. अब त्यसमा चाहिँ अब हामीले एकदमै प्रार्थना गरेर चाहिँ अगाडि बढ्नुपर्छ. यो पिक्चरको लागि धेरै मण्डलीले प्रार्थना गर्नुभयो, मेरै आमा एउटा प्रार्थना योद्धा नै हुनुहुन्छ है. उहाँले पनि प्रार्थना 4 बजी छुटेर प्रार्थना गर्नुहुन्छ उहाँले बिहान सबैको लागि. अनि प्रार्थना चाहिँ सबैभन्दा ठुलो कुरो हो. अनि परमेश्वरको मतलब उद्देश्य परमेश्वरको महिमाको लागि हामीले काम गर्यौँ भने चाहिँ निस्वार्थ भएर गयौँ भने चाहिँ हामीले सक्सेस चाहिँ पाउँछौँ. अनि जस्तै मतलब चुनौती आए तापनि शैतान चाहिँ हार खान्छै खान्छ.
2: जीवनलाई सफलता गर्न वा भनौँ सफलतातिर डोर्याउनको लागि प्रतिभाको त आवश्यक पर्छ.
3: हजुर पर्छ पर्छ.
2: सँगसँगै अर्को के कुरालाई पनि हामीले त्यसलाई अझ निखार्नको लागि चाहिँ के कुराको आवश्यकता पर्ला?
3: तपाईँको अब यता हामीले संसार रूपीमा हेऱ्यौँ भने प्रतिभा हाम्रोमा छ होइन. हामीले ट्रेनिङहरू पनि लिनुपर्छ, किनभने अब ट्रेनिङहरू मोस्ट हो. मैले पनि लिएकै हो, किनभने हामीले अब जान्दछु भनेर अब त्यसमा अब त्यो त्यसलाई निखार्नुको लागि त ट्रेनिङ त चाहियो चाहियो. गुरु चाहियो चाहियो, गुरु बेगर चेलाले केही पनि गर्न सक्दैन है. अनि यसमा पनि मैले अब ट्रेनिङहरू मैले कतिवटा लिएको हो यसमा. अनि यो अब स्क्रिप्टमा पनि लेखेको हो, डाइरेक्सनमा पनि मैले लेखेकै हो. अनि त्यसको बादमा चाहिँ यो चाहिँ प्रभुको महिमाको लागि हामीले सुम्पिनुपर्छ. अनि हामीलाई प्रार्थना गरेर अगाडि बढ्यौँ भने चाहिँ जस्तै परिस्थिति आए तापनि कुनै परिस्थितिले पनि हामीलाई छेक्न सक्दैन.
2: निकै नै आशिषमय कुरा भइरहेको छ प्रिय श्रोताबिनहरू. हामी कुरा गर्दैछौँ आज फिल्म निर्देशक तथा प्रभुका सेवक जुन चाहिँ हिमालयन फिचर्स पेन्टिकोस्टल चर्च दार्जिलिङका क्वायर लिडर पनि हुनुहुन्छ, जसले लामो समय सेवकाईको क्षेत्रमा काम गर्नुभएको छ भने अहिले हालै मात्रै उहाँले स्वर्गीय यात्रा र्याप्चर मुभी चाहिँ बनाउनु भएको छ, जसलाई उहाँले दार्जिलिङबाट काठमाडौँसम्म हाम्रो लागि कोसेली बोकेर आउनु भएको छ. उहाँसँगको कुरालाई हामी निरन्तर गरिरहेका छौँ. अब हामीले होइन सुसमाचार गस्पल सेयरिङ चाहिँ एउटा इम्पोर्टेन्ट महत्वपूर्ण कुरा के छ त भन्दाखेरि मिडिया मार्फत र श्रव्य दृश्य मार्फत पनि हामीले पुर्याउन सक्छौँ भन्नेको एउटा बलियो उदाहरण हामीले प्रस्तुत गरिरहेका छौँ होइन. एज अ मिडिया हामीले एउटा भिडियो होइन गीत सङ्गीतबाट पनि पुर्याइराखेका छौँ भने यसमा आउँदो समयमा नेपाली क्रिश्चियन जगतमा नेपाली भाषामा बनिएका जुन गस्पल सेयरिङका कुराहरूमा के कस्ता चुनौतीहरू सामना गर्दै हामी अगाडि अझ निखार्दै जान सक्छौँ होला?
3: यसमा चाहिँ अब चुनौती त मैले भने अब प्रभुको काम गरिन्छ सबैतिर चुनौती नै छ होइन.
2: त्यो सँगसँगै टेक्निकली कुराहरू पनि त्यहाँनिर जोडिन्छन्?
3: हजुर जोडिन्छ. टेक्निकली हामीले अपडेट पनि हुँदै जानु पर्यो. जस जुन जुन किसिमको कुरो छ
2: बनाइदिइरहेछ होइन, त्योभन्दा हामीले एआई भन्दा बेटर भएर जानुपर्ने
3: होइन.
2: त्यसमा चाहिँ के कस्ता हामीले अझै स्रोत साधनहरू चाहिँ हामीले प्रयोग गरेर जान सक्छौँ?
3: स्रोत साधनहरू चाहिँ हामीले जुन छ अब त्यसमा अब अपडेट हुँदै जानु पर्यो. हजुर कुन कुन छ होइन, किनभने हामीले चाहिँ के गर्छौँ भने एउटा कस्तो प्रकारले अब हामीले चलचित्र बनायौँ है चार दिवारभित्र आफै मात्रै गरेर बनाएर पनि हुँदैन, बाहिरको चलचित्रसँग पनि हामीलाई नाजु गर्नुपर्छ होइन। बाहिरको चलचित्र कुन स्तरमा बनिँदैछ, कस्तो किसिमको हुँदैछ है, त्यो किसिमले पनि हामीले नाजु गर्नु, यो नाजु गर्नु भनेको मतलब चाहिँ अब हामीले त्यो मतलब कम्पेयर गरेर उनीहरूसँग त्यो देखासिखि गरेको होइन, तर हामीले यो प्रभुको महिमाको लागि हो। प्रभुको महिमाको लागि पनि एउटा उहाँले भन्नुभएको छ होइन, एउटा सारा मतलब हिँड्दैले सारा उयो सारा प्राणले चाहिँ प्रभुलाई प्रेम गर्यो नि त है। अब हामीले चाहिँ तपाईँले यो जुन किसिमको हाम्रो साधनहरू छ त्यसमै हामीले मात्रै गरेर हामी जान्दछौँ भनेर हामीले मतलब भित्रभित्रै गऱ्यौँ भने चाहिँ हुँदैन। बाहिरको कस्तो हुँदैछ, बाहिरको कस्तो कुन किसिमको अपडेट हुँदैछ, बाहिरकोले कसरी गर्दैछ, त्योभन्दा हामीले प्रभुको लागि बेटर गर्नु पऱ्यो नि त होइन। हजुर, त्यो प्रकारले हामी चाहिँ अपडेट पनि हुँदै जानुपर्छ, अनि प्रार्थनासहित हामीले ट्रेनिङहरू छ भने ट्रेनिङहरू गर्दै जानु पऱ्यो, वर्कसपहरू हामीले एरेन्ज गर्नु पऱ्यो, वर्कसपहरू अरूकोबाट लिनु पऱ्यो, अनि एकाअर्कामा हामीले त्यो मैले जानेको कुरो अब किनभने सबै मैले जानेकै हुँदिनँ होइन, उहाँले पनि जानेकै हुँदैन, मैले जानेको कुरो उहाँलाई सिकाउनु, उहाँले जानेको कुरो मलाई त्यसरी सिकाएर चाहिँ एकाअर्कामा चाहिँ हजुर त्यसरी बढेपछि
2: अब हामी कार्यक्रमको लगभग अन्तिम अन्तिम भागमा आइसकेका छौँ र हामी विशेष कुरा गर्छौँ कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा हामी कुरा गर्छौँ कि जीवनमा केही कुरा त्यस्तो शुरूआत गर्नुभएको अनुभव अथवा भनौँ भोगाईहरू छन् जसले आज पनि उत्तिकै मानसपत्रमा ताजा स्मृति
3: हजुर। मैले अब यो जुन प्रार्थनासहितै अब एउटा दर्शनमा सुरु गरेको यो ऱ्याप्चर मुभीमा पनि बिचमा मैले भने तपाईँको यो बाधा आयो होइन, त्यति बेला म झन्डै तपाईँको डेढ वर्ष जस्तो चाहिँ म अप्सनमै भनौँ न अब केही गर्न सक्दिनँ थिएँ, अब सुटिङ पनि सुरु गर्न सक्दिनँ थिएँ। बिचमा आएर त मलाई पनि अब त्यस्तै भयो कि सायद यो प्रभुको इच्छा होइन रहेछ, मैले यो जुन कदम मैले चालेको प्रभुको इच्छा होइन रहेछ, मैले नगर्नुपर्ने थियो रहेछ भन्ने किसिमको, किनभने अब यो जुन फाइनेन्सियलको कुरोहरू आउँछ यो पनि आफ्नो मैले आफैले गरेको, म प्रड्युसर पनि आफै हो, यसमा अरूकोबाट मैले लिएर त्यसो गरेको छुइनँ मैले, अन्त आफैले आफ्नो बल बुदाबाट आफ्नै गोजेको पैसाबाट यताउति गरेर प्रार्थनासहित मैले गरेको यो दर्शन हो। अनि यसमा चाहिँ बिचमा आएर चाहिँ मैले भुल पो गरेँ कि भन्ने कुरो पनि क्या त्यसमा आयो, किनभने प्रभुको इच्छा छैन रहेछ र यस्तो भयो, तर मैले कतिवटा अब पास्टरहरू आएर उहाँले प्रार्थना गर्नुभयो है, अन्त उहाँले भन्नुभयो जुन कुरोहरू गरेको छ सुरु गरेको छ त्यो कुरोहरू प्रभुले पुरा गर्नुहुन्छ, प्रभुमा चाहिँ एकदमै स्थिर बस्नु भन्ने कुरोहरू गर्नुभयो। अनि मैले उहाँलाई प्रार्थना गर्दै स्थिर तपाईँको इच्छा छ भने चाहिँ मलाई चङ्गाइ गर्नुहोस्, म जस्तो चङ्गाइ हुन्छु यो 40% पनि सुटिङ म सुरु गरेर यो कम्प्लिट गर्छु, अन्त उहाँले चङ्गाइ दिनुभयो मलाई, अनि मैले 40% दिएर सुटिङ गरेर पनि अन्त अहिले
2: यो कठिन परिस्थितिबाट पनि गुज्रिएर पनि हामीले हाम्रो मिसनमा सफल भयो।
3: हजुर हजुर,
2: आजको युवा पुस्ताहरू हुनुहुन्छ जसले जोसँग कला छ, कतिजनासँग रिसोर्सेस छ, तर पनि उहाँहरू हुन्छ र गर्न सकिन्छ र भनेर बसिरहनु भएको छ, उहाँलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
3: यो कुरो चाहिँ अब मतलब एक्लै गर्ने कुरो हुने होइन है, यसमा चाहिँ टिम वर्क हो। तपाईँहरू जुन जुन अब मिनिस्ट्रीमा हुनुहुन्छ उहाँहरूसँग अब हामीसँग पनि जोडिन सक्नुहुन्छ होइन, हामीसँग पनि आएर जोडिन सक्नुहुन्छ, हामी पनि तपाईँहरूसँग जोडिन सक्छौँ, तपाईँहरूको जे कुरोहरू छ हामीलाई दिन सक्नुहुन्छ, हाम्रो जति कुरोहरू छ तपाईँहरूलाई दिन सक्छौँ, यसरी हामी हातेमाले गरेर अगाडि बढ्यो भने चाहिँ प्रभुको महिमा पनि हुन्छ अनि प्रभुको काममा एकदमै सफल भएर जान्छ।
2: हाम्रो निमन्त्रणलाई स्वीकार स्टुडियोसम्म आइदिनु भयो है, त्यसको लागि यहाँलाई धन्यवाद।
3: हजुर,
2: जाँदा जाँदै हजुरको केही छ भने आज राप्चर स्वर्गको यात्रा बाट अथवा केही कुरा छ भने तपाईँ हाम्रो
3: श्रोतालाई? हजुर, यो जुन मुभी छ यो चाहिँ बाइबलमा आउनेवाला सत्य घटनामा आधारित ऱ्याप्चरको सन्देश बोकेको मुभी हो। अनि जतिजनाले हेरिदिनु भयो तपाईँहरूलाई धन्यवाद छ, जतिजनाले हेर्नु भएको छैन एकपल्ट तपाईँले हेर्नुहोस् है, अनि आफ्नो जीवनलाई तपाईँले मूल्याङ्कन गर्न सक्नुहुन्छ, अनि तपाईँले हेरेर चाहिँ अनि आफ्नो प्रतिक्रियाहरू तपाईँले दिन सक्नुहुन्छ।
2: प्रिय श्रोताबिन, संघर्ष बिना सफलता सम्भव नहुन सक्छ, तर विश्वास र निरन्तरताले असम्भवलाई पनि सम्भव बनाउँछ भन्ने उदाहरण बोकेर हाम्रो माझमा हुनुहुन्थ्यो आज। दार्जीलिङदेखि यहाँसम्मको यात्रा तय गरेर स्वर्गीय स्वर्गको यात्रा राप्चर मुभीलाई प्रमोसनको लागि देखाउनको लागि आउनुभएका आदरणीय व्यक्तित्व प्रकाश छेत्रीज्यू, जो दार्जीलिङमा उहाँले म्युजिक स्कुल चलाइरहनु भएको छ नि, मण्डली सेवकाईमा उहाँले लामो समयबाट चाहिँ नि क्वायर ग्रुपको लिडरको भूमिका निर्वाह गर्दै प्रभुको काम गर्दै हुनुहुन्छ। र आज उहाँको जीवनबाट सुन्यौं हामीले जीवन्त गवाई र यो र्याप्चर जुन चाहिँ मुभी तपाईँहरूको बीचमा आएको छ तपाईँहरू हेर्न चाहनुहुन्छ भने अघि हामीले नम्बर तपाईँलाई दिइसकेका छौँ र केही कन्फ्युजन भएको खण्डमा हामी फेरि पनि नम्बर तपाईँलाई दिनेछौँ 97-14-45-91-44-59-14-8 यसमा सम्पर्क गरेर तपाईँहरूले आफ्नो मण्डलीमा देखाउन सक्नुहुनेछ। आजलाई पनि कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट म विदा चाहन्छु। प्रस्तुत श्यामकाजी लगायत प्राविधिक मित्र विजय र सन्ध्याजीलाई पनि सँगै विदा दिनुहोला। आउँदो हप्ता आइतबार हामी यसै समयमा तपाईँको माझमा आउनेछौँ। त्यतिन्जेलसम्म गुड न्युज एफएम सुन्दै गर्नुहोला। जय मसी, नमस्ते।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

0: जय मसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: जब पेन्टिकोसको दिन आयो तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए अनि स्वर्गबाट अचानक ठूलो बतासको झोका जस्तै एउटा आवाज आयो र तिनीहरू बसेको पूरै घर भरिदियो। आगोका जिब्राहरू जस्ता तिनीहरू कहाँ देखा परे र भाग भाग भएर तिनीहरू हरेक माथि बसे अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारण बमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे। आदरणीय श्रोताहरू जो रेडियो सुनेर बसिराख्नु भएको छ यहाँहरूलाई म फेरि पनि हार्दिक स्वागत गर्दै जय मसीको अभिवादन टक्राउन चाहन्छु। आदरणीय श्रोताहरू आज यहाँहरूको बीचमा पवित्र वचनको समयमा यहाँहरूलाई स्वागत गर्दै गर्दा आज भने यहाँहरूको बीचमा एउटा विशेष अर्थपूर्ण र महत्वपूर्ण विषयमा कुराकानी गर्न चाहन्छु। के तपाईँलाई थाहा छ आजको दिन पवित्र चर्च क्यालेन्डर अनुसार पेन्टिकोसको दिन अर्थात पेन्टिकोसको पर्व हो। आजको दिनलाई पेन्टिकोस भनेर भनिन्छ। क्रिश्चियन चर्चको अत्यन्तै महत्वपूर्ण यो पर्व हो। यो प्रभु येशू ख्रिस्टको स्वर्गारोहण पछिको 50 दिनमा मनाइने एउटा महत्वपूर्ण पर्व हो। पेन्टिकोस शब्द ग्रीक भाषाको पेन्टिकोस्टबाट आएको हो जसको अर्थ 50 दिन भन्ने हुन्छ। प्रभु येशू ख्रिस्ट पुनरुत्थान हुनु भइसके पछाडि पुनरुत्थानको 40 दिनसम्म फेरि पनि यो पृथ्वीमा चेलाहरूसँग रहनुभयो र त्यसपछि उहाँ स्वर्गारोहण हुनुभयो र स्वर्गारोहण भइसके पछाडिको अर्को 10 दिन अर्थात पुनरुत्थानको 50 दिन पछाडि चाहिँ स्वर्गबाट पवित्र आत्मा आउनु भएको घटना चाहिँ अघि पढिएको प्रेरित 2:1-4 खण्डमा हामी त्यहाँनिर देख्न पाउँदछौ, जहाँ चाहिँ स्वर्गबाट पवित्र आत्मा चाहिँ यो पृथ्वीमा आउनु भएको कुरा हो। तपाईँले बाइबलको अन्य सुसमाचारको खण्डमा अनि उता अन्य थुप्रै खण्डमा तपाईँले हेर्नुभयो भने पवित्र आत्मासँग सम्बन्धित कुराहरू प्रभु येशू ख्रीष्ट स्वयं आफैले पनि बताउनु भएको छ र उहाँले स्वर्गारोहण हुने बेला म स्वर्ग फर्केर जानुपर्छ, यो संसारलाई छोडेर म फेरि स्वर्ग जानुपर्छ र गइसके पछाडि चाहिँ म तिमीहरूको बीचमा एकजना सल्लाहकार अर्थात पवित्र आत्मा पठाउनेछु र पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ भनिकन उहाँले यी अरू खण्डहरूमा पनि उहाँले बताउनु भएको छ। र पवित्र आत्मा आउनु भइसके पछाडि हाम्रो जीवनमा के कस्ता घटनाहरू घट्नेछन् के कस्ता परिस्थितिहरू सिर्जना हुनेछन् भन्ने कुराको बारेमा पनि उहाँले बताउनु भएको छ अनि पवित्र आत्माको बारेमा मैले आज धेरै उहाँ को हुनुहुन्छ भन्ने कुराको बारेमा बताइराख्नु जरुरी भएन तर हामी यो कुरा बुझ्नु जरुरी छ। पिता पुत्र र पवित्र आत्मा परमेश्वरको एक रूप हुनुहुन्छ जो स्वर्गबाट पृथ्वीमा आधिकारिक रूपमा पेन्टिकोसको दिनमा आउनुभयो र अहिले संसारमा परमेश्वरले पवित्र आत्माद्वारा काम गरिराख्नु भएको छ र पवित्र आत्माद्वारा नै हाम्रो बीचमा उहाँले आफ्नो महिमा प्रकट गरिराख्नु भएको छ। अघि पढेको यो खण्ड प्रेरित 2:1-4 स्वर्गबाट एउटा ठूलो हुरी अर्थात बतास चलेको एउटा आवाज आयो र आगोका जिब्राहरू जस्ता चाहिँ सबै मानिसहरू माथि खस्यो अनि सबैजना मानिसहरू चाहिँ पवित्र आत्माले भरिए र उनीहरूले चाहिँ विभिन्न भाषाहरूमा बोल्न लागे। यहाँ कति अचम्मको कुरा छ, यहाँनिर तल त कसरी तिमीहरूले हरेकले हाम्रो आफ्ना मातृभाषामा बोलिराखेका हामी सुन्छौ। हामीहरू यहाँ पार्थीहरू मादीहरू इलामीहरू र मेसोपोटेमियाका यहुदियाका कापाडोकिया पेन्टस र एसियाका बासिन्दाहरू छौ अनि फिग्रिया पाम्फालिया मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू रोमबाट आएका यहुदी र यहुदी मत मान्नेहरू दुवै छौ, क्रेटका बासिन्दा र अरबी पनि छौ अनि हामी आफ्नो भाषामा परमेश्वरको महान कार्यहरूको चर्चा तिनीहरूले गरिराखेका सुन्दैछौ। अर्थात् ती गालिलबाट आएका गालिलेहरूले यी अरूका भाषाहरूमा यो बिहानको समयमा उनीहरूले जब पवित्र आत्मा पाए पवित्र आत्माले भरिए अनि त्यहाँ चाहिँ उनीहरूले ती भाषाहरूमा परमेश्वरको स्तुति गान गरेको घटना देख्दाखेरि सबै मानिसहरू चकित परेका थिए। यो एउटा चकित पार्ने, एउटा रूपान्तरण गर्ने, एउटा परमेश्वरको एउटा राज्यमा जागरूक भएर अगाडि बढ्ने एउटा विशेष दिनको रूपमा पनि हामीले यसलाई मनाउँदछौँ। आज म यहाँहरूको बीचमा यिनै विषयहरूमा कुराकानी गर्नेछु। पेन्तिकोसको दिनमा हामीले चारवटा कुराहरू विशेष गरिकन ख्याल गर्दछौँ। पवित्र आत्माको आगमन, यही दिनबाट नै चर्चको जन्म भएको, अनि डरबाट साहसमा आफ्नो जीवनलाई रूपान्तरण गरेको कुराहरू, र सबै जातिको लागि सुसमाचारको घोषणा गर्ने जुन प्रभु येशू ख्रीष्टको एउटा आदेश थियो, ऊ त्यसको सुरुवात भएको कुराहरू, यी चारवटा कुराहरूले कुराहरू हामी हेर्नेछौँ। त्योभन्दा अगाडि म तपाईँलाई उदाहरण दिन चाहन्छु। संसारको कुल भूभागको 70% भन्दा माथि भूभाग चाहिँ पानीले ओगटेको छ। यो पानीको कुराकानी गर्दाखेरि चाहे संसारमा होस् चाहे हाम्रो शरीरमा पनि पानीको मात्रा छ। हाम्रो शरीरमा पनि सबैभन्दा बढी भाग ओगटेको पानीले नै हो, अनि पानी चाहिँ हाम्रो जीवनको लागि अपरिहार्य कुरा हो। अनि पवित्र धर्मशास्त्र बाइबलमा पवित्र आत्मालाई चाहिँ एउटा पानीसँग पनि तुलना गरिएको छ। तपाईँले याद गर्नुहोस्, कुल भूभागको 70% पानीले ओगटेको भए तापनि धेरैचोटि यो संसारमा तपाईँले हेर्नुहोस् त, कति ठाउँमा पानीको अभाव छ, मानिसहरू पानी खान पाइराखेका छैनन्, अनि मानिसहरूले पानी खानु नपाएर छटपटिराखेका छन्। पानी नभएको कारणले गर्दा जमिनमा उत्पादनहरू भएको छैन। यस्ता थुप्रै घटनाहरू हामी देख्छौँ। यो कस्तो अचम्मको कुरा, कुल भूभागको 70% माथि पानी छ भनेर हामीले भन्छौँ, तर कति ठाउँमा सुक्खा लागिराखेको छ। त्यही भएको कारणले गर्दा मानिसहरूले जहाँ पानी छ त्यो ठाउँबाट चाहिँ नहरहरू बनाएर, अनि तराईतिर चाहिँ नहर भन्ने गरिन्छ, अनि पहाडतिर चाहिँ कुलो खनेर, अनि ट्याङ्करमा ओसारेर, अनि विभिन्न पाइपहरू बिछाएर एउटा ठाउँबाट त्यो पानीको मुहानबाट अथवा त्यो पानी बगिराख्ने ठाउँबाट चाहिँ त्यो सुक्खा ठाउँमा लिएर सिँचाइ गर्ने गरिन्छ, त्यहाँ पानी राख्ने गरिन्छ, र त्यहाँ बिउ बिजनहरू उत्पादन गर्ने, खेतीहरू उत्पादन गर्ने कामहरू चाहिँ गरिन्छ। अनि जहाँ पानी प्रशस्त मात्रामा छ त्यहाँ चाहिँ बिउ बिजनहरू पनि एकदम राम्रोसँग उम्रिएको, जहाँ पानी छ त्यहाँ स्वस्थ वातावरण भएको हामी देख्दछौँ। तपाईँले याद गर्नुभयो भने जब हामी पानी लगाउँछौँ, अनि पानीले चाहिँ पहिलो प्रथममा चाहिँ उसले के गर्छ, त्यहाँका फोहोरहरू पखारेर लाने काम गर्छ। त्यही भएर हामी मुख धुने कुराहरूमा, शरीर नुहाउने कुराहरूमा, लुगा धुने कुराहरूमा, भाँडा धुने कुराहरूमा लगायत हामीले कुनै पनि फोहोरहरू यदि हामीले कुनै कुराबाट सहज रूपमा मजाले सफा गर्न सक्छौँ, त्यो चाहिँ पानी हो। प्रिय, ठिक त्यसरी नै पवित्र आत्मालाई हाम्रो हृदयमा एउटा सिँचाइको रूपमा लिएर आउन सकिन्छ, र उहाँद्वारा चाहिँ हाम्रो जीवनमा ती सबै दूषित कुराहरूलाई, फोहोर कुराहरूलाई उहाँले भरारी दिनुहुनेछ। पवित्र आत्मा जब हामीले हाम्रो जीवनमा आउन दिन्छौँ, जसरी कुलो बनाएर हामीले पानीलाई बारीसम्म लिएर जान्छौँ, ठिक त्यसरी नै पवित्र आत्मामा प्रार्थना गरेर हामीले चाहिँ पवित्र आत्मालाई हामी भित्र आउन दिन्छौँ। तपाईँले प्रेरितको 1 अध्यायमा तपाईँले पढ्नुभयो भने यहाँनिर चाहिँ जब प्रभु येशूको स्वर्गरण भयो, येशू ख्रीष्टको स्वर्गरण भएको एउटा विवरण यहाँनिर उल्लेख गरिएको छ। अनि येशू ख्रीष्ट जब स्वर्गरण हुनुभयो, अनि स्वर्गरण भइसके पछाडि चाहिँ उहाँले के भन्नुभयो, 40 दिनसम्म यसँग देखा परिसकिसके पछाडि एउटा कुरा उहाँले बताउनु भएको छ कि म स्वर्गमा गइसकेपछि तिमीहरूमा चाहिँ पवित्र आत्मा आउनुहुनेछ, अनि पवित्र आत्मा आउनु भइसके पछाडि चाहिँ तिमीहरूले चाहिँ शक्ति पाउनेछौ भनेर भन्नुभएको छ। अनि तिमीहरू यरुसलेममा सारा यहुदियामा सामरेर पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ भनेर पनि बताइएको छ। तपाईँ र मलाई यो कुरा थाहा हुनु जरुरी छ। जब प्रभु येशू ख्रीष्ट पुनरुत्थान हुनुभयो, पुनरुत्थान हुनु भइसकेपछि चेलाहरूसँग रहनुभयो, अनि जब चेलाहरूबाट उहाँ छुट्टिएर जब स्वर्ग जानुभयो, त्यस पछाडि चेलाहरूको जीवनमा अनि चर्च इतिहासमा क्रिस्चियन जीवनमा त्यहाँ एक प्रकारको सन्नाटा छाएको छ, अनि एक प्रकारको पीडाले काम गरेको छ, एक प्रकारको एक्लोपनाले काम गरेको छ, एक प्रकारले निराशाले काम गरिराखेको छ, अनि एक प्रकारले एक्लै हिँड्ने अवस्थाहरू सिर्जना भएको छ। अनि त्यहाँ सबैजना त्यो बेलाको शासकहरू देखेर डराएर, त्यो बेला अब के हुने हो, हाम्रो भविष्य के हुने हो, अब हामीले के गरिने हो, जस्ता कुराहरूले उनीहरूलाई धेरै पीडा दिएको छ। प्रिय, जब यो परिस्थितिमा उनीहरू बसिराखेका थिए, एकै ठाउँमा बसेर माथिल्लो तलामा गएर त्यहाँ उनीहरू प्रार्थना गरे भन्ने कुराहरू हामी यहाँनिर उल्लेख भएको हामी पाउँदछौँ। मैले प्रेरित 1:14 पढ्दैछु। कतिजना स्त्रीहरू येशूकी आमा मरियम अनि उहाँका भाइहरूको साथमा सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे। ती दिनहरू भाइहरूको बीचमा पतुस खडा भएर मानिसहरूको संख्या 120 थियो भने भाइ हो धर्मशास्त्र वचन पूरा हुन पर्दथ्यो जुन वचन येशूलाई पक्रिनेहरूको अगुवा यहुदाको विषयमा दाउदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नु भएको थियो किनकि त्यसको गणना हामीसँग भएको थियो र यही सेवामा त्यसले हिस्सा पाएको थियो। प्रियो उनीहरू त्यहाँ यो 120 को संख्या भनेर भनिन्छ। जब प्रभु येशू ख्रीष्ट स्वर्ग आउनु हुनुभयो त्यस पछाडि उनीहरू भित्र चाहिँ एउटा डर त्रासले काम गरेर त्यो बेलामा उनीहरूले के गरे एक ठाउँमा बसेर निरन्तर प्रार्थना गरे। जब प्रार्थनाको परिणाम स्वरूप पेन्टिकोसको दिन आयो अनि त्यो बिहान 9 बजेको थियो अनि त्यहाँनिर चाहिँ पवित्र आत्माको आगमन भएको हामी पाउँदछौँ। त्यही भएर मैले आजको दिन मैले 4 वटा कुरा बताउँदा पहिलो पवित्र आत्माको आगमन भयो। आगमन भयो त्यहाँ उनीहरूको बिचमा है उनीहरूको बिचमा जब पवित्र आत्मा आउनुभयो त्यो दिन परमेश्वरले आफ्नो आत्मालाई विश्वासीहरूमाथि खनाउनु भएको दिन हो। यही कारणले पेन्टिकोस्टलाई पवित्र आत्माको जन्म उत्सव पनि भनेर हामीले भन्ने गर्दछौँ। पवित्र आत्मा चाहिँ यो संसारमा आउनुभयो सबै चेलाहरूमाथि बस्नुभयो र उनीहरूद्वारा परमेश्वरले आफ्नो काम गर्नुभयो। यहाँनिर बतासको झोका जस्तो एउटा आवाज आयो र आगोको जिब्राहरू जस्ता सबैमाथि बसे। त्यो चाहिँ आधिकारिक रूपमा यो संसारमा पवित्र आत्माको आगमन भएको दिन हामी पाउँदछौँ। जब पवित्र आत्माको आगमन भयो पवित्र आत्माको आगमन भएर उनीहरूको हृदयभित्रको सबै कुराहरू अटिसके पछाडि अब दोस्रो कुरा चाहिँ त्यहाँ चाहिँ चर्चको जन्म भयो। पेन्टिकोसको दिन चाहिँ त्यो दिन हो जुन दिनलाई चाहिँ चर्चको जन्म भएको दिन हो भनेर हामीले भन्न सक्दछौँ। यो पछाडि चेलाहरूले त्यहाँनिर सुसमाचार प्रचार गरे अर्थात् चर्चहरू वृद्धि भएर अगाडि बढेको इतिहास हामी पाउँदछौँ। तपाईँले इतिहासमा तपाईँले हेर्नुभयो भने चर्चको स्थापना चाहिँ पेन्टिकोसको दिनमा भयो भनेर भनिन्छ। पेन्टिकोसको दिनमै चर्चको स्थापना भयो प्रियो चर्चको जन्म भयो सुसमाचार प्रचारको शक्तिशाली रूपमा त्यहाँ जब सुरु भयो त्यसलाई क्रिस्चियन चर्चको जन्मदिन पनि भनेर भन्ने गर्छौँ। पहिलो पवित्र आत्माको आगमन अर्थात् पवित्र आत्माको जन्म छ। दोस्रो नम्बरमा चाहिँ चर्चको जन्म जुन चाहिँ चर्चको जन्मदिनको रूपमा पनि हामीले मनाउने गर्छौँ। संसारमा आधिकारिक रूपमा चर्चको एउटा जन्म चाहिँ पेन्टिकोसको दिनबाट भएको छ। पवित्र आत्मा जब आउनुभयो यहाँनिर चर्चको जन्म भएको घटनालाई हामी हेर्दछौँ। अनि तेस्रो नम्बरमा जब पवित्र आत्मा आउनुभयो पवित्र आत्मा आउनु भइसके पछाडि डरबाट साहसमा जीवन परिवर्तन हुन थाल्यो। मैले अघि सुरुमा एउटा उदाहरण भनेको थिएँ सुक्खा कुराले चाहिँ एक्लोपन निराशा देखाउँदछ। ठिक उनीहरूको जीवनमा जसरी पानी बिनाको एउटा जमिन सुक्खा हुन्छ त्यसले केही पनि उब्जनी दिन सक्दैन ठिक त्यसरी नै पवित्र आत्मा बिना मानिसहरूले केही पनि गर्न सक्दैन। त्यो बेलामा उनीहरूमा पवित्र आत्मा नभएको कारणले गर्दा उनीहरू चाहिँ डरमा त्रासमा अनि उनीहरू एकै ठाउँमा लुकेर एकदम छिपेर बसेको अवस्था थियो र उनीहरू निरन्तर प्रार्थना गरिराखेका थिए। अनि जब पवित्र आत्मा आउनुभयो उनीहरूको डरहरू अब हटेर जान थाल्यो। अर्थात् त्यो सुक्खा जमिनमा पानी सिँचाइ गरेर ल्याइसके पछाडि माटो मलिलो हुन्छ र त्यो उर्वर जमिनको रूपमा अर्थात् त्यसले उत्पादन र बिउ फलाउनको निम्ति तयारी जमिन हुन्छ। ठिक त्यसरी नै उनीहरूको हृदयलाई चाहिँ अब पवित्र आत्माबाट तयारी त्यहाँ गरिएको कुराहरू हामी पाउँदछौँ। त्यहाँ उनीहरूले अन्य भाषाहरूमा बोल्न लागेको छ। पवित्र आत्मा आइसकेपछि अब उनीहरूको त्यो हृदयको जमिन चाहिँ उर्वरा हुन थाल्यो भनेको उनीहरू डरबाट चाहिँ अब साहसमा अविस्तार रूपान्तरण हुँदै थियो र उनीहरूको दिमागमा हृदयमा भएका सबै एउटा विभिन्न प्रकारका सोच भविष्यमा के हुन्छ होला अब कसरी हामी जिउने होला अब मान्छेहरू हामीलाई के गर्छन् होला भन्ने जस्ता सबै चिन्ताहरू उनीहरू बोकेर बसे यी सबै कुराहरूलाई अब पवित्र आत्माद्वारा बढारेर त्यो बढाएर लग्यो फोहोरहरू सबै भयो। जसरी एउटा पानीले सबै फोहोरहरू सफा गर्दछ लुगाका फोहोरहरू सफा गर्दछ भाँडाका फोहोरहरू सफा गर्दछ हाम्रो शरीरका फोहोरहरू सफा गर्दछ ठिक त्यसरी नै अब पवित्र आत्माले उनीहरूको जीवनमा भएको सबै फोहोरहरू अब बढाएर लिएर जानुभयो अनि उनीहरू चाहिँ अब एउटा उर्वरा जमिनको रूपमा उनीहरू तयारी भयो। उनीहरू उर्वरहरू जमिनको रूपमा तयारी अर्थात् उत्पादन गर्नको निम्ति अब तयारी अवस्थामा उनीहरू पुगे। अब त्यहाँबाट चर्चको सुरुवात भयो यात्रा अगाडि बढ्यो अनि परमेश्वरले बिस्तार बिस्तार अब ती डरले निराशामा थन्किएर बसेका चेलाहरूको जीवनबाट अब बिस्तार बिस्तार त्यहाँनिर महान कुरा हुन थाल्यो। प्रयोग पहिलो पवित्र आत्माको आगमन दोस्रो चर्चको जन्म तेस्रो डरबाट अब साहसतिर अब परिवर्तन हुँदै रूपान्तरण हुँदै हामी अगाडि बढ्ने कुराहरू अनि चौथो जब यी सबै कुराहरू भयो त्यसपछि अब सबै जातिका लागि अब सुसमाचारको घोषणा गर्नको लागि अब उनीहरू तयारी भयो। यो प्रेरित 2 अध्यायको 14 मुनिको खण्डमा भीडलाई पत्रुसको उपदेश अब यहाँनिर यो कस्तो अचम्मको कुरा छ। यहाँ एकदम डराएर त्रासित भएर उनीहरू लुकेर बसिराखेको अवस्थामा अब जब पवित्र आत्मा उनीहरूले पाउँछन्, पवित्र आत्मा उनको जीवनमा आउँछ, अनि त्यसपछि 2:14 पनि हेर्ने भने भीडलाई चाहिँ पत्रुसले पनि त्यहाँ यसरी उपदेश दिएको छ, सुसमाचार सुनाएको छ। त्यस कारण 4 कुरा चाहिँ सबै जातिका लागि सुसमाचार प्रचारको एउटा बीजारोपण भयो त्यहाँनिर। त पत्रुसले 11 खडा भई उच्च स्वरमा तिनीहरूलाई भने, उच्च स्वरमा हेर्नुहोस् सानो स्वरमा भने एउटा डरपोक मान्छेले मात्र एउटा सानो स्वरमा बोल्छ, उच्च स्वरमा बोल्ने मान्छेको एउटा आँटका साथ एउटा दबावका साथ बोल्छन्। उच्च स्वरमा तिनीहरूलाई भने, युदेका मानिस हो, युसलेमका जम्मै बासिन्दा हो, तपाईँहरूले यो कुरा थाहा होस् र मेरो कुरा सुन्नुहोस्। उसले त्यहाँनिर यसरी भन्छ, मेरो कुरा सुन्नुहोस् किनभने तपाईँहरूले ठान्नुभयो चाहिँ यिनीहरू माटेका छैनन्, किनकि अहिले बिहानको 9 मात्र बजेको छ, तर युएल अगमवक्ताबाट भनिएको कुरा यही हो। आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खनाइदिनेछु, तिनीहरूका छोरा र तिनीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन् र तिमीहरूका युवाहरूले दर्शन देख्नेछन् र तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्नो दास दासीहरूमाथि ती दिनमा मेरो आत्मा खनाइदिनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् र माथि आकाशमा र अचम्मका काम र तल पृथ्वीमा चिन्ह देखाउनेछु, अर्थात् रगत आगो र धुवाको मुस्क। परमप्रभुको महान र गौरवमय दिन आउन अघि सूर्य अन्धकार चन्द्र रक्तमा परिवर्तन हुनेछ, अनि जसले परमप्रभुको नाउँ लिनेछ त्यसले उद्धार पाउनेछ भनेर जब पवित्र आत्मा परमेश्वर आउनुभयो र चेलाहरूमाथि बस्नुभयो र उनीहरूको जीवनमा चाहिँ जब अब त्यहाँ उनीहरू डरबाट अब उनीहरू साहसतिर जब अगाडि बढे पवित्र आत्माको शक्तिद्वारा, त्यसपछि अब त्यहाँ उनीहरूले सुसमाचारको घोषणा गर्न थाल्यो। अनि पेन्तिकुसको दिन तपाईँ र मेरो हृदयमा जब पवित्र आत्मा आउनुहुनेछ अनि अब हाम्रो जीवनबाट अब सुसमाचारको घोषणा हुनुपर्दछ। यहाँ पत्रुसले यी कुराहरूलाई प्रचार गर्दै आउँदै उनी जाँदाखेरि त्यहाँ सबै सुसमाचारका घोषणा गर्दै गर्दै जाँदा प्रेरित 2:41 त्यहाँ जब आउँछ नि, तब जसले उनको कुरा ग्रहण गरे भनेपछि पत्रुसले सुनाएका सुसमाचारको कुरा जब उनीहरूले ग्रहण गरे, तिनीहरूले बप्तिस्मा लिए, त्यसै दिन प्राय 3,000 मानिसहरू तिनीहरूको संख्यामा थपिए। जब पवित्र आत्माको आगमन भयो तब उठेर सुसमाचारको काम सुरुवात भयो अनि मानिसको हृदय रूपान्तरण भएर अनि आज 3,000 चर्चको संख्यामा थपिएको घटना हामी त्यहाँनिर पाउँदछौँ। प्रिय, पवित्र आत्माको आगमन यस्तो एउटा अर्थपूर्ण आगमन हो जसद्वारा चर्चको जन्म भयो, जसद्वारा मानिसहरू एउटा डरको जीवनबाट अब एउटा साहसको जीवनमा अगाडि बढे र सुसमाचारको घोषणा गरे। यो निरन्तर यो अनन्तसम्म रहन्छ, जबसम्म प्रभुको आगमन भएर हामी सबैजना परमेश्वरको घरमा जाँदैनौँ तबसम्म यो प्रक्रिया चलिरहनु पर्दछ। र त्यो पवित्र आत्माको आगमन त्यो पिन्तेसको दिनमा मात्रै होइन, आजको दिनमा हरेक दिन यही प्रक्रियाबाट हामीले पवित्र आत्माको अभिषेक प्राप्त गर्नुपर्दछ। पवित्र आत्माको जब अभिषेक हामीले प्राप्त गर्दछौँ नि, हामीको जीवन चाहिँ डरबाट एउटा साहसतिर अगाडि बढ्दछ। हामीलाई भविष्यमा के हुने भन्ने चिन्ता लिनु जरुरी छैन, किनभने पवित्र आत्माले हामीलाई त्यो समाधानको बाटो देखाउनु हुनेछ। प्रियहरू, आज धेरैवटा चर्च, धेरैवटा क्रिश्चियन जीवन, धेरैवटा परिवारमा पवित्र आत्माको एउटा आगमन नभएर पवित्र आत्मा हुनुहुन्छ र हाम्रो जीवनमा आइपुगेको छ। अघि नै मैले भने संसारको कुल भूभागको 70% माथि पानीले ओगटेको छ र पनि कति ठाउँमा सुक्खा भूमि छन्। ठिक त्यसरी नै पवित्र आत्मा पेन्तिकोसको दिनद्वारा यो संसारमा राज्य गरिराख्नु भएको छ, पवित्र आत्मा यहाँ हुनुहुन्छ, तर हाम्रो हृदयसम्म हामीले ल्याउन सकेका छैनौँ। प्रयो, त्यो सिँचाइ गरेर, त्यो कुलो खनेर, नहर बनाएर, सिँचाइ बनाएर पवित्र आत्मालाई हाम्रो जीवनमा आउन दिनपर्छ। त्यसको लागि त्यो कसरी खने त चेलाहरू त्यो बेलामा उनी एकै ठाउँमा बसेर उनीहरू प्रार्थना गरे, उनीहरू प्रार्थनाद्वारा पवित्र आत्मालाई मागे र पवित्र आत्मालाई निरन्तर मागिरहे, उनीहरूले प्रार्थना गरे। अघि नै 1:14 हामी पढ्यौँ, एउटै मनको भएर उनीहरूले प्रार्थना गरिरहे। त्यो एउटा सिँचाइको, त्यो एउटा कुलो खन्ने थियो, नहर खन्ने कुरा थियो, त्योबाट भएर अब पवित्र आत्मा आउनुभयो र सिधै तिनीहरूको हृदयमा पस्नुभयो। जब उनीहरूको हृदयमा पस्नुभयो, उनीहरूको हृदयबाट पछि उनीहरूको जीवनमा त्यो डरको आत्मा हटेर भयो र उनीहरू सुसमाचारको घोषणा गर्न थाले। आज कस्तो प्रकारको सुसमाचारमा संसार बाँचिरहेको छ, मानिसहरू पवित्र आत्माको भरपुरीमा भन्दा पनि बढी आफ्नो एउटा हृदयको विचारको भरपुरीमा जिइराखेका छन्। तिक्तताको कुरा, अश्लील कुरा, अनौठो कुरा, म भन्ने भावना कुरा, फुटको कुरा, मण्डलीको विरुद्ध म बोल्ने, चर्चको विरुद्ध म बोल्ने कुराद्वारा आज मानिसहरू प्रेरित भइराखेका छन्। यो पवित्र आत्माको काम कदाचित हुन सक्दैन। प्रयोग, यो पवित्र आत्माको काम मण्डली फुटाउनु होइन, पवित्र आत्माको काम हाम्रो जीवन लथालिङ्ग प्रकारले जिउनु होइन। पवित्र आत्माको काम झूठ बोल्नु, अहङ्कारद्वारा जिउने कुरा होइन। पवित्र आत्माको काम त सबै अशुद्ध कुराहरूलाई, फोहोर कुराहरूलाई बढाएर अब पवित्रतामा अगाडि बढ्ने कुरा हो, पवित्रतामा अगाडि जाने कुरा हो पवित्र आत्माको काम चाहिँ। अनि पवित्र आत्माले चाहिँ हाम्रो जीवनमा काम गर्न थाल्नुहुन्छ, अनि त्यो काम चाहिँ एउटा सुसमाचारमा रूपान्तर हुनुपर्छ। प्रिय, हाम्रो जीवन असल भएर जिउनु सुसमाचारको एउटा सुरुवात हो। हाम्रो जीवन आशिषित भएर जिउनु त्यो एउटा सुसमाचारको सुरुवात हो। अनि हामीले सुसमाचार विभिन्न भाषा बोलिरहेको परमेश्वरको सन्देश सबै राष्ट्र भाषा मानिसको लागि हो भन्ने कुराले त्यो देखाइएको छ। त्यो के भनेको छ, हामी यहाँ चाहिँ विभिन्न जातिका मानिसहरू छौँ भनेर यहाँनिर बताइएको छ। विभिन्न जातिका मानिसहरू छौँ यहाँ, हामीहरू त पार्थीहरू, मादीहरू, एलामीहरू, मोसापोटेमियाका, यहुदियाका, कापाडोकियाका, पेन्टेसका र एसियाका बासिन्दाहरू भनेको यहाँ विभिन्न भाषाहरू चाहिँ उनीहरूले भनेको छ। सबै जातिमा सबै भाषामा अब सुसमाचार जानुपर्छ र जाँदैछ र अब सुरु भयो भन्ने कुराको एउटा घोषणा हो। प्रेरितको आठमा तिमीहरू पृथ्वीको अन्तिम शीर्षमा मेरो गवाही हुनेछौ भनेर बताइएको छ। प्रेरितको आठमा यसो बताइएको छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा, सारा यहुदियामा, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। हो, यो साक्षी हुने कुराको सुरुवात अब पेन्टेकोस्टका र एसियाका बासिन्दाहरू भनेको यहाँ विभिन्न भाषाहरू चाहिँ उनीहरूले भनेको छ। सबै जातिमा सबै भाषामा अब सुसमाचार जानुपर्छ र जाँदैछ र अब सुरु भयो भन्ने कुराको एउटा घोषणा हो। प्रेरित

0: विभिन्न भाषाहरूमा उनीहरू चाहिँ गालिलबाट आएका गालिलीहरू हुन्, उनीहरू गालिल भाषा बोल्नु पर्छ, तर उनीहरू अरू सबै भाषाहरू बोलेर अब परमेश्वरको प्रशंसा गरेर सबै मानिसहरूलाई चकित बनाउँदैछन्, अब त्यो साहसलाई लिएर अब सुसमाचार प्रचारको लागि अगाडि बढ्दैछन्। त्यसैको एउटा उदाहरण पत्रुसले यो भीड़लाई दिएको उपदेश हो, जब उसले सुसमाचार सक्छ अन्तिममा 3,000 जना मानिसहरू उनीहरूको संख्यामा थपिएको घटना हामी पाउँदछौँ। प्रिय, त्यस कारणले गर्दाखेरि आज यहाँहरूले म यो उत्साह गर्न चाहन्छु, पवित्र आत्मालाई जसरी एउटा पानीको मूल अर्थात मुहानबाट नहर बनाएर अनि कुलो खनेर वा पाइप कुलोको माध्यमलाई प्रयोग गरेर विविध कुरालाई प्रयोग गरेर हामी पानीलाई अनि मुहानदेखि हामीले त्यो सुक्खा ठाउँमा ल्याइ पुर्याउँदछौँ, ठिक त्यसरी नै हामी प्रार्थनाद्वारा पवित्र आत्माको भरपूरीको पर्खाइद्वारा हामी पवित्र आत्मा हाम्रो जीवनमा काम गर्न दियौँ, अनि पवित्र आत्माको उपस्थिति जब हाम्रो जीवनमा आउँछ अनि हामीले हाम्रो जीवनमा अचम्मको कामहरू गर्न थाल्दछ। प्रिय, पवित्र आत्मा हाम्रो जीवनमा आउनु भनेको चाहिँ हामी धेरैचोटि लड्ने, रुने, कराउने, चिच्याउने अनि विभिन्न भाषामा बोल्ने कुराहरूलाई मात्रै पवित्र आत्माको भरपरी भन्छौँ। एउटा साहस पवित्र आत्माद्वारा आउने कुरा चाहिँ त्यो बताइएको छ। अन्य भाषा भनेको त्यो चाहिँ सारा संसारमा गएर सबै भाषाका मानिसहरूलाई सुसमाचारको घोषणा गर्नु। पवित्र आत्मा जब हामीमा आउनुहुन्छ हामी सुसमाचारको घोषणा, त्यो पवित्र आत्मा प्राप्त गरेको चिन्ह। पवित्र आत्मामा लड्ने गल्ती भनी राखेको होइन। प्रियहरू, कतिजना मान्छेहरू लड्छन् र लड्यो अनि उठेपछि फेरि जस्ताको तस्तै जीवन जियो, त्यो लडाईको कुनै औचित्र अर्थ रहेन। तपाईँले याद गर्नुहोस्, पवित्र धर्मशास्त्र बाइबलमा जब पावलको एउटा दमस्कसको बाटोमा प्रभु येशू ख्रीष्टको इन्काउन्टर हुन्छ, त्यहाँ पावल लड्छन्। प्रियो, जब पावल लड्यो अनि उठ्यो, उठिसकेपछि उसले उसको आफ्नो जीवन परिवर्तन गर्यो, त्यति मात्रै होइन संसारको एउटा परिवर्तनको लागि उसले एउटा भूमिका खेल्यो त्यहाँ। त्यसकारण नयाँ करारमा ईश्वर शास्त्रीहरूले यसरी भनेका छन्, पावल चाहिँ हिरो हुन् नयाँ करार, त्यो 13 पत्रहरू लेख्न सकेर विभिन्न ठाउँमा मण्डली स्थापना गर्दै उनले कस्ता अचम्मको काम गरे, जुन कुराको लागि पावलको पछिल्लो जीवनलाई याद गर्ने यो हुन नसक्ने यो अचम्मको कुरा थियो, तर परमेश्वरको पवित्र आत्माद्वारा उनको जीवनमा रूपान्तरण ल्याउनु भयो र उनको जीवनबाट परमेश्वरले महान काम गर्नुभयो। पवित्र आत्माको शक्ति चाहिँ थियो। पावल जसले मण्डलीलाई सताउँथे, पावल जो अहंकारी जीवन जिउँथे, पावल ऊ जस्तो पढेको व्यक्ति कोही पनि थिएन भन्ने कुराको घमण्ड थियो, सुसमाचार प्रचारकहरूलाई चर्चलाई उनले अपमान गर्थे, उनले त्यो चर्चलाई सुसमाचार प्रचारलाई उनले सक्नको लागि जुनसुकै प्रकारको एउटा कदमहरू चाल्दथे। जब परमेश्वरसँग उनको भेट भयो, पवित्र आत्माले उनको जीवनमा काम गर्नुभयो र पावलको दमस्कसको बाटोमा उसँग काउन्टर भयो, उनले लडे, उठिसकेपछि उनले आफ्नो जीवन मात्रै होइन संसार परिवर्तनको काममा उनी अगाडि बढे। त्यसरी नै आज तपाईँ र म पनि जब पवित्र आत्मा प्राप्त गर्छौँ, पवित्र आत्माले लडाईँद्वारा, युद्धद्वारा, कूटनीतिद्वारा, छलद्वारा, झुटद्वारा, झगडाद्वारा, फुटद्वारा कुनै पनि कामहरू गर्नुहुन्न, उहाँले चाहिँ प्रेम र नम्रताबाट र अनि साहसबाट अनि परमेश्वरको एउटा पवित्र आत्माको शक्तिद्वारा उहाँले हाम्रो बीचमा काम गर्नुहुन्छ। अनि मानिसहरूलाई चाहिँ प्रभुमा एकदम बढाउनको निम्ति तपाईँले मैले बोलेका वचनहरू शक्तिशाली बन्दै जानेछन्। यो पवित्र आत्माको काम हो। तसर्थ आज म यहाँहरूले उत्साह गर्न चाहन्छु, पवित्र आत्माको शक्तिले भरिएर तपाईँ हामी सबैजना जसरी पहिलो शताब्दीमा चर्चको जन्म भयो अनि चर्चको निरन्तर जन्मतिर अगाडि बढौँ, अब डरबाट साहसतिर अगाडि बढौँ र सुसमाचारको घोषणा गरौँ। आजको दिन हामी यो कुरा बुझ्नु जरुरी छ। प्रियहरू, परमेश्वरले तपाईँको जीवनमा, तपाईँको परिवारमा प्रशस्त आशिष गर्नुभएको होस्। आजको वचनद्वारा तपाईँको जीवनमा, मेरो जीवनमा परमेश्वरको आशिष आउन सकेको होस्। आमेन। सबैजनालाई जय मसीह।
1: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

प्रिय श्रोता मित्र, गुडनिज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जय मसीह। यस कार्यक्रमलाई तपाईले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुडनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुडनिज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौ, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौं र हामी तपाईलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। रहिलाई भने हामी एउटा गीत सुनौं।

0: श्रोता अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: अहिले तपाईँ हाम्रो यस कार्यक्रमको सानोटिनो कुरा जसले ठूलो फरक पार्न सक्दछ भन्ने कुरा सुन्ने समयमा आइपुगेका छौ। हामीले तपाईँलाई गएका श्रृंखलाहरूमा यस शीर्षक अन्तर्गत एकदेखि 80 सम्मको केही वाक्यहरू या भनाईहरू वा मुदाहरू सुनाइसकेका छौ। आउनुहोस् आजको प्रस्तुतितर्फ लागौ। सानोतिनो कुरा जसले ठूलो फरक पार्दछ। 81 पर्याप्त सुत, 82 अरूको शुभेच्छक बन, 83 तिम्रो रूपियाँको थैली राख्नको लागि तिम्रो चिहानमा ठाउँ हुँदैन, 84 योग्यता भन्दा चरित्र धेरै महत्वपूर्ण छ, 85 वास्तवमा तिमी को हौ भन्ने कुरा तिम्रो शब्दबाट नै प्रमाणित हुन्छ, 86 तिम्रो पक्षमा परमेश्वर हुनुहुन्छ भने तिमी सधैँ बहुमतमा हुनेछौ, 87 जसले तिमीसित अरूको निन्दा गर्छ त्यसले तिमीलाई पनि माकी राख्दैन, 88 प्रभु येशूलाई तिम्रो बारेमा सबै कुरा थाहा छ यसै कारण त उहाँ तिमीलाई प्रेम गर्नुहुन्छ, 89 अरूको भूलबाट सिक, 90 यदि तिमीलाई आफ्नो जीवन बचाउने इच्छा छ भने यो प्रार्थना गर, प्रभु येशू मेरा पापहरूलाई क्षमा गरिदिनुहोस्, मेरो हृदयमा विराजमान हुनुभई मलाई बचाउनुहोस्, 91 हिलो नछ्याप तिम्रो हात फोहोर हुनेछ, 92 सिक्नको लागि उचित उपाय चाहिँ चुपचाप बसेर सुन्नु हो, 93 तपाईँले अरूलाई दिन सक्ने अत्यन्तै मूल्यवान उपहार भनेकै असल उदाहरण हो, 94 चोट लागेको शङ्ख किरो नै मोटी बन्छ, 95 तिम्रो जिब्रोले भन्दा तिम्रा कानहरूले धेरै मित्रहरू बनाउन सक्छ, 96 धेरै लामो समयको परिश्रमपछि चरित्रको निर्माण हुन्छ जबकि ख्याति एकैछिनमा बन्छ, 97 छोराछोरीहरू तिम्रा ऐनाहरू हुन् तिम्रै जीवनको प्रतिबिम्ब, 98 प्रेम रहितलाई प्रेम गर अनि तिमी ख्रिस्ट चाहिँ हुनेछौ, 99 नकारात्मक आत्मा एउटा विषालु पात जस्तै हो थोरै स्पर्शले पनि विनाश फैलाउँछ, 100 जुन बेलादेखि तिमीले कल्पना गर्न छोड्छौ तब नै तिमी कंगाल बन्छौ, 101 रहेको छ शत्रुलाई नष्ट गर्ने उत्तम उपाय उसलाई आफ्नो मित्र बनाउनु हो, 102 तथ्य भन्दा प्रवृत्ति नै अर्थात विचार गर्ने तरिका नै धेरै महत्वपूर्ण छ, 103 तिम्रो निन्दा गर्ने मानिसले आफूलाई नै तिमी भन्दा होचो बनाइरहेको छ भन्ने नबिर्छ, 104 ऊ जो हो त्यस अनुसार ऊ धनी कहलाइन्छ तर उसले कमाए अनुसार होइन, 105 क्षमा दिनु भनेको कसैलाई मुक्ति दिनु हो अनि त्यो व्यक्ति तिमी नै थियो भन्ने कुरा पत्तो लगाऊ, 106 नजिकका मित्रहरूको जन्मदिवस याद राख, 107 मानिसहरूको आँखामा हेरेर कुराकानी गर, 108 आफ्नो बोलाइमा घरिघरि धन्यवाद अनि कृपा गरेर भन्ने जस्ता शब्दहरूको प्रयोग गर, 109 थोरै भए पनि केही परिकारहरू पकाउन सिक, 110 अध्ययनशील बन पुस्तकहरू पढ, 111 आफ्नो आमदानी अनुसार जीवन निर्वाह गर, 112 सापट लिएर नफर्काउनु चोर्नु जतिकै हो, 113 अरूलाई सिकाऊ तब त तिमीले धेरै सिक्नेछौ, 114 आफूभन्दा ठूला मानिस तथा गुरूहरूको आदर गर, 115 आनन्दको लागि ठट्टा गर तर अरूलाई चोट पुर्याउन चाहिँ होइन, 116
0: रेडियोमा सुनेको र अखबारमा पढेको कुरामा सम्पूर्ण रूपले विश्वास नगर। 117 केटाकेटीहरूलाई दण्ड दिइसकेपछि माया गर। 118 तिम्रो विवाहको वर्षगाँठलाई सम्झनामा राख। 119 व्यङ्ग्यात्मक टिप्पणीदेखि टाढै बस। 120 कहिल्यै नबिर्स, 90% तिम्रो सुख वा दुःख उनीबाट आउँछ जोसँग तिमीले बिहे गरेका छौ।
1: मित्र, आज हामीले तपाईँलाई कार्यक्रम ज्ञानमालामा सानोतिरो कुरा जसले ठूलो फरक पार्दछ भन्ने शीर्षक अन्तर्गत यी केही ज्ञानगुणका कुरा सुनाएका छौ। आशा छ तपाईँले यी कुराहरूलाई सुनेर अवश्य पनि केही ज्ञान र जीवनमा सकारात्मक उत्साह प्राप्त गर्नुभएको छ र आफ्नो बानी सुधार्नलाई पनि केही ऊर्जा प्राप्त गर्नुभएको छ। र मित्र, साथमा मैले तपाईँलाई यस समयमा यो पनि बताएको छु कि 90 नम्बरमा चाहिँ यदि तिमीलाई आफ्नो जीवन बचाउने इच्छा छ भने यो प्रार्थना गर, प्रभु येशु मेरा पापहरूलाई क्षमा गरिदिनुहोस्, मेरो हृदयमा विराजमान हुन भई मलाई बचाउनुहोस्। मित्र, आजको संसारमा हाम्रो यस जीवनमा चाहिने सबैभन्दा आवश्यक कुरा भनेकै प्रभु येशू ख्रीष्टबाट हामीलाई प्राप्त हुने पाप क्षमा अर्थात मुक्ति हो। आशा छ तपाईँले प्रभु येशूलाई आफ्नो जीवनमा निम्त्याउनु भएको छ र आफ्नो जीवन यस संसारले दिने होइन कि प्रभु येशू ख्रीष्टले दिने हुने शान्तिमा जिरहनु भएको छ। र मित्र, अघि मैले तपाईँलाई बताए जस्तै 110 हामी अध्ययनशील बन्न जरूरी छ र पुस्तकहरू पढ्ने बानी बसाल्नुपर्छ। र मित्र, पवित्र बाइबललाई चाहिँ पढ्नको लागि तपाईँले कहिले पनि नबिर्सिनुहोस् र बाइबल पढ्न बानी बसाल्नुहोस् र आत्मिक रूपमा वृद्धि हुँदै जानुहोस् भन्ने हाम्रो कामना छ।
0: मित्र, हामी तपाईँलाई यस्तै ज्ञानगुणका कुरा हाम्रो कार्यक्रममा बताउँदै नै जानेछौ आगामी श्रृंखलामा पनि। अब आउनुहोस् कार्यक्रमको अर्को भागमा प्रवेश गरौं।
1: प्रिय मित्र, अब नै हामी तपाईँलाई दाम्पत्य जीवन कसरी सफल रहन सक्छ, कसरी सफल हुन्छ भन्ने विषयमा केही कुरा बताउनेछौ र यो कुरा तपाईँलाई विवाहित हुनुहुन्छ भने पनि काम लाग्दछ र विवाहित हुनुहुन्न भने पनि तपाईँ विवाहित हुनु भइसकेपछि काम लाग्न सक्छ भन्ने कुरा हामी आशा गर्छौ। मित्र, प्राय कुनै पनि व्यक्ति दाम्पत्य जीवनको महत्वलाई पूरै नकारेर अलग हुन सक्दैन अनि मानिस पूर्ण तब मात्र हुन्छ जब दाम्पत्य जीवनको बन्धनमा बाँधिएर सुखमय जीवन बिताउन शुरू गर्छ। जिउन जान्नेहरूका लागि दाम्पत्य जीवन स्वर्गीय आनन्द दिने सम्बन्ध हो, तर जिउन नजान्नेहरूका लागि यो एउटा नारकीय अनुभूति अर्थात अभिशाप पनि हो। त्यसैले दाम्पत्य जीवनमा भइरहने सनातिना घटनाबाट उत्पन्न हुने द्वन्द, प्रतिद्वन्द, तनाव र झगडाको परिणाम स्वरूप सुन्दर घरबार खण्डहर भएका छन् भने कतिपयले प्राणोत्सर्ग समेत गरेको घटनाहरू हाम्रा लागि नौलो छैनन्। मित्र, त्यसैले ती विषाक्त तत्वबाट माथि उठी जीवनलाई सुखमय र शान्तिमय बनाउन हामीले यी विभिन्न कुराहरूलाई ध्यान दिनु एकदमै सहयोगी हुन्छ। पहिलो कुरा, संयमित हुनुहोस्। दाम्पत्य जीवनको लामो अवधिमा कहिलेकाहीँ सानातिना झगडा हुनु स्वाभाविक नै हो, तर झगडाले दाम्पत्य जीवनको मान्यताको सीमारेखा नाघेर गयो भने त्यो अस्वाभाविकता हो, त्यो अस्वाभाविक हो। त्यसैले झगडा गर्दा संयमित भएर मात्र गर्नुहोस् कि कहीँ त्यो सानो झगडाले भित्रभित्रै उग्र रूप लिइसकेको त छैन, तपाईँको अधीन भन्दा बाहिर पुगेको त छैन। यदि त्यस्तो स्थिति आउन लागेको छ भने तपाईँको साथी पछि हट्न तयार छैन भने पनि तपाईँ पछि हट्नुपर्छ। यही नै तपाईँको भलाइको कुरा हो, तपाईँको पारिवारिक जीवनको भलाइको कुरा हुन्छ। दोस्रो कुरा जुन हामीले ध्यान दिनुपर्छ, तपाईँको रिस तपाईँकै खल्तीमा राख्नुहोस्। झगडा तब मात्र हुन्छ जब एकले अर्कामाथि आफ्नो विचार लाद्ने प्रयास गर्छ अथवा ऊ आफ्नो साथीको विचारसँग सहमत हुँदैन।
0: तपाई आफ्नो विचार परिवर्तन गर्न चाहनुहुन्न, वाद विवादमा आफ्नै जित होस् भन्ने चाहनुहुन्छ भने सम्झनुहोस् कि तपाईँभित्र अहमको भाव प्रबल छ। जबसम्म त्यो अहमको भाव रहिरहन्छ तबसम्म सम्झौतामा पुग्न सकिन्न। साथी र तपाईँको बीचमा त्यो अहम भाव पर्खाल भइदिन्छ अनि तपाईँका साथीको विचार तपाईँसँग आइपुग्दैन र असहमतिको वातावरण पैदा हुन्छ। दाम्पत्य जीवन सुखी राख्नको लागि तपाईँले ध्यान दिनुपर्ने कुरामा त्यसो कुरा रहेको छ, खुलस्त रूपमा स्वीकार गर्नुहोस्। अर्काको विचारलाई खुलस्त रूपमा स्वीकार गर्नाले एक आपसमा घनिष्ठता र विश्वासको विकास हुन्छ। साथीको विचार उपयुक्त नभए पनि तुरन्तै कड़ा प्रतिक्रिया वा आलोचना नगरिहाल्नुहोस्। त्यसो गरेको खण्डमा तपाईँका साथीले कुनै पनि कुरा तपाईँ सामु खुलस्त भन्न हिचकिचाउनेछ। ती विचारहरू उभित्र कुण्ठित भएर बस्नेछन् जसको परिणाम हानिकारक हुन सक्छ। त्यसकारण साथीको विचारमाथि आलोचना गर्नुभन्दा आलोचनात्मक ढंगले गुण र दोष स्पष्ट देखाउनुहोस् र आफ्नो जीवनसाथीले तपाईँको विचार स्पष्ट रूपले बुझ्नेछ। अनि अर्को ध्यान दिनुपर्ने चौथो कुरा, इमान्दार हुनुहोस्। कुटिल व्यवहार, नचाहिँदो श्रृंगारले तपाईँ र तपाईँका जीवनसाथीका बीचमा ठूलो फाटो उत्पन्न गराउन सक्छ, तर उचित ढंगको श्रृंगार र वेशभूषाले साथीको विश्वास र माया पाउन सक्नुहुनेछ। कुरा सानै भए पनि साथीबाट लुकाई छिपाई गर्दा चिसो पैदा हुन सक्छ। अनि पाँचौं ध्यान दिनुपर्ने कुरा, घनिष्ठता नहटाउनुहोस्। सानोतिनो झगडा वा असमझदारी भए पनि साथीबाट टाढा बस्ने वा अलग हुने बानी नगर्नुहोस्। यसले झन वैमनस्यता बढ्छ। म तिमी भन्दा कम छैन भनी अडिक नहुनुहोस्, झनक्क रिसाएर ढोका जोरसँग बन्द गर्नु आदि अपरिपक्वताका अभिव्यक्ति हुन्। यसो गर्दा दाम्पत्य जीवनमा समझदारी हुन सक्दैन, बरु समस्या झन चर्कने गर्दछ। झगडा चाँडै नसुल्झाएको खण्डमा समस्या झन गाढा हुँदै जान्छ र यसले पछि दुष्परिणाम लिन सक्छ। अहिले हामीले तपाईँलाई कार्यक्रम ज्ञानमालामा दाम्पत्य जीवन कसरी सफल पार्न सकिन्छ, दाम्पत्य जीवन कसरी सफल हुन्छ भन्ने विषयमा पाँच कुराहरू बताएका छौं। पहिलोमा समयबित हुनुहोस्। दोस्रोमा तपाईँको रिस तपाईँकै खल्तीमा राख्नुहोस्। तेस्रोमा खुलस्त रूपमा स्वीकार्नुहोस्। चौथोमा इमान्दार हुनुहोस् र पाँचौंमा घनिष्ठता नहटाउनुहोस् भन्ने कुरा। र हामी तपाईँलाई कार्यक्रमको आगामी श्रृंखलामा चाहिँ साथीको दृष्टिकोणको ख्याल गर्नुहोस्, ध्यान दिएर सुन्नुहोस्, गफ गर्न तत्पर हुनुहोस्, छाँचो बोल्नुहोस् र भावनात्मक रूपमा र व्यवहारमा लचिलो हुनुहोस्। यसले कसरी दाम्पत्य जीवनलाई सफल पार्न सक्छ भन्ने कुरा बताउनेछौ। अहिलेसम्म कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र मित्र, दाम्पत्य जीवन सफल पार्नको लागि हामीले यी कुरा बाहेक, अहिले भर्खर भनिएका कुरा बाहेक, तपाईँले ध्यान दिनुपर्ने कुरा यो पनि छ कि तपाईँले एकअर्काको निम्ति प्रार्थना गर्नु एकदमै जरूरी छ। पवित्र आत्मा परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ दाम्पत्य जीवन सफल पार्नको लागि, र हाम्रो बीचमा शैतानले काम गर्न छोड्दछ। हामी प्रार्थनामा लागिरहनु पर्छ, एकअर्काको निम्ति प्रार्थना गरिरहनु पर्छ र यसले हाम्रो दाम्पत्य जीवन अझ बलियो र मजबुत बनाउनेछ। किनभने कसैको पनि जोडी बनाउनु हुने, साँचो जोडी बनाइरहनुहुने, टिकाइराख्नुहुने परमेश्वर नै हुनुहुन्छ। आशा छ तपाईँले यस कुराहरूबाट आफ्नो जीवनलाई अझ फलदायी र आशिषित बनाउँदै जानको लागि केही प्रेरणा प्राप्त गर्नुभएको छ, चाहे तपाईँ विवाहित हुनुहोस् या अविवाहित हुनुहोस्। प्रिय मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने म भन्न चाहन्छु कि अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला, गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ र अहिलेसम्म साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा हामी फेरि पनि बाइबल घटनालाई सुन्ने समयमा आइपुगेका छौं। हामीले तपाईँलाई गएका केही साताहरूमा बाइबलको पुरानो करारको खण्डबाट अर्थात पुरानो नियमको खण्डबाट नयाँ देशमा दुःख र आपत शीर्षक अन्तर्गत रहेर केही घटनाहरूलाई बताइसकेका छौं, जसमा हामीले तपाईँलाई परमेश्वरलाई भूल्छन् दुःख पाउँछन् न्यायकर्ता अध्याय छबाट केही कुरा बताएका थियौं, र त्यसपछि हामीले तपाईँलाई मिद्यानीहरूसित लडाई र जित न्यायकर्ता छ अध्याय र सात अध्यायबाटको घटनालाई सुनाएका थियौं। मित्र, आज भने हामी तपाईँलाई सिम्सोनको जन्म न्यायकर्ता तेह्र अध्यायबाट केही कुरा बताउन लागिरहेका छौं पवित्र बाइबलको बारेमा केही जानकारी दिने क्रममा। आउनुहोस् आजको पाठतर्फ लागौं। मित्र, यो हाम्रो पुरानो करारको खण्डको दशौं भागको तेस्रो खण्ड रहेको छ। सिम्सोनको जन्म न्यायकर्ता अध्याय तेह्र। परमेश्वरले इसरायलीहरूलाई भुल्नु भएन, तर पछि पछि इसरायलीहरूमा ईश्वर भक्ति कम हुँदै जान लाग्यो। तिनीहरू आफ्ना आफ्ना इच्छामा हिँड्न लागे। परमेश्वरले पनि तिनीहरूलाई साथ दिन छाडिदिनुभयो। एक दिन पलिस्टीहरूले तिनीहरूमाथि एकाएक आक्रमण गरे। तिनीहरूले इसरायलीहरूमाथि सम्पूर्ण जय पाए। इसरायलीहरूले पलिस्टीहरूका हातमा हुनसम्म दुःख पाए, तर केही इसरायलीहरूले परमेश्वरलाई दुःखको समयमा पनि प्रार्थना चढाइरहे, प्रार्थना गरिरहे। परमेश्वरले यी थोरैका प्रार्थनालाई सुन्नुभयो। इसरायली कुलमा मानव नाउँ भएको दुई लोग्ने स्वास्नी ईश्वर भक्त थिए। एक दिन ती दुई बारीमा काम गरिरहेका बेलामा स्वर्गदूत मानिसको रूपमा देखा परे अनि भने, तिमी दुईलाई परमेश्वरबाट एउटा बालकको दान मिल्नेछ। त्यस बालकलाई हजार हजार पलिस्टीहरू मार्ने शक्ति मिल्नेछ। त्यस बालकलाई मध्य पिउनुदेखि र त्यसको केसमा छुरा कैची पर्नुदेखि जीवनभर जोगाउनु पर्छ, कारण त्यसको केश राशिमा बल लुकेको हुन्छ। त्यसलाई खौडिदिनाले अथवा काटिदिनाले बल हराउँछ र बल साधारण मानिस चाहिँ हुन्छ। अचम्मको खबर सुनेर मानव लोग्ने स्वास्नी खुसी भए। तपाईँले हामीलाई शुभ खबर ल्याई सुनाउनुभयो। एकछिन पर्खनुहोस्, म तपाईँको लागि खानेकुरो तयार पारूला, मानवले भन्यो। मलाई खानेकुरो पर्दैन, बरु परमेश्वरलाई चढाउने असल दान चढाऊ, त्यस स्वर्गदूतले भन्यो। मानवले तुरुन्तै एउटा बलियो पाठो ल्यायो, त्यसलाई काटकुट गरी एउटा ढुङ्गामाथि चढायो र आगो सल्काएर परमेश्वरलाई होमबली चढायो। दुवै लोग्ने स्वास्नीले बलितिर हेरिरहेका थिए। त्यसै बेला होमबलीको धुवा साथसाथै त्यो स्वर्गदूत आकाशतिर उड्न लागे र धेरै माथि पुगेपछि आँखाबाट ओझेल भए, आँखाबाट हराए। मानिसको रूपमा आएको त्यो व्यक्ति अगमवक्त होइन तर स्वर्गदूत रहेछन् भनेर त्यसबेला ती दुईले चाल पाए। समय आएपछि मानव घरानामा एउटा सुन्दर हट्टाकट्टा बालकको जन्म भयो। बालकको नाम सिम्सोन राखे र मध्य पिउन र केश राशिमा छुरा र कैची पर्नदेखि जोगाउन लागे। प्रेमित्र, न्यायकर्ता अध्याय तेह्रबाट लिएको यस बाइबल घटना यतिमै टुङ्गिएको छ। आज हामीले तपाईँलाई सिम्सोनको जन्मको घटना सुनाएका छौ। मित्र, हामी तपाईँलाई आगामी दिनमा बलियो सिम्सोन न्यायकर्ता अध्याय चौधदेखि सोह्रको तीनसम्ममा रहेको खण्डलाई सुनाउनेछौ। कृपया प्रतीक्षा गर्नुहोला। मित्र, हामी आशा गर्छौ आज तपाईँले परमेश्वरले आफ्ना जनहरूलाई मानिसले भुले पनि भुल्नुहुन्न र जब हामीले दुःख पर्दाखेरि परमेश्वरलाई पुकारा गर्छौं उहाँले हामीलाई अवश्य उत्तर दिनुहुन्छ, उहाँले हामीलाई अवश्य समाधान दिनुहुन्छ भन्ने विषयमा केही कुरा थाहा गर्नुभएको छ र प्रार्थनालाई सुन्नुहुन्छ भन्ने कुराको पनि तपाईँले दृढ विश्वास प्राप्त गर्नुभएको छ भनी हामी आशा गर्छौं। मित्र, हाम्रो जीवनमा पनि कतिचोटि यस्तै आपद विपदको समय आइपर्दछ र हामी पनि कतिचोटि त परमेश्वरदेखि टाढा हुनुतर्फ लागिरहेका हुन सक्छौ र परिवारमा कसै न कसैले अवश्य ती टाढा जान लागेको अवस्थामा पनि फर्काउनलाई परमेश्वरबाट प्रेरणा पाइरहेका हुन्छन् किनभने उनीहरूको जीवन चाहिँ परमेश्वरमा रहेको हुन्छ र प्रार्थना गरिरहेका हुन्छन् र परमेश्वरले हामीलाई हाम्रो दुःख कष्टको अवश्य समाधान दिनुहुन्छ भन्ने कुरा पनि हामीले भुल्नु हुँदैन किनभने आजको यस घटनामा पनि हामीले सोही कुरालाई अनुभव गर्न सक्छौ। जब इसरायलीहरू परमेश्वरलाई पूर्ण लागिसकेका थिए त्यस बेलामा पनि केही इसरायलीहरू भने परमेश्वरलाई दुःखको समयमा प्रार्थना चढाइरहेका थिए र परमेश्वरले यी थोरै मानिसहरूको प्रार्थना पनि सुन्नुभयो। आशा छ तपाईँले आजको यस खण्डबाट बाइबलको घटना सुनाउने समयबाट बाइबलबाट केही ज्ञान र उत्साह प्राप्त गर्नुभएको छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशु ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशुको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशु ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकै लागि बिदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएम सुन्दै गर्नुहोला।

0: कार्यक्रम सुसमाचार सबैका लागि मास्मीको यहाँलाई हार्दिक स्वागत तथा जय मसी। श्रोता, यस कार्यक्रमले तपाईँ हामी सबैलाई सांसारिक जीवनबाट माथि उठी परमेश्वरको अनन्त राज्यमा प्रवेश गर्न सक्ने मार्गलाई पछ्याउन आग्रह गर्दछ। खुशी सबैको लागि आवश्यक छ। सबै खुशी हुन चाहन्छन्। आफ्नो खुशीको लागि संसारका मान्छेहरू जे पनि गर्न तयार हुन्छन्। कतिपय मानिसहरू आफ्नो खुशीको लागि गलत बाटो पनि अपनाउँछन्। यो अवश्य राम्रो भने होइन। एक अध्ययन अनुसार अधिकांश मान्छेका खुशीहरू चोट पुर्याइएका खुशीहरू हुन्छन्, जो पछि गएर अति घातक साबित हुँदछन्। अर्थात् संसारको खुशी क्षणिक छ, पलभरको छ, अनि यो एक निमेषको छ। श्रोता, आज हामी यही विषयलाई अर्थात् खुशीलाई ईश्वरीय पवित्र वचनहरूमा खोज्नेछौ। खुशी के हो, खुशी वास्तवमै कस्तो हुनुपर्छ, इत्यादि कुराहरूलाई सत्य तथा जीवित पवित्र वचन बाइबलबाट अझ हामीलाई प्रष्ट रूपमा जानकारी दिन तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर बुवा प्रभुजन साई आउँदै हुनुहुन्छ।
1: आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। श्रोताबृन्द, यहाँहरूका बीचमा हामी सधैँ यो विशेष कार्यक्रम प्रस्तुत गर्ने गर्दछौ। यो समय यहाँहरूले सुनिरहनु भएको कुरा हामी विश्वास गर्दछौ, किनभने यो मात्र एउटा यस्तो कार्यक्रम हो जुन कार्यक्रमले उद्धार र मुक्तिको बारेमा, ईश्वर शास्त्र तथा थ्योलोजिकल कुराहरूको बारेमा र हामीहरूलाई हाम्रा सृष्टिकर्ता ईश्वरले गर्न चाहनु भएको र हामीहरूले गर्नुपर्ने ड्युटीको विषयमा हामी केही बताउँदछौ। आज हामीहरू मानिस यो धरतीमा छौं र हामी कतिपय बेला हामी यो धरती छोड्नु पर्छ भन्ने कुरा हामी बिर्सेका हुँदछौ। यो धरती हाम्रो अस्थायी घर हो भन्ने कुरा बिर्सेका हुँदछौ र यो धरती अनि अनन्तको निम्ति बनाइएको छैन भन्ने कुरा हामी बिर्सिँदछौ। तब हामीहरू जान्दछौं कि XX र Y को सम्मिश्रणद्वारा मानिस भ्रूणको उत्पत्ति हुन्छ, तर त्यो भ्रूण शरीर हो र आत्मको उत्पत्ति ईश्वरीय शक्तिद्वारा हुने कुरा तपाईँ हामीले बुझ्नु पर्दछ। के हाम्रो यो शरीरमा आत्मा हाल्नुहुने ईश्वर उहाँ पक्कै पनि दृश्य र ठोस चीज हुनुहुन्न, उहाँ आत्मा हुनुहुन्छ। आत्माले आत्मको उत्पत्ति गर्न सक्दछ। आदरणीय श्रोता, यो विषयमा हामी जान्नु पर्दछ। हुन त तपाईँ र म आज आर्थिक विपन्नतामा छौं, हामी आर्थिक कमजोरीमा छौं र शिक्षाको घटी कमीमा छौं र हामी आत्मको अध्ययन गर्नलाई असक्षम छौं। तर आज यो संसारमा त्यस्ता व्यक्तिहरू पनि छन्, धन दौलतले प्रशस्त भएका छन् र तिनीहरू धन दौलतले अघाएका छन् र अब के गर्ने त, धन कमाएको बाटोहरू उनीहरूलाई मन पर्दैन। अब ईश्वरी आत्माको अध्ययनमा लागेका छन् र यसलाई पछ्याउँदै पहिल्याउँदै र सत्य साँचो कुराहरू भेटाउँदै आज तपाईँ हाम्रा बीचमा वितरण गरिरहेका छन् र यो कुरा हामीले विचार गर्नुपर्ने अति आवश्यक कुरा भएको छ। तर पनि आदरणीय श्रोता, यो धरतीमा जति धेरै धनी भए तापनि त्यो धनी मानिसले त्यो वास्तविक खुशी र सन्तोष भेटाउन सकेको हुँदैन। तब हाम्रो हृदयमा खुशी कसरी भेटाउने र खुशी के हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ। श्रोता, खुशी मानिस त्यही हुन सक्छ जसको सोच विचारमा शान्ति छ र हृदय सन्तुष्ट छ। जो व्यक्ति आफूसँग जे छ त्यही कुरामा सन्तुष्टि हुन सक्छ, त्यो मानिसलाई खुशी मानिस भन्न सकिन्छ। धेरै रुपियाँ पैसा, उच्च सफलता अथवा भौतिक वस्तुहरूको खुसियाली किन्न सकिँदैन, वस्तु भावहरू किन्न सकिन्छ। श्रोता, जसरी हामीले खटिया किन्न सक्छौं, हामीले तकिया किन्न सक्छौं, हामीले बेड बिस्तराहरू किन्न सक्छौं, तर निद्रालाई किन्न सक्दैनौं। हामीले खाने कुराहरूलाई किन्न सक्छौं, तर भोकलाई किन्न सक्दैनौं। कतिपय कुराहरू ईश्वरबाट आएका हुन्छन्, त्यो कुरा हामीले बुझ्दै नबुझेर हामीहरू त्यसलाई प्रयोग गरिरहेका हुन्छौं। यो धरतीमा पनि हामी पाइला पाइला यो संसार यो धरतीमा हिँडिरहेका हुन्छौं, तर यो धरती दिनेवालालाई हामी धन्यवादी भएका छैनौं। तपाईँले मलाई के कुरा दिनुभयो भने तपाईँको अपेक्षा यो हुन्छ कि कमसे कम धन्यवाद भन्नुहोस् भन्ने हृदय तपाईँको हुन्छ भने यो संसार हावाहुरी बादल वृष्टि आकाश धरती यो सुन्दर संसारलाई बनाउनुहुने हाम्रा परमपिता एकमात्र सत्य साँचो सृष्टिकर्ताले हामी हरेक मानिसले उहाँतिर धन्यवादी भएको उहाँ चाहनुहुन्छ। श्रोता दुःखको कुरा यो छ आज तपाईँ र म आफ्ना सोच विचारमा आफ्ना कल्पनामा हामी आफूले आफैलाई खुशी पार्ने बाटोतिर लागिरहेका छौं। सोच विचारमा शान्ति र हृदयमा सन्तुष्टि कसरी पाइन्छ रहस्य जान्नुभयो भने खुशी कसरी हुन सकिन्छ त्यसको रहस्य पनि तपाईँ हामीले जान्न सक्नेछौ। सोच विचारमा शान्ति र हृदयमा सन्तुष्ट राख्न चाहनुहुन्छ भने प्रथम त यस्तो हुनबाट हामीलाई कुन कुन कुराले बाधा पुर्याइरहेको छ ती कुराहरू पत्ता लगाउन जरुरत छ। श्रोता हामीलाई खुशी हुनदेखि बाधा पुर्याउने शब्द सुन्न मन लाग्दैन। यो शब्द पाप हो। पापले हामीलाई खुशी हुन दिँदैन र यो शब्द हामीलाई मन नपरे तापनि हामी कोही पनि पापदेखि मुक्त हुन सक्दैनौ अथवा पापबाट अलग हुन सक्दैनौ। पवित्र धर्मग्रन्थ बाइबलले प्रष्ट यसरी भन्दछ, गर्नु मात्र पाप होइन सोच्नु पनि पाप हो। र पवित्र धर्मग्रन्थ बाइबलको रोमी भन्ने पुस्तकको 3:23 भनेको छ, यो धरतीमा सबै मानिसले पाप गर्छन्, कोही पनि पापबाट अलग हुन सकेका छैनन्। तर कतिपय अन्य धर्मग्रन्थहरूमा हामी यो कुरा भेटाउँदछौ, जसले अध्ययन गर्नुभएको छ यिनीहरूलाई थाहा छ होला, जब जब यो धरतीमा पापीहरू बढ्नेछन् तब तब पापीलाई खोजी खोजी नाश गर्नेछौ। श्रोता तपाईँ हामीले जुन कुरालाई पछ्याउँदछौ त्यसको बारे अध्ययन गरौं र नबुझेर हामी पछ्याउँछौ भने त्यसलाई भन्छ अन्धविश्वास। हामीहरूले यो धरतीमा कतिपय कुरा पछ्याइरहेका छौं जे कुरा हामी जानिरहेका छैनौं। साँच्ची नै त्यसलाई भन्छ अन्धाले अन्धालाई डोर्याएको। हामी आफै अन्धकारमा छौं, आफैले सत्यता बुझेका छैनौं, तर त्यही कुरामा हामी लागिरहेका छौं। हामीलाई यो डर छैन कि हामी खाडलमा खस्ने त होइनौ, हामीहरू नराम्रो ठाउँमा पुग्ने त होइनौ, यो कुरा हामी डरै नमानेर हामी पछ्याइरहेका छौं। श्रोता जे कुरा हामी पछ्याउँछौ त्यो कुरा जानेर पछ्याउ। उदाहरणको लागि हामीहरू हरेक व्यक्ति दुई दुईवटा खुट्टा हुन्छन्, दुईटा हात हुन्छन्, दुईटा आँखा हुन्छन्, दुईटा कान हुन्छन्। अनि हामीहरूले यो बाटोमा दुईटा आँखा हुने व्यक्ति जति मेरा बुवा हुन् भन्न सक्दैनौ, दुईटा खुट्टा हुने व्यक्ति जति मेरै बुवा हुन् भन्न सक्दैनौ। श्रोता बुवा एक हुनुहुन्छ जसले हामीलाई जन्म दिनुहुन्छ, यो पार्थिव शरीरलाई जन्म दिनुहुने बुवा हुनुहुन्छ र उहाँलाई मात्र हामीले पूजनीय लेख्न मिल्छ र अरू सबैले आदरणीय लेख्नु पर्दछ। तर विडम्बना यो छ कि हामी यस धरतीमा आत्मिकी जगतमा गयौं भने मानिसहरूले साँचो बुवालाई नचिनेर र बुवाको आधार गरिरहेका छौं र यदि हामी बजारमा जो कोही दुई खुट्टे मानिसलाई बुवा भन्न थाल्यौं भने जानेका मान्छेहरूले आफ्ना बुवालाई राम्रोसँग चिनेका मान्छेले त्यो मान्छेलाई पागल भन्न भेट छैन, पक्कै पनि हामी त्यो अपमान खेप्नेछौ कि हामी पागल जस्तै हुनेछौ। अनि सबै बुवा जस्तै जस्तै भन्न सक्छौ र मानौ बुवा भनेर मानौ भन्ने शब्द लगाउन सक्छौ, तर आफ्नै बुवा भनेर भन्न सक्दैनौ। सृष्टिकर्ता एक हुनुहुन्छ र उहाँ जस्तै अरू कोही छैनन् र उहाँ एक हुनुहुन्छ। उहाँलाई भनिन्छ जीओडी गड अथवा परमेश्वर अथवा ईश्वर। तर हामी जब जब धर्मशास्त्र अध्ययन गर्छौं तब हामी भग प्लस भाको अर्थ बुझ्छौं। तपाईँलाई थाहा होला, कतिपयलाई थाहा छैन भने यो हामी जानौं कि भग भनेको स्त्रीलिङ्गलाई भन्छ भने बाण भनेको पुलिङ्गलाई भन्छ र यसको सम्मिश्रणद्वारा यो धरतीमा आई अचम्मका काम गर्नेहरूलाई यो दुई शब्दको सम्मिश्रण भग बाण भनिन्छ। तर एउटा विडम्बनाको कुरा यो छ श्रोता, तपाईँ हामीले जस्ट जान्नुपर्ने कुरा जान्न बित्तिकै गर्ने पर्छ भन्ने कुरा म भन्न सक्दिन किनभने ईश्वरले दिनुभएको स्वतन्त्रता हामी सबैमा छ। तर येशु ख्रिस्टलाई भग प्लस बाणको शब्द प्रयोग गरिँदैन, उहाँलाई प्रभुको शब्द प्रयोग गरिन्छ किनभने उहाँ पवित्र आत्माको शक्तिद्वारा मात्रै दुईटा भग प्लस बाणको सम्मिश्रणद्वारा यस धरतीमा उहाँ जन्मिनु भएन, उहाँ पवित्र आत्माको शक्तिद्वारा गर्भधारण भएर उहाँ यस धरतीमा जन्मेको कुरा प्रमाणित भएको छ। आदरणीय श्रोता तपाईँ र मलाई खुशी पार्नलाई हाम्रो पहिलो मन मस्तिष्क खुशी हुनुपर्दछ। हाम्रो घर ठूलो भएर हामी पूर्ण खुशी हुन सक्दैनौ, हामीहरूको धन दौलत प्रशस्त भएर खुशी हुन सक्दैनौ, अनि हामीहरू हेल्थी भएर खुशी हुन सक्दैनौ, हामीहरू ज्ञानी भएर पूर्ण रूपले खुशी हुन सक्दैनौ। केही हदसम्म हामी सबै खुसी छौं तर पूर्ण रूपले हामी कोही पनि खुसी छैनौं। श्रोता, यसको बारेमा हामी जान्न अति आवश्यक छ। पापले हामीलाई खुसी हुन दिँदैन, अघि नै हामीले भन्यौं यो शब्द हामीलाई मन नपरे तापनि हामीले गरिरहन्छौं। पापबाट अलग हामी कोही पनि छैनौं। जहाँ जब जब पापी बढ्ने र पापीलाई खोजी खोजी मार्ने जुन सेन्टेन्स हामीले भेटाएका छौं भने होसियार भएर यो पछ्याउनु पर्छ कि तपाईँ र म पापी छौं र हामी पापी खोजी खोजी यो धरतीमा मारिँदैछौं। तर प्रभु येशू ख्रीष्ट यो धरतीमा आइसकेपछि एउटा अनौठो कुरा भन्नुभयो, म पापीलाई होइन पापलाई नाश गर्न आए र पापीलाई बचाउन आए। श्रोता, प्रभु येशू ख्रीष्ट मात्र एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ यो धरतीमा जसले यो शब्द प्रयोग गर्नुभयो कि पापीलाई म प्रेम गर्छु तर पापलाई म घृणा गर्छु र म तिमीहरूलाई लट्ठी लगाउन होइन, म तिमीहरूलाई न्याय गर्नलाई होइन र तिमी पापीहरूलाई बचाउन आए, किनभने यो धरतीमा हरेक व्यक्तिले पाप गर्छ। आत्मीय श्रोता, तपाईँ र मेरा पाप असंख्या छन्। हो, मलाई कसैले ए पापी भनेर बोलाउँदा मेरो चित्त दुख्छ, म ऊदेखि रिसाउला, तर मैले एकदमै गहिरो साथ सोचेर भन्नुपर्छ हो म एक पापी हुँ। प्रभु यीशुले यही हृदय चाहनुहुन्छ तपाईँ र मैले जानी नजानी गरेका भूल गल्तीका निम्ति पश्चातापी हुनुपर्दछ। हो म पापी हुँ र पापी हुँ भनेर स्वीकारेको मात्र उहाँ चाहनुहुन्न। स्वीकारेर मात्रै हामी धर्मी हुन सक्दैनौ, त्यो पापको लेखा तिर्नुपर्छ। श्रोता, मैले तपाईँको घर चोरे भने त्यो घरमा चोरेको सम्पत्तिको डबल म तिर्न सक्छु, तर त्यो चोर्नु कामको मैले केही कुरा पनि तिर्न सक्दैन, त्यसको मूल्य छैन, त्यो पाप हो। चोर्नु पाप हो, चोरेको सामान पाप होइन। श्रोता, यदि मैले तपाईँलाई मैले त तपाईँको घर चोरे, अब यसको बदला तपाईँ गएर मेरो घर चोर्नुहोस् मैले भने त्यहाँ दुईटा पाप हुन्छ। त्यसैले यो एकदमै अप्ठ्यारो सिचुएसनलाई बुझेर तपाईँ र मेरा सृष्टिकर्ता परम धन्यका परमेश्वरले यो धरतीमा मसीह अथवा CHRIST क्राइस्ट पठाउने निर्णय गर्नुभयो, जसको अर्थ हुन्छ एनोइन्टेड वान। तपाईँ हामीले अक्सफोर्ड डिक्सनरी खोलेर हेर्यौं भने त्यहाँ क्लियर लेखेको छ एनोइन्टेड वान अथवा यो धरतीमा हरेक व्यक्तिले गरेका पापको निम्ति बलि हुनलाई एक मात्र चुनिएको व्यक्ति। मलाई तपाईँले राम्रो सिकाउनुहोला, मैले तपाईँलाई राम्रो सिकाउला, तर राम्रै सिकाएर हामीहरू पूर्ण धर्मी हुन सक्दैनौ, किनभने यसैया भन्ने पुस्तक पवित्र धर्मग्रन्थ बाइबलभित्र पर्छ र त्यो पुस्तकको 66:4 यसरी भनेको छ कि योर राइटेसनेस आर वेस्ट रेक फर मी, अथवा तेरा धर्म कर्महरू तेरा धार्मिक कामहरू मेरो निम्ति घर पुज्ने पोता भन्दा पनि फोहोर छन् भनेर तपाईँ र मेरा ईश्वरले भन्नुहुन्छ। तपाईँ र मेरो जीवनमा जानी नजानी कालो दाग लागेको छ। हामी कालो दाग लागेका व्यक्ति अथवा पापको छाप लागेका व्यक्तिसँग तपाईँ र मेरा शुद्ध र पवित्र ईश्वर बस्न सक्नुहुन्न। उहाँले बस्न चाहे तापनि उहाँ पवित्र हुनुहुन्छ र पवित्र ईश्वर अपवित्र मानिसहरूसँग बस्न सक्नुहुन्न, मिल्दै मिल्दैन, किनभने जसरी उज्यालो र अँध्यारोको सीमा हुँदैन त्यसरी परमेश्वर र यो धरतीका मानिसहरूको गरेको पापको एकता हुँदैन। त्यसैले परमेश्वर हाम्रा पिताले अनि हामीलाई प्रेम गरेर उहाँले हामी सारा संसारको निम्ति पवित्र धर्मग्रन्थ बाइबलको यहोन्ना भन्ने पुस्तकको 3:16 यसरी भनेको छ, ईश्वर अथवा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले आफ्नो एक मात्र पुत्रलाई यो धरतीमा पठाउनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्तको जीवन पाओस्। श्रोता, परमेश्वरले कस्तो प्रेम गर्नुभएको हो तपाईँ हामी जान्दैनौ। परमेश्वरको प्रेम जस्तो तपाईँ र मलाई हाम्रै आफ्नै आमा बुवाले पनि प्रेम गर्न सक्नुहुन्न, तपाईँ र मेरा सृष्टिकर्ताले गर्नुभएको प्रेम तपाईँ मेरा श्रीमान श्रीमतीले गर्न सक्नुहुन्न। परमेश्वर तपाईँ र मेरा जन्मदाताले गरेको प्रेम यो धरतीमा कुनै पनि व्यक्ति र कुनै पनि चिजले गर्न सक्दैन। यो धरतीमा गर्न सक्ने प्रेम भनेको धन दौलतको सहायता साथमा आफू मर्दाको अगाडिको घडीसम्म सहायता गर्न सकिएला, तर आफै मरेर जाने प्रेम एक ईश्वर येशु ख्रीष्टले गर्नुभयो, जो तपाईँ र मैले सत्य ईश्वर शास्त्र थियोलोजिकल स्टडीमा हामी प्रमाणित पाउन सक्छौ। श्रोता, तपाईँ र मलाई प्रभु येशु ख्रीष्टले गर्नुभएको प्रेमको आज तपाईँले र मैले अनादर गरे जस्तो लाग्छ, किनभने आज हामीले सजिलै निशुल्क पाउने मुक्तिलाई आज हामी धन पैसाले किन्न प्रयास गरिरहेका छौं। जब हामी आफ्ना पापको मूल्य धन पैसाले दान दक्षिणाले तिर्न चाहन्छौं र कोशिश गर्छौं, यसलाई ईश्वर शास्त्रले भन्छ हावामाथिको मुक्का। यदि हामीले हावामाथि मुक्का हान्यौं भने हामीले त्यो हावालाई केही पनि चोट पार्न सक्ने छैनौ, तर हामीहरूको काँधको जोड्नी बेलुका दुख्नेछ। त्यसरी नै हामीले गरेका पापको मूल्य केही पनि छैन, पाप अमूल्य छ। श्रोता, तपाईँ र मैले मारेको एउटा झिङ्गाको मूल्य खरबौं रुपियाँ पनि हुन सक्दैन। त्यो मर्यो सिद्धि हुन त तपाईँ र मेरो निम्ति त्यो केही पनि मूल्यको छैन, तर त्यो मर्यो भने त्यसलाई हामीले संसारको सबै पैसा खर्च गरे तापनि त्यो झिङ्गा फिर्ता आउने छैन र हाम्रो जीवनमा दाग लागिहाल्छ। त्यसैले परमेश्वर पिताले एउटा अनौठो योजना गर्नुभयो, तिमीहरूलाई राम्रै सिकाएर स्वर्गै पुग्ने धर्म गर्न सक्दैनौ। धर्मैले स्वर्ग पुग्न असम्भव छ, तर धर्म काम त गर, तर जानी नजानी गरेका पापको निम्ति तिमी मसीहको नाम अथवा येशु ख्रिस्टको नाममा पश्चाताप गर, क्षमा माग, सरी भन। मैले कसैको घर चोरे भने त्यहाँ तीनटा काम गर्नुपर्छ। पहिलो नम्बर, अदालतले तोकेको मूल्य मैले फिर्ता दिनुपर्छ। यदि मैले दिइन भने म जेल जानुपर्छ। र यो दुईटै कुरा गरिन भने यो धरतीमा हाम्रो उपाय छैन। तर ईश्वर हाम्रा परमेश्वरले प्रेम गर्नुभएको के छ त, हामी अर्को असल र सजिलो उपाय के गर्न सक्छौ, साँचो हृदयले पश्चाताप गरेर त्यो घर मालिकका चरणमा गएर हामी क्षमा माग्न सक्छौ, मलाई क्षमा दिनुहोस् र मेरा यस्ता यस्ता समस्या र कमजोरीको कारण म यो गर्न पुगेँ, सक्नुहुन्छ भने मलाई क्षमा दिनुहोस् र म तपाईँलाई तिर्नेछु। हामी एकदमै नम्र भएर झुक्यौं भने त्यो घर मालिकले त्यो सबै कुरा क्षमा दिन सक्छ। श्रोता, तर यो धरतीमा त्यस्ता सबै कुरा पुगेका घर मालिक हामी भेटाउन सक्दैनौं, तर स्वर्गका मालिक तपाईँ र मेरा परमपिता सनातनका परमेश्वर सृष्टिकर्ता, उहाँलाई क्रिएटर भनिन्छ, जसले यो संसार क्रिएट गर्नुभयो, यो क्रिएसन, यो बनेका चीज सबै उहाँका हातका रचना हुन्, उहाँसँग प्रशस्त छ र उहाँ लिन सक्नुहुन्छ। उहाँको प्रेम कस्तो हो कस्तो हामी बुझ्नै गाह्रो छ, तर पनि प्रार्थना गरौं येशु मसीहको नाउँमा त्यो प्रेम तपाईँले मैले बुझ्नेछौ र येशुलाई हाम्रो हृदयमा निम्त्याउ र लाइट अफ द वर्ल्ड संसारका ज्योतिले हामीलाई यथार्थ कुरा देखाउनुहुनेछ। श्रोता, यहाँहरूका बीचमा गीत राख्नेछौ र त्यहाँपछि फेरि हामी यहाँहरूका बीचमा आउनेछौ।

श्रोता, यो धरतीमा विज्ञानको कुरा अगाडि बढ़िरहेको छ, तर पनि अहिले सबैभन्दा ठूलो कठिनाई प्राविधिक कठिनाई भएको छ र तपाईँ बुझ्नुहुन्छ। आदरणीय श्रोता, यो कुरातिर नजाऊ र तपाईँ र म आत्मिक प्राणी हुँ। मानिस मात्र यस्तो एउटा प्राणी हो जसमा सोल, बॉडी र स्पिरिट तीनटा चीज हुन्छ, प्राण, आत्मा र शरीर हुन्छ, र अन्य सबै जनावरहरूमा प्राण र शरीर हुन्छ। कसरी हामी यो जान्दछौ भने, श्रोता, जोसँग आत्मा हुन्छ त्यसले ईश्वरको खोजी गर्छ। हामी आज सबै आफ्नो ठाउँबाट ईश्वरको खोजी गरिरहेका छौ र सृष्टिकर्ता ईश्वरले मानिसलाई बनाउनुको पहिलो अर्थ पनि यही हो कि मानिसले मसँग संगति गरोस्। जसरी हाम्रा आमा बुवाले सधैँ मेरो छोरा छोरीले मसँग प्रेमिलो स्वभाव गरोस्, मसँग यसले छोरा छोरीको व्यवहार गरेर जियोस् भनेर अपेक्षा गर्नुहुन्छ, त्यसरी नै तपाईँ र मेरा सृष्टिकर्ता परमेश्वरले त्यही अपेक्षा गर्नुहुन्छ। तर दुःखको कुरा, हामी मानिसहरू जसरी हाम्रा आमा बुवाले भनेको नमानेर कोही हाम्रा साथी, जसले चुरोट खाने साथी हुन सक्छ या त मदिरा सेवन गर्ने साथी हुन सक्छ अथवा मद्यपान गर्ने साथी हुन सक्छ, आफ्ना शुद्ध असल आमा बुवालाई, जो ईश्वर पछिको जुन स्थान लिएका आमा बुवा, उहाँहरूको कुरालाई छोडेर हामी त्यो इवान जाँड रक्सी खाने हाम्रा संसारिक साथी किन नहोस् उनीहरूको कुरा सुन्दछौ, त्यो भनेको हामीले आफ्ना आमा बुवाको मनलाई भाँच्नु हो। र त्यसरी नै आज हाम्रा पवित्र पवित्र पवित्र ईश्वर, जो पवित्र आत्मा हुनुहुन्छ, जो तपाईँ र मेरा हृदयमा बस्न चाहनुहुन्छ र उहाँको इच्छालाई नमानेर, उहाँको व्यवस्थालाई नमानेर आज हामी संसारको रमझम र संसारिक कुरालाई पछ्याइरहेका छौं। कतिपय संसारका कुरालाई पवित्र स्वर्गीय ईश्वरको हृदय दुखाइरहेको हुन्छ। श्रोता, यो कुरा हामीले बुझेका छैनौ र संसारलाई परमेश्वरले यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्, अथवा उहाँ तपाईँ र मेरो लागि अर्थात हामी सबैको लागि कलवरीको क्रुसमा मर्नुभयो र हामीलाई उहाँले यो भन्नुभएको छैन कि म तिमीहरूको लागि मरे, अब तिमीहरू मेरो लागि मर, यसरी तपाईँ र म जस्तो उहाँले बदला लिनुभएको छैन। उहाँले यति मात्र भन्नुभएको छ, म तिमीहरूको लागि मरे, यो मर्नुको अर्थ बुझ कि म तिमीहरूका पापको निम्ति मरे, तीन दिनपछि म बौरी उठे, यो कुरा विश्वास गर र मेरा शिरमाथि तिमीले जानी नजानी गरेका असंख्य पापहरू हाल, म पाप बोक्नलाई आए र तिमीहरूका पाप कलवरीको क्रुसमा ठोकिदिएको छु, यदि तिमीहरू साँचो पश्चातापी भएर मतिर फर्किन्छौ भने, अथवा साँचो सृष्टिकर्ता यसरी तपाईँ र म जस्तो उहाँले बदला लिनुभएको छैन, उहाँले यति मात्र भन्नुभएको छ, म तिमीहरूको लागि मरे, यो मर्नुको अर्थ बुझ कि म तिमीहरूका पापको निम्ति मरे।

0: आज आफ्ना इच्छाएका हाम्रा मनका कल्पनाका ईश्वर हामीले बनाइरहेका छौं र हाम्रा कल्पनाका ईश्वर कहिले पनि हुन सक्दैनन्, तर ईश्वरका कल्पनाका हामी हौं यो कुरा हामीले बुझ्नु पर्दछ। ईश्वरले आफ्नो कल्पनामा हामीलाई यो धरतीमा जन्म दिनुभएको छ, यो कुरा फ्याक्ट हो। तर यसको ठिक अपोजिट उल्टो हामीले के गरेका छौं, हामीले आफ्ना इच्छा आएका अनुहार बनाएर, आफ्ना इच्छा आएका माटाका रूप रंग बनाएर, सुन चाँदीका रूप रंग बनाएर हामीले ईश्वरको रूप बनाइरहेका छौं, जहाँ कि हामीले ईश्वरलाई कहिले देखेका छैनौं। हामी जस्ता तुच्छ व्यक्तिहरूले कहिले देख्न सक्दैनौ, तर जब हामी पश्चातापी भएर येशु ख्रिस्टको शिरमा पाप हाल्दछौं, तब ईश्वरलाई हामी महसुस गर्न सक्दछौं र ईश्वरको वास्तविकता बुझ्न सक्दछौ। अझै पनि पवित्र ईश्वरलाई देख्न मुस्किल हुन्छ, किनभने उहाँ भिजुअल थिङ्स होइन, उहाँ देखिने चिज हुनुहुन्न, उहाँ आत्मा हुनुहुन्छ। यो धरतीमा एक ठाउँ मात्र बस्न चाहनुहुन्छ उहाँ, उहाँको सिंहासन स्वर्गमा छ, पावदान पृथ्वीमा छ, त्यो पृथ्वीको ठाउँ हो तपाईँ र मेरो हृदय। तर आज हामीले आफ्नो हृदयमा ईश्वरले कहिले पनि पाव राख्न योग्यको पनि बनाएका छैनौं, तर ईश्वरलाई खोजेर हामी खोला धाइरहेका छौं, डाँडा धाइरहेका छौं, हामी झार जंगलमा धाइरहेका छौं। आदरणीय श्रोता, तपाईँ र म यसरी ईश्वरलाई खोज्न कतै पनि धाउनु पर्ने रहेछ। अर्को कुरा, ईश्वरलाई हामी केही कुरा पनि दिन सक्दैन रहेछौं। उहाँलाई न त रोटी चाहिन्छ, न त भात चाहिन्छ, न त रगत चाहिन्छ, न त मासु चाहिन्छ, र उहाँले खोज्नु भएको छ कि तपाईँको मेरो दिल। उहाँले यही चाहनुभएको हो, तर हामीले दिल उहाँलाई दिन योग्यकै बनाएका छैनौं, तर उहाँलाई खोजिरहेको भान र एक्टिङ गरेका छौं। यो एक्टिङको यथातथा जब तपाईँ र म उहाँको अगाडि जानेछौं श्रोता, त्यो दिन हामीले दिनुपर्नेछ। तपाईँले कृपा गरेर सोचिदिनुहोला कि मेरो भाइ नरकमा नजाओस्, यही कुरा मैले तपाईँलाई सोधा, त्यसैले म यो कार्यक्रम चलाइरहेको छु यो रेडियोबाट। यसको उपाय के त? यसको उपाय एक मात्र छ, तपाईँले जानी नजानी गरेका पापको पश्चाताप गर्नुहोस्, त्यो सबै पाप येशु मसीहको शिरमा हाल्नुहोस्। येशु तपाईँका पापका निम्ति मर्न आउनुभयो, मरेर तेस्रो दिनमा बौरी उड्नुभयो र शरीरसँग उडेर जानुभयो, मृत्यु कालावरणलाई जिर्ने र मृत्यु पछि के हुन्छ प्रष्ट बताउने येशु ख्रिस्टमाथि विश्वास गरेर अनि मृत्यु पछिको जीवन पाउनुहोस्। हुन्छ आदरणीय श्रोता, आज हामीहरूको साझो कार्यक्रम सुसमाचार सबैका लागिको समय गइसकेको छ। अब म फेरि आउने बाचाका साथ म प्रवचन विदा हुन्छु र प्रभु येशुमाथि विश्वास गरेर उद्धार र मुक्ति निशुल्क लिनुहोस् भन्दै यहाँहरूबाट विदा हुन्छु। नमस्कार तथा जय हिन्द।
1: धन्यवाद पास्टर बुवालाई, साँच्चीकै खुशी र सन्तुष्टि पाउनु हामी सबैको लागि ठूलो कुरा हो। तर संसारको पापले हाम्रो खुशीलाई छेडिक बनाइदिएको छ र हामी खुशीमा पनि दुःखमा पनि पापबाट भने अलग हुन सकिरहेका छैनौ। त्यसैले श्रोता, संसारको खुशी भन्दा माथि उठी परमेश्वरको अति उच्च प्रेमलाई बुझौं, उहाँको प्रेमलाई एकपटक आत्मसात गरी हेरौं। हामी हाम्रो अन्धविश्वासलाई होइन साँचो परमेश्वरलाई पश्चातापी भई पुकारौ। हामीले उहाँको प्रेम पाउनको लागि कुनै ठूलो मूल्य चुकाउनु पर्दैन, न त दान दक्षिणा र भेटी नै चढाउनु पर्छ। मात्र तपाईँ हामीलाई अनन्त जीवन दिनको लागि उहाँ क्रुसमा मर्नुभयो। उहाँको एउटै आग्रह, पश्चातापी भई येशु मसीहमा फर्कौ अनि मृत्यु पछि बौरी उठ्नु हुनेमाथि विश्वास गरौ। तपाईँ पनि यस विषयमा थप जानकारी लिन चाहनुहुन्छ भने हाम्रो सम्पर्कको लागि नम्बर रहेको छ 9860-2374-54, 9860-2374-54 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ susilaprabhajan1212@yahoo.com susilaprabhajan1212@yahoo.com। कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामी सबैलाई आफ्नो आशिष र आफ्नो अनुग्रहमा राख्नु भएको होस्। हवस् त, नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाई निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले तपेका हो, मका हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन, साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि परमेश्वरको वचनलाई सुन्नेछौ, अनि परमेश्वर तपाईँ र मसँग के बोल्न चाहनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्ने प्रयास गर्नेछौ। प्रियहरू, अनि आज म तपाईँहरूसँग बोल्न गइराखेको विषय चाहिँ हार्ने व्यक्ति होइन जित्ने व्यक्ति हुनुहोस् भन्ने विषयमा म बोल्न चाहन्छु प्रियहरू। अनि धेरै चोरी नि प्रियहरू, हाम्रो जीवनमा हामीले आफूले आफूलाई मूल्याङ्कन गर्यौँ भने हामी धेरै क्षेत्रमा हामी हारेको अनुभव गर्छौ। प्रियहरू, हामी काम नलाग्ने व्यक्ति भनेर हामीले आफूले आफूलाई मूल्याङ्कन गरिराखेको हुन्छ। प्रियहरू, आफ्नो मनमा, आफ्नो सोचमा, आफ्नो हृदयमा हामीले आफूले आफूलाई हार्ने व्यक्ति भनेर प्रमाणित गरिराखेको हुन्छौ। तर म आज तपाईँलाई एउटा यस्तो सत्य कुरा बताउन चाहन्छु, जुन कुराले यसरी भन्दछ प्रियहरू, परमेश्वरले हामीलाई हार्नको लागि होइन जित्नको लागि बोलाउनु भएको हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी भावनात्मक रूपमा दुखी हुन्छौ, हामीलाई यस्तो लाग्छ प्रियहरू, म चाहिँ हारिसके, म चाहिँ अब यहाँदेखि अगाडि बढ्न सक्दिन, मेरो अन्त्य चाहिँ यही हो भनेर हामीले सोचिराखेको हुन्छौ। तर म तपाईँलाई बताइदिन चाहन्छु, जुन समयमा तपाईँले म हारे सक्दिन, मेरो अन्त्य यहाँ हो भनेर सोच्नुहुन्छ नि, त्यो समयदेखि परमेश्वरले तपाईँ र मेरो लागि ढोका खोल्न थाल्नुहुन्छ। हालेलुया प्रियहरू, यो कुरा म तपाईँलाई बताउन चाहन्छु। नि धेरै चोटि प्रियहरू, हार मान्नु भनेको चाहिँ नि प्रयास नगर्नु हो। प्रियहरू, प्रयास गर्ने मान्छे चाहिँ कहिले पनि जीवनमा हार्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि विशेष गरी मानिस साथीहरूले कुन कुन क्षेत्रमा हारिराखेको अनुभव गर्छन् त प्रियहरू, म तपाईँलाई त्यो क्षेत्र बताउन चाहन्छु। धेरैजनाले चाहिँ आत्मिक क्षेत्रमा र विश्वासको क्षेत्रमा मैले हारेको छु भनेर मान्दछन्। किन भन्दै गर्दा चाहिँ नि, प्रार्थना गर्न मन लाग्दैन, वचन अध्ययन गर्न मन लाग्दैन, संगति जानु मन लाग्दैन प्रियहरू, उपवास बस्न मन लाग्दैन भनेर हामीले आफूले आफूलाई हारेको र आत्मबोध गरेको अनुभव गर्छौ। तर म तपाईँलाई बताउन चाहन्छु, त्यो अन्त्य होइन। जब तपाईँले मैले यो गरेको छैन भन्ने कुरा अनुभव गर्नु नै प्रियहरू, तपाईँ चाहिँ आत्मामा बढ्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। कतिचोटि हामी परमेश्वरलाई शङ्का गर्छौ होला, हामी विश्वासमा कमजोर भइराखेको छौ होला, र हामीले परमेश्वरमा भरोसा गरेका छैनौ होला। प्रियहरू, हामी आत्मिक र विश्वासमा हारेको अनुभव गरिराखेको छौ होला। म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, तपाईँ आत्मामा र विश्वासमा हार्नु भएको व्यक्ति होइन प्रियहरू, तर तपाईँले यदि म आत्मामा र विश्वासमा हारेको छु भन्ने कुरा तपाईँले सोचिराख्नु भएको छ भने नि तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति हो प्रियहरू। त्यसै गरी प्रियहरू हामी अर्को क्षेत्रलाई पनि हेरौँ। धेरैचोटि हामी शैक्षिक क्षेत्र र हाम्रो भविष्यमा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि हामीले हाम्रो अध्ययनलाई पुरा गर्नु नपाउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि प्रियहरू हाम्रो जीवनमा हामी काममा हाम्रो भविष्यमा असफल हुँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। तर तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, अन्धकार पछि नि हाम्रो जीवनमा अवश्य पनि उज्यालो आउँछ। अनि तपाईँ र म चाहिँ शैक्षिक र भविष्यमा हारेको होइनौ, हामीले हारेको हो भनेर मानेको मात्र हो। तर परमेश्वरले तपाईँको शैक्षिक स्तरमा र तपाईँको भविष्यमा तपाईँलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। अनि धेरैचोटि हामीले हाम्रो आत्मबल गुमाउँदै गर्दा पनि हामीले हारिराखेको हुन्छ। अनि धेरैचोटि हामी पारिवारिक रूपमा हामी हारेको अनुभव गर्छौँ प्रियहरू। जस्तै प्रियहरू हाम्रो परिवारमा सम्बन्धहरू बिग्रिएको हामीले अनुभव गर्छौँ। हाम्रो परिवारमा झगडा पर्दै गर्दा हाम्रो सम्बन्धमा म हारे भनेर हामीले सोच्छौँ। कतिचोटि अपमानको कुराहरू आउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। कतिचोटि प्रियहरू सम्बन्धमा निराश आउँदै गर्दा हामीले हारेको अनुभव गर्यौँ भने नि तपाईँ हार्ने होइन, अब जित्ने प्रयासमा हुनुहुन्छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, हामी मानिस जातिहरू हामीसँग भावना छ, तर भावना भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ सत्यता हो प्रियहरू। अनि सत्यले चाहिँ तपाईँलाई हार्न दिँदैन, सत्यले चाहिँ तपाईँलाई विजयतिर लिएर जान्छ भन्ने कुरा तपाईँ र मैले बुझ्नु आवश्यक छ प्रियहरू। धेरैचोटि हामी आर्थिक कुरामा र व्यावसायिक क्षेत्रहरूमा हामीले हारेको अनुभव गर्यौँ होला प्रियहरू। हामी धेरै ऋणमा छौँ होला, ऋणबाट हामी निस्कन सकेको छैन होला, हामी व्यापारमा असफल भइराखेको छौँ होला, हाम्रो कामको नतिजाहरू आएको छैन होला। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यो वर्षमा चाहिँ नि तपाईँ र मैले प्रयास गर्न आवश्यक छ। हामी आर्थिक रूपमा बलियो हुनलाई हामी जब प्रयास गर्छौँ र आय स्रोतहरू हामी बढाउँछौँ नि, परमेश्वरले अवश्य पनि तपाईँ र मलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउनु हुनेछ प्रियहरू। अनि म यो पनि बताउन चाहन्छु, धेरैचोटि प्रियहरू हामी स्वास्थ्य शारीरिक क्षेत्रमा हामीले हारेको अनुभव गरिराखेको छौँ होला, अब चाहिँ सकियो, म कहिले निको हुन सक्दिन भनेर हामीले सोचेको छौँ होला। यदि हामीले त्यसरी सोचेको छौँ भने हो हामी निको हुन सक्दैनौ। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले नि तपाईँलाई निको पार्न चाहनुहुन्छ। परमेश्वरले तपाईँलाई तपाईँको स्वास्थ्य फेरि फर्काउन चाहनुहुन्छ प्रियहरू। तपाईँलाई म यो बताउन चाहन्छु, हामी आज बिरामी छौँ होला, तर भोलि पके पनि हामी स्वस्थ हुनेछौँ प्रियहरू। अनि स्वास्थ्य र शारीरिक क्षेत्रमा पनि हामी हार मान्नु हुँदैन प्रियहरू। तर धेरै मान्छेहरूले यो क्षेत्रमा हार मानिराखेको छन्। अनि अहिलेको एकदमै लेटेस्ट श्रेणी प्रियहरू, साइकोलोजी डिसअर्डरको कुराहरू हामी सुन्छौँ प्रियहरू। हाम्रो जीवनमा डिप्रेसन छ, डिप्रेसनले चाहिँ म चाहिँ हारेको भन्ने कुरा हामीलाई लाग्छ। एन्जाइटी प्रियहरू, डर, चिन्ता, आत्मबलहरू चाहिँ घटिराखेको छ। हामीले आफूले आफूलाई विश्वास गर्न सकिराखेको छैनौँ प्रियहरू। हामी यो कुरामा पनि हारेको हामीले अनुभव गरिराखेको छौँ प्रियहरू। तर तपाईँलाई म बताउन चाहन्छु, आज हामी मनोवैज्ञानिक रूपमा भावनात्मक रूपमा हारिराखेको छौँ होला, तर भोलि उस्तै दिन रहने छैन, भोलि चाहिँ अर्को दिन आउनेछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हार केवल यो बाहिरी परिस्थिति हो प्रियहरू, परिणाम होइन भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। म जीवनको कुनै पनि क्षेत्रमा हार्ने होइन, तर विजय प्राप्त गर्ने व्यक्ति हो भन्ने कुरा चाहिँ जब हामीले सोच्छौँ नि, हाम्रो मनले हामीलाई विजयतिर लिएर जान्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हाम्रो जीवनमा सङ्घर्ष छ, मैले हारेको छु भन्ने ठाउँ छ प्रियहरू। त्यो चाहिँ धनीलाई पनि छ, गरिबलाई पनि छ, शिक्षितलाई पनि छ, अशिक्षितलाई पनि छ, दाजु भाइलाई छ, त्यो दिदी बहिनीलाई पनि छ प्रियहरू। हाम्रो जीवनमा चुनौती आउँछ प्रियहरू, हाम्रो जीवनमा अप्स एन्ड डाउन आउँछ। तर म तपाईँलाई बताउन चाहन्छु, परिस्थितिले हामीलाई हारेको जस्तो देखाउन सक्छ, तर वास्तवमा त्यो हार होइन, त्यो चाहिँ हाम्रो जीवनको सुरुवात हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जित बाहिर परिस्थिति हो, जित चाहिँ बाहिर परिस्थितिसँग होइन, प्रियहरू भित्र विश्वाससँग आत्मनिर्भर हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। धेरै चोटि हामी यस्तो मानसिकता बोकेर हिँडिराखेको हुन्छौ, म सक्दिन, अब केही हुँदैन भन्ने कुरा हामीले सोचेर हिँडिराखेको हुन्छौँ। तर म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँ र मैले हितोपदेश 30:7 हेर्यौँ भने यहाँनिर यसरी लेख्छ, फर एज हि थिङ्क्स इन हिज हार्ट सो इज हि भन्ने कुरा यहाँ बताएको छ। मानिसले जे सोच्छ नि आफ्नो हृदयमा ऊ त्यस्तै बन्दै जान्छ भन्ने कुरा परमेश्वरको वचनले हामीलाई सिकाउँछ। प्रेरण हामीले हाम्रो जीवनमा हामी किन हारिराखेको छौँ भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। हाम्रो जीवनमा हार्नुको कारण चाहिँ के हो भन्दै गर्दा, पहिलो कारण चाहिँ परमेश्वरमाथि हामी विश्वास राख्दैनौँ प्रियहरू, किन भन्दै गर्दा चाहिँ आफ्नो बलमा, आफ्नो क्षमतामा, आफ्नो शक्तिमा हामी निर्भर हुन्छौँ र हामी परमेश्वरलाई भन्दा चाहिँ ठुलो समस्यालाई देख्छौँ प्रियहरू, त्यही भएर हामीले हार्दछौँ। तर परमेश्वरको वचनले के भन्छ, धन मान सम्मान चाहिँ परमेश्वरबाट आउँछ भन्ने कुरा तपाईँ र मलाई सिकाउँछ। अनि तपाईँ र मैले Hebrews 11:6 हेर्यौँ भने विश्वास बिना चाहिँ परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ भन्ने कुरालाई यहाँ बताएको छ। तपाईँ र मेरो जित चाहिँ नि परमेश्वरमा विश्वास गर्दै गर्दा आउँछ, अविश्वास गर्दै गर्दा आउँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को कुरा चाहिँ के हो भन्दै गर्दा नि प्रियहरू, हार्ने व्यक्तिले चाहिँ जहिले पनि नकारात्मक सोच्छ र बोल्छ प्रियहरू। अनि यो नकारात्मक सोच र नकारात्मक बोली चाहिँ नि शैतानले हामीलाई हाम्रो जीवनमा हालिदिन्छ। किन भन्दै गर्दा ऊ चाहिँ झुटको पिता हो भन्ने कुरा तपाईँ र मलाई थाहा छ प्रियहरू। अनि म सक्दिन, अब ढिलो भइसक्यो भन्ने सोचहरू राखेर हामी हिँडिराखेको हुन्छौँ। बोलीले हामीलाई चाहिँ प्रियहरू कमजोर बनाइराखेको हुन्छ। शैतानले तपाईँलाई कमजोर बनाउने यो हतियार पनि हो। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब तपाईँ र मैले हितोपदेश 18:21 हेर्यौँ भने जीवन र मृत्यु चाहिँ जिब्रोमा हुन्छ भन्ने कुरा परमेश्वरको वचनले सिकाइराखेको छ। यसको मतलब चाहिँ प्रियहरू, अब तपाईँ र मैले बोल्ने समय आएको छ, म हार्नको लागि होइन, म जित्नको लागि हो भनेर हामीले थाहा गर्न आवश्यक छ प्रियहरू। अनि अर्को कारण चाहिँ नि धेरै चोटि हामी डर र निराशलाई चाहिँ स्थान दिइराखिराखेको हुन्छ प्रियहरू। किन म यो कुरालाई भनिराखेको छु भन्दा, हार्नु ठुलो कुरा होइन प्रियहरू, आफैले आफैसँग हार्नु चाहिँ ठुलो कुरा हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब हामीले डर र निराशलाई ठाउँ दिन्छौँ नि प्रियहरू, यो असफलतादेखि हामी उठ्न सक्दैनौँ। डरले हामीलाई जहिले पनि नि एउटा यस्तो ठाउँमा राख्दछ जुन ठाउँदेखि हामी अगाडि बढ्न सक्दैनौँ। डर र निराशलाई स्थान दिनु पनि हार्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को चाहिँ धैर्यको अभाव ले गर्दा पनि हामी हार्न सक्छौँ प्रियहरू। धैर्य गर्नु भनेको चाहिँ नि हार्नु होइन प्रियहरू, धैर्य गर्नु भनेको चाहिँ नि प्रियहरू तपाईँ र मैले जितलाई कुरेर बस्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तुरन्तै हाम्रो जीवनमा कतिचोटि नि प्रियहरू नतिजाहरू आउँदैन। अनि तपाईँ र मैले बाइबलमा हेऱ्यौँ भने धेरै ठाउँमा परमेश्वरले पर्खिनलाई बताउनु भएको छ प्रियहरू। अनि तपाईँ र मैले Galatians 6:9 हेऱ्यौँ भने असल काम गर्न थाक्नु हुँदैन, समयमा चाहिँ हामीले फल पाउँछौँ भन्ने कुरा त्यहाँनिर लेखेको छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, धैर्य गर्नु भनेको चाहिँ नि तपाईँ शक्तिशाली हुनु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ म्याच्युरिटीमा बढ्नु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ अब संयमी हुनु हो भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को चाहिँ के हो भन्दा, आज्ञाकारिताको कमीले गर्दा पनि हो प्रियहरू। हामी परमेश्वरतिर फर्किनु छोडेर हाम्रो बलमा, हाम्रो इच्छामा, हाम्रो शक्तिमा हामी जब हुन्छौँ नि प्रियहरू, हामीले हार्नै पर्छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, जितको स्रोत चाहिँ प्रभु येशू ख्रीष्टै हुनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अन्तिम कुरा चाहिँ के बताउन चाहन्छु भन्दा चाहिँ, हार चाहिँ अन्त्य होइन, यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ नि। आज चाहिँ हाम्रो जीवनको सिकाइ हो प्रियहरू, अनि धेरै चोटि हाम्रो जीवनमा असफलता आउँदै गर्दा चाहिँ त्यसलाई असफलताको रूपमा भन्दा पनि सिकाइको रूपमा हामीले हेर्यौं भने प्रियहरू हामी जित्न सक्छौ प्रियहरू। अनि तपाईँ र मैले रोमी 8 अध्यायको 37 पदमा हेर्यो भने हामी उहाँद्वारा सबै कुरामा विजय भइसकेको छौ भन्ने कुरा चाहिँ तपाईँ र मलाई परमेश्वरको वचनले सिकाउँछ। म तपाईँलाई यो समय नि एउटा महान वैज्ञानिकको हारको कथापछि जित कसरी पायो भन्ने कुरालाई बताउन चाहन्छु। प्रियहरू हामी सबैजनालाई थाहा छ यो बत्ती बनाउने वैज्ञानिकको नाम, जसलाई चाहिँ हामी थोमस अल्फा एडिसन भनेर भन्छौँ, जसले चाहिँ संसारमा यो बत्तीद्वारा उज्यालो पारिदिएको छ। यदि यो बत्ती नभएको भए अहिले हामी अँध्यारोमै हुन्थ्यौँ होला। तर जब उसले यो बत्ती बनाउन थाले नि प्रियहरू, उसले आफ्नो जीवनमा धेरैचोटि असफलतालाई चाहिँ सामना गर्नु परेको थियो। धेरैचोटि उसको सामानहरू जलेर नष्ट भएको थियो, धेरैचोटि उसको सामानहरूले काम गरेन र धेरै पैसाहरू उसको जीवनमा खर्च भयो। अनि धेरै मान्छेहरूले उसलाई के भने भन्दा चाहिँ नि, तपाईँ त बारम्बार हार्दै हुनुहुन्छ, अब किन छोड्नुहुन्न यो बत्ती बनाउनलाई, बल्ब बनाउनलाई भन्दै गर्दा उसले मिठो र अर्थपूर्ण जवाब दिएको छ, म हारेको छैन, काम नगर्ने हजारौं तरिका मात्र पत्ता लगाइराखेको छु भनेर उसले बताए। प्रियहरू म किन यो बताइराखेको छु भन्दा चाहिँ नि, हार नै अन्त्य होइन प्रियहरू। जब हामी थोमस एडिसनको जीवनबाट हेर्यो भने हामीले यो कुरा सिक्न सक्छौ प्रियहरू। धेरैचोटि असफलता हामी हुँदै गर्दा चाहिँ नि हामी चाहिँ हाम्रो सफलताको लागि बनिराखेको हुन्छौ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। जब उसको जीवनलाई हेर्छौ नि, हार मान्ने होइन प्रियहरू, टिकिरहनेले चाहिँ जितलाई प्राप्त गर्न सक्छ भन्ने कुरा चाहिँ उसको जीवनबाट हामी सिक्न सक्छौ। त्यति मात्र होइन, जब हामी सोच परिवर्तन गर्छौ नि तब मात्र हाम्रो जीवन परिवर्तन हुन सक्छ प्रियहरू। एकचोटि हारेर यदि थोमस एडिसन चाहिँ बस्दैको भए नि प्रियहरू, यो संसारले यति राम्रो बलहरू पाउने थिएन प्रियहरू। म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रियहरू, हो हाम्रो जीवनमा धेरै क्षेत्रमा हामीले हारको सामना गरिराखेको छौँ होला, तर तपाईँलाई बताउन चाहन्छु त्यहाँनिर तपाईँलाई जितले कुरेर बसिराखेको छ यदि तपाईँले प्रयास गर्नुभयो भने प्रियहरू। अनि तपाईँ र मैले बाइबलमा हेर्यौँ भने पनि नि प्रियहरू, तपाईँ र मैले पहिलो सामुएल 17 अध्यायमा त्यहाँनिर दाउदले गोलायतलाई जितेको घटना छ प्रियहरू। तपाईँ र मैले बुझ्नु पर्छ त्यो समयमा के भइरहेको थियो भन्दा, इजरायलको सेना र इजरायलको राजा साउल चाहिँ डराएर गोलायतसँग बसिराखेको थियो। अनि त्यो समयमा गोलायत यति ठुलो जाइन्ट, यति शक्तिशाली थियो, उसले चाहिँ इजरायलीहरूलाई धम्काइराखेको थियो प्रियहरू। त्यो धम्काउँदै गर्दा तर दाउदले के गरेका छन् भन्दा नि प्रियहरू, दाउदको जीवनमा हेर्नुभयो भने, जब तपाईँले भजन संग्रहमा हेर्नु भने उसले मिठो कुरा गरेका छन्, मलाई मेरो बाबुआमाले त्यागे तापनि परम प्रभुले त्याग्नुहुन्न भन्ने कुरा। उसले आफ्नो परिवारमा हार्नु परेको थियो प्रियहरू, यसैले राजा अभिषेक हुने बेलामा चाहिँ नि उसलाई छोरा पनि गनेको थिएन प्रियहरू, त्यो चाहिँ उसको लागि हार थियो प्रियहरू। तर परमेश्वरले दाउदलाई हार्नको लागि होइन प्रियहरू, जित्नको लागि बोलाउनु भएको थियो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु। यदि दाउदले त्यो गोठालो हुँदै गर्दा चाहिँ म हार्नको लागि हो, परमेश्वरको योजना चाहिँ मेरो जीवनमा छ भन्ने कुरा चाहिँ उसले थाहा नगरेको भए चाहिँ नि, उसले गोलायतलाई ठुलो देख्थ्यो तर परमेश्वरलाई सानो देख्थ्यो। तर यहाँनिर के भइरहेको छ भन्दा नि, उसले चाहिँ गोलायतलाई सानो र परमेश्वरलाई ठुलो देख्यो जब उसले, तब चाहिँ उसले आफ्नो जीवनमा विजयलाई पक्रिन सकेको छ, विजयलाई हासिल गर्न सकेको छ प्रियहरू। अनि यही नै म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँले जित्ने सोच लिएर हिँड्नुहुन्छ दाउदले जस्तै तपाईँले जित्न सक्नुहुन्छ प्रियहरू। तपाईँले नयाँ करारमा हेर्नु भने येशूलाई चाहिँ कल्भरी क्रुसमा टाङ्दै गर्दा सबैले हार्यो भन्दै थिए, तर उहाँले मृत्युलाई पनि जित्नु भएको घटना हामी पाउन सक्छौ प्रियहरू। पुरानै करारमा तपाईँले योसेफको जीवनमा हेर्नुभयो भने नि प्रियहरू, योसेफले चाहिँ यदि म चाहिँ हारेको व्यक्ति हो, म बेचिएको व्यक्ति हो, म झ्यालखानामा भएको व्यक्ति हो, मलाई चाहिँ बलात्कार गर्न खोजिएको व्यक्ति हो भनेर उसले सोचेको भए पनि ऊ चाहिँ मिश्र देशको प्रधानमन्त्री हुन सक्दैन थियो प्रियहरू। अनि मैले योसेफको बारेमा बताइरहेको थिएँ प्रियहरू, लुकेको सङ्घर्षले चाहिँ नि प्रियहरू उसको जीवनमा सार्वजनिक विजयलाई जन्माइराखेको थियो भन्ने कुरालाई हामीले थाहा गर्न सक्छौँ। अर्को व्यक्ति, एकदमै महान व्यक्तिको बारेमा चर्चा गर्न चाहन्छु। तपाईँ र मलाई थाहा छ अमेरिकाको 16 राष्ट्रपति अब्राहम लिंकनको कुरा गर्न चाहन्छु प्रियहरू। उसको जीवनमा हेर्यो भने नि प्रियहरू, अब्राहम लिंकनलाई चाहिँ महान राष्ट्रपति भनिन्छ अमेरिकाको। तर ऊ महान हुनको लागि चाहिँ नि प्रियहरू त्यतिकै त्यहाँसम्म आइपुगेको होइन, उसले आफ्नो जीवनमा धेरैवटा हारलाई चाहिँ सामना गर्नु परेको थियो प्रियहरू। जब उसले व्यापार सुरु गरे नि प्रियहरू, ऊ असफल भएको कुरा हामीलाई थाहा छ। जब उसले ऋण लियो, ऋणमा पर्दै गर्दा नि उसले त्यो असफलतालाई सामना गर्नु परेको छ। जब चुनावमा उभिएर ऊ चुनाव लड्दै थियो नि प्रियहरू, धेरैचोटि उसले चुनाव हार्नु परेको छ। अनि धेरैवटा चुनाव हार्दै गर्दा नि प्रियहरू, उसको निजी जीवनमा पनि गहिरो दुःखबाट हारबाट ऊ जानु परेको छ प्रियहरू। धेरै मानिसहरूले उसलाई चाहिँ हार्ने व्यक्तिको नाम दिएको थिए, तर अब्राहम लिंकनले नि प्रियहरू उनले हारलाई अन्त्य मानेनन् प्रियहरू। त्यति मात्र होइन, असफलताबाट उसले चाहिँ सिकिराखेको थिए, आफ्नो उद्देश्य र विश्वासमा उसले अडिकिराखेको थिए र निरन्तर अघि बढिराखेको थिए भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब एउटा मान्छे चाहिँ हारलाई हार मान्दैन र विजयतर्फ बढ्छ नि, उसलाई चाहिँ कसैले पनि रोक्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले नयाँ करारमा हेऱ्यौँ भने पावललाई हामी देख्न सक्छौँ। ऊ चाहिँ एकदमै क्रिस्चियनहरूलाई सताउने व्यक्ति। जब ऊ क्रिस्टमा आयो नि प्रियहरू, धेरै मान्छेले ऊ जेलमा जाँदै गर्दा, उसले कष्ट भोग्दै गर्दा, उसले यातनाबाट जाँदै गर्दा, अपमान भोग्दै गर्दा, धेरैले धोका दिँदै गर्दा, असफल हुँदै गर्दा प्रियहरू, धेरैले ऊ चाहिँ हारेको व्यक्तिको रूपमा उसलाई चिनेको थियो यहुदी र फरिसीहरूले। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब ऊ जेलमा यातनामा थियो नि, जब उसले पराजय असफलता जस्तो कुरालाई देख्दै थियो नि, जब ऊ स्वास्थ्यमा पनि असफल हुँदै गइराखेको थियो नि, उसले जब परमेश्वरमा विश्वास राख्यो, उसले सफलता प्राप्त गरेको कुरालाई हामी थाहा गर्न सक्छौँ प्रियहरू। परमेश्वरमा जब उसले विश्वास गर्यो, उसको त्यो हारलाई परमेश्वरले शक्तिमा परिणत गरिदिनु भयो। उसको जीवनबाट पनि हामीले यो कुरालाई सिक्न सक्छौँ प्रियहरू। धेरैचोटि हामी दुःखबाट जाँदा, कष्टबाट जाँदा, अभावबाट, अन्यताबाट जाँदै गर्दा हामीले हाम्रो जीवनलाई हारतिर ढालिराखेको हुन्छौँ। तर म तपाईँलाई यो बताउन चाहन्छु, परमेश्वरले तपाईँ र मलाई हार्नको लागि होइन, जित्नको लागि बोलाउनु भएको। प्रियहरू, हाम्रो जीवनमा केही कुरा नहुँदै गर्दा पनि नि तपाईँ र मसँग येशु हुनुहुन्छ। येशु हुनु नै तपाईँ र मैले प्रत्येक कुरा जित्नु हो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामी विजयतर्फ चाहिँ कसरी बढ्न सक्छौँ त प्रियहरू, तपाईँ र मैले थाहा गर्नुपर्छ। पहिलो कुरा चाहिँ हामी परमेश्वरमा विश्वास गर्नुपर्छ। जब हामी परमेश्वरमा भरोसा गर्छौँ, हामीले परिस्थितिलाई होइन परमेश्वरलाई जब हेर्छौँ नि प्रियहरू, हाम्रो जीवनमा सफलताले चाहिँ के गर्न थाल्छ, बाटो खोल्न थाल्छ। यसको मतलब मैले यो भनिराखेको छैन तपाईँलाई परमेश्वरले करोडौँ अरबौँ पैसा दिनुहुन्छ भनिराखेको छैन। परमेश्वरले तपाईँलाई चाहिने सफलता तपाईँलाई दिनुहुन्छ, यो कुरा म विश्वास गर्छु। अनि अर्को कुरा चाहिँ प्रियहरू, तपाईँहरू मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ प्रियहरू। यदि असफलता भएर हामी बस्यौँ भने हामीले सफलता पाउन सक्दैनौँ, यदि मैले हारे भनेर हामी बस्यौँ भने हामीले जित्न सक्दैनौँ। यदि थोमस एडिसनले म बल बनाउँदिन भनेर बसेको भए नि अहिले संसारभरि उज्यालो हुने थिएन प्रियहरू। त्यही भएर तपाईँ मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ। अनि अर्को कुरा चाहिँ नि सकारात्मक सोच र सकारात्मक बोली अपनाउन आवश्यक छ प्रियहरू। सक्दिन भन्ने ठाउँमा अब चाहिँ हामीले सक्छु भनेर हामीले बताउन थाल्नु आवश्यक छ। सोच र शब्दले तपाईँको जीवनलाई आकार दिन्छ प्रियहरू। हितोपदेश त्यसको साथमा त्यहाँनिर तपाईँ र मैले थाहा गर्न सक्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु, जसले तपाईँलाई निराश बनाउँछ, त असफल होस्, त राम्रो छैन, तैँले सक्दिनस् भन्छ नि, त्यो मान्छेको आवाजलाई नसुन्नुहोस् प्रियहरू। त्यस्तो कुरा चाहिँ दुष्टबाट आउँछ, परमेश्वरको मानिसबाट आउँदैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अर्को कुरा चाहिँ नि प्रियहरू, धैर्य र समयलाई पर्खनुहोस्। जब तपाईँले धैर्य गर्नुहुन्छ, विजय तुरन्तै आउँदैन प्रियहरू, विजयले समयलाई लिन्छ। तपाईँ र म धैर्य गर्नु आवश्यक छ। धैर्य जब हामी गर्छौँ नि, हामीले पक्कै पनि धैर्यताको फल विजयलाई प्राप्त गर्न सक्छौँ। अनि सही मार्गदर्शन र सहयोग चाहनु प्रियहरू। अनि म तपाईँलाई यो पनि भन्न चाहन्छु, तपाईँले जवाब एकाउन्टेबिलिटी टिमलाई बनाउनुहोस्, जसले चाहिँ तपाईँ जितेको देख्न चाहन्छ, जसले चाहिँ तपाईँ अगाडि बढेको तपाईँलाई चाहन्छ। किन म यो भन्दैछु भन्दा, पावलले पनि मिसनरीमा साथीहरू लिएर हिँडेको कुरालाई हामी पाउँछौँ। यीशुले पनि आफ्नो मिसनमा चेलाहरू लिएर हिँड्नुभयो। अनि त्यसरी नै तपाईँ र मलाई सहायता गर्ने साथीबाट तपाईँ र मैले मार्गदर्शन खोज्न आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले बाइबलमा हेऱ्यौँ, दाउदले गोलायतलाई जित्यो, उसले विजयलाई प्राप्त गर्यो। पावलले दुःख कष्टबाट पनि के गर्यो प्रियहरू? विजय प्राप्त गर्यो। योसेफले पनि विजय प्राप्त गर्यो प्रियहरू। थोमस एडिसनले पनि के गर्यो? हारलाई होइन, विजयलाई उसले थाहा गरेको छ। त्यति मात्र होइन प्रियहरू, अब्राहम लिंकनको घटनाबाट पनि हामीले हेऱ्यौँ। तर म तपाईँलाई म यो कुरा बताउन चाहन्छु प्रियहरू, हामी हारको आत्मा होइन प्रियहरू, जितको आत्मा लिएर हामी अगाडि बढौँ। के तपाईँ हारेको व्यक्ति भनेर सोच्दै हुनुहुन्छ? तपाईँलाई म बताउन चाहन्छु, तपाईँ हारेको व्यक्ति होइन, परमेश्वरले तपाईँलाई जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। हारदेखि डराउने भन्दा पनि नि प्रयास गर्ने व्यक्ति हामी हुन सकौँ। हार नै विजयको सुरुवात हो भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि यो समय म प्रार्थना गर्न चाहन्छु प्रियहरू, हामी सबैजनाको लागि। हामी परिवारमा हारिरहेको छौँ होला, आर्थिक कुरामा हामी हारिराखेको छौँ होला, हाम्रो भविष्यको लागि हारिराखेको छौँ होला। म तपाईँलाई बताउन चाहन्छु, प्रत्येक कुरा चाहिँ हामी यीशुद्वारा जित्न सक्छौँ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो सुन्दर समय। जसरी प्रभु तपाईँले हामीलाई सिकाउँदै हुनुहुन्थ्यो, हामी हार्ने व्यक्ति होइन, हामी जित्ने व्यक्ति रहौँ भनेर, अनि प्रभु हामी यो प्रार्थना गर्छौँ। हो, हामी धेरैचोटि सम्बन्धहरूमा हारेका छौँ होला, धेरैचोटि हामी हाम्रो फ्युचरप्रति प्रभु हामी अनियलतामा भएर हारेको छौँ होला, धेरैचोटि हामी आर्थिक कुराहरूमा हारेको हामीले अनुभव गरेका छौँ होला, धेरैचोटि हाम्रो स्वास्थ्य बिग्रिएको कारण हामीले हारेको महसुस गरेका छौँ होला, धेरैचोटि हामीले हाम्रो मण्डली सोचे जस्तो नहुँदै गर्दा हामीले हारेको महसुस गरेका छौँ होला, धेरैचोटि हामीले हाम्रो जीवनलाई मूल्याङ्कन गर्दै गर्दा म त केही कामको होइन भन्ने कुरालाई सोचेर हामी हारेको जस्तो अनुभव गरेका छौँ होला। तर प्रभु हामी यो प्रार्थना गर्न चाहन्छौँ, हामीलाई हार्ने व्यक्ति होइन, हामीलाई जित्ने व्यक्ति बनाउनु भएको होस्। मैले हारे भनेर चुप लागेर बस्ने व्यक्ति होइन, प्रयास गर्ने व्यक्ति बनाउनु भएको होस्। प्रभु तपाईँले हामीलाई अझ धेरै वृद्धि गर्नुभएको होस् भनेर हामी प्रार्थना गर्छौँ। अनि यो प्रार्थना बिन्ती हामी तपाईँको हातमा राख्छौँ र यो पनि भन्दछौँ, प्रभु हाम्रो जित तपाईँबाट आउँदछ, हाम्रो विजय तपाईँबाट आउँदछ, हाम्रो भिक्ट्री तपाईँबाट आउँदछ, हाम्रो शक्ति, हाम्रो बल, हाम्रो स्रोत तपाईँ हुनुहुन्छ, तपाईँले नै सबै कुरामा हामीलाई सहायता गर्नुभएको छ। धन्यवाद प्रभु तपाईँलाई, येशु प्रभुको नाममा आमेन। म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति हुनुहुन्छ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।
4: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818915447 र 9813855447 9813855447 हस्त श्रोता अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: म गायिका धनुषा घले तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
3: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

हाम्रो ध्यानलाई भङ्ग गर्ने धेरै कुराहरूको सामना हामीले गर्छौं। हामीलाई हाम्रो उद्देश्य प्राप्त गर्न नदिनको लागि, परमेश्वरसँग हाम्रो सम्बन्धमा चाहिँ हामीलाई टाढा लैजानको लागि हाम्रो ध्यानलाई बिथोल्ने धेरै खालका बाधा, परीक्षा र डिस्ट्राक्सनहरूको सामना हामीले दिन प्रतिदिन गरिराखेका हुन्छौं। अनि यी सबै कुराहरूलाई सकेसम्म हामी जितेर अगाडि जान खोज्छौं। यी कुराहरूबाट हाम्रो ध्यानलाई भङ्ग गरेर जे कुरा ठिक हो, जे कुरा महत्वपूर्ण छ, जे कुरा चाहिँ आवश्यक छ, ती कुरामा हामी हाम्रो ध्यानलाई लगाउन खोज्छौं। तर यसो गर्नु सजिलो भने पक्कै छैन। दिन प्रतिदिन हाम्रा डिस्ट्राक्सनहरूसँग फाइट गर्नु, दिन प्रतिदिन हाम्रो ध्यानलाई भङ्ग गर्न आउने विभिन्न बाधाहरूसँग एक किसिमले संघर्ष गर्दै अगाडि बढ्नु सजिलो पक्कै छैन। अनि यसो गर्दाखेरि कहिलेकाहीँ हामी एकदमै शिथिल हुन्छौं, हामी हार मान्न पुग्छौं, हामी कहिलेकाहीँ यी संघर्षमा पराजित हुन पुग्छौं र नचाहँदा नचाहँदै पनि ती कुराहरूलाई चाहिँ हाम्रो ध्यान भङ्ग गर्नको लागि हामी अनुमति दिइपठाउँछौं, किनकि ती कुरासँग संघर्ष गर्ने शक्ति हामीसँग नभए जस्तो लाग्छ, हामी ती कुरालाई जित्न सक्दैनौं जस्तो हामीलाई लाग्छ, ती कुरालाई परिवर्तन हामी गर्न सक्दैनौं जस्तो लाग्छ, अनि हामी हार मान्न पुग्छौं।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता हो र आज पनि यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको बारेमा कुरा गर्न म आइसकेको छु। मलाई विश्वास छ तपाईँ पनि आजको कार्यक्रम सुन्न प्रार्थना अनि उत्साहको साथमा चाहिँ रेडियो सेट अगाडि बसिसक्नु भएको छ। कार्यक्रममा यो महिनाभरि नै हामी डिस्ट्रेक्सनहरूको बारेमा कुरा गर्दैछौं, जसले चाहिँ हाम्रो ध्यानलाई भंग गर्छन्, हामीलाई हाम्रो उद्देश्य प्राप्त गर्न बाधा पुर्याउने काम गर्छन्, परमेश्वरसँगको सम्बन्धमा अगाडि बढ़न दिँदैनन् र जे कुरा ठिक हो, जे कुरा गरिनुपर्छ, ती कुराबाट हाम्रो फोकसलाई, हाम्रो ध्यानलाई बिथोली दिने त्यस्ता कुराहरूको बारेमा हामी चर्चा परिचर्चा गर्दैछौ। र आजको विशेष कार्यक्रममा चाहिँ हामी कसरी चाहिँ हामी त्यस्ता बाधाहरूलाई चाहिँ हामी जित्न सक्छौ या ती कुराहरूबाट कसरी हार नमान्ने, किनकि मैले शुरूआतमा भने कहिलेकाहीँ डिस्ट्रेक्सनहरूसँग संघर्ष गर्नु, ती कुरालाई जित्न खोज्नुको लागि धेरै एनर्जी हामीलाई चाहिन्छ, धेरै अभ्यास हामीले गर्नुपर्छ, यी कुराबाट सजिलै बाहिर आउनलाई कतिचोटि सम्भव जस्तो देखिँदैन, जसको कारणले गर्दा हामी ती डिस्ट्रेक्सनहरूमा गिभ इन गर्छौ, ती कुराहरूलाई चाहिँ हामी हाम्रो शक्ति हाम्रो फोकस सबै दिइपठाउँछौ र अन्त्यमा हामी हार मान्छौ, हामी हरेस खान्छौ, यो कुराबाट त परिवर्तन गर्न सकिँदैन जस्तो हामीलाई लाग्छ। तर आजको कार्यक्रममा हामी एउटा कुरा स्मरण गर्छौं या सिक्छौं कि परमेश्वरले हामीलाई हार मान्ने आत्मा दिनुभएको छैन, उहाँले हामीलाई जीतको आत्मा र अगाडि बढ़ने आत्मा दिनुभएको छ, हौसलाको आत्मा दिनुभएको छ। अनि उहाँमा हामी छौं भने चाहिँ हामीले सजिलै हार मान्नु पर्दैन, उहाँले हामीलाई सहायता गर्नुहुन्छ र यी यस्ता प्रेसरबाट, यी यस्ता डिस्ट्रेक्सनबाट, यी यस्ता हामीलाई अलमल ल्याउने कुराहरूबाट चाहिँ उहाँको अनुग्रहमा हामी यसलाई जितेर अगाडि बढ़न सक्छौ भन्ने बारेमा चाहिँ आज हामी कुराकानी गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रम पनि तपाईँ अनि मेरो हामी दुवैजनाको लागि चाहिँ आशिषित हुनेछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं। हिब्रूको पुस्तक 12 अध्यायको 1 पदमा लेखिएको छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्य राखिदिएको दौड़ धैर्य साथ दौड़ौं। प्रिय मित्र, हाम्रो जीवन एउटा दौड़ नै हो, दौड़ जस्तै नै हो, हामी दिन प्रतिदिन यो दौड़मा सहभागी भएका छौं र दिन प्रतिदिन हामी एउटा डिस्टेन्सलाई तय गर्दैछौ, यो दौड़लाई हामी पूरा गर्दैछौ। दौड़मा दौड़नले हल्का हुनुपर्छ, होइन, हामी बोझ लिएर या भारी बोकेर दौड़न सक्दैनौ, यो सामान्य कुरा हो, तपाईँ र म बुझ्न सक्छौ। अनुमान गर्नुहोस् न, तपाईँ हतार हतार बजार जाँदै हुनुहुन्छ, तर तपाईँ घरबाट नै अलरेडी एउटा भारी बोकेर जाँदै हुनुहुन्छ, बच्चालाई पनि बोक्नु भएको छ, एउटा ब्याग पनि बोक्नु भएको छ भने तपाईँ निश्चित समयमा एकदमै स्फूर्त रूपमा बजार पुग्न सक्नु हुँदैन, तपाईँ थाक्नुहुन्छ, होइन, त्यो बोझले हामीलाई गलाउँछ। त्यसैले त बाइबलले हामीलाई भन्छ त्यो बोझालाई पन्छाएर, त्यो बोझलाई फ्याँकेर चाहिँ हामीले के हो त अगाडि दौड़मा चाहिँ हामी हाम्रो ध्यानलाई केन्द्रित गर्नुपर्छ। अब यहाँनिर बोझ के हुन सक्छ त, तपाईँ र मेरो जीवनमा बोझ या डिस्ट्रेक्सन के हुन सक्छ? उदाहरणको लागि तपाईँ र म जीवनको दौड़मा छौं र एउटा निश्चित गन्तव्यमा पुग्नु हाम्रो उद्देश्य हो, अनि त्यो गन्तव्यमा पुग्न नदिनको लागि के बोझहरू आइपर्छन् हाम्रो जीवनमा, के डिस्ट्रेक्सनहरूको सामना हामीले गर्नुपर्छ, कहिले के आइपर्छ, कहिले के आइपर्छ, अनि ती सबै कुरालाई हामी बोकेर हिँड्न थाल्यौं भनेदेखि हामी पक्कै पनि निश्चित समयमा हाम्रो गन्तव्यसम्म पुग्न सक्दैनौ, अनि सजिलै पुग्न सक्दैनौ, कति थाक्छौ होला, कति त्यो कुराले हामीलाई अप्ठ्यारो बनाउँछ। अनि ती बोझहरू धेरै थरी हुन सक्छन्, ती डिस्ट्रेक्सनहरू धेरै थरी हुन सक्छन्, निराशा हुन सक्छ, पाप हुन सक्छ, डर हुन सक्छ, एउटा गिल्ट हुन सक्छ, यी सबै कुरालाई हटाएर चाहिँ यी सबै बोझलाई पन्छ्याएर चाहिँ हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्नुपर्छ या जीवनमा अगाडि बढ्नुपर्छ। यी बोझहरू बोकेर यी डिस्ट्रेक्सनहरूलाई चाहिँ हामीले एकदमै महत्व दिएर यसलाई पनि सँगसँगै लिएर हिँड्न थाल्यौं भने हामी हाम्रो गन्तव्यमा पुग्न सक्दैनौं। हामी सबैजनालाई थाहा छ येशु स्वयंले पनि परीक्षाको सामना गर्नुभयो, त्यो परीक्षाको सामना गर्दा उहाँले प्रयोग गर्नुभएको एउटै हतियार छ परमेश्वरको वचन, परमेश्वरले दिनुभएको प्रतिज्ञा, परमेश्वरले बताउनु भएका
कुरा हाम्रो जीवनमा पनि जब हामी कमजोर हुन्छौँ या भनौँ हामी परीक्षाको सामना गर्छौँ या विभिन्न डिस्ट्राक्सनहरूको सामना हामीले गर्छौँ हामीले पनि परमेश्वरको वचनलाई स्मरण गर्नुपर्दछ। भजन संग्रहको पुस्तक 119:11 पदले भन्छ कि तपाईँको वचन मैले मेरो हृदयमा राखेको छु ताकि म पाप नगरौं मैले पाप नगरौं भनेर तपाईँको वचन चाहिँ मैले मेरो हृदयमा राखेको छु भनेर चाहिँ भजन संग्रहको पुस्तकले भन्दछ। यसको अर्थ के हो? यसको अर्थ सरल छ कि परमेश्वरको वचन नै हाम्रो शक्ति हो, परमेश्वरको वचन नै हाम्रो हतियार हो। जब जीवनको यात्रामा हामी थाक्छौं, जब विभिन्न खालका डिस्ट्राक्सनहरूले हामीलाई पछाडिबाट तान्ने काम गर्छ, तपाईँ कल्पना गर्नुहोस्, तपाईँ दौडिँदै हुनुहुन्छ र पछाडिबाट तपाईँलाई कसैले तानिराखेको छ, डोरी लगाएर तपाईँलाई बल प्रयोग गरेर पछाडि खिचिराखेको छ भने तपाईँ कसरी अगाडि बढ्न सक्नुहुन्छ? त्यसले तपाईँलाई पछाडि धकेल्ने काम गर्छ। अनि हाम्रो जीवनमा आउने डिस्ट्राक्सनहरू पनि त्यस्तै नै हो। हाम्रो जीवनमा परमेश्वरले राखिदिनु भएको उद्देश्य हामीले पूरा नगरौं भनेर परमेश्वरले हाम्रो लागि तय गरिदिनु भएको दौड हामीले पूरा नगरौं भनेर पछाडिबाट विभिन्न खालका कुराले हामीलाई तान्छ, हामीलाई चाहिँ बोझ बोकाइदिन्छ, हामी हाम्रो जीवनलाई गरुङ बनाइदिन्छ, हाम्रो जीवनलाई चाहिँ गलाइदिन्छ। अनि त्यस्तो समयमा चाहिँ परमेश्वरको वचनले नै हामीलाई शक्ति दिन्छ। उहाँको वचन नै हाम्रो स्ट्रेन्थ हो, हाम्रो शक्ति हो। त्यसले हामीलाई फेरि के हो त त्यो बोझहरूलाई हटाउनलाई मदत गर्छ। ती बोझहरू चाहिँ हामी हटाउन सक्छौँ, प्रभुको अनुग्रहमा ती कुराबाट छुटकारा पाउन सक्छौं, ती डिस्ट्राक्सनहरूलाई जित्न सक्छौं भन्ने कुरा चाहिँ परमेश्वरको वचनले हामीलाई सम्झाउँछ र उहाँको वचनले हामीलाई शक्ति दिन्छ। हिब्रू 12:2 पदलाई हामी हेर्छौं भने त्यहाँ लेखिएको छ, हिब्रूको पुस्तक 12 अघि हामीले एक पद पढ्यौं र अब 2 हामी हेरौं। यहाँ लेखिएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्य राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिने पट्टि विराजमान हुनुहुन्छ। यो पदले हामीलाई फेरि पनि सम्झाउँछ कि हाम्रो नजर चाहिँ हामीले येशूतर्फ नै राख्नुपर्छ, परमेश्वरतर्फ नै राख्नुपर्छ। हाम्रो फोकस चाहिँ परमेश्वरमा नै हुनुपर्छ, चाहे हामी हाम्रो जीवनमा जस्तो सुकै परिस्थितिको सामना किन नगरौं, या हाम्रो जीवनमा जस्तो सुकै डिस्ट्राक्सन, जस्तो सुकै ठूलो परीक्षा या डिस्ट्राक्सन किन नआओस्, यदि हाम्रो फोकस चाहिँ परमेश्वरमा छ, हामी परमेश्वरमा केन्द्रित छौं, हाम्रो आँखा चाहिँ उहाँतिर नै छ भने हामी अगाडि बढ्न सक्छौं।

प्रिय दिदी बहिनी, हामी आफ्नै जीवनका कति घटनाहरूबाट पनि आफै हौसला पाउन सक्छौ जस्तो लाग्छ। कहिले काहीँ हामी हाम्रा दुःखका क्षणहरूलाई या भनौँ एकदमै संघर्षको एकदमै निराशाको क्षणलाई हामी सम्झन चाहँदैनौ। ती कुराले हामीलाई फेरि दुःख दिन्छ जस्तो लाग्छ, ती कुरा सम्झेर किन दुखी हुने जस्तो पनि लाग्छ। तर यदि अर्को पाटोबाट त्यसलाई हेर्छौ भनेदेखि त्यो अवस्थामा तपाईँ कसरी चाहिँ तपाईँ हरेस नखाइकन अगाडि बढ्नुभयो, अथवा परमेश्वरको वचनले तपाईँलाई कसरी सम्हाल्यो र परमेश्वरले कसरी तपाईँलाई हार मान्न दिनु भएन तर तपाईँलाई विजयतर्फ अगाडि बढाउनु भयो, त्यो परिस्थितिमा पनि जुन परिस्थितिबाट निक्लिन असम्भव जस्तै देखिन्थ्यो त्यो परिस्थितिबाट पनि प्रभुले तपाईँलाई आजको दिनसम्म ल्याउनु भएको छ। यसको मतलब तपाईँले हार मान्नु भएन, तपाईँले परमेश्वरमा भरोसा गर्नुभयो, तपाईँले निरन्तर उहाँमा भरोसा गर्नुभयो। परिस्थिति खराब हुँदा पनि तपाईँको अगाडि बाटो नदेखिँदा पनि तपाईँले परमेश्वरमा चाहिँ हरेस खानु भएन, तपाईँले हार मान्नु भएन, उहाँमा विश्वास गरिरहनु भयो र आज तपाईँ यो परिस्थितिमा या यो अवस्थामा हुनुहुन्छ, प्रभुले तपाईँलाई यो अवस्थामा ल्याउनु भएको छ भन्ने तर्फबाट हामीले त्यो कुरालाई सोध्छौ भने हामी त्यो कुराबाट हौसला पाउन सक्छौ। मेरै व्यक्तिगत जीवनमा यस्ता दिनहरू पनि छन् जुन दिनहरूमा मलाई लाग्थ्यो कि मेरो जीवन चाहिँ अब समाप्त हुँदैछ, मेरो अब अगाडि बढ्ने कुनै पनि बाटो नै छैन, सबै ढोकाहरू बन्द छन्, अब नयाँ कुरा केही पनि हुन सक्दैन, मेरो जीवन अब यतिमै सकिन्छ भन्ने जस्ता पनि मेरा जीवनमा दिनहरू थिए। अनि त्यो दिनहरूमा मैले परमेश्वरबाट हौसला नपाएको भए, मैले हार मानेको भए, अथवा मेरो जीवनमा जति पनि डिस्ट्र्याक्सनहरू आएका थिए, जति पनि बाधाहरू आएको थियो, जति पनि बोझहरू मैले बोकिराखेको थिएँ, ती कुरासँग मैले हार मानेको भएदेखि आज म यहाँ हुने थिइनँ, पक्कै पनि म यहाँ हुने थिइनँ। र यो ठाउँबाट म नेपालमा भएका महिलाहरूको लागि प्रभुमा भएको आशालाई बाँड्ने यो स्थानसम्म म पक्कै हुने थिइनँ, मेरो जीवन समाप्त हुने थियो मैले हार मानेको भएदेखि। तर प्रभुको वचनले मलाई हार मान्न दिएन, किनकि हामीले अघि नै हेर्यौं प्रभुले हामीलाई एकदमै कमजोर अनि हारको आत्मा दिनुभएको छैन, हार मान्ने आत्मा दिनुभएको छैन। हो कहिलेकाहीँ परिस्थितिहरू कठिन हुँदाखेरि यी कुराहरू पत्याउन हामीलाई गाह्रो हुन्छ, यी कुराहरूलाई विश्वास गरेर अगाडि बढ्नलाई हामीलाई गाह्रो हुन्छ, तरै पनि हामीले प्रभुमा भरोसा गरेर हार मानेनौं भनेदेखि हाम्रो विजय सम्भव छ। प्रभुले हामीलाई हाम्रो उद्देश्य प्राप्तिको लागि प्रयोग गर्नु नै हुन्छ, उहाँले बाटो देखाउनु नै हुन्छ, उहाँले बाटो बनाउनु नै हुन्छ, तर हामीले हार चाहिँ मान्नु भएन। आज जतिजना यो कार्यक्रम सुन्दै हुनुहुन्छ म यहाँहरूलाई यही कुरा स्मरण गराउन चाहन्छु कि परमेश्वरमा तपाईँ र मेरो जीवन चाहिँ हारको जीवन होइन, हामी जीतको जीवन हो, हामी विजयी जीवन जिउनको लागि बनाइएका हौ। हाम्रो जीवनमा अप्ठ्याराहरू त पक्कै आउँछन्, निराशा आउँछन्, डिस्ट्र्याक्सनहरू आउँछन्, हामीलाई प्रभुबाट टाढा लैजानको लागि हर सम्भव प्रयास गरिन्छ, हामीलाई पछाडि खिच्नको लागि धेरै कुराहरू लागि परेका छन्, धेरै शक्तिहरू लागि परेका छन्, धेरै मानिसहरू, धेरै अवस्थाहरू, धेरै निराशा अनि परिस्थितिहरू हाम्रो पछाडि लागि परेका छन्। तर पनि हामीले हार मान्नु हुँदैन, जब हामी हार मान्दैनौं र निरन्तर परमेश्वरमा भरोसा गर्छौं तब हामी विजयी जीवन जिउन सक्छौं, तब हामी हाम्रो जीवनको उद्देश्यको लागि हामी अगाडि दौडिन सक्छौं, हाम्रो जीवनको दौड़मा चाहिँ हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्न सक्छौं। प्रिय मित्र, जब जब जीवन कठिन हुन्छ, जब जब धेरै खालका डिस्ट्र्याक्सनहरू, धेरै खालका बाधाहरूको हामी सामना गरिराखेका हुन्छौं, यो बेलामा हामीले एउटा बिर्सनै नहुने कुरा चाहिँ के हो भने हामी एक्लो छैनौं। परमेश्वरले हामीलाई हाम्रो मण्डली परिवार दिनुभएको छ, उहाँले हामीलाई एउटा समुदाय दिनुभएको छ जहाँ चाहिँ हामी आफू कमजोर हुँदाखेरि सहायता माग्न सक्छौ, शक्ति प्राप्त गर्न सक्छौ, हौसला प्राप्त गर्न सक्छौ, अनि हामीले एक्लै यी कुराहरूको सामना गर्नुपर्छ भन्ने छैन। परमेश्वर पक्कै हाम्रो साथमा हुनुहुन्छ र सँगसँगै उहाँले हाम्रो जीवनमा यस्तो समुदाय, यस्तो समूह, यस्ता मानिसहरू, यस्तो मण्डलीहरू राखिदिनु भएको छ जहाँ चाहिँ हामी गएर चाहिँ आशालाई अझै जागृत गराउन सक्छौ, हामी आफ्ना कुराहरू राख्न सक्छौ, होइन प्रार्थनाको निवेदन राख्न सक्छौ। अनि यसो गर्नु चाहिँ तपाईँले आफ्नो कमजोरी देखाउनु होइन, धेरैचोटि हामीले सङ्घर्ष गरिराखेका
कुरा या हाम्रो जीवनमा आएका डिस्ट्राक्सनहरूसँग सङ्घर्ष गरिरहँदाखेरि यी कुराहरू हामी अगाडि भन्नको लागि हामी डराउँछौ, लजाउँछौ, ओ यो मेरो कमजोरीको रूपमा पो लिनुहुन्छ कि भन्ने हामी सोध्छौ। सहायता माग्नु, कसैलाई चाहिँ मेरो लागि प्रार्थना गरिदिनुहोस् भन्नु चाहिँ कमजोरीको चाहिँ एउटा संकेत हो जस्तो हामी ठान्छौ, तर त्यसो होइन। प्रभुले ती मानिस, ती समुदाय, ती मण्डली तपाईँको लागि भनेर राखिदिनु भएको हो। तपाईँलाई आवश्यकता तपाईँ पर्दाखेरि तपाईँ मण्डली जानुहुन्छ, अरू कसैलाई आवश्यकता पर्दा कोही तपाईँ कहाँ आउँछन्, अनि त्यो एउटा परिवार हो, त्यो एउटा सम्बन्ध हामीलाई दिनुभएको छ। यी कुराहरू हामी अगाडि भन्नको लागि हामी डराउँछौ, लजाउँछौ, ओ यो मेरो कमजोरीको रूपमा पो लिनुहुन्छ कि भन्ने हामी सोध्छौ। सहायता माग्नु, कसैलाई चाहिँ मेरो लागि प्रार्थना गरिदिनुहोस् भन्नु चाहिँ

0: लागेको छ, म अब अगाडि बढ्न सक्दिनँ भन्ने जस्तो लागेको छ भनेदेखि आफ्नो समुदायसँग, आफ्नो मण्डलीसँग, आफ्नो मण्डली परिवारसँग प्रार्थनाको कुरा गर्नको लागि, प्रार्थनाको निवेदन गर्नको लागि तपाईँ नहिचकिचाउनुहोस्। यो तपाईँको कमजोरी होइन, तर यसो गर्नु चाहिँ बुद्धिमानीपूर्ण कुरा हो। प्रिय श्रोता मित्र, हामीले हाम्रो जीवनमा हार नमान्नको लागि एउटा कुरा थाहा गर्नुपर्छ कि म के कुराले एकदमै गलिराखेको छु, के कुराले चाहिँ मलाई कमजोर बनाइराखेको छ, यो कुरा हामीले थाहा पाउनु पर्यो। र अर्को महत्वपूर्ण कुरा, मेरो शक्ति कहाँबाट आउँछ, मैले के कुराबाट बल पाउँछु, मैले कहाँबाट आशा पाउँछु, मेरो शक्तिको स्रोत कहाँ छ, मेरो शक्तिको स्रोत को हुनुहुन्छ, कसले मलाई बलियो बनाउनुहुन्छ, यो कुरा चाहिँ हामीले थाहा पाउनै पर्छ। जब हामी हाम्रो शक्ति परमेश्वरबाट आउँछ, मेरो बल परमेश्वरबाट आउँछ, मेरो आशा परमेश्वरबाट आउँछ, मेरो भरोसा परमेश्वरमा छ भन्ने कुरामा यकिन हुन्छौं, तब हामी हार मान्दैनौ, किनकि हाम्रो परमेश्वर कस्तो महान अनि शक्तिशाली हुनुहुन्छ र उहाँले कति धेरै प्रेम र वास्ता हामीलाई गर्नुहुन्छ भन्ने कुरा जब हामी बुझ्छौं, तब परिस्थितिहरूसँग हामी हार मान्दैनौ। हो, परिस्थितिलाई सामना गरिराखेकै समयमा हामीलाई गाह्रो हुन्छ, हामी अप्ठ्यारोमा हुन्छौँ, ती कुराहरूले हामीलाई पक्कै पनि चोट दिन्छ, हामीलाई पीड़ा दिन्छ, अप्ठ्यारो बनाउँछ, तर यी कुराहरू चाहिँ टेम्पोररी हुन्, यी कुराहरू चाहिँ अस्थायी हुन्। मेरो स्थायी बल होइन, मेरो चट्टान चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा जब हामी यकिन गर्छौ, तब चाहिँ हामी ती कुराहरूसँग हार नमानिकन बरु उल्टो शक्तिसँग चाहिँ हामी के हो त संघर्ष गर्न सक्छौ, उल्टो शक्तिसँग चाहिँ त्योसँग फाइट ब्याक गर्न सक्छौ, र प्रभुले त्यो कुरामा हामीलाई सहायता गर्नुहुन्छ। आज हामी मनन गरौं कि म मेरो संघर्षहरूसँग कसरी लड़ाई गर्दैछु, म मलाई डिस्ट्राक्ट गर्न आउने कुराहरूसँग हार मान्दैछु कि ती कुराहरूसँग म फाइट ब्याक गर्दैछु, र यो कुराको लागि म कसमाथि भर परेको छु, म मेरो शक्ति मैले कहाँबाट पाइराखेको छु, त्यो कुरा चाहिँ आज तपाईँ र मैले के हो त थाहा गर्न जरूरी छ। र अर्को कुरा, मैले निराशामा एक्लोपनमा संघर्ष गर्दै गर्दा, मेरो डिस्ट्राक्सनहरूसँग फाइट ब्याक गर्दै गर्दाखेरि मलाई सपोर्ट गर्नको लागि मेरो पछाडि को छन्, मेरो मण्डली छ, मेरो परिवार छ, मेरा साथीभाइ छन्, मेरो मण्डलीका प्रिय परिवारहरू मसँग छन् भन्ने कुरा जब हामी बुझ्छौं, तब हामी यी यस्ता डिस्ट्राक्सनहरूसँग हार मान्दैनौं, तर हामी यसलाई लड़ाई गर्छौं र विजय पनि हासिल गर्न सक्छौं। प्रिय श्रोता मित्र, आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ, हामी कार्यक्रमको अन्तिममा छौं र आजको कार्यक्रमबाट म एकदमै उत्साहित भएको छु, किनकि हो हामी दिन प्रतिदिन कति धेरै कुरासँग हामी संघर्ष गर्छौं, कति धेरै कुरासँग हामी सामना गर्छौं, अनि यो सामना गर्दै गर्दाखेरि हाम्रो शक्ति र बल परमेश्वरबाट आउँछ है भन्ने कुरा हामी धेरैचोटि बिर्से पठाउँछौ। आजको कार्यक्रमबाट मेरो शक्ति र बल चाहिँ परमेश्वरमा छ, उहाँ चाहिँ निरन्तर मलाई के हो त शक्ति र बल दिइरहनु भएको छ भन्ने कुरा मैले फेरि एकचोटि ताजा गरेर स्मरण गरेको छु, र यसले दिन प्रतिदिन मेरो जीवनमा अगाडि बढ्न मलाई सहायता गर्नेछ। मलाई विश्वास छ तपाईँले पनि आजको कार्यक्रमलाई यसै गरी बुझ्नु भएको छ। हाम्रो जीवनमा डिस्ट्राक्सनहरू आउँछ, विभिन्न खालका कुराहरू आउँछन्, तर हामीले हाम्रो भरोसा प्रभुमा राखेर उहाँलाई हेरेर हामी अगाडि बढ्छौं भने हामी विजयी जीवन जिउन सक्छौ। हवस् त, आजको लागि मलाई विदा दिनुहोस्। कार्यक्रमसँग सम्बन्धित तपाईँका केही सल्लाह सुझावहरू छन्, केही प्रतिक्रिया छ जुन तपाईँ बाँड्न चाहनुहुन्छ भनेदेखि तपाईँले कार्यक्रमको अन्तिममा दिने ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। ती कुराहरूको लागि हामी सदैव आशावादी छौं र जहिले पनि तपाईँहरूको प्रतिक्रियाको चाहिँ हामी पर्खाइमा हुन्छौं, त्यसकारण ती कुराहरू पठाउन संकोच नमान्नुहोला। आजको लागि म विदा हुन्छु, अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोस् है त। परमेश्वरको अनुग्रह यहाँहरूको जीवनमा रहिरहोस्। जयमसी अनि नमस्कार।
1: श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: 251 काठमाडौँ नेपाल एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690 फोन नम्बर 01551903 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक यति बेला साँझको 7 बज्यो।

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अप्ठ्याराहरू र दुविधाले ग्रस्त अहिलेको युगमा कमजोर र आशाहीन मानव जगतको निम्ति भाइचारा, एकता, सेवाभाव, मिलाप, शान्ति, आनन्द, प्रेम र सद्भावको अनि मुक्तिको दृढ र सुरक्षित आशा दिन प्रयासरत यो नयाँ आशा नामक रेडियो प्रस्तुतिको आजको श्रृंखलामा हामी यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौं। कार्यक्रमलाई हामी एउटा अर्थमूलक ख्रिस्टीय भजनबाट शुरू गर्नेछौ र त्यसपछि आजको वचन सुन्नेछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाई शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, परमेश्वरको वचनबाट विभिन्न विषयवस्तुहरूलाई लिएर हामी ती विषयवस्तुहरूको गहिरो अध्ययन गरिरहेका छौं। श्रोता मित्रहरू, आज पनि हामी यो हाम्रो प्रयासलाई अगाडि बढाउनेछौ यो छोटो प्रार्थना मार्फत। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं। तपाईँको नामको महिमा होस् अनि तपाईँको नामको प्रशंसा होस्। तपाईँले नै हामीलाई यो जीवन दिनुभएको, तपाईँले नै यो समय दिनुभएको। तपाईँ एकमात्र सृष्टिकर्ता हुनुहुन्छ। तपाईँले नै मानिसको निम्ति असल योजनाहरू बनाउनुहुन्छ। तपाईँ प्रेम हुनुहुन्छ। तपाईँ उज्यालो ज्योति हुनुहुन्छ जसमा कुनै अन्धारो छैन। आज तपाईँले हाम्रो निम्ति राख्नुभएको असल उद्देश्य र आशालाई हामी बुझ्न चाहन्छौ, जान्न चाहन्छौ। त्यसमा तपाईँ हाम्रो साथमा भएर हामीलाई बुझ्ने मन दिनुहोस् भनी विन्ती गर्छौ, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले गएको भागमा परमेश्वरले तपाईँ र मलाई कस्तो असल हिसाबले सुस्वास्थ्यतामा, आरोग्यतामा, चंगाईपनामा बढाउन चाहनुहुन्छ, हुर्काउन चाहनुहुन्छ भनेर हेरेका थियौं। एउटा उच्चतम प्रकारको स्वास्थ्यको महत्व कति धेरै छ भनेर त्यो विषयवस्तुलाई बुझ्ने जमर्को गर्दै गर्दाखेरि आजभन्दा कैयौं शताब्दी अगाडि, कैयौं समय अगाडि नै परमेश्वरले आफ्नो वचन बाइबलमा उचित ख्याल कसरी राख्न सकिन्छ आफ्नो स्वास्थ्यको, र परमेश्वरको इच्छा भनेको तपाईँ र मेरो सुस्वास्थ्य होस् र हामी दीर्घायु बनौं भन्ने उहाँको चाहना हो भनेर, कसरी वातावरण प्रदूषणलाई रोक्न सकिन्छ, कसरी बिमारीहरूबाट पर रहन सकिन्छ भनेर यस्ता विषयवस्तुहरूलाई उहाँले आफ्नो वचनमा अर्थात बाइबलमा उल्लेख गर्नुभएको। आजभन्दा कैयौं समय अगाडि नै ती सत्यताहरूलाई आज विज्ञानले पनि स्वीकार गरेको यथार्थलाई हामी हेरिरहेका थियौं। र सन्तुलित आहारको महत्व र सन्तुलित भोजनको कुरा उहाँले जुन हामीलाई देखाउनु भएको छ, ती कुराहरूलाई पनि हामी हेरिरहेका थियौं। मानिसको आयु किन कम हुँदै गयो भन्ने विषयलाई पनि हामीले हेरेका थियौं। जब यो संसारमा जुन संसार परमेश्वरले सिद्ध बनाउनु भएको थियो, जसमा कुनै खोट थिएन, जब त्यहाँ मानिसले आफ्नै शंका, आफ्नै स्वार्थ, आफ्नै लोभको कारणले गर्दाखेरि पापलाई प्रवेश गर्न दियो, परमेश्वरले सृष्टि गर्नुभएको सुन्दर संसारमा पाप थिएन। श्रोता मित्र, यो मानिसको स्वार्थको कारणले, मानिसको लोभको कारणले गर्दाखेरि, मानिसको शंकायुक्त व्यवहारले गर्दाखेरि यसको प्रवेश भयो। यसले यसको प्रवेशपछि मानिसको शरीरलाई मात्रै, मानिसको जीवनलाई मात्रै प्रभावित पारेन, बल्कि यसले पूरै वातावरणमा पनि नराम्रो असर पार्यो। रूख बिरूवाको आयु पनि बाढी अर्थात त्यो नुहाको समयको जल प्रलयपछि प्रभावित हुन पुग्यो। नुहाको सबै उसले सामा गरेर राखेको उसका खाद्य सामग्रीको भण्डारहरू जुन जहाजमा थियो त्यो रित्न पुगेको थियो। श्रोता मित्रहरू, पहिला जुन मानिसलाई आहार दिनुभएको थियो परमेश्वरले, त्यो हामीले गएको भागमा पढ्यौं कि त्यो गेडागुडीहरू, फलफूलहरू, सागसब्जीहरू अर्थात शाकाहारी भोजन परमेश्वरले मानिसको निम्ति ठहराउनु भएको थियो। तर मानिसको पापको कारणले गर्दा आएको जल प्रलयमा सबै सिद्धिसकेपछि परमेश्वरले चाहिँ त्यसपछि मात्रै मांसाहारी भोजन गर्ने अनुमति दिनुभएको थियो। यद्यपि तपाईँ र मैले एउटा कुरालाई विचार गर्नुपर्छ, सबभन्दा राम्रो खाना भनेको, मानिसले ग्रहण गर्ने आहार भनेको शाकाहारी भोजन नै हो। मांसाहारी भोजन भन्दा कैयौं गुणा ज्यादा राम्रो। ताकत र पोषण तत्वहरू शाकाहारी भोजनमा रहेको हुन्छ। अब मानिसले मांसाहारी भोजन नै गर्नु पर्यो भने पनि परमेश्वरले त्यसमा विभिन्न होसियारीता अप्नाउनु भनेर भन्नुभएको छ। त्यसैले परमेश्वरले भविष्यलाई हेर्दै नोहा जहाजमा पस्नुभन्दा अगाडि शुद्ध र अशुद्ध जनावरहरूलाई छुट्याइदिनु भएको थियो। शुद्ध चाहिँ 7 जोडी अनि अशुद्ध चाहिँ 2 जोडी मात्रै, श्रोता मित्रहरू, भनेर उत्पत्तिको पुस्तकको 7:2 बताउनुहुन्छ। परमेश्वरले कसरी त्यो कुरा छुट्याउनु भएको थियो नोहालाई थाहा थियो। श्रोता मित्रहरू, जब हिब्रूहरूलाई पछि गएर मिश्रको दासत्वबाट छुटाएर उहाँले निकाल्नुभयो, उनीहरूलाई पनि भोजनसँग सम्बन्धित र लामो आयु अर्थात दीर्घायुसँग सम्बन्धित थुप्रै असल सिद्धान्तहरू परमेश्वरले बताउनु भएको थियो। श्रोता मित्रहरू, सबभन्दा राम्रो त तपाईँले आफ्नो भोजनमा शाकाहारी भोजन र त्यो पनि अर्ग्यानिक, कुनै मिसावट नभएको भोजन लिनुभयो भने त्यो राम्रो हुन्छ। तर आजभोलिको समयमा हामी यसै भन्न सक्दैनौ। मानिसहरू इमान्दार छैनन्। व्यापार बढाउने नाउँमा विभिन्न रंग हालेका, विभिन्न मिसावट गरिएका तरकारीहरू र आहारहरू बेच्ने गर्दछन् मान्छेहरूले। त्यस्तो अवस्थामा परिस्थिति हामीले चाहेकै जस्तो हुन्छ भनेर हामी भन्न सक्दैन। त्यसैले तपाईँले आफ्नो असल विवेक, जुन तपाईँलाई परमेश्वरले दिनुभएको छ, त्यसको प्रयोग गरेर तपाईँले आफ्नो हित हुने आहार ग्रहण गर्दा राम्रो हुन्छ। तर सकभर तपाईँले प्रयास चाहिँ शाकाहारी भोजन ग्रहण गर्ने गर्नुभयो भने त्यो सबभन्दा असल हुन्छ। श्रोता मित्रहरू, अब तपाईँले मासु नै खानु पर्यो भने पनि तपाईँले शुद्ध रूपमा बनाइएको, कुनै मिसावट नभएको, ताजा र त्यसलाई सही तरिकाले पकाइएको, र श्रोता मित्रहरू, त्यसमा पनि जुन शुद्ध र अशुद्ध छन् त्यसलाई छुटाइएको, जुन चाहिँ व्यवस्थाको पुस्तकको 14:6 अनुसार छ, त्यसलाई हेर्नुभयो भने असल हुन्छ। श्रोता मित्रहरू, तपाईँ र मैले हेक्का राख्नुपर्ने कुरा के छ भने, हामीलाई विशेष गरेर हाम्रो शरीरको बनावट मासु खानलाई बनाइएको पनि होइन। तपाईँले याद गर्नुभएको छ, बाघले आफ्नो आहार झम्टिन्छ अनि त्यसलाई मारेर खान्छ। बाघको वा सिंहको जुन पाचन प्रक्रिया छ त्यसलाई पचाउन सक्ने हुन्छ, तर हाम्रो निम्ति त्यो छैन। हो, हामीले पकाएर खान्छौ सही रूपमा, तर यसको मतलब यो होइन कि हामीलाई त्यो खानको लागि बनाइएको। तपाईँ र मलाई जब हामी मांसाहारी भोजन गर्छौं, हामीले आफूले आफूलाई विभिन्न रोगहरूप्रति पनि खुला राखिरहेका हुन्छौं। यसो भन्दैमा सबै मांसाहारी भोजन गर्ने नराम्रा, सबै शाकाहारी भोजन गर्ने राम्रा भन्न खोजिएको होइन। तर राम्रो वा अझ असल के हुन्छ त्यो कुरालाई हामीले यहाँ अध्ययन गरिरहेका हौं। श्रोता मित्रहरू, कतिपय अवस्थामा जब हामी मांसाहारी भोजन गर्छौं, ती जनावरहरू जसको मासु तपाईँ र मेरो भान्सा कोठामा आएको हुन्छ, ती जनावरहरूले के खाएका हुन्छन् त्यो हामीलाई थाहा हुँदैन। चाहिने चिज पनि खान्छन्, नचाहिने चिज पनि खान्छन्। श्रोता मित्रहरू, तर त्यसको विपरीत जब शाकाहारी भोजन हामी ग्रहण गर्छौं, जमिनबाट, त्यसले माटोबाट त्यसले ग्रहण गरेको हुन्छ, फोटोसेन्थेसिस को प्रक्रियाद्वारा उज्यालोमा यसले खाना बनाउने जुन प्रक्रिया छ बोट बिरुवाले, त्यसलाई फोटोसेन्थेसिस भनेर भनिन्छ। त्यसैले गर्दाखेरि एक प्रकारले बोट बिरुवाबाट वा शाकाहारी भोजन त्यो तपाईँ र मेरो लागि राम्रो हुन जान्छ। हुन त परमेश्वरको वचनले हामीलाई भन्दछ, श्रोता मित्रहरू, भजन संग्रहको 84:11, जो पवित्रतामा हिँड्छन्, जो परमेश्वर सँगसँगै हिँड्छन्, उनीहरूबाट कुनै पनि असल कुरा खोसिने छैन भनेर। परमेश्वरले तपाईँ र मलाई जे दिनुभएको छ ग्रहण गर्नु भनेर, त्यो असल हो हाम्रो निम्ति। परमेश्वरले जुन चाहिँ खानेकुरा, जुन चाहिँ अवस्था हाम्रो लागि स्वस्थकर छ, त्यही हामीलाई दिनुभएको छ। तर जसले हामीलाई रोगी बनाउँछ त्यो पनि उहाँलाई थाहा छ, र उहाँले त्यो नखानु, ग्रहण नगर्नु भनेर भन्नुभएको छ। आजभोलि धेरै मानिसहरू जसले विभिन्न मांसाहारी भोजनहरू गर्ने गर्छन्, उनीहरूमा शाकाहारी भोजन गर्ने भन्दा कैयौं गुणा ज्यादा रोगहरूको खतरा बढेको र रोगहरूको संक्रमण भएको पाइएको छ। तपाईँलाई याद होला, परमेश्वरले आफ्नो वचनमा भन्नुभएको छ, यदि कसैले मांसाहारी भोजन नै गर्दछ भने हेक्का राख, त्यो रगत सहित नगर। यो यसकारणले श्रोता मित्रहरू, मानिस मानिसमा पनि रगतको संक्रमणले गर्दाखेरि रोग सर्ने गर्छ र जीवित जनावरहरूबाट पनि विभिन्न रोगहरू तिनीहरूको रगतबाट हामीलाई सर्ने खतरा त्यतिकै रहन्छ र त्यो रगतमा जीवाणुहरू, रोगका कीटाणुहरू रहेको हुन सक्छ। फलत मानिसको आन्द्रामा त्यो पुग्न सक्छ, मानिसको दिमागमा त्यो पुग्न सक्छ। रगतमा मिसिएर शरीरका विभिन्न अङ्गहरूमा त्यो पुगेपछि अनि भित्रभित्रै ती कीटाणुहरू बढ्दै गएपछि यो रोग घातक हुन सक्छ। मिश्र देशको विभिन्न ममीहरू, ममी भन्नाले मिश्र देशको विभिन्न उनीहरूको आफ्नो तौर तरिका अनुसार जब मानिसहरू मर्ने गर्थ्यो, ती लासहरूलाई उनीहरूले विभिन्न तरिकाले लेप लगाएर यसलाई राख्ने गर्दथे सर्न नदिनको लागि। हो, त्यो लासको ममीहरूको जब डाक्टरहरूले, चिकित्सकहरूले, अन्वेषणकर्ताहरूले, खोजकर्ताहरूले अध्ययन गरे, तिनीहरूमा थुप्रै प्रकारको रोगहरू भेटिएको थियो। श्रोता मित्रहरू, ती रोगहरू जुन उनीहरूले भेटाएका थिए, ती रोगहरूमध्ये धेरैजसो रोगहरू पनि वा जुन परजीवीहरू तिनीहरूमा भेटाइएको थियो, ती मांसाहारी भोजनको संक्रमणबाट आएका परजीवीहरू पनि त्यहाँ प्रष्ट र प्रशस्तै उनीहरूले भेटाए। तर दुःखको कुरा, मानिसहरूले आफ्नो जिब्रोको स्वादलाई सन्तोष पार्ने हेतु विभिन्न थोकहरू खाँदै गर्दाखेरि आफूभित्र थुप्रै रोगहरू पनि उनीहरूले लिएर आइरहेका कुराको उनीहरूलाई हेक्का हुँदैन। हामीले खान नहुने कुराहरूको बारेमा पावलले हामीलाई बताएका छन् आफ्नो पत्रमूलक पुस्तक पहिलो कोरन्थीको 6:1-10। श्रोता मित्रहरू, उनी भन्दछन्, तिमीहरू धोका नखाऊ, अनैतिक काम गर्नेहरू, व्यभिचारीहरू, चोरी गर्नेहरू, डकैती गर्नेहरू, मदपानले मातिएर लागू पदार्थहरूको नशामा रुमलिनेहरू, एकअर्कालाई निन्दा गर्नेहरू, अरूलाई लुट्नेहरू, सृष्टिकर्ताको ठाउँमा सृजित थोकलाई महत्व दिनेहरू, परमेश्वरले जुन असल स्थान अनन्तको राज्य अर्थात स्वर्ग तयार पार्नुभएको छ मानिसको निम्ति, त्यसमा उनीहरू जान पाउँदैन, सचेत रह भनेर उनले हामीलाई भन्दछ। श्रोता मित्रहरू, हामी जे हेर्छौ त्यस्तै बन्छ पुग्छौ पछि गएर, किनभने त्यो चाह हामीमा हुन्छ, अनि जे खान्छौ हामी त्यस्तै व्यवहार पनि गर्छौ। जो मानिसहरू धेरै मांसाहारी भोजन गर्छन्, उनीहरूमा विभिन्न क्रूर आचरणहरू, क्रोधी आचरणहरू, हिंसात्मक आचरणहरू, ज्यादा उत्तेजनामा आउने आचरणहरू पनि बढ़िरहेको हुन्छ। अब यसरी सुन्दाखेरि त हाँस उठ्दो कुरा के गरेको होला भन्ने लाग्न सक्छ, तर श्रोता मित्रहरू, जे खानेकुरा हामीले खान्छौ नि त्यसले हाम्रो शरीरलाई प्रभावित पारिरहेको कुरालाई तपाईँ र मैले ख्यालथत्तामा चाहिँ उडाउनुहुन्न। नत्र भने डाक्टरले किन औषधि दिन्छ, किनभने त्यो खाएपछि हाम्रो शरीरलाई त्यसले प्रभावित पार्छ। त्यस्तै गरेर कुनै पनि थोक हामीले ग्रहण गर्छौं, त्यसमा हामीले खान्छौं, त्यसमा हामी सचेत हुनुपर्छ। परमेश्वरले तपाईँ र मलाई सुस्वास्थ्यतामा रहोस् भन्ने चाहनुहुन्छ। उहाँले ठहराउनु भएको खानेकुरा वा भोजन वा आहारलाई हामीले ग्रहण गरौं र सही सोच र सही विश्वासमा अगाडि बढौं। यही भन्दै आजको यो अध्ययनबाट म शिशिर विदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ, कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर 9800823326 को सम्झना गराउँदै कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो एसई पनि सकियो,
8: मेरो प्लस टूको इक्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
9: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: सही हो।
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
10: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
11: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
12: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
11: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
12: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
11: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
12: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
11: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
12: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
14: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईँले हामीलाई निकाल्नु भयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नु भयो। म असल भएर होइन, म सुन्दर भएर होइन, तर तपाईँ बुवा हुनुभएको कारणले।

0: Yes.
1: Sarieko manismo.
0: Nikos na ganitsaw.

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। हाम्रो परिश्रम केवल मानिसलाई देखाउन होइन तर प्रभुको वेदीमा चढाइएको सुगन्धित धूप भन्नु पर्दछ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

एफिससको मण्डली इतिहासले हामीलाई यो सिकाउँछ कि एउटा साँचो र जीवित मण्डली केवल सुन्दर भवन वा ठूलो भीड़ले बन्दैन, तर विश्वासीहरूको निरन्तरको धीरज, कड़ा परिश्रम र मण्डली प्रतिको वफादारिताले बन्दछ। प्रेरित पावल र युहन्नाले सतावट र पीड़ाको बीचमा पनि सुसमाचारको जुन आगो सल्काए, त्यही आगोलाई आज हामी विश्वासीहरूले जीवित राख्ने जिम्मेवारी हो। प्रभुले हाम्रो हरेक आँसु, परिश्रम र धैर्यतालाई हेरिरहनु भएको छ र उहाँले भन्नुहुन्छ, म तिम्रा कामहरू, तिम्रो परिश्रम र तिम्रो धीरज जान्दछु। त्यसैले वास्तुकला र वैभवले भरिएको एफिसस सहर त आज भग्नावशेषमा परिणत भयो, तर प्रेरितहरूले येशु ख्रीष्टका निम्ति गरेको सेवा र विश्वासको इतिहास आज पनि जीवित छ। आउनुहोस्, हामी पनि हाम्रो मण्डलीलाई जगैदेखि बलियो बनाउनका निम्ति आफ्नो आशिष, समय र मेहनतलाई प्रभुको सेवामा निरन्तर अर्पण गरौं। आमेन। यो कार्यक्रम द लभ सर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे शुरू हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह, साथै नमस्कार।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र मत्तीको पुस्तक 6 अध्यायको 33 पदले भन्छ, फिक्री नगर, तिमीहरूका सबै खाँचोहरू पूरा गरिनेछन्। चाइनाका लागि मिशनरी ग्लाडिस एवर्डले भनेकी छिन्, माथि आकाशमा उड्ने चिलले कसरी नदीहरू पार गर्ने भन्ने चिन्ता गर्दैन। तपाईँ चिन्ताबाट बच्न सक्नुहुन्न। यो विभिन्न दिशाबाट र विभिन्न रूपहरूमा तपाईँ कहाँ आउनेछ, तर चिल जस्तै तपाईँ यसभन्दा माथि उठ्न सक्नुहुन्छ। यीशुले भन्नुभयो, यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउला के पिउला भने आफ्नो प्राणको निम्ति र के लगाउला भने आफ्नो शरीरको निम्ति फिक्री नगर। आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरू भन्दा बढी मूल्यवान छैनौ? र तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्, तिनले न परिश्रम गर्दछन् न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरू मध्ये एउटा जति आभूषित थिएनन्। आज हुने र भोलि अघेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन? र यसकारण के खाउला के पिउला के पहिरौला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। यसकारण आज धर्मशास्त्रको यो खण्डलाई मनन गर्नुहोस् र तपाईँ आफ्नो चिन्ता भन्दा माथि उठ्नुहुनेछ भन्ने उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: प्रेमसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईभ को पुनः प्रसारण।
1: जयमसी साथै हार्दिक गर्न स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा। आज कार्यक्रम आदम ईभ लिएर आएको छु। आज बिहिबार हो, 12 देखि 1 बजेसम्म हामी कार्यक्रममा रहनेछौं। मिठा मिठा गीत संगीत त छँदैछन् अनि वैवाहिक सम्बन्धका कुराहरू, विवाह अगावैका कुराहरू, विवाह पश्चातका कुराहरू पनि हामीले ल्याउने गर्छौं। विवाह विज्ञ हामी नभए पनि बाइबलले जसरी हामीलाई विवाहको विषयमा सिकाउँदछ ती कुराहरू हजुरहरूलाई उत्साहको रूपमा हामी प्रस्तुत गर्ने गर्छौं। र सुजनजीलाई धन्यवाद दिन चाहन्छु, प्रविधि क्षेत्रबाट मलाई सहायता गर्दै हुनुहुन्छ। शुरूआतमा एउटा निकै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

कार्यक्रममा निकै अर्थपूर्ण भजन हामीले सुन्यौं श्रोतामित्र, र विवाह अगाविका कुराहरू पनि केही राख्न चाहन्छु म। र जसको विवाह भएको छैन परमेश्वरले सबैको निम्ति जोडी मनाइदिनु भएको छ भन्ने कुराहरू नै हामी थाहा पाउँछौ, र वचनले पनि त्यही भन्छ, जुन वैवाहिक सम्बन्धमा करारहरू बाँधिन्छ प्रभुको उपस्थितिमा, प्रभुको गवाईमा, अनि त्यो समयदेखि प्रभु सधैँ पनि हाम्रो साथमा हुनुहुन्छ। श्रीमान श्रीमती भनेर हामी दाम्पत्य जीवन बिताइरहँदा अनि प्रभु येशु चाहिँ बीचमा तीनसुता भएर रहनुहुन्छ, जसले मजबूत बनाउँछ सम्बन्धलाई। अनि परमेश्वरको इच्छा पनि यही हो, अदनको बगैँचाबाटै हामीले हेर्ने हो भनेदेखि पुरूषलाई सहयोगीको रूपमा स्त्री चाहिएको भन्ने कुरा चाहिँ परमेश्वरले योजना गर्नुभयो अनि देख्नुभयो, अनि मानिसको निम्ति यस्तो एउटा प्रेमको योजना बनाउनुभयो, अनि आफ्नै करङबाट, दाहिने करङबाट चाहिँ स्त्री जातिलाई बनाउनु भएको कुराहरू हामी थाहा पाउँछौ। र विवाह अगावै कसरी हामी पवित्र रहने, हाम्रो आचरणहरूलाई सुधार्ने भन्ने कुराहरू पनि हामीलाई चाहिन्छ नै श्रोता। र भर्खरका युवा युवतीहरू जसले विवाहको निम्ति तयारी गर्दै हुनुहुन्छ, अनि अरूले के गर्छन् भन्ने भन्दाखेरि पनि मैले चाहिँ के गर्नुपर्छ भन्ने सोच्नुपर्ने हुन्छ, किनभने हामी परमेश्वरदेखि अलग गरिएका मानिसहरू हौं, परमेश्वरको निम्ति अलग गरिएका मानिसहरू हौं, संसारबाट अलग भएका मानिस भएको हुनाले संसार जस्तै कामहरू हामीले गर्न मिल्दैन, किनभने पहिले योहन्नाको पुस्तकतिर पनि भनिएको छ संसारसँग एकै चालका नहौ भनेर। र हाम्रो आचरण सुधार्ने क्रममा जहिले पनि युवाहरूलाई सोध्यौं भनेदेखि चाहिँ यही कुराहरू हुन्छ। भजन सङ्ग्रह 119 को 9 पदलाई म पढ्न चाहन्छु, त्यहाँ लेखिएको छ, जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ, तपाईँका वचन अनुसार जीवन बिताएर नै हो भनेर भनिएको छ। जसले प्रभुले भन्नुभएको आज्ञा अनुसार जीवन बिताएको हुन्छ अनि त्यो जीवन साँच्ची नै परमेश्वरलाई मनपर्ने हुन्छ, उसको जवानी चाहिँ परमेश्वरलाई साह्रै मनपर्छ होइन। र कतिजना हाम्रा दाजुभाइ दिदीबहिनीहरू यङस्टरहरू छन् मण्डलीमा, उहाँहरूको जीवन देख्दा हामीलाई खुशी लाग्छ, किनभने उहाँहरूकै उमेर सरहका मानिसहरू संसारमा रमाएर हिँडिरहेको बेला उहाँहरूले चाहिँ प्रभुलाई पछ्याउने निर्णय गर्नुभएको देख्दाखेरि साह्रै आनन्द भन्दा पनि धेरै आनन्द लागेर आउँछ, किनभने यसरी नै परमेश्वरको राज्यलाई विस्तार गर्नुपर्छ, परमेश्वरको राज्य हाम्रो जीवनमा पूरा गर्नुपर्छ भन्ने कुरा हामीले थाहा पाउँछौ। सामाजिक सञ्जालमा पनि जस्तै टिकटक लाइभहरूमा पनि संगतिहरू भइरहेको हुन्छ अहिले, अनि म कति हेर्छु भर्खरका युवाहरूले चलाइरहनु भएको हुन्छ, भर्खरका बहिनीहरूले भाइहरूले चलाइरहनु भएको हुन्छ, साह्रै आनन्द लाग्छ त्यो देख्दाखेरि। र उहाँहरूले भन्नुहुन्छ, धन्यवाद छ परमेश्वरलाई, हामीले यो जवानी अवस्थामा नै परमेश्वरलाई पाउन सक्यौं, यो जवानीको सम्पूर्ण समय चाहिँ परमेश्वरलाई हामी दिन सकौं भनेर उहाँहरूले प्रार्थना गरिरहेको देखेको छु। साह्रै नै रमाइलो लागेर आउँछ, साह्रै नै परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। त्यसैले गर्दा आज जसले चाहिँ परमेश्वरलाई चिन्नु भएको छ, तपाईँको जीवनमा येशूले के गर्नुभयो भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु भएको छ भनेदेखि उहाँमा लागेर हिँड्नु र उहाँको बाटोमा हिँड्नु तपाईँलाई कति पनि हिचकिचाहट लाग्दैन। जुनसुकै समयमा पनि म येशूको हुँ, म येशूसँग हिँड्छु भन्न तपाईँ सक्नुहुन्छ। त्यसैले गर्दा हाम्रो जवानीको जोसलाई कहाँ प्रयोग गर्ने भन्दाखेरि चाहिँ परमेश्वरको वचन अनुसार होइन, परमेश्वरको निम्ति नै प्रयोग गर्दाखेरि त्यो स्थान कति राम्रो हुन्छ होइन। युवाहरूमा जोस हुन्छ अनि सबै कुराहरू गर्ने सक्षमता हुन्छ, आत्मरक्षाको सबै कुराहरूको उहाँहरू भरिपूर्ण भएको हुनाले उहाँहरूले चाहिँ त्यो रोललाई राम्ररी निभाउन सक्छन्, अनि प्रचार प्रसारको कामदेखि लिएर अनि क्वायरको कामहरूदेखि लिएर परमेश्वरलाई स्तुति आराधना दिने कामदेखि लिएर सबै कुरामा एकदम मुख्य भूमिका नै देख्छ म युवा युवतीहरूको। त्यसैले हामी यसरी परमेश्वरको निम्ति चलाउँ कि हाम्रो विवाह पनि त्यस्तो पवित्र होस् जुन परमेश्वरले ठहराउनु भएको छ। यतिखेर एउटा गीत सुनाउँछु उहाँको प्रशंसा एल्बममा, फूल जस्तो तिम्रो जीवनमा आफ्नो सृष्टिकर्तालाई भुलेर हिँड्यो भने लड्नेछौ पल पलमा, निकै नै मिठो भजन रहेको छ, हामी सुनाउँछौ।

भजन नै अर्थपूर्ण भजन हामीले सुन्यौं। आज्ञाकारी हुनुपर्छ नभए पलमा लड्न सकिन्छ, सफलता पाउन सकिँदैन भनेर भनिएको छ। वर्गका युवाहरूको लागि हुने भजन हामीले बजायौं। साथै जवानी जीवनमा नै धेरै किसिमका चुनौतीहरू आउँछन् जीवनमा, अनि परीक्षाहरू आउँछन्, पल पलमा लडाउन खोज्छ। तर तपाईँले भन्नुपर्छ, म ख्रिस्टसँग बाँधिएको छु, मलाई संसारको कुनै पनि कुराले विजयी गर्न सक्दैन, म ख्रिस्टमा विजयी भएको छु भन्ने कुरा चाहिँ तपाईँले बुझ्नुपर्छ। र वचन संग्रह पुस्तकले भन्दछ, धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछ। धन्यका हुन् तिनीहरू जसले उहाँका कानून पालन गर्दछन् र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्। र यसरी श्रोता, युवा अवस्थामा नै आफ्नो भार उठाउनको निम्ति सलमान राजाले पनि उपदेशकको पुस्तकमा भन्नुहुन्छ, तिमीहरूको जवानी अवस्था बित्न अघि नै परमेश्वरको सम्झना गर भनेर भनिएको छ। र यसै कारणले गर्दा आज तपाईँ र मलाई स्वतन्त्रता दिएको छैन पाप गर्नको निम्ति। म युवा भए, जवानी भए, जवानी उमेरको मोज मजामा मैले बिताएर त्यसपछि उब्रेका समय परमेश्वरलाई दिन्छु भन्न हामी सक्दै सक्दैनौँ, किनभने परमेश्वरले हामीलाई त्यो एलाउड गर्नुभएको छैन। तपाईँले परमेश्वरलाई चिनिसकेपछि चाहिँ पवित्रतामा अनि स्वच्छतामा परमेश्वरले भन्नुभएको बाटोमा हिँड्नुपर्ने हुन्छ। र यसरी हिँडेको मानिसले मात्रै पवित्र विवाहमा जोडिन सक्छ। आज पवित्र विवाह भनेर धेरै हामीले देख्छौ, तर पनि जब व्यक्ति पवित्र हुन्छ अनि मात्रै त्यो विवाह पवित्र हुन्छ। अनि बाहिर पवित्र विवाह लेखेर मात्रै चाहिँ पवित्र हुँदैन, दुल्हा दुलही दुवैजना परमेश्वरको निम्ति समर्पित भएर काम गरेको, समर्पित भएर एकअर्काको निम्ति रहेको अनि बाइबल अनुसार जीवन बिताएको मानिसलाई मात्रै पवित्र भन्न मिल्छ। सिद्ध चाहिँ हामी हुन सक्दैनौँ, तर पवित्र भन्ने कोसिस चाहिँ पक्कै गर्न सक्छौँ। सिद्ध चाहिँ प्रभु येशू मात्रै हुनुहुन्थ्यो श्रोता। र त्यसैले आज युवाहरू धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ भनेर भनिएको छ। विशेष गरी आज मैले किन यो भन्दैछु भन्दाखेरि, विवाहको लागि तयारी हुनको निम्ति युवा युवतीलाई चाहिँ परमेश्वरको वचनले धेरै खारिएको हुनुपर्छ। परमेश्वरको वचन हामीमा धेरै राखिएको हुनुपर्दछ, अनि वचनै थाहा छैन भनेदेखि जीवन कसरी जिउने भन्ने कुरा पनि अनुलतामा पर्दछ। त्यसैले वचन धेरै पढ्नुहोस् होइन, जवान मानिसहरूलाई के भनिएको रहेछ। अनि यहोशुको आठमा पनि तैले मेरो व्यवस्थाको मुख वचन चाहिँ तेरो ओठ मुखबाट नहटोस्, न त जहाँ गए पनि सफलता पाउनेछस् भनेर भनिएको छ। यो वचनलाई हामीले विश्वास गर्नुपर्छ श्रोता, किनभने परमेश्वरको वचन बोकेर हिँड्ने मान्छेले सफलता पाउँदो रहेछ भन्ने कुरा थाहा पाएर चाहिँ, अनि व्यवस्थाको परमेश्वरको वचनलाई चाहिँ ओठ मुखमै राखिरहने, जसले जतिखेर सोधे पनि ठक्क निकालेर दिने। हामी नराम्रा कुराहरू, नेगेटिभ कुराहरू कति छिटो निकाल्छौँ होइन हाम्रो हृदयबाट, मुखबाट, किनभने हाम्रो हृदयमा थुप्रै हुन्छ त्यो एकदम मानिसलाई मन नपर्ने शब्दहरू बोल्न हामीलाई सजिलो पनि लाग्छ होइन। एउटा भनिन्छ नि, नेपालीमा छाडा शब्दहरू बोल्नको निम्ति चाहिँ हामीलाई कहीँ गएर सिक्न पनि पर्दैन, तर राम्रा कुराहरू चाहिँ हाम्रो हृदयबाट निकाल्नको लागि धेरै गाह्रो पर्छ। त्यो कारण चाहिँ के हो भन्दा, परमेश्वरको वचन हाम्रो हृदयमा छैन। त्यसैले गर्दा जवान जवानीले त झन् धेरै परमेश्वरको मण्डलीका खाँबाहरू भएर काम गर्नुपर्ने हुन्छ, अनि चुनौतीहरू छन् तपाईँहरूमा धेरै नै। होसियारपूर्वक प्रार्थना गर्नुहोस्, परमेश्वरले पक्कै पनि तपाईँहरूको उद्देश्य र चाहनालाई पूरा गरिदिनुहुन्छ र परमेश्वरको राज्यको निम्ति योग्य बन्न सक्नुहुन्छ। र विवाहको लागि तयार हुनको लागि पहिले व्यक्ति पवित्र हुनुपर्छ। युवा अवस्थामा नै हो विवाहको सम्बन्ध जोड्ने, विशेष गरिकन कसै कसैले अलिकति उमेर भित्र पनि गर्नुहुन्छ, तर पनि विशेष गरी विवाह भनेको चाहिँ युवा युवतीमै हुन्छ। त्यसैले गर्दा तपाईँहरूको जीवन स्वच्छ भएको होस् होइन, श्रीमानले तपाईँलाई केही दोष लाउन नसकोस् होइन, श्रीमतीले तपाईँ यस्तो भनेर दोष्याउन नसकोस्। अनि परमेश्वरको वचनले भनेको छ, पवित्र रहनुपर्छ, ओछ्यान बिटुल्नु हुँदैन, व्यभिचार हुनु हुँदैन भनेर भनिएको छ। यस्ता कुराहरूबाट बाँचेर मात्रै हामी वैवाहिक सम्बन्धको लागि अगाडि बढ्न सक्छौं। हामीले परमेश्वरलाई नचिन्दाखेरि हाम्रो जीवन जसरी बित्यो त्यो पुराना कुराहरूलाई लिएर चाहिँ काम छैन। अब हामीले चाहिँ नयाँ जीवन बिताउनको निम्ति चाहिँ पक्कै पनि पवित्र हुनु नै पर्छ। अनि अब परमेश्वरलाई चिनिसकेर त हामीले चोरी गर्न मिल्दैन, छल गर्न मिल्दैन, व्यभिचार गर्न मिल्दैन, यस्ता कुराहरूबाट अलग बसेर परमेश्वरको निम्ति छुट्याइनुपर्छ होइन। त्यसैले गर्दा आज तपाईँलाई सजिलो पनि हुन्छ विवाहमा, जब पवित्र बनेर गर्नुहुन्छ त्यो विवाहमा चाहिँ प्रभुको उपस्थितिका साथ कति आशित विवाह हुन्छ। तपाईँ जेसुकै गरेर आफ्नो क्यारेक्टरलाई बिगारेर होइन, आफूलाई परमेश्वरको अनज्ञाकारी बनाएर विवाहमा जानुहुन्छ भने त्यो विवाह त्यति सफल पनि नहोला होइन, आशित पनि नहोला। त्यसैले आशिष पाउनको निम्ति चाहिँ हामी पवित्र भन्नुपर्छ, पक्कै पनि वचनद्वारा धोइएको हुनुपर्छ र प्रभुले पनि हामीलाई त्यही भन्नुहुन्छ।
हामी गुड न्युज च्यानलको वर्षाको कार्यक्रम आदरणीय सुन्दैछौं। वैवाहिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम हो आज। मैले युवा युवतीका कुराहरू लिएर आएको छु। अहिले फेरि पनि अर्को गीत सुनाउँछु यो समय।

हजुर, जवानीका अभिलाषाहरूबाट भएको निकै नै अर्थपूर्ण भजन हामीले सुनेका छौँ श्रोतामित्र। हामीले आज जवान जवानीका कुराहरू नै गरिरहेका छौँ। विवाह अगावैका कुराहरू विशेषतः हामी गर्ने गर्छौँ, किनभने जवान जवानी नै विवाहको निम्ति तयार हुने गर्छन्। त्यसैले गर्दा उनीहरूमा युवा जोश जाँगर सबै कुरा भएको हुनाले परमेश्वरको राज्यको निम्ति पनि एकदम प्रभावकारी ढंगले चल्न सक्ने व्यक्तिहरू हुनुहुन्छ उहाँहरू। हामीले जब योहन्नाको तेस्रो पत्रलाई हेर्छौं भने त्यहाँ गाइस भन्ने व्यक्तिलाई योहन्नाले लेख्नु भएको छ, अनि उहाँले भन्नुहुन्छ, कतिजना भाइहरू आएर तिम्रो जीवनका सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँची नै सत्यताको अनुसरण गर्दछौ, मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्दछन् भन्ने कुरा सुन्न पाउँदा मलाई साह्रै आनन्द भएको छ, र अरू योभन्दा ठूलो आनन्द मलाई के हुन सक्छ भनेर योहन्नाले भन्दछन्। जब तपाईँको आचरण राम्रो हुन्छ, जब तपाईँ परमेश्वरको आज्ञाकारी भएर एउटा असल छोरो बन्नुहुन्छ, छोरी बन्नुहुन्छ, सबैले मन पराउँछन् तपाईँलाई, होइन? यहाँ योहन्नाले पनि गायसलाई त्यही भन्दैछन्, र गायस को थिए भन्ने कुरा त हामीले सबै कुरा थाहा छैन, तर पनि मेरो विचारमा उहाँ पक्कै पनि युवा जोश भएको व्यक्ति नै हुनुहुन्छ। अनि यसरी उसको जवानीका कुराहरू चाहिँ परमेश्वरलाई दिएका कुराहरू हामी थाहा पाउँछौ, र हाम्रा युवाहरू पनि सत्यताको गवाही दिँदै यसरी अगाडि बढेको देख्न हामीलाई पनि मन लाग्छ, होइन? हाम्रो मण्डलीहरूमा होस्, हामीसँग हाम्रो सराउन्डिङमा भएका व्यक्तित्वहरू होस्, उहाँहरू पनि परमेश्वरको आज्ञाकारी भएर हिँडेको हामीलाई हेर्न मन लाग्छ। तर पनि कतिजनाको जीवन त्यस्तो हुँदैन। हाम्रा छोराछोरीहरू परमेश्वरको परिवारमा सामेल भएको देख्दा हामीलाई औधी रमाट हुन्छ, जब उनीहरू परमेश्वरको वचनको सत्यतामा र विश्वासद्वारा उहाँको प्रतिज्ञालाई दावी गर्दै धार्मिक जीवन जिउँछन्, तब हाम्रो हृदय आनन्दित हुँदछ। हाम्रा युवाहरू देखावटी धर्मलाई होइन तर वास्तविक इसाई जीवन जिएको हामी चाहन्छौं। तिनीहरू बाइबलीय शिक्षाको अभ्यास गर्दै र परमेश्वरको निम्ति अलग भई व्यक्तिगत जीवित विश्वासमा जिउन आवश्यक छ भनेर योहन्नाले फेरि पनि जोड़ दिन्छन्। साँच्ची नै हामीलाई जो कोहीलाई पनि आफ्नो छोराछोरी मात्रै नभएर अरूको छोराछोरीलाई पनि सप्रिएको देख्न पाउँदा धेरै खुसी लाग्छ। अनि गाउँमा कोही युवा युवतीहरू एकदम असल चरित्रका छन् भने उनीहरूको सुवासना पनि छरिएको हुन्छ, उनीहरूलाई भन्ने गर्छन् कति राम्रो बानी, उहाँहरूको आचरण कति राम्रो छ भनेर चाहिँ भन्ने गर्छन्। त्यसैले गर्दा असल नाउँको तिर्सना गर्नुपर्छ सदा। हामीले खराब नाउँ कमाउने तिर्सना कहिले पनि गर्नु हुँदैन। सदभर हाम्रो जीवन खराबीसँग नजोडियोस्, होइन? खराबी शब्दसँग हाम्रो जीवन नजोडियोस्। हुन त राम्रो काम गर्दा गर्दै नै दोष आउनु भनेको चाहिँ फरक कुरो हो, त्यसमा चाहिँ प्रभुले हामीलाई आशिषै दिनुहुन्छ। तर हामी आफै गलत गर्छौं र हामी नराम्रो सुवासना चलाउँछौ, कुवासना चलाउँछौं भनेदेखि चाहिँ जीवन अमिलो हुन पनि सक्छ। त्यसैले आज तपाईँ असल हुनुभयो भने परिवारलाई पनि फाइदा, होइन? मण्डलीलाई फाइदा, देशलाई फाइदा, सबै कुरा चाहिँ असल हुन सक्छ। त्यसैले गर्दा परमेश्वरको वचन एकदम सत्य छ। परमेश्वरको वचनमा तपाईँ लागि पर्नुभयो भने कसरी युवा जीवनलाई जोगाउने सबै कुराहरू वचनले भन्दछ। जस्तै युसुफ 17 वर्षको उमेरमा नै उहाँलाई एकदम ठूलो परीक्षा परेको थियो, होइन? पोतिफरको घरमा उहाँको श्रीमतीद्वारा चाहिँ त्यहाँ बलात्कारको प्रयास अथवा व्यभिचारको प्रयास हुँदाखेरि ऊ भागेका थिए। त्यसैले कतिजनाले चाहिँ यो उदाहरण पनि दिने गर्छन् कि भर्खरका युवा युवतीहरू चाहिँ युसुफ जस्तै भाग्नुपर्छ, पापबाट भाग्नुपर्छ, व्यभिचारबाट भाग्नुपर्छ भन्ने कुराहरू सिकाउनुहुन्छ। विशेष गरी हामीलाई परीक्षामा पार्ने कुरो चाहिँ महान चाहिँ व्यभिचार नै हो। व्यभिचारले तपाईँहरू मेरो जीवन तहस नहस बनाइदिएको हुन्छ सदा। परमेश्वरलाई मन नपर्ने घिनलाग्दो जीवन पनि हुन सक्छ, त्यसैले गर्दा पवित्र हुनुपर्छ भनेर भनिएको हो। त्यसैले तपाईँको आफ्नो जीवन सुधार्ने आफ्नो अधिकार हो, र तपाईँलाई मात्रै थाहा छ म कसरी हिँडिरहेको छु, नत्र अरूलाई त केही पनि थाहा हुँदैन। हामीले मासु र भात खाएर चाहिँ मुख पुज्दै आएर हामीले गुन्द्रुक र भात खाएको छु भन्न पनि सक्छौँ, किनभने कसलाई थाहा छ के खानुभयो तपाईँले, होइन? कसरी हिँड्नुभयो? त्यसैले गर्दा तपाईँको सत्य आचरण तपाईँलाई कि परमेश्वरलाई थाहा हुन्छ। त्यसैले कुनै कुरा पनि ढाँटेर छलेर भन्दाखेरि पनि छर्लङ्ग रूपमा परमेश्वर साक्षी राखेर गर्नुपर्ने हुन्छ। र त्यस्तो तरिकाले मण्डली चल्यो भने, मण्डलीमा रहेका युवा युवतीहरू त्यस्तो भयो भने मण्डली कहाँ पुग्छ, होइन? आत्मिक रूपमा एकदम वृद्धि हुन्छ। त्यसैले गर्दा यो चाहिँ एकदम हाम्रो लागि प्रभावकारी कुरा पनि हो। युवाहरू जोसिलो हुन्छन् र शक्तिमा भरपूर भएको हुनाले उनीहरू स्वस्थ पनि हुन्छन्, अथवा त उनीहरूलाई रोग लाग्ने समय पनि भएको हुँदैन। अनि जति गर्छन् परमेश्वरमा त्यो समय हो गर्ने, होइन?
अब हामी अलिकति उमेर ढल्किँदै गइसकेपछि कति कुराहरू गर्छु भन्दाखेरि सक्दैनौँ, किनभने शारीरिक हिसाबले कमजोर भएको हुँदा त्यहाँ जान सकिँदैन होइन। त्यसैले गर्दा युवा बुढेसकाल लाग्नुभन्दा अगाडि नै होइन, वृद्धा अवस्था हुनुभन्दा अगाडि नै परमेश्वरको जुवा बोक्नुपर्छ भनेर सोलोमनले पनि भने। नत्र भनेदेखि त युवाहरूलाई छुट्छ, अलिकति पाको भइसकेपछि प्रभुको बाटोमा आऊ भनेर पनि त भनिन्थ्यो होला वचनमा, तर त्यो भनिएन। जुनसुकै उमेर समूहलाई पनि भन्नाले जसले परमेश्वरलाई राम्रोसँग बुझ्ने उसको हृदय परिपक्व हुन्छ, त्यसपछि त उनलाई माफी छैन, उसले चाहिँ पवित्र भएर जिउनै पर्छ, अनि त्यहाँबाट परमेश्वरको निम्ति जिउन उसले जान्दछ। भर्खरको बालकहरूलाई छुट्छ किनभने उनीहरूले जान्दैनन् के निर्णय गर्ने परमेश्वरको हो होइन, मैले परमेश्वरलाई किन विश्वास गर्नुपर्छ, म किन चाहिँ यस्तो हुनुपर्छ भन्ने कुरा बालकले चाहिँ जान्दैन। त्यसैले तपाईँहरू युवा युवतीहरूले चाहिँ निर्णय लिने समय हो यो। कस्तो किसिमको निर्णय लिने भन्दाखेरि म कोसँग विवाह गर्ने होइन, कस्तो किसिमको जोडी चाहिँ परमेश्वरलाई मनपर्छ भन्ने कुराहरू चाहिँ वचन पढ्ने, अनि तपाईँ विवाहको लागि तयारी हुँदै हुनुहुन्छ भने विशेष गरी विवाहका वचनहरू निकालेर पढ्नुहोस्। किताबहरूबाट पनि पाइन्छ, पुस्तकहरू पनि प्रशस्तै पाइन्छ, युट्युबहरूबाट पनि पाइन्छ होइन, तपाईँले सामाजिक सञ्जालबाट पनि गुगलबाट पनि तपाईँले युवा युवतीको विषयमा भर्सेसहरू बाइबलका कुराहरू थाहा पाउनुहुन्छ। अहिले त एआईको जमाना छ, एआईबाट पनि प्रष्ट रूपमा थाहा हुन्छ। त्यसैले गर्दा कसरी चाहिँ म युवा अवस्थामा मेरो जीवन जिउन सक्छु भन्ने कुरा चाहिँ वचनहरू थाहा पाउनको लागि मैले त्यो क्लिपहरू दिएको हो तपाईँलाई। एआईमा गएर तपाईँले जस्तै युवा युवतीको विषयमा बाइबलका भर्सेसहरू के हुन् भनेर त्यसलाई जोड दिएर पढ्नुहोस्, अनि त्यो वचनले के भन्दछ तपाईँको जीवनमा या लागू गर्नुभयो भने अनि वचनले तपाईँको जीवन पक्कै पनि काम गर्ने हुन्छ। हामी कार्यक्रम आदमीमा आज युवा युवतीका कुराहरू गरिरहेका थियौं, अनि निकै मिठा मिठा गीतहरू पनि सुनाइरहेका छौं। यतिखेर फेरि पनि एउटा जोसिलो गीत सुनाउँछु, दिनमा र रातमा प्रभु तिम्रै सम्झना।

निकै अर्थपूर्ण वचन हामीले सुनिसकेका छौं र उपदेशको पुस्तक 12 अध्यायको एक पदले पनि भन्दछ, दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। यहाँ युवा अवस्थामा मलाई जोड़ दिएको छ श्रोता। त्यसैले गर्दाखेरि युवा अवस्थामा हामीलाई छुट रहन सके, पाप गर्ने छुट, पापमा रहिरहने अनज्ञाकारी बन्ने छुट रहेनछ। ख्रिस्टले हामीलाई पापबाट स्वतन्त्र गर्नुभयो अनि हामी धर्मी बन्नको लागि कोशिश पक्कै पनि गर्नुपर्छ। प्रभु जस्तो सिद्ध नभने पनि हाम्रो जीवन जहिले पनि धार्मिकतातिर डोर्याएर हिँड्छौं भने परमेश्वरको वचनले हाम्रो जीवनमा काम गरेको हुन्छ। हाम्रो जीवन यात्रामा धेरै परिस्थितिहरू विभिन्न मानिसहरूले हामीलाई प्रभावित पारिरहेका हुन्छन्। जस्तै साथी संगतहरूले पनि होइन, युवाहरू चाहिँ सजिलै प्रभावित र परिचालित हुने पनि गर्दछन्। यसैले असल के हो खराब के हो कहिलेकाहीँ अन्यास हुन्छ, उनीहरूलाई अन्यलतामा पर्छन्, कसरी छुट्याउने भन्ने कुरा। त्यसैले यसको निम्ति वचन पढाइ नै सबैभन्दा महत्वपूर्ण लाग्छ मलाई, किनभने अहिले म पनि यो उमेरमा आएर परमेश्वरको वचन जसरी पढिरहेको छु सबै एन्सरहरू चाहिँ त्यहीँ रहेछ होइन, जीवनको मा भएका क्वेसनहरू होइन। विगतमा मैले पनि युवा अवस्थामा कति क्वेसनहरू गर्ने गर्थेँ अनि अहिले चाहिँ बाइबलमै रहेछ त्यो सबै कुरा भन्ने कुरो, त्यो चाहिँ त्यतिखेर पढिएन नि त, पढिएको भए थाहा हुन्थ्यो नि है। अहिले विशेष गरी जवान जवानीहरू तपाईँहरू सक्रिय हुनुहुन्छ प्रभुमा, तर पनि वचन धेरै पढ्नुहोस् होइन, वचन पढेपछि मात्रै आफ्नो एन्सरहरू पाइन्छ। हामीले वचन चाहिँ नपढ्ने अनि त्यो क्वेसन माथि क्वेसन राखेर धेरै मानिसलाई सोध्ने गर्छौँ, अगुवाहरूलाई सोध्ने गर्छौँ, यो पनि ठिक होइन। आफूले व्यक्तिगत अध्ययनद्वारा चाहिँ परमेश्वरको वचनलाई हृदयमा राख्नुपर्छ अनि हामीलाई पवित्र आत्माले तपाईँले गर्नुभएको काम ठिक हो अथवा होइन छुट्याउने साहस दिनुहुन्छ, छुट्याउने तरिका उहाँले चाहिँ तपाईँलाई पक्कै पनि दिनुहुन्छ। त्यसैले गर्दा आत्मिकी जीवन निर्माणको कार्यमा तपाईँहरूको ठूलो भूमिका छ युवा युवतीहरूको, र सामाजिक जीवनशैली पनि एकदम राम्रो हुनुपर्छ। समाजमा पनि मानिसहरूले हेर्दाखेरि कस्तो श्रृङ्खलता, बोलीको टुङ्गो पनि छैन, अलिकति बोलेको कुराहरू पनि अश्रुआउँदिलो, मिजासिलो छैन, नम्रता छैन भन्ने कुरा नहोस् होइन। तपाईँ चाहिँ अरूहरूद्वारा पढिने पत्रहरू हुनुपर्छ, जस्तै वचनले भन्दछ अरूद्वारा पढिने पत्र हो होइन। त्यसैले गर्दा परमेश्वरको वचन यसरी अध्ययन गरेर हिँड्ने मानिसले चाहिँ आफूले गरेका सम्पूर्ण क्वेसनहरूको एन्सर त्यहाँ पाउनेछन्। बरु वचनहरू बुझिएन भनेदेखि हामीले विभिन्न माध्यमहरूबाट बुझ्न कोसिस गर्दा पनि भएन भने आफ्ना अगुवाहरूलाई सोध्न सक्छौ होइन, हामीभन्दा विद्वानहरूलाई सोध्न सक्छौ, त्यो हो। त्यसैले गर्दा सामाजिक जीवनशैलीमा पनि मानिसहरूको यो शैलीले पनि अलिकति गाह्रो बनाएको हुन्छ। हामी एक दिन मण्डलीमा जाँदाखेरि एउटा शैली देखाउँछौ अनि अरू दिन छ दिन चाहिँ हामीले जीवन संगतिमा जानु पर्दैन नि त, छ दिन अब कटेज मिटिङ भए पनि प्रार्थनाको संगति भए पनि नजाने होइन, कहिलेकाहीँ दिदीबहिनीको संगति हुन्छ हाम्रो मण्डलीहरूमा, त्यसरी नजाने अनि त्यत्रो दिन फ्री रहँदाखेरि चाहिँ हामी अरू काम गर्ने, फेरि शनिबार चाहिँ गएर परमेश्वरलाई आराधना महिमा गर्ने भनेपछि यो बेमेल भयो, यसमा मिल्दैन यो कुराहरू हाम्रो जीवनमा। र आधुनिक पहिरन र ढाँचाहरू पनि हामीले विचार गर्नुपर्ने हुन्छ, जस्तै कस्तो किसिमको पहिरन परमेश्वरलाई मनपर्छ भन्ने कुरा पनि महत्वपूर्ण हो है। तपाईँले भन्नुहोला हृदय शुद्ध भए पुगिहाल्छ नि, जे लुगा लगाए पनि जस्तो पोसाक लगाए पनि के फरक पर्ला र भन्ने हुन्छ नि, होइन। त्यो लुगा लगाई अनि तपाईँको जीवनले त्यसले पनि अलिकति केही परिचय दिन्छ, 25% भए पनि तपाईँ कस्तो व्यक्तित्व हो भन्ने कुरा तपाईँको लुगा तपाईँले लगाउनु भएको ड्रेसले नै दिन्छ होइन। अनि कतिजनालाई एकदमै च्यातिएको फाटिएको लुगाहरू लगाउन मन लाग्छ भनेदेखि त्यो परमेश्वरको अगाडि सहनीय होइन, त्यो योग्यको होइन होइन, त्यस्तो लुगाहरू लगाएर हामी जानु हुँदैन। अनि विशेष गरी छोरी मानिसहरूले फिमेलहरूले चाहिँ हामीले एकदमै ढाकिएको कपडाहरू अनि जुन कुराले शोभा दिन्छ होइन, हाम्रो नेपालमा त यति राम्रा राम्रा ड्रेसहरू बनिएका छन्, छोरा मानिसको निम्ति दौरा सुरुवाल, छोरीको निम्ति साडी ब्लाउजहरू छन् होइन, यस्तो किसिमले एउटा शोभामान बन्नको लागि चाहिँ हामीलाई बाइबलले प्रेरित गर्छ अनि हाम्रो ड्रेसहरूले पनि पक्कै पनि परमेश्वरको महिमाको लागि त्यहाँ बाधा पनि दिन्छ कहिलेकाहीँ होइन। मानिसहरूले हामीलाई हेरेर जिउने हुन्छ नि त, जस्तै हामी असल आचरणका व्यक्तिहरू छौँ भने हामीलाई हेर्ने थुप्रै हुन्छन्,
मैले पनि मेरो मेन्टरहरू कतिजना छन् होइन, मैले कतिजना पास्टर अगुवाहरूको जीवन हिँडाइ मनपर्छ अनि उनीहरूलाई देखेर कपी गर्न मन लाग्छ, उनीहरू जस्तै हुन पाए पनि हुन्थे प्रभु भन्ने लाग्छ। तपाईँलाई पनि होला, तपाईँको पनि आफ्नो मन परेका फेभरेट व्यक्तिहरू होलान् जुन आत्मिकी व्यक्तिहरू हो, त्यसरी अनुसरण गर्नुपर्छ हामीले। त्यो व्यक्ति कस्तो छ भन्दाखेरि असल कुराहरूको अनुसरण गर्न सक्छौ जति पनि हामीले। जस्तै मलाई एक दुईजना पास्टर एल्डरहरू मनपर्छ होइन, उहाँहरूको जीवनशैली मनपर्छ अनि त्यस्तै बन होस् प्रभु भनेर उहाँको लागि प्रार्थना पनि गरिदिन मन लाग्छ। अनि हामी युवाहरू पनि भोलि गएर परमेश्वरको निम्ति उनीहरूले जस्तै जीवन बिताउन सकौं भन्ने तपाईँमा भित्री एउटा इच्छा भएन भनेदेखि चाहिँ आत्मिक रूपमा तपाईँ विकसित हुँदै चाहिँ पक्कै पनि जानुहुन्न। जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस् भनेर भनिएको छ वचनले पनि। एक तिमोथी चारको बारेमा पावलले तिमोथीलाई लेखेका हुन्, यो चाहिँ हुन त तर यी सबै कुराहरू आज हाम्रो लागि भएको छ होइन। तर विश्वासीहरूका अघि बोली वचन आचरण प्रेममा विश्वासमा शुद्धतामा तिमी एक उदाहरण बन भनेर भनिएको छ। र भोलिको निम्ति उदाहरण बन्न चाहनुहुन्छ भने अहिलेदेखि नै तपाईँको जीवन असल हुनुपर्छ। आज मेरा मण्डलीका युवा युवतीहरूले मेरो जीवन हेर्छन् पक्कै पनि, म चाहिँ कसरी हिँड्दैछु, टार्जन चाहिँ कसरी हिँड्दैछ होइन, उहाँले चाहिँ जसरी हिँड्दा पनि हुने, हामीले चाहिँ यसरी हिँड्नुपर्ने भन्ने पनि नहोस् होइन। अनि उहाँले बिताउनु भएको पवित्र जीवनको अनुसरण गरेर म पनि पवित्र हुन खोज्छु परमेश्वरको डर भएमा भनेर पक्कै पनि मेरो जीवन मेरा युवा युवतीहरूले हेर्छन्। त्यस्तै तपाईँ पनि एउटा उदाहरण बन्नुपर्छ स्वतः। आजको युवा युवती भोलिको मण्डलीका खम्बा मण्डली हाँक्ने तपाईँहरू नै हो, तर त्यसैले गर्दा तपाईँ पवित्र हुनुभएन भनेदेखि परमेश्वरको मन्दिर कस्तो हुन्छ होइन। हामीलाई कोरिन्थीको पुस्तकले भन्दछ, पहिलो कोरिन्थी 3:16 होला सायद, तिमीहरू परमेश्वरका मन्दिरहरू हो होइन। त्यसले गर्दाखेरि आज हाम्रो शरीर चाहिँ, यो शरीर चाहिँ परमेश्वरको मन्दिर हो। त्यसले गर्दा यो मन्दिरमा कसैले घाँस पराल काठका घरहरू बनाउँछन् भने परमेश्वरको आशिष त्यहाँ रहँदैन भनेर भनिएको छ। र हामीले यो घरलाई जोगाउनुपर्छ पक्कै पनि। र यसरी हाम्रो बोली वचन आचरण सबै कुराले पनि हाम्रो जीवनलाई परिचय दिइरहेको हुन्छ। सानै उमेरदेखि नै एउटा कोमल हृदय भएको ख्रिस्टतर्फ मन लगाउने व्यक्तिहरू नै भोलि गएर धेरै ठूलो आशिषित व्यक्ति बन्न सक्छ। वयस्क हुँदाखेरि पनि परमेश्वरले उसलाई धेरै नै मन पराउनुहुन्छ। तिमोथी यस्तै व्यक्ति थिए, भर्खरका युवा थिए। अहिलेको हकमा भन्ने हो भनेदेखि तिमोथीले विभिन्न किसिमका ड्रेसअपहरू गरेर फेसनेबल भएर आधुनिकीकरण भएर त्यतिखेर पनि हिँड्न सक्थे होला उहाँ। अनि उहाँले धेरै गर्लफ्रेन्डहरू बोयफ्रेन्डहरू बनाउन सक्नुहुन्थ्यो होला, उहाँले आफ्नो जीवनको एउटा फ्रिडममा हिँड्न सक्नुहुन्थ्यो होला। तर पनि त्यति सानै उमेरमा किन उहाँले निर्णय गर्नुभयो प्रभुलाई पछ्याउने, अनि पावल जस्तो एउटा बुढो मानिसको पछि लागेर प्रभुको काममा हिँड्ने अठोट किन गर्नुभयो भन्दाखेरि, परमेश्वरले जब चुन्नुहुन्छ नि युवा हातीहरूलाई चुन्नुहुन्छ अनि त्यहाँबाट ठूलो परमेश्वरको महिमा हुन्छ। त्यसैले गर्दाखेरि आज तिमोथी जवान हुँदा नै पावलसँग हिँड्ने निश्चय गरेका छन् श्रोता। त्यसैले यो संसारका कुराहरू बिति जाँदैछन्, यो संसारमा तपाईँले जेसुकै हासिल गरे पनि एक दिन छोडेर जानुपर्छ। परमेश्वरको निम्ति तपाईँको जवानीलाई चोखो राख्नुहोस् अनि तपाईँको जवानीले परमेश्वरलाई महिमा दिन सकोस्, ताकि तपाईँ अर्काको निम्ति उदाहरण बन्नुहुनेछ। यतिखेर निकै नै एउटा मिठो गीत सुनाउँछु फेरि पनि कार्यक्रममा आज विवाह, त्यसपछि म विविध कुराकानी लिएर आउनेछु।

अर्थपूर्ण भजन पछि फेरि पनि आइसकेको छु म कार्यक्रम आधुनिक सुन्दै हुनुहुन्छ. समय दौड़िरहेको छ, अब अन्त अन्ततिर छौं. हामी सानो कुरामा भन्न चाहन्छु, इसाई जीवन भनेको आफूलाई इन्कार गर्ने र क्रुसलाई वहन गर्ने जीवन हो र यसै कारण हामी स्वयंले संसारको विलासी जीवनलाई त्याग गर्नुपर्छ, त्याग गर्न सक्नुपर्छ, जसले गर्दा अरूहरूको आत्मिक र भौतिक खाँचोहरू पूरा गर्न सहायता पनि पुर्याउँदछ. र आज तपाईँ म सामाजिक काममा लागि पर्नुपर्छ, होइन आत्मिक रूपमा बलियो बन्नुपर्छ, अरूलाई मदद गर्नुपर्छ, किनभने युवा अवस्थामा तपाईँको धेरै बल हुन्छ, शक्ति हुन्छ, तपाईँसँग धन आर्जन गर्ने क्षमता पनि हुन्छ. त्यसैले प्रभुलाई साथमा राखेर निराश नभइकन अगाडि बढ्दै जानुपर्छ अनि वैवाहिक जीवन पनि त्यस्तै फलदायी हुन्छ भनेर भन्न चाहन्छु. र अब भने लगभग अन्त्यतिर म छु कार्यक्रमको अन्त्यतिर. सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै आजलाई म छुटिन्छु. धन्यवाद. जय श्री

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।